0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: आया, मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्केर जान्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902222।
3: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
9: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
9: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
8: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
9: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
8: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
9: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाडजोर्नी नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदाङ। फोन नम्बर 0825607334 र 0825601038।
3: मुटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
16: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मुटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू
16: ब्लड प्रेसर हाई लो भएका,
3: कोलेस्ट्रोल बढी भएको,
16: मुटुको गति एकनास नभएको,
3: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
16: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
3: एन्जियोग्राफी र एन्जियो

0: स्थल घोराही दाङमा
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: अन्य सेवाहरू
2: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
1: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
9: उपचार हुने रोगहरू
1: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
9: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
9: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
9: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
10: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
11: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-585-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
12: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
13: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
12: विस्तृत आँखा परीक्षा।

0: निदान उपचार,
1: बाल दृष्टि रोग निदान उपचार,
2: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
0: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
2: कन्ट्याक्ट लेन्स सेवा,
3: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
2: कृत्रिम आँखा फिटिङ गरिन्छ,
0: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधि द्वारा फिटिङ गरिन्छ।
2: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
3: डेढो आँखा उपचार,
2: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
0: डबल भिजन उपचार,
2: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
0: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
2: एएसडी, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेयरमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
0: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना,
1: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
3: फोन नम्बर 9899-84602 र 9864-84-73।
4: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
5: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतिहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतिहरूले समय नै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
4: सम्बन्धित समस्या भएका दम्पतिहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
5: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
4: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
5: शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टर बिपिचौ घोराहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 9847-23-572।
1: अब हाम्रै घोराहाइदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू,
6: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
3: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिनद्वारा आरसीटी गर्ने,
0: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
0: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
6: सम्पर्क मोबाइल नम्बर 9828-77-794, 9828-77-794।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जान चेक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल भदौ 29 गते सोमबार, सन् 2026 सेप्टेम्बर 14 तारीख भदौ शुक्ल पक्षको तृतीया उपरान्त चतुर्थी तिथि, आज तीज पर्व।
1: काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
1: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
3: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: आज हरितालिका तीज पर्व मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड, चारै ढोका खुला, विपदका कारण यस वर्ष तीजको उत्साह कम।
3: अर्थतन्त्रमा एकपछि अर्को धक्का, भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा 7.25 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रोसुवा गढ़ी नै बनाउने गरी गृह कार्य।
4: आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक, आकस्मिक अवस्थापछि मनोबल बढ़ाउन हरेकले सिक्नै पर्ने मनोविद आचार्यको भनाई।
5: कहिले नसोचेको त्यो बाढ़ीको संसारले फेस नगर्ने बाढ़ी हाम्रो देशले फेस गर्नु पर्यो। अन्त यो पीएफए सबै क्षेत्रकाले सिक्नुपर्छ, टीचर्सले, विद्यार्थीले सबैले सिक्नुपर्छ।
3: इरान र खाड़ी देशहरूबीच हर्मुज जलमार्ग सञ्चालन बारेको कूटनीतिक बैठक स्थगित, मध्य पूर्वको ऊर्जा आपूर्तिमा थप चिन्ता।
4: र एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो।
6: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
7: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
6: ताजा पृथ्वी, ताजा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोम जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
7: आयोजक भरतझोम गाउँपालिका, जोमसोङ मुस्ताङ।
6: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
7: भरतझोम घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।

0: पानी।
1: यो चाड़ पर्व में यूरोपेन्स प्रस्तुत गर्दछ रंगीन घर बरसिन उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाउनुहोस् लकी ड्र कूपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाउनुहोस् एक जोड़ी को लागि बाली टूर। यूरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
2: थोड़े बचत धेरै कायदा बीमा का छन् फाइदै फाइदा। बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहपथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान।
3: काया कैरनमा अब खबरको सिलसिला। आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ। तीजका अवसरमा पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको घुइचो लागेको छ। तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव छैन। हालैको भोटेकोशी बाढ़ीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिला कर्मचारीलाई विदा छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न र नभए व्रत बस्दा प्रशस्त पानी फलफूल र जुस खान डाक्टरको सल्लाह छ। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी मकैको रोटी स्याउ सुन्तला केरा जस्ता फलाहार गरेर पनि व्रत गर्न सकिने धार्मिक मान्यता छ।
4: यसैबीच आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़ लागेको छ। पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन त्यहाँ पुग्ने गर्छन्। 3 बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चारवटा दर्शन मार्गको व्यवस्था गरिएको छ। पहिलो मित्र पार्कको उमाकुण्ड दक्षिणामूर्ति कैलाश बद्री नरसिंहको भवन हुँदै बाँसुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपति मन्दिरको उत्तरतर्फको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी दोस्रो लाइन भने जयबागुश्रीबाट देब्रेतर्फको मार्ग दथु टोल पाँचा गणेश अन्नपूर्ण भण्डार महास्नानघरको 1 नम्बर ढोका अघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी नासल चोक हुँदै शंकराचार्य मठ अघिको आकाशे पुल प्रहरी पहरागणको सानो ढोकाबाट 2 लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने त्यसै गरी तेस्रो तिलगंगा पर्यटन काउन्टरसँगै रहेको ढोका राम मन्दिर बागमती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल पूर्व ढोकामा राखिएको ऱ्याम्पबाट पूर्व मुहारको दर्शन गराई त्यही ढोकाबाट फर्कने र अर्को पिङ्ला स्थानमा रहेको ढोका हुँदै चार शिवालय पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोका अघि अस्थायी आकाशे पुल हुँदै सानो ढोकाबाट 64 कोटिलिंगेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आज पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएको छ। स्वयंसेवक सुरक्षाकर्मी र कर्मचारी भीड़ व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन कोषले आह्वान गरेको छ। पशुपतिमा दर्शन गर्न जाने भक्तजनको गाड़ी पार्किङका लागि गुहेश्वरी पारी सिफल चौर तिलगंगाको खाली स्थान कोषको कार्यालय परिसर र गौशालामा रहेको महानगरीय ट्राफिक द्वारी प्रवाहको कार्यालयमा व्यवस्था गरिएको छ। सरकारी गाड़ीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रवाहमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।
3: २०७२ सालको भूकम्पले थिलो थिलो बनाएको देशको अर्थतन्त्र तंग्रिन नपाउँदै तराई मधेशको बाढ़ी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनाएको छ र आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीच अहिले भोटेकोशी बाढ़ीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तहस नहस बनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीले पुर्याएको क्षतिको पुनरुत्थान तथा पुननिर्माणका लागि कुल 7 खर्ब 23 अर्ब रूपियाँ लाग्ने प्रारम्भिक अनुमान छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको दूर्त क्षति र आवश्यक मूल्यांकन प्रतिवेदनले पुनर्निर्माणका लागि प्रारम्भिक प्रक्षेपण गरेको हो। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण भौतिक सामाजिक तथा उत्पादन क्षेत्रमा व्यापक क्षति छ। प्रतिवेदन अनुसार बाढ़ीबाट सबैभन्दा धेरै पूर्वाधार क्षेत्र प्रभावित छ। पूर्वाधार क्षेत्रमा मात्रै 1.90 खर्ब रूपियाँको भौतिक क्षति छ भने यो क्षेत्रको पुनरुत्थानका लागि 4.73 करोड़ रूपियाँ लाग्ने प्रक्षेपण गरिएको छ। प्रतिवेदन अनुसार बाढ़ीका कारण झण्डै 16 लाख मानिस प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्। 1388 जनाको ज्यान गएको पुष्टि भइसकेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी 5 जिल्लामा ठूलो भौतिक क्षति छ। यी जिल्लाहरूमा 7,570 निजी घर क्षतिग्रस्त बनेका छन्। त्यसै गरी विद्यालय, सार्वजनिक संस्था, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा पनि प्रभावित छन्। यो सामाजिक तथा भौतिक क्षेत्रको पुनरुत्थानका लागि 1.3 अर्ब 54 करोड़ 99 लाख रूपियाँ बजेट आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। शिक्षा र स्वास्थ्य पूर्वाधारतर्फ प्रभावित जिल्लामा 19 विद्यालयका 6,901 विद्यार्थी प्रभावित बनेका छन्। अर्थतन्त्रमा एकपछि अर्को धक्का। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ भने भोटेकोशी बाढ़ीले क्षति र पुनर्निर्माणका लागि 7.25 खर्ब प्रारम्भिक अनुमानको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: भोटेकोशी बाढ़ीपछि ध्वस्त बनेको चीनसँगको रसुवागढ़ी नाकालाई फेरि संचालनमा ल्याउन दुवै देशका सरकारले तयारी थालेका छन्। रसुवागढ़ीदेखि स्याफ्रुबेसीसम्म चीनकै अनुदान सहयोगमा सड़क निर्माण गरेर नाकालाई फेरि संचालन गर्ने योजनामा दुवै देश लागेका छन्। चीन सरकारको अनुदानमा झण्डै 16 किलोमिटर दूरीको स्याफ्रुबेसी रसुवागढ़ी सड़कको स्तर उन्नतिको काम गर्दै गर्दा भदौ 10 को बाढ़ीले बगाएको हो। 6.5 अर्ब रूपियाँमा 39 महिनाभित्र सक्ने गरी ठेक्का भएर स्तर उन्नतिको काम भइरहेको थियो। रसुवागढ़ी नाकादेखि स्याफ्रुबेसीसम्म सड़क निर्माणका लागि सहयोग गर्न चीन सरकारसँग प्रस्ताव गरिसकिएको र यसमा सकारात्मक प्रतिक्रिया आएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। अरनीको राजमार्ग अन्तर्गत कोदारी खण्डमा पहिरोको जोखिम रहेको र 2072 को भूकम्पपछि तातोपानी नाका क्षेत्रको पूर्वाधारमा क्षति पुगेपछि रसुवागढ़ी केरूङ नाकालाई चीनसँगको प्रमुख वैकल्पिक मार्गका रूपमा अघि सारिएको थियो। तर भदौ 10 आएको बाढ़ीले रसुवागढ़ीतर्फको नाकामा समेत क्षति पुर्याएपछि मुख्य व्यापारिक सम्पर्क समेत टुटेको छ। व्यापारिक नाका रसुवागढ़ी नै बनाउने गृह कार्य कान्तिपुरमा खबर छ।
3: काया कैरनमा आघात जन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इंजीनियरिंग शिक्षा को लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इंजीनियरिंग कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इंजीनियरिंग कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924-5670-925।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5-97-12-22 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
2: महालेखा परीक्षक को कार्यालय को अनुरोध। महालेखा परीक्षक को कार्यालय को स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 को आर्थिक कारोबार को लेखा परीक्षण गर्न प्रथम चरण में 44 जिल्ला का संघ प्रदेश र स्थानीय तह का कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षण में सघाउ पुग्ने आर्थिक काम कार्यवाही को सूचना तथा जानकारी एवं लेखा परीक्षण टोली को कार्य सम्पादन का सन्दर्भ में कुनै सुझाव तथा गुनासो भएमा कार्यालय को टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व मनाइदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़ बाढ़ीले पुर्याएको क्षतिका कारण यस वर्ष उत्साह कम अर्थतन्त्रमा एकपछि अर्को धक्का भोटेकोशी बाढ़ीपछिको पुननिर्माणमा 7.25 खर्ब लाग्ने प्रारम्भिक अनुमान व्यापारिक नाका रसुवा गढ़ी नै बनाउने गृहकार्य लगायत खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। भोटेकोशी त्रिशुली बाढ़ीमा घर सड़क र पुलको क्षति अभिलेख हुँदैछ तर विस्थापनसँगै टुटेको सामाजिक सम्बन्ध थाथल्लो सांस्कृतिक पहिचान र मनोसामाजिक क्षतिको हिसाब किताब गरिएको छैन। पुननिर्माणको सफलता कति सड़क बने कति पुल जोड़िए कति घर ठड़िए भन्नेबाट मात्रै नापिदैन। बाढ़ीबाट विस्थापित परिवार सुरक्षित ठाउँमा पुगेपछि उनीहरूको पुरानो समुदायसँगको सम्बन्ध कसरी कायम हुन्छ, बालबालिकाको पढ़ाई र मनोसामाजिक पुनस्थापना कसरी हुन्छ, सांस्कृतिक तथा धार्मिक अभ्यास कसरी निरन्तर हुन्छ भन्ने कुरा महत्वपूर्ण हुने विज्ञको भनाइ छ। अन्नपूर्ण पोस्टमा खबर छ।
6: भोटेकोशी बाढ़ीको झण्डै 3 हप्ता हुने लाग्यो। बाढ़ीले ठूलो जनधनको क्षति गर्नुका साथै धेरै मानिसलाई मानसिक रूपमा आघातमा पारेको छ। आकस्मिक विपदपछि देखिने डर, त्रास, बेचैनी, निराशा, निन्द्रामा समस्या, झस्किने वा यस्ता घटनाहरू बारम्बार सम्झिने प्रतिक्रिया समयसँगै कम हुँदै जान सक्छन्। तर यी लक्षणहरू लामो समयसम्म रहिरहेमा त्यसले गम्भीर मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ। आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार किन आवश्यक छ भनेर साथी सम्झना महर्जनले मनोविद वासु आचार्यलाई सोध्नु भएको छ।
8: कोही न कोही यो ट्रमामा परेका, विशेष गरी भूकम्प, बाढ़ी जन्ने आघात, युद्ध, डरलाग्दा हिंसा, दर्दना घटना परिघटनाहरूका कारणले उसमा परेको त्यो आघातको कन्डिसन कस्तो छ भनेर पहिलो उसको बेसिक एनालाइसिस गरेर उसको विषयहरू हेरेर उसका कुराहरू सुनेर आवश्यकता छैन महसुस गरेर उसलाई सम्बन्धित ठाउँमा लिंक गरिदिने एउटा प्लान हो जुन विश्व स्वास्थ्य संगठनले यसलाई पीएफए भनेर नामकरण गरेको छ। मनको पीड़ा त छामेर थाहा हुँदैन, मनको पीड़ाको टेस्टहरू यो अरू बायोलोजिकल टेस्ट जस्तो हुँदैन। सबभन्दा राम्रो जसको इभ्यालुएसन र टेस्ट भनेकै क्वेशन आन्सर र क्वेशन आन्सर गर्दाखेरि व्यक्तिको कुरा सुनेर उसको सोच्ने तरिका गाह्रो गाह्रो छ, फिजिकल सिम्टमहरू गाह्रो गाह्रो छ, डर लागेको छ, डुकडुक छ, पसिना आएछ, असहज छ, अथवा सोच्ने हकमा मलाई बाँच्न मन लागेन, अथवा ला म थेग्न सकिने यो पीड़ा, अथवा मलाई झलकहरू धेरै आए, अब जम्मैको हकमा अब दर्दनाक घटनामा मै पो दोषी हुँ कि भने मतलब त्यो अपराध बोधले त नि दुर्घटना घटाउन सकिन्छ नि त।
1: व्यक्तिलाई चाहिँ यहाँले अलिकति सुझाव नै दिनु पर्दाखेरि के सुझाव दिनुहुन्छ?
8: अब अहिले उनीहरूले खोजेको हुन्छन् कि हुँदैनन् भन्ने हुन्छ, खोजेको छैन भने सुझाव पनि दिन पाइँदैन,
1: किनभने आघातजन्य अवस्थामा सुझाव दिनै पाइँदैन।
8: सुन्नियो, धेरै सुन्नियो, नि आवश्यकता छ भने केही सुझाव दिने, आवश्यक छ भने लिङ्क गरिदिने, र आवश्यकता छ कि छैन महसुस गरे छैन भने चाहिँ यतिकै उहाँलाई अब्जर्भमा राखेर छोडिदिने भन्ने हुन्छ, होइन? त्यो फिडब्याकहरू लिने, बेला बेलामा असेसमेन्टहरू गर्ने राखेको हुन्छ, राख्नै पर्छ। अहिले गर्ने महत्वपूर्ण पक्ष भनेको चाहिँ त्यहाँ उसलाई के आवश्यकता छ त्यो महसुस गर्ने। मलाई बच्चालाई हुर्काउनको लागि भूमिका खेल्दै हुन्छ, अरू मलाई केही चाहिँदैन। एकजना सरले भन्नुभयो, सायद मगर हुनुहुन्थ्यो, म चारवटा ट्रमा फेस गरेँ सर, यो चौथो ट्रमा मलाई त ट्रमै लागेन भन्नु। चारवटा भूकम्प पनि फेस गर्नुभएछ, एक्सिडेन्ट फेस गर्नुभएछ, पहिरोले गर्दा बुवा या आमा मध्ये एकजनाको डेथ फेस गर्नुभएछ, र चौथो फेस गर्नुभएछ। चारवटा फेस गर्दा मलाई त अब यो जिन्दगी त यो त केही प्रब्लमै लागेन सर। उत्तर गएको माझगाउँ भन्ने कामको कुरा हो, काकालाई के हेल्प गरौँ, मलाई त हेल्प गर्ने तरिका सिकाइदिनु सर भनेर भन्नु।
1: कस्तो राम्रो। कम्तीमा पनि एक वर्ष त्यहाँ सँगै बसेर त्यहाँ उहाँहरूको अवस्थाहरू एकदमै अवलोकन गरेर आवश्यकता अनुसार चाहिँ त्यहाँ उहाँहरूलाई सहयोग चाहिँ गरिराख्नु पर्छ।
8: दुई चार दिन, पाँच दिन, दस दिन, एक महिनासम्मको हुन्छ, त्यसपछि चाहिँ अर्को स्टेज, अर्को फेज शुरू हुन्छ, त्यसको लागि चाहिँ असेसमेन्ट फेज भन्छ। पीएफए भनेको चाहिँ फर्स्ट एड मात्रै हो, एकदम टच गर्ने र लिङ्क गरिदिने, टच गर्ने लिङ्क गरिदिने। त्यसपछि अब आवश्यकता के छ त, हिजो लिङ्क गरिएका अब नयाँ केही चाहिएको छ कि भनेर चाहिँ अनि त्यो चाहिँ असेसमेन्ट गर्ने।
1: मनोपरामर्श चाहिँ कम्ती नै एक वर्ष चाहिँ दिनु पर्यो
8: भन्ने पर्छ। यदिसम्म कि फर्स्ट एड त सेनाहरूले पनि सिक्नुपर्छ, सशस्त्र प्रहरीले नि सिक्नुपर्छ, यो ट्रेनिङ जनपथले नि सिक्नुपर्छ, अझ वडा वडामा भएका युवाहरूले सिक्नुपर्छ अब त, किनभने अब त ट्रमा कतिखेर कहाँबाट आउने रहेछ थाहा नै भएन। हेर्नु त, अकल पनि कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगरे बाढी हाम्रो देशले फेस गर्नु पर्यो। मतलब यो पीएफए सबै क्षेत्रकाले सिक्नुपर्छ, टिचर्सले, विद्यार्थीले सबैले सिक्नुपर्छ। र यो यो सिक्नु किन पर्छ भने, यो जतिखेरै पीएफए ट्रेनिङ लिएका मनो सामाजिक परामर्शदाताहरू मात्रै त फिल्डमा जान सक्नुहुन्न नि, त्यही वडाका विद्यार्थीहरू जान सक्थे, त्यही वडाका अन्य भोलिन्टियरहरू जान सक्थे, त्यही वडाका अन्य कर्मचारीहरू, त्यो वडाका अन्य विद्वान साथीहरू जान सक्थे। त्यसरी सिक्नुपर्छ उहाँहरूले, र अनि त्यसपछिको काम भनेको चाहिँ मनोविद, मनोपरामर्शदाता र साइकियाट्रिस्टको हुने।
6: उहाँ हुनुहुन्थ्यो मनोविद वासु आचार्य। उहाँसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
10: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेछु नि।
9: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
10: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
9: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ, र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
11: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जाँच।
12: सम्पर्क मोबाइल नम्बर 9822-9964।
13: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
14: खुशीको खबर।
15: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
16: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
17: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
16: उपलब्ध। शल्यक्रियाहरू,
17: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
16: बालबालिकाको न्यूरो सर्जरी,
17: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरोसर्जरी सेवाहरू
16: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वा नशा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
17: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
16: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
12: फिर्ता भएका हुन् नेपाली सेना भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमी जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र झण्डै 70 मिटर गेग्रान हटाउने काम भइरहेको छ। यसैगरी 20 मेगावाटको लाङटाङ जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 35 जनाले खोजी गरिरहेका छन्। यसै 37 मेगावाटको त्रिशुली 3B आयोजनामा नेपाली सेनाका 98 तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका 10 जना खोजीमा छन्। आयोजनाको आवास गृह क्षेत्रमा गहिराईसम्म उत्खनन भइरहेको छ। फर्किन थाले विदेशी उद्धार टोली, सुरुङभित्र खोजी चल्दै आजको गोर्खापत्रमा खबर छ।
6: अब विदेशको खबर। इरान र खाड़ी देशहरूबीच हर्मुज जलमार्गबाट हुने जल यातायात व्यवस्थापनबारे छलफल गर्न तय भएको बैठक स्थगित भएको छ। यो सँगै मध्य पूर्वमा जलमार्ग सञ्चालन बारेको कूटनैतिक समाधानको प्रयास प्रभावित बनेको छ। ओमानका विदेश मन्त्री सैयद बद्र अल बुसैदीले क्षेत्रीय सहमतिका लागि बैठक स्थगित गरिएको बताउनु भएको छ। रोइटर्सका अनुसार इरान र ओमान बीचको सहमतिमा हर्मुजबाट हुने जल यातायात सञ्चालन सम्बन्धी प्रस्ताव खाड़ी देशहरू सामु प्रस्तुत गर्ने तयारी थियो, तर केही क्षेत्रीय देशको अनुरोधमा बैठक स्थगित गरिएको इरानी पक्षले जनाएको छ। यसैबीच हर्मुजमा तेल आपूर्तिमा देखिएको अवरोधका कारण विश्व ऊर्जा बजारमा चिन्ता थपिएको छ। साउदी अरबले ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको आफ्नो मुख्य पूर्व पश्चिम तेल पाइपलाइन तत्कालका लागि बन्द गरेको छ।
12: अब केही खेल खबर। एसएससी प्रिमियर कपको उपाधि विजेता भएसँगै एसिया कपमा पुग्न सफल नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। अस्ति मलेसियामा सम्पन्न प्रतियोगिताको फाइनलमा यूएईलाई 44 रनले हराउँदै उपाधि जितेको नेपाली टोली गैराति काठमाडौँ आइपुगेको हो। ट्रफी सहित स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का सहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। मलेसियाको बायोमास ओभलमा अस्ति शनिबार भएको फाइनलमा नेपालले यूएईलाई पराजित गर्दै एसएससी प्रिमियर कपको उपाधि जितेको हो। उपाधिसँगै नेपाल एसिया कपका लागि पनि छनौट भएको छ। खेलका अर्को प्रसंगमा भारतले साबिक विजेता श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पछ्याएको श्रीलंका 18 ओभर 4 बलमा 111 रनमै अल आउट भयो। यी दुई टोली बीच भएका 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको हो।
6: अब केही खबर संक्षेपमा। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजो बसेको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनित गर्ने निर्णय कांग्रेसले गरेको हो।
12: अहिले गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराति देशका धेरै जसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भयो। पछिल्लो 6 घण्टामा तनहुँमा सबैभन्दा धेरै 65.4 मिलिमिटर वर्षा भएको छ। यस्तै लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप र जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराई क्षेत्रमा भने कम वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
6: भोटे कोशी बाढ़ीबाट घरबार विहीन पीड़ितलाई सरकारले अस्थायी आवासका लागि मासिक खर्च उपलब्ध गराउने भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको प्रारम्भिक क्षति मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीमा 7 7770 घर क्षतिग्रस्त छन्। ती मध्ये कतिपय पूर्ण र कतिपय आंशिक क्षति भएको विवरण छ। चार सदस्यसम्मको परिवारलाई मासिक 15,000 तथा त्यसभन्दा बढ़ी परिवार संख्या भएमा थप प्रति सदस्य बराबर 2,000 दरले खर्च उपलब्ध गराउने सरकारको निर्णय रहेको छ। सुविधा लिन नचाहनेलाई भने स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराउने सरकारको निर्णय छ। यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
7: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई पुनर्संरचना गरिने भएको छ। विज्ञान तथा प्रविधिको तीव्र विकास, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्धन अनुसन्धान र वर्तमान आवश्यकता संस्थागत गर्न प्रतिष्ठानको संरचना र कार्यप्रणालीमा व्यापक सुधार गर्न लागि हो।
6: र कृष्णवीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल भएको छ र आउँदो असोज 1 गतेदेखि यातायात खुलाउने गरी तयारी छ। ग्यास बुलेटलाई नयाँ ट्र्याकबाट पठाएर हिजो सड़कको परीक्षण गरिएको हो। अब पालो उखानको
7: तीजका कुरा गरे नि खाए जस्तो हुन्छ।
6: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: आज हरितालिका तीज पर्व मनाइदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़, चारै ढोका खुल्ला। विपदका कारण यस वर्ष तीजको उत्साह कम।
6: अर्थतन्त्रमा एकपछि अर्को धक्का। भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा 7.75 खर्ब लाग्ने प्रारम्भिक अनुमान। व्यापारिक नाका रसुवा गढ़ी नै बनाउने गृह कार्य।
7: आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक। आकस्मिक अवस्थापछि मनोबल बढ़ाउन हरेकले सिक्नै पर्ने मनोविद आचार्यको भनाई।
6: इरान र खाड़ी देशहरूबीच हर्मुज जलमार्ग सञ्चालन बारेको कूटनैतिक बैठक स्थगित। मध्य पूर्वको ऊर्जा आपूर्तिमा थप चिन्ता।
7: र एसएससी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो। श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो।
6: र अन्त्यमा आजको कार्टुन। फेसबुकमा भेटिएको पुरानो कार्टुन लिएका छौं। यहाँ तीज लागेकी श्रीमतीलाई लिएर श्रीमान मोटरसाइकलमा कतै जाँदैछन्। श्रीमतीले शिरदेखि पाउसम्म झरी झुट्ट गरगहना लगाएकी छन्। त्यही बेला प्रहरीले दुवैजनालाई रोकेको छ अनि श्रीमान भन्दैछन्, कहाँ सुन तस्करी गर्नु हजुर, बुढीलाई तीजको दरखाने प्रोग्रामबाट घर लाइजाँदैछु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी
18: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
19: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
20: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
21: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराही दाङ। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिमतर्फ।
22: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
23: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
24: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
25: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
24: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्या
0: समस्या का लागि आउनुहोस्। रोग को निदान गरी समस्या को समाधान गर्नुहोस्।
1: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
2: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
3: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही, दाल। फोन नम्बर 082-5562-23, 98-78-18-617 र 98-78-35-645।
4: कसैले बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कसैले बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
5: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: चेन्ज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनेन्स र फ्री एक्सेसरीज, त्यसैले नो यता उता।
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: गिरेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला। सब जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
4: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिकराम चौधरीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ। रेडियो मध्यपश्चिमको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली, गढ़वामा रहेको रेडियो साझा आवाज र बबई गाउँपालिकाको हापुरीमा रहेको रेडियो हापुरी 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ। तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। आज हरितालिका तीज, हिजो दर खाएका महिलाहरू आज व्रत बस्दै। कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच सहकार्य सम्झौता, स्वास्थ्य शिक्षा सेवा र अनुसन्धानका क्षेत्रमा सहकार्य हुने र दाङमा लागू औषध सहित चारजना पक्राउ।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल

0: बस गोरखा पब्लिक अस्पताल प्राली घोराई दाम बिरामी भए गोरखा अस्पताल दाम फोन नम्बर टिप्नुस 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुने चारवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गोरक्षी दैनिकबाट। नेपाली हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज आज मनाइँदैछ। तीजको अघिल्लो दिन दर खाने प्रचलन भएकाले बजारमा किनमेल गर्नेहरूको भीड़ रहेको थियो। आइतबार जिल्लाका बजारमा फलफूल, तरकारी, दूध, पूजा सामग्री खरिद गर्नेहरूको भीड़ देख्न सकिन्थ्यो। भाद्र शुक्ल द्वितीया तिथिका दिन दर खाएकाहरूलाई चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक शुरूआत भएको हो। विशेष गरी माइती तथा दाजुभाइले छोरी चेली तथा दिदी बहिनीहरूलाई दर खुवाउने परम्परा छ। भोलिपल्ट अर्थात भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बस्नुपर्ने भएकाले त्यसको पूर्व तयारीका रूपमा शारीरिक शक्तिका लागि अघिल्लो दिन आड़िलो र मिठो परिकार दरका रूपमा खाने गरिन्छ। आजको गोरक्षीय दैनिकमा खबर छ। यसै विषयमा कुराकानी गर्नका लागि नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक एवं धर्म संस्कृतिका जानकार किशोर चन्द्र गौतम अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। किशोर सर, खबर पत्रिकामा यहाँलाई स्वागत छ।
2: धन्यवाद, नमस्कार।
1: आज हरितालिका तीज, महिलाहरू व्रत बस्ने गर्नुहुन्छ। यसको यो हरितालिका तीजको खास गरेर धार्मिक महत्वको पाटोको बारेमा भनिदिनुहोस् न।
2: यो हाम्रो सनातन धर्मले हेर्नुहोस् के गर्छ भने सबैलाई धर्मको बाटोबाट हिँडाउने एउटा अभ्यास, एउटा प्रयासका निमित्त धेरै चाडहरू पर्वहरू हाम्रो मनाउने हाम्रो संस्कृति हो। त्यही अन्तर्गत विशेषतः महिलाहरूका लागि भनेर यो हाम्रो समाजले यसलाई अगाडि बढाउँदै आएको छ। यो मूलत आराधनाकै विषय हो, ईश्वर आराधनाकै विषय हो, आफ्नो हृदयको पवित्रीकरणकै विषय हो, आफ्नो मनमा अध्यात्मलाई नजिक जाने विषय नै हो, होइन? तर अब यसलाई के छ भने विविध चाडहरू विविध व्यक्तिहरूका लागि भनेर पनि छुट्याइदिएको छ, व्यक्ति अनुसारका छुट्याइदिएको छ हाम्रो उसमा, होइन? जस्तो के अरे ब्राह्मणहरूले छुट्टै चाडको रूपमा मनाउने, अरूले छुट्टै उसमा रूपमा मनाउने, त्यसै पुरुषहरूका लागि पनि केही विशेष, तर नमनाउने होइन कि मनाउन त मनाउने, तर उहाँहरूको लागि केही विशेष भनेर गराइएको छ। त्यस्तै यो हरितालिका पनि महिलाहरूका लागि, महिलाहरू सधैँभरि अरू काम काजमा लाग्ने, उहाँहरूको आध्यात्मिक उन्नति, उहाँहरूभित्र पनि एउटा हृदयमा ईश्वरको चिन्तनले आउने शान्ति प्राप्त होस्, उहाँहरूको जीवनमा पनि प्रकाश आओस् भन्ने उद्देश्यले सनातन पद्धतिका जानकारहरूले यो हरितालिका पर्व विशेषतः महिलाहरूको लागि भनेर छुट्याइदिएको जस्तो छ। यद्यपि यो पर्व पुरुषहरूले पनि मनाउन सकिन्छ, भगवान शिव देव महादेवको आराधना गर्ने कुरा, व्रत बस्ने कुरा पुरुषहरूले नगर्ने भन्ने छैन, तर सांस्कृतिक रूपले यो महिलाहरूसँग बढी गाँसिएको छ। र यसलाई अब धार्मिक रूपमा भन्दाखेरि के छ भने यसको कथा प्रसङ्गको सन्दर्भमा चाहिँ यो अलिकति स्वतन्त्रताको पनि बडो गजबको इतिहास छ कि पार्वतीको विवाह पिता हिमालयले विष्णुसँग गर्ने निर्णय गरिसकेपछि अनि पार्वतीजीलाई त्यो निर्णय उहाँलाई मन पर्दैन, उहाँलाई शिवजीसँग विवाह गर्ने भन्थ्यो, अनि उहाँले आफ्ना पितासँग म शिवजीसँग विवाह गर्छु भन्नुभयो, उहाँले मान्नु भएन, नमानेपछि उहाँले विद्रोह गर्नुभयो र आफ्नो साथीहरूसँग कुरा गर्नुभयो। साथीहरूले कुरा गरेपछि जाम भनेर साथीहरूले उहाँलाई नुकाएर कतै कन्दरामा लगेर राखे। त्यही सन्दर्भमा हाम्रो संस्कृतमा आली भनेको साथीहरू हो, आली बी हरिता, साथीहरूले चोरिए कि साथीहरूले नुकाइए कि भन्ने अर्थमा यो हरितालिका भन्ने यसको नामकरण भएको छ। त्यसरी साथीहरूले चोरेर लगे कि नुकाएर लगे कि पार्वतीले तपस्या गरेर साधना गरेर शिवजीलाई पतिको रूपमा प्राप्त गरिन् भन्ने कथा छ। त्यस कारणले अब यो शिवजीलाई पतिको रूपमा प्राप्त गरिनको अर्थ के भने आफूभित्र शिवत्वको जागृति भयो, होइन? आफूभित्र एउटा चाहिँ ईश्वरको बोध भयो भन्ने अर्थमा हामीले बुझ्नुपर्छ। त्यही शिवलाई पति प्राप्त गर्न सकियोस् अर्थात् त्यो परमेश्वरलाई पतिको रूपमा परमेश्वरलाई मालिकको रूपमा राख्न सकियोस् त्यसका निमित्त आध्यात्मिक शुद्धिकरण होस् महिलाहरू यो आध्यात्मिक उन्नतिको बाटोमा अगाडि बढ्नुहोस् भन्ने उद्देश्यका साथ यो हरितालिका निरन्तर रूपमा श्रद्धा र भक्तिका साथ नेपाली समाजले मनाउने गरेको छ यसको धार्मिक महत्व त्यही हो
1: अब यसमा व्रतको पाटो पनि छ यो व्रतको पाटो खास गरेर चाहिँ कति निराहार कति जलाहार कति फलाहार व्रत बस्नुहुन्छ यो व्रतको पाटोमा पनि अलिकति भनिदिनुहोस् न
2: व्रत कस्तो छ भन्नुहुन्छ भने व्रत अद्भुत विधि हो सनातनले सनातनका आदि ऋषिहरूले पत्ता लगाएको अद्भुत विधि हो यो यसको माध्यमबाट हामी हाम्रो शारीरिक शुद्धि पनि गर्न सक्छौँ मानसिक शुद्धि पनि गर्न सक्छौँ र आत्मिक शुद्धि पनि गर्न सक्छौँ होइन अथवा त्यो मनको पनि अन्तस्थल हुन्छ कि सबकन्सियस माइन्ड भन्छ त्यसलाई अब चेतन मन समेतको शुद्धि हुन्छ त्यस कारणले व्रत यो अद्भुत विधि हो व्रत गर्नुपर्छ यो तर अब कुरो के छ भनेदेखि के गर्ने के नगर्ने भन्ने कुरा यो आफ्नो स्थितिको आधारमा आफ्नो सामर्थ्यको आधारमा गर्ने कुराहरू हो हामीले स्वाभाविक रूपले निराहार गर्ने भनेको छ केही पनि नखाएर व्रत बस्ने भनेर भनेको छ यदि हामीले निरन्तर रूपमा व्रत बस्दै आएका छौँ र एक दिन पूर्ण रूपमा निराहार व्रत बस्ने स्थितिमा हाम्रो शरीर छ भनेदेखि त्यो असाध्यै उत्तम चिज हो तर मसँग सामर्थ्य छैन मेरो शरीरलाई गाह्रो हुन्छ मेरो अभ्यास छैन भने हामी यो के अरे डरले यो श्रद्धाले बस्न सकिन्छ बसौँ डरले बस्ने कुराहरू चाहिँ यो कुनै जमानाको कुरो थियो होला अब चाहिँ त्यति उपयुक्त हुँदैन ईश्वरप्रतिको श्रद्धा भगवान्प्रतिको आस्था प्रेम त्यो हाम्रो जीवनलाई उत्कर्षमा पुर्याउन निमित्त हो त्यस कारणले मसँग सामर्थ्य छ बसौँ छैन भगवान्सँग डराउनु पर्दै पर्दैन भगवान्ले केही गर्नुहुन्न त्यो खाए बापत पाप लाग्ने कुराहरू जति पनि कुराहरू छन् त्यो मेरो आफ्नो शुद्धि कम हुने भन्ने कुरा मात्रै हो मेरो आध्यात्मिक उन्नति कम हुने भन्ने कुरा मात्रै हो त्यस कारणले त्यो डरले ईश्वरसँग डरका कारणले भयका कारणले व्रत बस्ने कुराहरूबाट चाहिँ अब हाम्रा दिदी बहिनीहरू अहिले पनि त्यसै मुक्त पनि हुनुहुन्छ मुक्त हुनु जरुरी छ तर एउटा कुरा पनि बिर्सिनु के हुँदैन भन्नुहुन्छ भने यो व्रत त्यो सबै निराहार व्रत गर्नका निमित्त तयारी गर्नुपर्छ हामी हरेक एकादशीमा व्रत बस्ने अभ्यास गर्नुपर्छ सात दिनमा व्रत बस्ने अभ्यास गर्नुपर्छ अहिले त चिकित्सा विज्ञानले पनि त के अरे 18 घन्टे व्रतहरू गराउन लायो फास्टिङको महत्व भनेर गर्न थाल्यो लाग्यो होइन त सबैतिर गर्न थालेछ भने यही चिजलाई यो उनीहरूले खालि शारीरिकको लागि मात्रै भनिरहेछन् तर हाम्रो पद्धतिले एकबाट हाम्रो चेतन मन अवचेतन मनको समेत शुद्धिका निमित्त यो व्रतको व्यवस्था गरेको हो तर एकै दिन गरे त हुँदैन यसका निमित्त व्रतको अभ्यास निरन्तर रूपमा गर्दै गर्दै जानुपर्छ हाम्रो जीवनमा व्रतको असाध्यै ठुलो महत्व छ तर शरीरको सामर्थ्य बिना गाह्रो भएर ढल्ने गरेर त्यो एक दिनको त्यो मूर्खाइले हामी साधना सिद्ध हुँदैन भगवान्को साधना नित्य गर्ने कुराहरू हो एक रुपियाँमा सचेत र विवेकशील भएर गर्नुपर्छ के व्रत पनि पूजा पनि सम्पूर्ण चिजहरू मेरो आध्यात्मिक उन्नतिका निमित्त हो भनेर यसलाई विवेक त विवेकपूर्वक गर्यो भनेदेखि त्यो फलदायी हुन्छ केवल यो डरले अथवा चाहिँ यो अर्काको करले गर्यो भनेदेखि यसले जे खोजेको त्यो फल प्राप्त गर्न सकिँदैन फल त प्राप्त हुन्छ तर जे खोजेको त्यो प्राप्त हुँदैन
1: किशोर सर अब अन्तमा जस्तो अहिले पछिल्लो समयमा हाम्रा चाडपर्वहरूमा रीति संस्कृतिहरूमा केही विकृत पक्षहरू पनि देखा परेको जस्तो कि हिजो दर खाने दिनलाई महिना दिन अगाडिबाट चाहिँ दर खाने भनेर चाहिँ मनाइदिइराखेका छन् त्यो दरको महत्व के हो दर किन खाने भन्ने कुराहरू थाहा छैन आज अहिले यहाँले भने जस्तै व्रतको कुरा पूजा विधिको कुरा आदि इत्यादि कुराहरू म त सक्दैन 12 बजेसम्म चाहिँ पूजा गरिहाल्छु खाइहाल्छु भन्ने खालकाहरू पनि छन् यस्ता विकृत पक्षहरू छन् खासले यसलाई चाहिँ सुधारका लागि के गर्नुपर्छ
2: त्यसमा ठ्याक्कै दुईटा पाटाहरू रह्यो तपाईँले निकालेको कुराहरू दुईटा पाटा रहे हेर्नुहोस्, एउटा त अलिकति हेर्नु संस्कृतिमा कस्तो हुन्छ भने यो संस्कृतिहरू गर्दा गर्दै गर्दा गर्दै अलिअलि बिग्रिराखेका हुन्छन्। अब दरको कुरा के छ भने व्रतको नियम अनुसार त्यो दर राति उठेर दर खाने हाम्रो संस्कृतिमा अलिकति सुधारको जरुरी थियो वास्तवमा है। अघिल्ला दिन त्यो अटाई नअटाई खाएर अर्का दिन व्रत बस्ने यो अलिकति स्वास्थ्यको प्रतिकूल हाम्रो संस्कृति चल्यो छ, यसलाई अलिकति परिमार्जन गर्नु जरुरी हो। दर भनेर अघिल्ला दिन धेरै खानु वास्तवमा त्यो उपयुक्त होइन। व्रतको लागि त के हो भने अघिल्ला दिनबाट छोड्दै छोड्दै छोड्दै जाने अनि अर्का दिनबाट पनि सुत सुत सुत सुत बढाउने हो होइन। त्यो चाहिँ वास्तविक व्रतको विधान हो। जस्तै एकादशीको व्रतको पनि त्यस्तै विधान हुन्छ हेर्नु, दशमीका दिनबाट खाना छोड्दै छोड्दै गएर एकादशी पूर्ण खाना छोडेर अनि द्वादशीका दिन पनि सुत सुस्त बढाउने यो व्रतको हाम्रो विधि हो। तर अब हाम्रो संस्कृतिले त्यो अलिकति त्यस्तै खालको गरे त त्यो दरको महत्व छुट्टै छ, त्यस कारणले त्यस्तो बेरी यसको सांस्कृतिक महत्व छुट्टै हुन्छ। तर अब तपाईँले भने जस्तै अब धेरै गर्नु अप्ठ्यारो गर्नु तडक भडक गर्नु देखावटी गर्नु चित्त हेर्नुहोस् अब मान्छेका व्यक्तिका आफ्ना आफ्ना उसका कुराहरू हुन्, सकेसम्म नगरिदिने कुराहरू राम्रो हो, सकेसम्म शान्त जीवन आध्यात्मिक जीवन बिताउने चाहिँ राम्रो कुरा हो। तर अब के गर्नुहुन्छ अब अहिलेपछि त्यत्तिकै पनि त मान्छे जथाभावी खर्चहरू गरेका छन् दिवाली खर्चहरू गरिरहेका छन्। त्यसै गरी अब यो चाहिँ त कुनै पनि हालतले राम्रो मान्न सकिँदैन। चाडपर्व भनेको यो आध्यात्मिक पर्वको बेला हो कि, यसमा भित्र मभित्र अध्यात्मको भाव जगाउने, मभित्र पवित्रको पवित्रताको भाव जगाउने हो। जथाभावी जेबाबी खाने अब यो त अत्यन्तै राम्रो चिजहरू होइन। तर अभिव्यक्तिका रुचिहरूलाई केही भन्न सकिँदैन। एउटा कुरा एउटा बाटो यो रह्यो भने अब अर्को कुरा के छ भने खाएर व्रत बस्ने भन्ने जो छ, म 12 बजे खाएर खाना खाने भन्ने जो कुराहरू छ, मलाई व्यक्तिगत रूपमा के लाग्छ भन्नुहुन्छ भने अब सकिँदैन भने सकिँदैन शरीरले शरीरले सक्दैन भने भगवान्को पूजा 11-12 बजे गरेर अलिक सामान्य फलाहारहरू गर्न गर्यो भनेदेखि केही नगरेर ईश्वरको पूजै नगरेर खानुभन्दा पूजा गरेर केही खानु उपयुक्त कुरा हो। त्यो आफ्नो शारीरिक क्षमता कुरा हो। यदि त्यसरी गर्नु गर्नुभएको छ भने म त्यसलाई अन्यथा अथवा गलत म ठान्दिनँ। सक्दैन शरीरले व्रत बस्न सक्नुहुन्न भनेदेखि त्यत्तिकै खानुभन्दा भगवान्को पूजा गरेर प्रभु मैले सकिनँ भनेर क्षमा मागेर चाहिँ खानु त्यो सामान्यतया तुलनात्मक रूपमा उपयुक्त नै हो जस्तो मलाई लाग्छ। कारणले यो विकृतिहरू भन्ने कुरा यी सबै समाजको परिस्थिति अनुसार व्यक्तिका स्थिति अनुसार व्यक्तिका शक्ति अनुसार गर्ने कुराहरू हुन्। हाम्रो सनातनले त्यो काजीवृत्तिहरू हिन्दुत्वमा त्यो गजबको यो लचकता छ के, तर के भने अब यो विवेकलाई प्रयोग गर्नुपर्छ। सबैले विवेकलाई मार्नुहुन्न, यो खाने नाममा देखाउने नाममा यो अब चाहिँ उत्ताउलो गर्नु भड्किलोपन गर्नु यो उसको अर्थ होइन। त्यसको अर्थ त के हो भने चुपचाप लागेर शान्त हुनु, ईश्वरमा ध्यान दिन जाग्नु, मेरो जीवनको लक्ष्य के हो, म कहाँ गइरहेको छु, के गरिराखेको छु भने चिन्तन गर्नु। त्यो व्रत नि हामी त त्यो चिन्तन गर्ने ताकत दिन्छ। मेरो कर्तव्य के हो, मेरो शक्ति के हो, म गर्ने के हो, यो सम्पूर्ण चिन्तन गर्ने शक्ति व्रतले दिन्छ। त्यस कारणले त्यो शक्तिबाट हामी आफ्नो जीवनलाई श्रेष्ठतातर्फ लैजान्छौँ। कुरो त त्यहाँ छ नि त। त्यस कारणले हिन्दू तले सनातनले जो कल्पना गरेको छ त्यसलाई कुरो कुरो फलो गर्ने हो भने त्यो परम्परालाई फलो गर्ने हो भने भगवान्को पूजा गर्ने, भक्तिपूर्वक पूजा गर्ने, श्रद्धा

0: याला धेरै धेरै धन्यवाद।
1: उहाँ
0: हुनुहुन्थ्यो किशोर चन्द्र गौतम। हरितालिका तीजका बारेमा कुराकानी गर्दै अब बाँकी प्रसंग। दाङ लगायत पश्चिम तराईका थारू समुदायले आइतबार धूमधामका साथ अटुवारी पर्व मनाएका छन्। भदौ महिनामा कृष्ण जन्माष्टमी अर्थात अष्टमकी र कुसुमा और कुशी औंसी पछि आउने पहिलो आइतबार हरेक वर्ष थारू समुदायले अटुवारी पर्व मनाउँदै आएका छन्। अटुवारी धार्मिक आस्थाका मात्र नभएर सीमित आस्थामा मात्र सीमित नभएर यसले पारिवारिक दाजुभाइ दिदीबहिनी आफन्त सामुदायिक एकता र प्रकृति खाद्य संस्कृति र थारू सांस्कृतिक पहिचानलाई समेत जोड्ने काम गर्दै आएको छ। आजको युगबोध दैनिकमा दशरथ घिमिरेले यो खबर लेख्नु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 11 उरहरीबाट प्रहरीले लागू औषध ब्राउन सहित चारजनालाई पक्राउ गरेको छ। प्रहरीले एक हेयर सैलूनमा लागू औषध बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा खान तलाशी गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित चारजनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका 11 उरहरीका हेयर सैलून सञ्चालन गर्दै आएका 19 वर्षका दीपक विक, तुलसीपुर 12का 21 वर्षीय आकाश चौधरी, सोही ओडाका 24 वर्षीय ध्यानी बाठा मगर र तुलसीपुर 11का 20 वर्षीय राजन केसी रहेका छन्। प्रहरीले उनीहरूको साथबाट सैलूनमा खान तलाशी गर्दा कुल 16 ग्राम 470 मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थ बरामद गरेको छ। आजको राप्ती पोस्ट दैनिकमा खबर छ। खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
2: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
3: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
2: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
4: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
2: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
4: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
2: र मुखको स्वास्थ्यको सुधार।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई दाँत, फोन नम्बर 082-63-218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
8: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
9: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिखानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको
10: इन्डोस्कोपी सेवा,
6: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
11: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-65-309 र मोबाइल 98453-0653।
0: अब बाँकी प्रसंगहरू। जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच स्वास्थ्य, शिक्षा, सेवा र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। दुवै प्रतिष्ठानहरू देशको दुर्गम र जटिल क्षेत्रमा स्थापना भएको सन्दर्भमा दुवैले एक आपसमा सहकार्य गरेर पिछड़िएको क्षेत्रको स्वास्थ्य अवस्थालाई सुधार गर्दै विविध विषयमा संयुक्त रूपमा कार्य गर्ने सम्झौतामा उल्लेख गरिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर प्राध्यापक अजय कुमार मिश्रको तर्फबाट रजिस्ट्रार श्याम लम्साल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर सूर्यमान मेन्याङबोल लिए

सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच सहकार्य सम्झौता गणतन्त्र दैनिकबाट खबर लिएका छौं। त्यसै गरी आजको युगबोध दैनिकमा लुम्बिनीको कृषिमा नयाँ गति, दशरथ घिमिरे समाचार लेख्नुहुन्छ। लुम्बिनी प्रदेश सरकारले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई उत्पादनमुखी बनाउँदै कृषि उत्पादन, सिंचाई विस्तार, बिउ उत्पादन तथा लक्षित समुदायको आय आर्जन वृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ। आर्थिक वर्ष 2081-82 र 82-83 सञ्चालन गरिएका विभिन्न कार्यक्रमबाट धेरै किसान लाभान्वित भएका छन्। प्रदेश सरकारले बाली वस्तुमा विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम मार्फत दुई आर्थिक वर्षमा 1,759.3 हेक्टर क्षेत्रफलमा विभिन्न बालीको उत्पादन प्रवर्धन गरेको छ। यसबाट 3,978 कृषक घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्। मकै, आलू, तोरी, तरकारी, सुन्तला, मसुरो, मसिनो धान, स्याउ लगायतका बालीको उत्पादनमा कार्यक्रम केन्द्रित गरिएको मन्त्रालयले जनाएको छ। आजको युगबोध दैनिकमा खबर छ, अब लागौ यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध दैनिकमा प्रकोप व्यवस्थापन, जनता र सरकार, हरिप्रसाद पाण्डेको विचार छापिएको छ। तीजमा बदलिदो दर र उपवास र स्वास्थ्य, डाक्टर प्रकाश बुढाथोकीको विचार छापिएको छ भने तीजको शुभकामना आजको युगबोध दैनिकले सम्पादकीय लेखेको छ। त्यसै गरेर आजको गोरक्ष दैनिकले हरितालिका तीज परम्परादेखि आध्यात्मिक जागरणसम्म, ब्रह्मकुमार माधव तिमिल सिन्हाको विचार छापेको छ। कांग्रेसमा हुर्केका अशोभनीय प्रवृत्ति केपी सुवेदीको विचार छापिएको छ भने राजस्व केन्द्रित बजार अनुगमन शीर्षकमा आजको गोरक्ष दैनिकले सम्पादकीय लेखेको छ। त्यसै गरेर आजको गणतन्त्र दैनिकमा त्यो तीज, त्यो दर र त्यो गाउँको सम्झना, लक्ष्मी आचार्यको विचार छापिएको छ भने तीज पर्वको शुभकामना, संस्कृतिसँगै समानता र सद्भावको उत्सव शीर्षकमा सम्पादकीय लेखेको छ। र आजको राप्ती पोस्ट दैनिकले दाङमा उद्योग वाणिज्य संघमा कस्तो नेतृत्व, शरद अधिकारीको विचारलाई छापेको छ भने आजको राप्ती पोस्ट दैनिकले विचित्रको संसार शीर्षकमा सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज पनि बिदा हुन्छु। नमस्कार।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825567775।
1: सम्पर्क नम्बर 9847268773।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908747, 0825908747।
9: समाचार अब विस्तारमा। हरितालिका तीज पर्व आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। हिन्दू नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने परम्परा रहिआएको छ। आजको दिन व्रत बसी शिव पार्वतीको पूजा उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ। तीज पर्व ऋषि पंचमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले तपस्या गरी श्री महादेवपति पाउने वरदान पाएको धार्मिक विश्वास रहिआएको छ। महिलाले वर्ष दिनभरि आफूले गरेका दुःख पीर मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन्। तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्ने गर्छन्। तीजका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरूमा घुइँचो लागेको छ। तीजका अवसरमा आज बिहान 3 बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएका छन्। पशुपतिनाथ क्षेत्रमा तीजको अवसरमा भएको चहल पहलका सम्बन्धमा जानकारी दिनका लागि पाशुपत क्षेत्रबाट हाम्रा सहकर्मी सुरेन्द्र मणि त्रिपाठी टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सुरेन्द्रजी, हजुर, अहिले तपाईँ पशुपति क्षेत्रमा हुनुहुन्छ। त्यहाँ अब बिहानै 3 बजेदेखि नै पशुपतिनाथका चारवटै ढोकाहरू दर्शनका लागि खुल्ला गरिएको समाचार आएको छ। त्यहाँको पछिल्लो अवस्था कस्तो छ बताइदिनुहोस् न।
10: प्रविधजी, तपाईँले भनेअनुसार नै बिहान 3 बजेदेखि पशुपतिनाथका चारवटै ढोकाहरू दर्शनार्थीका लागि खुल्ला गरिएको छ र जो दर्शनार्थीहरू आइराख्नु भएको छ उहाँहरूले सहजपूर्वक हरिदर्शन गर्न पाउनु भएको छ। यसपालि अलिकति सहज किन भएको छ भन्दाखेरि मलाई लाग्छ रसुवागढी बाढीको प्रभावका कारण पनि होला। देशका अन्य ठाउँबाट तीर्थालु भक्तजनहरूको आगमन हुन सकेको छैन, त्यसकारण काठमाडौँ केन्द्रित भक्तजनहरू अथवा महिला नारीहरू तीर्थ जो अहिले चाहिँ उसमा व्रतालुहरू उहाँहरू चाहिँ यहाँ चाहिँ पशुपतिनाथ मन्दिर परिसरमा आउनुभएको छ र त्यति बाक्लो उपस्थिति पहिलाको जस्तो छैन। र अर्को कुरा, यसपालि पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भित्रसम्म प्रवेशका लागि महिलालाई मात्रै चाहिँ प्रवेश दिएको छ। पहिला पुरुष, बालबालिका, बच्चा लिएर पनि जाने प्रचलन थियो, यसपालि केवल महिला मात्र चाहिँ लाइनबद्ध भएर भित्रसम्म पूजा आराधनाका लागि रहेका छन्। त्यस कारणले गर्दाखेरि पनि अलि अझै सहज भएको छ। त्यस्तै गरी अब बाटो सहज हुँदाखेरि, आवागमन सहज हुँदाखेरि छिमेकी देश भारतबाट पनि तीर्थालु भक्तजनहरूको चाहिँ आउने क्रम हुन्थ्यो, प्राय आइराख्नुहुन्थ्यो उहाँहरूले। अहिलेको मौसममा त झन् भारतबाट आउने तीर्थयात्रुको संख्या बढी हुन्थ्यो, त्यो लगभग नगर्ने नै छ। एक दुईजना पनि देखिँदैनन्, खाद्य पुत्र पनि देखिँदैन होइन। त्यसले गर्दाखेरि लाइन सानो छ, लाइनहरू धेरै राखिएका छन्। एकै पटकमा 8 जनालाई चाहिँ दर्शन गर्ने व्यवस्था मिलाइएको छ। त्यसले गर्दा एकदम व्यवस्थित देखिएको छ, किनभने दर्शनार्थीको संख्या अलि गत वर्षहरूको तुलनामा विगतका वर्षहरूको तुलनामा निकै न्यून रहेको छ प्रवीणजी। र यहाँ चाहिँ अब व्यवस्था पनि राम्रो बनाइएको छ। अब महिला प्रहरीहरू बढी भक्तजन आउने भएकोले महिला प्रहरीहरू सकेसम्म बढी मात्रामा तैनात गरिएको छ। त्यसै गरी ज्येष्ठ नागरिक अपाङ अशक्त होइन त्यस्ताको लागि यहाँ स्वयंसेवकहरू खटिएका छन् र उहाँहरूलाई छुट्टै किसिमले दर्शनको व्यवस्था उहाँहरूले संयोजन गरिराख्नु भएको छ। त्यसै गरी विभिन्न किसिमका शिविरहरू सञ्चालन गरिएका छन्। खाने पानीको व्यवस्थाहरू विभिन्न संघ संस्थाहरूले मिलाएका छन् र पशुपति क्षेत्र दिवस अहिले चाहिँ निकै चहल पहलमै रहेको छ, तर अलिकति संख्यात्मक रूपमा अलिक कमी रहेको छ।
9: त्यसो त अब यस वर्षको तीज भटेको सीमा जसरी बाढ़ी आयो त्यसले ठूलो जनधनको क्षति पुर्यायो, त्यसपछि अघिल्ला वर्षहरूमा तीज आउन केही दिन अगाडिदेखि नै महिलाहरूले यो तीज पर्वका लागि विभिन्न तयारीहरू गर्ने गर्थे, यस वर्ष चाहिँ त्यो एउटा दुःखको समय पनि परेको छ जसका कारण चाहिँ तीज होइन विगतको भन्दा फरक तरिकाले मनाइँदैछ, तर तथापि मन्दिरहरूमा दर्शन गर्ने जुन खालको विगतदेखिको परम्परा व्रत बस्ने परम्परा छँदैछ यसलाई चाहिँ निरन्तरता भने दिने रहेका छन्। अब यहाँले भने जस्तै काठमाडौँबाट बाहिरबाट यो पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनहरू अब बाटोका कारणले पनि रोकिँदा आउन नसक्दा विगतमा जसरी भीड़भाड़ हुन्थ्यो दर्शन गर्ने दर्शन गर्नका लागि पशुपतिनाथमा, यसपालि चाहिँ त्यो देखिएन। सहज ढंगबाट दर्शनार्थीहरूले चाहिँ दर्शन गर्ने व्यवस्था गरिएको छ, होइन सुरेन्द्रजी? हस् हस्, यहाँलाई जानकारीका लागि धन्यवाद। हामी फेरि पछिल्ला बुलेटिनहरूमा पनि त्यहाँको पछिल्लो जानकारी हामी दिने नै छौ। यहाँलाई धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं तीजका अवसरमा पशुपतिनाथमा दर्शन का लागि त्यहाँ पशुपति क्षेत्रमा भइरहेका चहलपहल दर्शनका लागि गरिएको व्यवस्था लगायतका सन्दर्भमा त्यहाँबाट प्रत्यक्ष रूपमा जानकारी दिनुभएको थियो हाम्रा सहकर्मी सुरेन्द्र मणि त्रिपाठीले। अब लागौं बाँकी समाचारतर्फ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरूद्ध सड़क हिजोदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ। सड़क सञ्चालनमा आएसँगै राजधानीका लागि अत्यावश्यक सामग्री लिई पहिरोसँगै बाटोमा फसेका ट्रक र ग्यास बुलेटहरू कृष्णवीर सड़क पार गराइएको नौविशेष मोलिन सड़क आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालले जानकारी दिनुभयो। तत्काललाई सड़कको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाड़ी सञ्चालनमा ल्याइएको भए पनि सड़कको अवस्था हेरी यातायातलाई थप सहज बनाइनेछ। सड़कको ग्राभेलिङ र कम्प्याक्सनको काम बाँकी नै रहेकाले सड़क दुईतर्फी सञ्चालनमा ल्याउन भने अझै केही दिन लाग्ने इन्जिनियर ढकालले जानकारी दिनुभयो। भोटेकसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो क्षेत्र कटान गरेपछि गत भदौ 14 गते सड़क भाँचिएको थियो। राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्गको यो सड़क हुँदै दैनिक 14,000 बढ़ी सवारी साधन आवजावत गर्ने गर्छन्। भोटेकोसी बाढ़ीमा परि मृत्यु भएका मध्ये हालसम्म 1,392 जनाको शव फेला परेको छ। बाढ़ीमा परि अझै 4,089 जना सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शव मध्ये 542 पुरूष, 336 महिला तथा 514 शव आंशिक अंगसहितका छन्। भेटिएका शव मध्ये हालसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको पनि प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफलेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशीतर्फ 2,907 पुरूष र 572 महिला रहेका छन्। यस्तै विदेशी नागरिकतर्फ 272 पुरूष, 328 महिला सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बाढ़ीपछि हालसम्म 9,287 जना घाइतेको उद्धार गरिएको छ, जसमा पुरूष 6,407, महिला 2,830 र पहिचान नखोलेका 50 जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उद्धार गरिएका मध्ये 2,781 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्रेले जानकारी दिनुभयो। बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको शनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिएको छ। भोटेकोसी बाढ़ीपछि ठूलो मानवीय क्षति भएको छ। बेपत्ताको खोजी उद्धार शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरी सहित नेपाली सेना सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकाय प्रभावित क्षेत्रमा परिचालित छन्। भोटेकोशी बाढ़ीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा विपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चौतर्फी चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स यूएईका टोली फिर्ता भएका छन् भने नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र करिब 70 मिटर गेग्रियान हटाउने काम सम्पन्न भएको छ। उक्त टनेलसम्म भारी उपकरण पुर्याउन नेपाली सेनाले चट्टानी भूभागमा ब्लास्टिङ गरी पहुँच मार्ग तयार गरेको छ। उपकरणको पहुँच विस्तार भएपछि थप खोजी गर्न सहज हुने अपेक्षा गरिएको छ। बाढ़ीले क्षति पुर्याएको 216 मेगावाटको माथिल्लो त्रिशुली 1 आयोजनाको अडिट 3 सुरुङमा नेपाली सेना र अस्ट्रेलियाली डार्ट टोलीले खोजी गरिरहेका छन्। सुरुङ मार्गबाट पानी बाहिर आइरहेकाले भित्र प्रवेशमा चुनौती थपिएको छ। हाकु बेसी स्थित अडिट 1 नेपाली सेना र अस्ट्रेलियाली गरी 16 जनाको उद्धार टोली परिचालित रहेको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी बाढ़ी प्रभावितको उद्धार, राहत र पुनस्थापना प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। मुख्यमन्त्री थापाले विपदका कारण प्रभावित नागरिकको उद्धार, राहत र पुनस्थापनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेकाले सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले बाढ़ीका कारण प्रदेशका 15 पालिका प्रभावित भएको बताउँदै बाढ़ीबाट 40 भन्दा बढ़ी पुल र झण्डै 1 दर्जन जलविद्युत केन्द्रमा क्षति पुगेको उल्लेख गर्नुभयो। भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93.72 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्यांकन आरडीएनए प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिणाममा क्षति भएको हो। प्रतिवेदन अनुसार 18 विद्यालयका 56 भवन प्रभावित भएका छन्, जसमध्ये 152 कोठामा आंशिक र 156 पूर्ण रूपमा क्षति पुगेको छ। प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरूत्थानका लागि 4,23,35,00,000 रूपियाँ खर्च लाग्ने आकलन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। संचारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। श्रेष्ठका अनुसार ग्रीन क्लाइमेट फण्ड जीसीएसबाट प्राप्त सहयोग परिचालन गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने गृह कार्य यही वर्ष अगाडि बढ़ाइनेछ। इसिमोड र यूएनडीपीको संयुक्त अध्ययन अनुसार नेपालमा 21 हिमताल जोखिमयुक्त रहेका छन्। कोशी र गण्डकी क्षेत्रमा 4 अति उच्च जोखिमयुक्त हिमताल रहेका छन्। पूर्व राष्ट्रपति डा रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरूलाई देश विकासमा योगदान गर्न आग्रह गर्नुभएको छ। हिजो ललितपुरमा आयोजित कार्यक्रममा उहाँले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताउँदै उनीहरूलाई आगामी दिनमा पनि देशको विकासमा निरन्तर योगदान गर्न आग्रह गर्नुभएको हो। रूकुम पश्चिम, सुर्खेत, सुनसरी र तनहुँमा हिजो भएका सवारी दुर्घटनामा परि 6 जनाको मृत्यु भएको छ। रूकुम पश्चिमको सानीभेरी गाउँपालिका 6 देउता खोलामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा जीप चालक त्रिवेणी गाउँपालिका 1 रोगाका सुन्दर खड्का मगर र सानीभेरी 6 अन्दाजी 16 वर्षीय प्रेमकला पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो। त्यस्तै सुर्खेतमा मोटरसाइकलको ठक्करबाट 1 जनाको मृत्यु भएको छ। ठक्करबाट वीरेन्द्रनगर नगरपालिका 10 सुर्खेत बारीपाटीका 55 वर्षीय आशा बुढाको उपचारका क्रममा मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका साथ बालुग्राम स्थित पूर्व पश्चिम लोकमार्गमा हिजो भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल कलबर्टमा ठोकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार इन्दुरुवा नगरपालिका तीनका सागर रेग्मी र पारस थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका 12 कमलबारीमा हिजो ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर मनहरी गाउँपालिका 6 बस्ने 26 वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको 15 महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य समर्थक तथा शुभेच्छुकलाई आह्वान गर्नुभएको छ। महामन्त्री पौडेलले आगामी असोज 16 देखि 19 गतेसम्म काठमाण्डुमा हुने महाधिवेशनलाई पार्टीको सांगठनिक तथा राजनैतिक जीवनको महत्वपूर्ण अवसरका रूपमा लिँदै सबै तहका अधिवेशनमा उत्साहजनक सहभागिता जनाउन आह्वान गर्नुभएको हो। हिजो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले सदस्यता वितरण नवीकरण तथा अध्यावधिक प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने सबैलाई पार्टीले धन्यवाद ज्ञापन गरेको जानकारी दिनुभयो। उहाँले महाधिवेशन प्रक्रियामा कोही पनि क्रियाशील सदस्य छुट्न नहुने उद्देश्यले पटक पटक समय अवधि थप गरिएको तथा वडा अधिवेशनको कार्यतालिका समेत परिमार्जन गरिएको बताउनुभयो। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइरहेछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउँदै आइएको छ। भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ लगायत जिल्लामा धनजनको क्षतिका कारण बाबुआमा संरक्षक तथा अभिभावक गुमाएका विपत्ता भएका र बालबालिका स्वयं नै घाइते वा विपत्ता भएका बालबालिकाको उद्धार राहत र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको छ। पहाड़ी जिल्ला बैतडीमा 2 महिनामा 6 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। साउन महिनामा 3 जना र भदौ महिनामा 3 जना गरी 6 जनामा डेंगी संक्रमण पुष्टि भएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय बैतडीले त्यसबारेमा सचेतना फैलाउने काम भइरहेको जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
5: जिल्लाको पञ्चेश्वर गाउँपालिकाको नागार्जुन स्वास्थ्य चौकी र गिरेगाडा स्वास्थ्य चौकीमा उपचारका लागि आएका 1-1 जना र शिवनाथको उदयदीप स्वास्थ्य चौकीमा उपचारका लागि आएका 1 जनामा डेंगी संक्रमण पुष्टि भएको हो। यस्तै जिल्ला अस्पतालमा समेत डेंगी संक्रमण पुष्टि हुने गरेको बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्की।
11: पछिल्लो अवस्था भनेपछि अहिले भदौको महिनामा जिल्ला अस्पतालमा 3 जना डेंगू बिरामी फेला परेका छन् होइन। त्यसै गरी साउनको महिनामा 3 जना हाम्रो शिवनाथतिर भयो पञ्चेश्वरमा पत्ता लागेको र
5: पछिल्लो समयमा पहाड़ी जिल्लाहरूमा समेत डेंगी संक्रमण बढ्दै गएको छ। जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्त।
12: डेंगू संक्रमणका बिरामी लगभग 1-2 जना दिनमा आउँछन्। दिनको 2-2.5 सय बिरामी आउने गरेका छन् अहिले। त्यो मध्ये म्याक्सिमम भाइरल जदुका छन्। त्यो मध्ये पनि 1-2 जनालाई डेंगू पोजिटिभ आउँदैछ अहिले अस्पतालमा।
5: साउनदेखि कार्तिक महिनासम्म डेंगी संक्रमणको जोखिम हुने भएकाले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा रहेको छ। डेंगी रोगको संक्रमणबाट बस्नका लागि लामखुट्टेको टोकाईबाट बस्नु पर्नेमा स्वास्थ्य कर्मीहरूले जोड़ दिएका छन्। मोहन कलौनी।
13: बिहान र साँझको पटकमा मात्रै दिनमा ऊ आफू बिजी हुन्छ आफ्ना खानेकुराहरू खोज्नमा अर्को गर्नमा सबैमा व्यस्त हुन्छ भने त्यसको लागि हामीले विशेष गरी आफ्ना घर वरिपरिका कार्यालय वरिपरिका लामखुट्टे बस्ने ठाउँहरू चाहिँ सुरक्षित गर्न पर्यो।
5: बैतडीमा गत आर्थिक वर्षमा 66 जनामा डेंगी संक्रमण देखिएको थियो भने अघिल्लो आर्थिक वर्ष 2081-82 156 जनामा डेंगी संक्रमण पुष्टि भएको थियो। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
9: सुदूरपश्चिम प्रदेशका 8 जिल्लामा कृषि उपज भण्डारणका लागि 6 शीत भण्डार निर्माण सम्पन्न भएको छ। यस्तै 7 निर्माणाधीन रहेका छन्। कृषि विकास निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार सुदूरपश्चिमका अछाम र बाजुरामा 20 मेट्रिक टन क्षमताका कोल्ड स्टोर निर्माण सम्पन्न भइसकेको छ। यस्तै दार्चुला, बैतडी र डडेलधुरामा कोल्ड स्टोर निर्माण कार्य जारी रहेको छ। डोटीको राजपुर र जोरायलमा आलू तथा तरकारी भण्डारणका लागि 20 मेट्रिक टन क्षमताका 2 कोल्ड स्टोर निर्माणाधीन अवस्थामा छन्। कञ्चनपुरको पुनर्वास नगरपालिकामा 30 मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माणाधीन अवस्थामा रहेको छ भने दोधारा चाँदनी नगरपालिकामा 30 मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण सम्पन्न भएको छ। कैलालीको भजनी र चुरेमा 20 मेट्रिक टन क्षमताका एक एकवटा कोल्ड स्टोर निर्माणाधीन छन्। यस्तै लम्कीचुवामा 30 मेट्रिक टन र गोदावरीमा सबैभन्दा बढ़ी 350 मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण सम्पन्न भएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ।
14: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
15: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
16: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
14: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
16: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
8: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
17: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
18: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
19: सम्पर्क फोन नम्बर 0825902222।
14: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
20: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
21: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
20: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये 8 बाहेक सबै तत्त्वहरू पाइन्छ।
22: शुद्ध महका लागि कहाँ जाने त?
23: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
22: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
24: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
25: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
24: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
26: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
27: भर्ना सम्बन्धी सूचना।
28: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
27: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
29: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9765526286।
30: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
31: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
30: उपलब्ध। शल्यक्रियाहरू,
31: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
30: बालबालिकाको न्युरो सर्जरी,
31: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
30: पुनश्च हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
31: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
30: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
0: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
1: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
0: सम्बन्धित समस्या भएका दम्पती फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
1: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
0: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
1: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर, बिपिचोक घोराहाइदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 98-478-23-572।
0: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
30: हाम्रा सेवाहरू
0: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
30: छाती, दम, निमोनिया, खोकी, छेरो,
0: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
30: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
0: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
30: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
30: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
0: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
30: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
30: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
30: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
0: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
30: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराहीदाङ। सम्पर्क फोन नम्बर 0825-61-196 र मोबाइल नम्बर 98-478-26-001।
3: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
4: सञ्चालक नरेश कुमार श्रेष्ठ।
31: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
30: उपचार हुने रोगहरू
31: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
30: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
31: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
30: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
31: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
30: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
31: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
6: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
5: मेडम दंगाली हो नि त राम्रो त भइहाल्छ नि
6: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
5: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
6: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
5: एकपटक दंगालीबाट किनेर हेर न
6: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
7: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एकमात्र पसल
5: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
8: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
9: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा
5: प्रोप्राइटर सोमराज रैदास
10: सम्पर्क फोन नम्बर 0825367775
5: सम्पर्क नम्बर 98478673
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
11: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: नमस्कार, कार्यक्रम महिला सरोकारबाट सहकर्मी रञ्जिता शर्मासँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जबाट ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौ।
3: सर्वप्रथम आज हरितालिका तीज जुन महिलाहरूको पर्व विशेष त मानिन्छ, सर्वप्रथम हाम्रा दिदी बहिनी, दाजुभाइ, समस्त देशवासीहरूमा हार्दिक शुभकामना दिन चाहन्छौ। यसै गरी यो साता हामीले फेरि तीज मनाउने शैली सम्बन्धी खोजमूलक समाचार प्रस्तुत गर्नेछौ। त्यसै गरी आज हरितालिका तीजको दिन भोटीकोशीमा आएको प्राकृतिक विपत्तिका कारण हामी सबैको तीज सुनसान छ, फेरि पनि आफ्नै चाडपर्वको आफ्नै महत्व छ। तपाईँहरू कसरी मनाउँदै हुनुहुन्छ त भनी दाङको क्रियाशील पत्रकार महिलाहरूसँग हामीले विशेष कुराकानी गर्दैछौ। त्यसै गरी तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौ उद्यमशीलतामा जोडिँदै उपप्रमुख सम्बन्धी सफलताको कथा। सर्वप्रथम यहाँहरूको माझमा हामीले राख्दैछौ फेरिँदै तीज मनाउने शैली सम्बन्धी खोजमूलक समाचार।
4: पारी पारी आएका, ढाका टोपी लाएका, तिनी होलान् हाम्रा बाबा लिन आएका। माथिका हरफहरू गायिका लक्ष्मी मल्लको स्वरमा भर्खरै बजारमा आएको यो तीज गीतले नेपाली समाजमा हाम्रा हजुरआमा आमा पुस्ताको तीजलाई झल्काउँछ। त्यो समयमा यातायातको सुविधा थिएन, अहिले जस्तो संचारको सुविधा थिएन। छोरीलाई विवाह गरेर टाढा टाढा पठाइएको हुन्थ्यो। तीजको अवसरमा छोरीलाई बुवा वा दाजुभाइ लिन जाने चलन हुन्थ्यो। हजुरआमा र आमा पुस्तालाई साँच्चै माइत जान आमा बुवा दिदी बहिनी र साथी सङ्गी भेट्न पनि निकै कष्ट थियो। विवाह गरेर टाढा टाढा पठाउने यातायात तथा संचारको सुविधा नभएकाले सुरक्षा र सहाराका दृष्टिकोणले पनि माइती लिन जानुपर्ने अवस्था थियो। घरबाट पनि हत्तपत्त माइत पठाउने चलन थिएन। माइतबाट बुवा वा दाजुभाइ लिन आएपछि बुहारी माइत पठाउनु पर्ने बाध्यता पनि बन्थ्यो। त्यो समयमा माइतीसँगको मिलनका लागि तीज पर्व निकै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व बनेको थियो। पुराना पुस्ताले तीजलाई आफ्नो पीड़ा पुख्ने अवसरका रूपमा लिएका थिए। समाजमा महिलाको अवस्था असमान थियो। विवाह पश्चात पतिको घरमा गएपछि सासू ससुरा, नन्द देवर, भाउजूका व्यवहार, कामको बोझ र सीमित स्वतन्त्रताले महिला पिल्सिएका थिए। तीज आउँदा उनीहरू माइती फर्कन्थे, आफ्ना दिदी बहिनी र साथीसँग दुःख पुख्ने गर्थे। गीत संगीतमा समाजको कटाक्ष, पुरूष प्रधान मानसिकतामाथि व्यङ्ग्य र आफ्ना भावनालाई अभिव्यक्त गर्ने मौका पाउँथे। गायिका विष्णुमाझीको तीज गीतले पनि यस्तै समाजको चित्रण गरेको छ। म त नराउरी, तिम्रा छोरा राम्रा, आमै म त नराउरी। धार्मिक र सांस्कृतिक पर्व तीजमा दर खाने, व्रत बस्ने, नाच्ने गाउने गरिन्छ। आफ्ना पीर व्यथाका गीत मन खोलेर गाउँदा, निर्धक्कसँग नाच्दा मनैदेखि खुशी भएर शारीरिक र मानसिक रूपमा महिला स्वस्थ पनि हुन्छन्। परापूर्वकालदेखि मनाउँदै आएको राम्रा संस्कृतिलाई भुल्नु पनि हुँदैन। हजुरआमा पुस्ताले तीज पर्वलाई माइती मिलनका रूपमा हेरे पनि आमा पुस्ताले बिस्तारै राज्य व्यवस्था परिवर्तन गर्ने अस्त्र बन्यो। नयाँ पुस्ताले आधुनिकताका नाममा मौलिक संस्कृतिलाई बिर्सन हुँदैन। धार्मिक तथा सांस्कृतिक महत्वका गीतमा अश्लीलता प्रस्तुत गर्नु हुँदैन, संस्कृतिको संरक्षण गर्नुपर्छ। विगतको पुस्ताले विभेदको पर्खाल भत्काएको हुनाले अहिलेको पुस्ताले संस्कृतिको संरक्षण गर्दै मस्तले तीज मनाउनु पर्ने धारणा रहेको छ। तीज पर्व नेपाली समाजमा महिलाको जीवन, संस्कृति र सामाजिक परिवर्तनसँगै गाँसिएको गहिरो अध्याय हो। यो पर्वको ऐतिहासिक, पौराणिक र सांस्कृतिक महत्वलाई हेर्ने हो भने यसले केवल धार्मिक आस्था मात्र बोकेको छैन, समाजको रूपान्तरण, महिलाको अधिकार, शिक्षा र आत्मनिर्भरतालाई पनि प्रतिबिम्बित गरेको छ। परम्परागत तीजमा दर खाने प्रथा घर घरमा सीमित हुन्थ्यो। दिदी बहिनी छोरीलाई माइतीले बोलाएर दर खुवाउने गर्थे। आज यो संस्कार नयाँ रूपमा विस्तार भएको छ। महिलाहरू साथीभाइ भेला गरेर होटेल र रेस्टुरेन्टमा दर खान जान्छन्। फरक फरक पेसामा संलग्न महिलाहरू व्यावसायिक पोशाकमै भेटिन्छन् तर दर खान्छन् र रमाइलो गर्छन्। यसरी तीज अब घरको चार दिवाल भित्र मात्र नभएर सामाजिक जमघट र सहकार्यको पर्व बनेको छ। यसले समाजमा महिलाको आत्मविश्वास र सामाजिक उपस्थितिलाई झनै प्रकट गराएको छ। अहिले तीज मनाउने तरिका पनि आफ्नै छ। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा तीज पर्वलाई भेटघाटको राम्रो अवसरका रूपमा लिनुहुन्छ। परापूर्व कालदेखि चल्दै आएको परिवारमा धेरै समय भेटघाट गाउने नाच्ने गर्दा पनि मन आनन्दित हुन्छ। उहाँले भन्नुभयो, महिलालाई अहिले पनि हत्तपत्त फुर्सद हुँदैन। पर्वको बहानामा पनि महिला खुशी हुन पाउनु राम्रो चलन हो, म राम्रो रूपमा लिन्छु। महिलाले अहिले पनि कतिपय स्थानमा माइत जान भन्ने बित्तिकै पाउँदैनन्। कार्यालयमा छुट्टी नमिल्ने जस्ता विविध कारणले गर्दा तीज जस्ता पर्व आवश्यक भएको उहाँको भनाइ छ। समयसँगै समाज पनि अघि बढ्दै गयो। शिक्षा र चेतनाको विकास विस्तारसँगै महिलाको स्थिति पनि क्रमशः परिवर्तन भयो। विद्यालय विश्वविद्यालय र रोजगारीमा महिलाको सहभागिता बढ्दै गयो। महिलाले आत्मनिर्भर बन्ने अवसर पाए। अहिले महिलालाई तीज पर्वमा माइती घरमा गएर मात्र दर खानुपर्छ भन्ने छैन। साथी संगी विभिन्न संघ संस्थाभित्र पनि आफ्नै मनका कुराहरू आदान प्रदान गर्ने गर्दछ। नाच्ने गाउने र रमाइलो गर्ने गर्छन्। यस परिवर्तनले तीज मनाउने शैलीमा ठूलो प्रभाव पार्यो। अघिल्लो पुस्तामा जहाँ तीज दुःख पोख्ने माध्यम थियो, अहिले त्यो खुशी मनाउने पर्वमा बदलिएको छ। महिलाले अब तीजका गीतमा शिक्षा, समानता, आत्मनिर्भरता र अधिकारका कुरा गाउन थालेका छन्। तर केही भड्किला गीत पनि छन् जुन समाज अनुकूल छैन। यस्ता गीतलाई परिवर्तन गर्न जरूरी छ। धर्म तथा संस्कृतिविद डाक्टर शोभा ढुङ्गानालाई पर्व मनाउँदा समाजले केही राम्रो कुरा अनुसरण गर्न सकोस् भन्ने लाग्छ। तीज पर्व मनाउने तरिका र शैली हिजो र आज पूरै परिवर्तन भएको छ। गीत संगीत पनि समयसँगै फेरिएका छन्। उहाँले भन्नुभयो, गीत प्रगतिशील, महिला सशक्तिकरण उद्देश्यमूलक हुनु पर्यो। गीत सुन्दै अप्ठ्यारो हुनु भएन। लेख्ने र गाउने पनि आफ्नो समाजको मर्यादा हेर्नुपर्छ। आजभोलि मन्दिरमा गएर उच्छृङ्खलता प्रदर्शन गर्ने जस्ता दृश्यहरू देखिने गरेको हुँदा त्यसलाई पनि रोक्नुपर्ने उहाँको भनाइ छ। पर्वले समाज निर्माण गर्नुपर्छ, सकारात्मकता विकास गर्नुपर्छ। धर्म तथा संस्कृतिविद डाक्टर ढुङ्गानाले भन्नुभयो, सहकारीबाट पैसा लिएर तीज मनाएको पनि देखे मैले, त्यो गर्नु हुँदैन। भगवानलाई धनले होइन प्रेमले पूजा गरे हुन्छ। ऐतिहासिक र पौराणिक दृष्टिमा तीज पर्वको शुरूआत पौराणिक कथासँग जोडिएको छ। हिन्दू शास्त्र अनुसार हिमालयकी छोरी पार्वतीले महादेवलाई पति पाउन महान इच्छा सहित कठोर व्रत गरेकी थिइन्। धेरै वर्षको कठिन साधना, उपासना र ध्यानपछि अन्तत महादेवले पार्वतीको अटल शक्ति र निष्ठाबाट प्रभावित भई उनलाई जीवनसाथीको रूपमा स्वीकार गरे। यही कथनले तीज पर्वलाई महिलाको श्रद्धा, समर्पण र आस्थाको प्रतीक बनाएको छ। अहिले पनि धेरै जसो महिलाले तीजको दिन व्रत बस्छन्, धार्मिक पूजा गर्छन्, पार्वती महादेवको आशीर्वाद प्राप्त गर्ने उद्देश्य राख्छन्। आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा मानिन्छ। हरि र आलिका मिलेर हरितालिका बनेको हो। यसमा हरिता भनेको हरण गरेर र आलिका भनेको सखीहरू भन्ने हुन्छ। अर्थात सखीहरूबाट र हरेर महादेवलाई पाउनका लागि पार्वतीले तपस्या गर्दा सफल भएकोले तीज पर्वलाई हरितालिका तीज भनिन्छ। तीज पर्वलाई परापूर्व कालमा माइती मिलनका रूपमा लिइने भए पनि अहिले तीज मनाउने शैली फेरिएको छ। आपसी भेटघाट, खुशी हुने, रमाउने गरिन्छ। तीज पर्वको संस्कृतिलाई बचाइराख्न यसका राम्रा पक्षलाई अंगाल्दै विकृतिलाई हटाउँदै मनाउन जरूरी छ।
3: यो खोजमूलक समाचारसँगै अब हाम्रो पालो छ कुराकानी। कुराकानीको लागि यो साता हामीले रोजेका छौं। आज हरितालिका तीजको दिन यो वर्ष रोसुवामा भोटी कोशी बाढीमा आएको प्राकृतिक विपत्तिका कारण हामी सबैको तीज सुनसान छ। फेरि पनि चाडपर्वको आफ्नै महत्व छ। तपाईँहरू कसरी मनाउँदै हुनुहुन्छ त भनी दाङका क्रियाशील पत्रकार महिलाहरूसँग हामीले कुराकानी गर्दैछौ।
5: श्रोता, अब हाम्रो पालो छ कुराकानी। कुराकानीको लागि आज हामीले विशेष त आज हाम्रो हरितालिका तीज हो। सबै दिदी बहिनीहरू आफ्नो हिसाबले हरितालिका तीजको तयारी गर्दै हुनुहुन्छ। आज विशेष दिन महिलाहरूको चाडपर्वको हिसाबले महिलाले विशेष पर्वको रूपमा यसलाई मान्ने गरेको पाइन्छ। त्यसले गर्दा हाम्रा केही पत्रकार दिदी बहिनीहरूसँग हामीले यति बेला कुराकानी गरिरहेका छौँ, गर्न गइरहेका छौँ। सर्वप्रथम हजुरको नाम।
6: नमस्कार, चलचित्र पत्रकार सन्दाङको अध्यक्ष निरला आर्य। आज तीजको विशेष दिन छ महिलाहरूको लागि। यो महिलाहरूको विश्रामको दिन पनि हो र हिन्दू संस्कार अनुसार महिलाहरूको महान पर्व पनि हो। विगतमा जस्तो अहिले तीज त्यस्तो हर्ष उल्लास उमङ्ग केही पनि छैन। हामी ठूलो विपत्तिमा छौं। जहाँ हजारौं मानिसहरू बेपत्ता हुनुहुन्छ, हजारौंले ज्यान गुमाउनु भएको छ, उहाँहरूको सम्झनामा पनि हामीले खुलेर नाच साँच्चीकै हाम्रो एउटा नैतिक रूपमा पनि हामी अलिकति कस्तो राम्रो हो जस्तो पनि मलाई लाग्दैन, तर पनि हाम्रो कला संस्कृतिलाई बचाउनको लागि हामीले मठ मन्दिरमा जाने, पूजा आजा गर्ने अनि ती चाहिँ मनाइरहेको अवस्था चाहिँ छ। तर जति हुनुपर्ने हो मनैबाट आफ्नैबाट जति नारीहरूले मनाउनु भएको छ त्यति चाहिँ यो वर्ष छैन। सामान्य पूजा आजा गरेर उहाँहरूले एउटा धर्म संस्कार अनुसार चाहिँ तीज मनाइरहनु भएको छ र हामीले पनि त्यही गरिरहेको छौँ। धन्यवाद। पत्रकारहरूको माध्यमबाट हामीले सूचना पनि सही दिनुपर्छ, यो सर्वविदितै छ, सही तथ्य समाचार हामीले सूचना दिनुपर्छ। तर हामीले हेर्यौं भने तीज को दर खाने भन्छौ, हामीले तीज मनाउने भन्छौ, एक दिनको तीजको लागि हामीले दर खानालाई दुई महिना अगाडिबाट हामीहरू तीजको दर खान हिँड्छौ। यो हाम्रो समाज चाहिँ एकातिर चाड पर्वको नाममा, एउटा एकातिर चलन संस्कृतिको नाममा चाहिँ अराजक फैलिरहेको छ जस्तो लाग्छ मलाई। किनभने एक दिनको लागि सरकारले विदा दिएको छ, महिलाहरू त्यो दिन निराहार व्रत बस्नुहुन्छ, पूजा आजा गर्नुहुन्छ, दर अघिल्लो दिन खाइन्छ, तर पनि कस्तो भयो भने समाजमा चाहिँ धेरै समय अगाडि दर खाने प्रचलन आयो। र अर्कोतिर हामीसँग भए जतिको घर गहना यता उता धन पैसा जे छ हामीले देखाउने प्रचलन भयो, सुनहरू बढी चाहिँ सो गर्ने प्रचलन भयो, भनेपछि हुनेले त लगाउनुहुन्छ भने नहुनेहरूले के गरेर चाहिँ तीज मनाउनुहुन्छ होला। हामीले उहाँहरूको मनोविज्ञानलाई बुझेर पनि हुने व्यक्तिहरूले हुनेबाट दिने, नहुनेहरूलाई दिने, बाँडेर खाउँ, बाँडेर सबैजना मिलेर चाहिँ तीजको पर्व पनि मनाउने, लगाउने कुरा होस् खाने कुरा होस् हामीले एकदमै समाजको अवस्थालाई हेरेर र अहिलेको यो अवस्थालाई हेरेर पनि हामीले चाहिँ चाडपर्व मनाउनुपर्छ, यानि कि तीज चाहिँ मनाउनुपर्छ।
7: नमस्कार, म एम कला भूषाल, प्रेस युनियन दाङको उपाध्यक्ष। हरितालिका तीज त सुनसान जस्तो छ यसपटक चाहिँ, अब देश नै विपदमा छ है, दुःखमा छ। म त घरमै बसेर तीज मनाइरहेको छु, अन्य दिदीबहिनीहरूलाई पनि भटकिलो तरिकाले तीज नमनाउनुहोस् भन्न चाहन्छु। हामीसँग अलिकति तीज मनाउने दर खाने पैसाले चाहिँ हामीले हाम्रो विपदमा परेको दिदीबहिनीहरूलाई दाजुभाइहरूलाई चाहिँ थोरै भए पनि राहत सहयोग गर्न सक्यौँ भने चाहिँ उहाँहरूलाई चाहिँ दुःखमा मलमपट्टि लाग्नेछ होइन। तीज त हामीले अर्को साल पनि मनाउन सक्छौँ है, वर्षपछि तीज आउँछ, तर हामीले यसपटक चाहिँ दुःखमा भा भएर, देश नै दुःखमा छ, दुःखको बेलामा चाहिँ हामीले आफूमा जे छ जस्तो छ त्यही हिसाबले नै चाहिँ तीज मनाऊ, भटकिलो तरिकाले नमनाऊ भन्न चाहन्छु। र मैले यो विपत्तिमा परेर ज्यान गुमाउनु भएको परिवारहरूलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु भने घाइतेहरू जो हुनुहुन्छ उहाँलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु।
8: नमस्कार, मेरो नाम अञ्जना चौधरी, म चाहिँ नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य। यो पालिको तीज कस्तो भन्दाखेरि पनि अब पहिला अघिल्लो योभन्दा अघिल्लो वर्ष जुन तरिकाले मनाइराखेका थियौँ त्यस्तो खालको चाहिँ छैन, किनभने अहिले देश नै विपदमा परिरहेको छ, देशै रोइराखेको अवस्थामा हामीले चाहिँ एकदमै धेरै भटकिलो चटकिलो गराएर तीज मनाउँदाखेरि राम्रो होला जस्तो त मलाई लाग्दैन। त्यस कारणले पनि पहिलेका वर्षहरूमा जस्तो यो वर्षमा तीजको रौनकता खासै छैन, हामीले चाहिँ सामान्य तरिकाले मनाइराखेका छौँ। देशले चाहिँ सोच्नै नसकेको कुरा चाहिँ अहिले भोगिराखेको छ, जुन खालको विपदहरू भोगिराखेको छ, यसमा चाहिँ करोडौं अरबौं खरबौं क्षतिहरू भएको छ, भौतिक क्षतिहरू भएको छ, मानवीय क्षतिहरू भएको छ, कतिजना चाहिँ मृत्यु भइसकेको शवहरू भेटिएको छ, शव पनि हेर्न सकिने अवस्थामा पनि छैन कतिपय चाहिँ, त्यसै गरी कति चाहिँ यति धेरै चाहिँ बेपत्ता नै हुनुहुन्छ, उहाँहरू भेटिनुहुन्छ कि भेटिनु हुँदैन भन्ने खालको कुराहरू पनि आइराखेको छ। यद्यपि सरकारले चाहिँ त्यो खोज्ने क्रम त प्रयास चाहिँ जारी राखेको छ होइन, तर त्यही पनि अझ भेटिनुहुन्छ कि भेटिनु हुँदैन, अब धेरै दिन पनि भइसकेको छ, उहाँहरूको परिवारमा पनि एकदमै पीडादायक अवस्था छ। हामीले जस्तै रिपोर्टिङको क्रममा गयौँ भने पनि एकदमै पीडादायक अवस्था छ, उहाँहरू रोएर बोल्नै नसक्ने अवस्था पनि मैले पाएको छु, म आफै पनि त्यस विषयमा रिपोर्टिङ गरेको थिएँ। त्यस कारण पनि अब जति भेटिनु भएको छ, विपदमा परेर घाइते हुनुभएको छ, उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु भनेपछि मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। यसमा पनि अब हामी सबैजना संचार क्षेत्रका व्यक्तिहरू पनि सबैजना यो तिज मनाइराख तिज त हाम्रो प्रत्येक वर्ष आइरहेको छ, फेरि पनि मनाउँदै आएका छौँ अनि मनाउँदै फेरि पनि अर्को साल पनि मनाउँछौँ, अर्को साल रमाइलो गर्छौँ। तर योपालिको तिजमा चाहिँ केही बचत गरेर हामी त्यस्ता परिवारहरूलाई, विपदमा परेको परिवारलाई सहयोग गर्न सक्यौँ भने एकदमै राम्रो हुन्छ। र त्यो खालको कार्यक्रमहरू पनि हामी गरिरहेका छौँ, गर्नेछौँ, र त्यो खालको अभियान चाहिँ हाम्रो जारी नै रहन्छ।
9: नमस्कार, म वसुन्धरा गौतम, म रेडियो स्वर्गद्वारी दाङको सम्पादक। आज चाहिँ हरितालिका तिज विगत वर्षमा जस्तै सामान्य तरिकाले मैले आफू जन्मेदेखि आफूले थाहा पाउने भएदेखि सामान्य तरिकाले हरितालिका तिजलाई मनाउँदै आएको छु र यसपटक पनि त्यसरी नै मनाउँदैछु भनौँ न। आज सामान्य तरिकाले यसको मूल मर्मलाई बुझेर आफ्नो संस्कार संस्कृतिलाई जोगाउनु पर्छ तिजलाई भन्ने मेरो मान्यता छ। सानैदेखिको त्यो मान्यता अनुसार म अहिलेसम्म निरन्तर रूपमा चाहिँ त्यही तरिकाले तिज मनाइरहेको छु। तर अहिले चाहिँ अलिकति देश प्राकृतिक विपत्तिमा छ, होइन, जुन खालको प्राकृतिक विपत्ति आइलागेको छ यो बेलामा चाहिँ धेरै हाम्रा दाजुभाइ दिदीबहिनी हाम्रा छोराछोरीले मृत्युवरण गर्नु परेको छ, कतिपय चाहिँ अहिलेसम्म लापत्ता हुनुहुन्छ, कतिपय चाहिँ घाइते हुनुहुन्छ। त्यो विषम परिस्थितिमा म घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। जो चाहिँ बेपत्ता हुनुहुन्छ उहाँहरूको स्थिति चाहिँ छिटोभन्दा छिटो पत्ता लगाउन सकियोस् र मृत्युवरण गर्नुभएका उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। देश विषम परिस्थितिमा भएको बेलामा चाडपर्वमा त्यति खासै रौनक त आउँदैन, तैपनि सधैँभरि पीड़ा छ भनेर हामी बस्यो भने त्यो पीड़ाबाट हामी माथि उठ्न सक्दैनौं। यो प्रकृतिको नियम नै त्यस्तै छ, पीड़ाबाट चाहिँ हामीले पाठ सिक्दै पीड़ाबाट चाहिँ हामी सबैजना माथि उठ्न जरुरी छ। यो पीड़ालाई भुल्दै आफूलाई सम्हाल्दै आफ्नो जीवन चाहिँ फेरि नयाँ बाटोतिर लैजान अहिलेको आवश्यकता पनि हो। त्योतर्फ चाहिँ हाम्रा दाजुभाइ दिदीबहिनीहरूको मनस्थिति बदलियोस् भन्ने शुभकामना पनि दिन चाहन्छु। अप्ठ्यारोमा परेकाहरूको सरकारले चाहिँ एउटा अभिभावकको भूमिका निर्वाह गर्दै आएको छ र त्यो अभिभावकत्व निर्वाह गर्न सकोस् भन्ने सरकारलाई पनि ध्यान आकर्षण गराउन चाहन्छु। यो विशेष परिस्थितिमा चाहिँ महिला बालिकाहरू चाहिँ अलिकति अप्ठ्यारो परिस्थितिमा परेका हुन्छन्, त्योतर्फ चाहिँ हाम्रो सरकारले पनि ध्यान दियोस्। उनीहरूको आवश्यकता के हो, उनीहरूलाई मनोसामाजिक परामर्श दिनुपर्ने हो कि उनीहरूको स्वास्थ्य अवस्थामा मलमपट्टी लगाउनु पर्ने हो कि उनीहरूलाई चाहिँ कसरी हामीले माथि उठाउन सक्छौ भन्नेतर्फ पनि अलिकति ध्यान दिन जरुरी छ। महिला बालिका भनेका विशेष अवस्था हुन् र त्यो विशेष अवस्थाको ख्याल चाहिँ राज्यले गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। यो हरितालिका तीजको अवसरमा मलाई जुन दुई शब्द बोल्ने अवसर दिनुभयो यसको लागि म रेडियो मध्य पश्चिम र हाम्रो कार्यक्रम प्रस्तोता कार्यक्रम उत्पादककर्ता हाम्रो सुशीला आचार्यजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद सबैलाई, हरितालिका तीजको धेरै धेरै शुभकामना।
10: नमस्कार, मेरो नाम जयन्ती चौधरी, म चाहिँ मेरो घर चाहिँ तुलसीपुर। अब आउँदै गरेको यो आज तीज पर्व यसको सबै दिदी बहिनीहरूलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। साथै यो तीज पर्व मनाइरहँदाखेरि हाम्रो देशमा पनि अहिले विपद भइरहेको छ, विपद परेको छ, दुःखमा छौँ हामी, र पनि गइसकेकोलाई संवेदना व्यक्त गर्दै हामी भएकाले त अलि भए पनि उम्किनुपर्छ र त्यो दुःखबाट उम्किएर केही क्षणलाई भए पनि रमाइलो गर्नुपर्छ, आफ्नो धार्मिक आस्थालाई पनि बचाइराख्न पर्छ भन्ने मलाई लाग्दछ। त्यसैले अब हामी चाहिँ त्यति धेरै भत्किलो यताउता के पनि नगरेर सामान्य रूपमा घरमै बसेर हुन्छ कि मन्दिर गएर हुन्छ कि कसरी हुन्छ, तर सामान्य रूपमा तीज पर्व मनाउन आग्रह गर्छु र आफू पनि त्यसै गरेर मनाइराख्दछु। योभन्दा अगाडिका वर्षहरूमा धेरै नै तीज पर्वको अवसरमा धेरै भत्किलोहरू हुने, धेरै अरूको देखासेखी गर्ने त्यस्तो टाइपको भइरहेको थियो। पछिल्लो समय अब हाम्रो देशमा यतिका विपद गइसकेपछि चाहिँ भइसकेपछि हामीले चाहिँ त्यसलाई अलिक कम गर्दै लैजाने ओकालत गर्दै आएका हौ हामी पनि, होइन, तर यसपालि चाहिँ झनै गर्नुपर्छ कि अब हाम्रो देशलाई यति दुःख परिसकेपछि हामी पनि अलिअलि भएको कुराहरू जम्मा गरेर कसैले सहयोग गर्न, होइन, हाम्रो दुःखमा परेका दाजुभाइ दिदीबहिनी सबैजनालाई हामीले खर्च गर्ने त्यो खर्चलाई कटौती गरेर उता सहयोग गर्नतिर लगाउँदा राम्रै हुन्छ कि जस्तो लाग्छ। चकिलो भड्किलो भन्दा पनि हामी सामान्य रूपमा मनाउँ र मनाउने आगामी दिनहरू पनि यसै गरेर सामान्य रूपमा मनाउन आग्रह गर्दछु। यो हाम्रो अहिले विपद परेकोमा हामी आर्थिक रूपमा होइन अन्य रूपमा त सहयोग भइरहेकै छ, तर पछिल्लो समय हामी जब विपदमा परेका मान्छेहरूलाई आर्थिक यताउता मात्रै नभएर हामी मेन भनेको हाम्रो मानसिकतालाई स्थिर राख्न होइन स्थिर राख्न सकेको खण्डमा हामी चाहिँ त्यो दुःखबाट माथि उठ्न सक्छौ जस्तो लाग्छ मलाई। त्यस कारणले हामी चाहिँ उहाँ विपदमा पर्नुभएकालाई मनोपरामर्शबाट उहाँहरूलाई उठाउने हो कि कसरी गर्दा राम्रो हुन्छ होइन, तर हामीले चाहिँ विशेष गरेर मानसिक रूपमा छेद विच्छेद भएकालाई मनोपरामर्शका मार्फतबाट हामीले यो घटनाबाट माथि उठाउन सक्छौ जस्तो लाग्छ, त्यस्तो गर्दा राम्रै होला। यसका बावजुद पनि आज हाम्रो हिन्दू महिलाहरूको महान पर्व तीज त्यसको धेरै धेरै शुभकामना दिन चाहन्छु। राम्रोसँग मनाउनुहोस्, स्वस्थ रहनुहोस्, भोक भोकै मात्रै होइन कि आफ्नो शरीरलाई ख्याल राखेर मनाउनुहोस्, यही शुभकामना दिन चाहन्छु। हस्त धन्यवाद।
3: यो विशेष कुराकानी सँगै हामी तेस्रो श्रृंखलामा प्रवेश गरेका छौं। तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौं उद्यमशीलतामा जोडिँदै उपप्रमुख सम्बन्धी सफलताको कथा।
11: सल्यानको शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटा उद्यमतर्फ अग्रसर बनेकी छन्। धेरैजसो समय जनप्रतिनिधिको जिम्मेवारीमा बिताउने उनी

0: बनाउनेदेखि 28 प्रकारका अन्न गेडागुडी तथा सुक्खा फलफूल मिसाएर तयार गरिने पोसिलो मल्टीग्रेन सातु र विभिन्न जड़ीबुटी मिसाएर बनाइने सुत्केरी मसलासम्म उद्योगमा उत्पादन हुन्छ। उद्योग सञ्चालनमा आएको करिब एक महिना मात्रै भए पनि उत्पादन मध्ये मल्टीग्रेन सातुको माग बढ़िरहेको सापकोटा बताउँछिन्। स्थानीय स्तरमा पाइने अन्न तथा खाद्य सामग्रीलाई मिश्रण गरेर तयार गरिने सातुलाई उद्योगको महत्वपूर्ण उत्पादनका रूपमा अघि बढ़ाइएको छ। त्यस्तै स्थानीय मसला तथा जड़ीबुटीको प्रयोगबाट तयार हुने सुत्केरी मसला पनि उद्योगको अर्को विशेष उत्पादन हो। जिल्लामा उत्पादन हुने कृषि उपजलाई कच्चा पदार्थकै रूपमा बिक्री गरिरहनुभन्दा त्यसलाई प्रशोधन मिश्रण प्याकेजिङ र बजारीकरण गरेर मूल्य अभिवृद्धि गर्ने उपमेयर सापकोटाको सोच रहेको छ। स्थानीय उत्पादनबाटै नयाँ परिकार तयार गर्न सके किसानको उत्पादनले बजार पाउने, उपभोक्ताले स्थानीय वस्तुमा आधारित उत्पादन पाउने र जिल्लाभित्रै आर्थिक गतिविधि बढ़ाउन सकिने उनको विश्वास छ। सल्यानमा उत्पादन हुने धेरै वस्तु हामी कच्चा रूपमा नै बिक्री गर्छौ, त्यसलाई यही प्रशोधन गरेर मूल्य बढ़ाउन सकिन्छ भन्ने सोचले उद्योग शुरू गरेकी हुँ सापकोटाले भनिन्। उद्योगमा हालसम्म करिब 5 लाख रूपियाँ लगानी भएको छ। सानो लगानीबाट शुरू गरिएको यो उद्योगमा अहिलेसम्म कुनै सरकारी वा अन्य निकायबाट अनुदान नलिएको उनी बताउँछन्। बजारको माग र उत्पादनको सम्भावना हेरेर क्रमशः लगानी थप्दै उद्योगलाई विस्तार गर्ने योजना रहेको छ। उद्योगका उत्पादनको गुणस्तर परीक्षण समेत भइसकेको छ। अहिले उत्पादनको बजार सल्यान जिल्लाभित्रै सीमित छ। अब ब्रान्डिङ र लेबलिङको काम पूरा गरेर उत्पादनलाई जिल्ला बाहिरका बजारसम्म पुर्याउने उद्योगको तयारी छ। अहिले हामीले उत्पादन र बजार दुवैको परीक्षण गरिरहेका छौं। गुणस्तर परीक्षण भइसकेको छ। ब्रान्डिङ र लेबलिङको काम सकेपछि बजार विस्तार गर्ने योजना रहेको छ, उपमेयर सापकोटाले भनिन्। राजनीति गर्ने मान्छेले राजनीति मात्रै गर्नु हुँदैन, अन्य पेसा बनाउनु पर्दछ। व्यवसाय तथा उद्योगलाई निरन्तरता दिँदै समाजमा योगदान गर्न सक्नुपर्ने उनको धारणा छ। उनले भनिन्, राजनीति मात्रै गरेर बस्नुभन्दा आफ्नो पेसा वा व्यवसाय पनि हुनुपर्छ। यसले आत्मनिर्भर बन्न सहयोग गर्छ। जनप्रतिनिधिको भूमिका सँगै उद्यम गर्न सकिन्छ भन्ने उदाहरण पनि दिन सकिन्छ भन्ने लागेर यो काम शुरू गरेकी हुँ। जनप्रतिनिधिका रूपमा नीति योजना र विकासका विषयमा काम गरिरहेकी सापकोटाको उद्यमी यात्राले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने अर्को सम्भावना देखिएको छ।
1: यो सफलताको कथा सँगै
2: हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौँ। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौ। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
0: कार्यक्रम महिला सरोकार, रेडियो मध्यपश्चिम 91.4 MHz, सहित उमेश मार, गोराईदाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
2: हस्त अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै एतिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरूप्रति आभार व्यक्त गर्दै
3: प्राविधिक साथी शालिकराम चौधरीलाई
2: धेरै धेरै धन्यवाद दिँदै म सुशीला आचार्य,
0: म रञ्जिता शर्मा
2: बिदा हुन्छौ। यहाँको साता सुखमय बनोस्।
0: हस्त नमस्कार।
4: यो दाँत दुखेर मर्नु भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
4: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
4: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
6: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
7: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
8: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
10: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
11: सम्पर्क फोन नम्बर 082-5-63-027।

0: 98 41 68 47 46।
1: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
2: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98 5 78 34 9 10।
2: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।

0: कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: होइन भाइला
3: लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 9858745226
6: मध्यपश्चिम ट्याङ च्याक यति बेला बिहानको 8 बजेको छ।

0: 8 बजेको मध्यपश्चिम खबरमा अमर क्षितिजको नमस्कार। आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीया अर्थात आजको दिनमा व्रत बसी शिवको पूजा उपासना गरी पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ। आज तीज मनाउन महिलाहरूलाई सार्वजनिक बिदा दिएको छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरहरूले सुझाव दिएका छन्। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्न भए मात्र निराहार व्रत बस्न, नभए व्रत बस्दा प्रशस्त पानी फलफूल र जुस खान डाक्टरहरूले सुझाव दिएका छन्। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोश हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा उल्लेख गरिएको छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलफूल खाएर व्रत बस्न सकिने धार्मिक मान्यता छ। हिजो अटुवारी पर्व मनाएका दाङसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थारू समुदाय आज कोसेली लिएर विवाहित छोरी चेरीलाई भेट्न जाँदैछन्। हरेक वर्षको कुशी औंसी पछिको आइतबार मनाउने यो पर्वमा अघिल्लो दिन पुरूष व्रत बस्ने, साँझ पख पूजा अर्चना गर्ने र अर्को दिन घरमा पकाइएका विभिन्न खानेकुरा सहित विवाहित छोरी चेरीलाई भेट्न जाने चलन रहिआएको छ। परापूर्व कालमा थारू समुदायका राजा दंगीशरणमाथि आक्रमण हुँदा 5 पाण्डव मध्येका भीमको सहयोगले थारू राजा दंगीशरण बाँचेको र रावण समेत परास्त भएकाले भीम जस्तै बलियो हुने मान्यताले थारू समुदायका पुरूषले अटुवारी पर्वमा व्रत बसी पूजा अर्चना गर्ने चलन छ। दिनभर व्रत बसेका थारू समुदायका पुरूषहरू साँझ पख गन्यारी भन्ने काठबाट निकालिएको चोखो आगोमा पकाएको परिकार खाएर यो पर्व मनाउने गर्दछन्। दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच सेवा अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। दुवै प्रतिष्ठानहरू देशको दुर्गम र जटिल क्षेत्रमा स्थापना भएको सन्दर्भमा दुवैले एक आपसमा सहकार्य गरेर पिछड़िएको क्षेत्रको स्वास्थ्य अवस्थालाई सुधार गर्दै विविध विषयमा संयुक्त रूपमा कार्य गर्ने सम्झौतामा उल्लेख गरिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रको तर्फबाट रजिस्ट्रार प्राध्यापक श्याम लम्साल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर सूर्यमान मेन्याङबो बीच सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा दुवै संस्थाले जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको असर र त्यसका समाधानका उपायका बारेमा हिमाली जड़ीबुटीको अध्ययन एवं देशभित्र उपलब्ध जड़ीबुटीबाट स्वदेशमी आधुनिक औषधि उत्पादन गर्न सकिने सम्भावना लगायतका महत्वपूर्ण क्षेत्रमा संयुक्त अनुसन्धान गर्ने उल्लेख गरिएको छ। वर्तमान समयमा जलवायु परिवर्तन र हिमाली जड़ीबुटी सम्बन्धी स्वास्थ्य अनुसन्धान राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै अत्यन्तै चासोको विषय बनेको छ। दुवै संस्थाले दुर्गम क्षेत्रको स्वास्थ्य सम्बन्धी मुद्दाहरूमा संयुक्त रूपमा अनुसन्धान गरी स्वास्थ्य सेवा, स्वास्थ्य संरचना सुधार, जनशक्ति व्यवस्थापन, निरन्तर सहकार्य गर्ने विषयमा पनि सम्झौता भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डाक्टर श्याम लम्सालले जानकारी दिनुभयो।
1: दुवै प्रतिष्ठानहरू नेपाल सरकार स्वास्थ्य मन्त्रालय मार्फतमा भएका र देशको दुर्गम भूगोलमा भएका स्वास्थ्य संस्थाहरू भएका हुँदा यो दुईटा बीच सहकार्य भयो भने जनशक्ति, साधन स्रोत सबै कुराहरू एकीकृत गरेर जान सक्छ भन्ने धारणाले हामीले 3-4 इस्यु आज सम्झौता गरेका हो। एउटा भनेको यहाँको अध्ययन, अनुसन्धान र सेवामा सहकार्य गर्ने दुर्गमको स्वास्थ्य सम्बन्धमा, अनि यो जलवायु परिवर्तनको कारणले हुने स्वास्थ्य समस्याहरूको बारेमा चाहिँ विशेष चाहिँ अनुसन्धानात्मक कार्यक्रमहरू सञ्चालन गर्ने, अनि जनशक्ति चाहिँ आदान प्रदान गर्ने, जुन कुरा उहाँहरू छैन हामीले दिने, हामी सम्भवको उहाँहरूबाट लिएर आउने, र हामी चाहिँ नि विभिन्न चाहिँ दुर्गम जिल्लाहरूमा चाहिँ संयुक्त रूपमा चाहिँ स्वास्थ्य सेवाका कार्यक्रमहरू सञ्चालन गर्ने भन्ने सन्दर्भमा मूलत यिनै विषयहरूमा हाम्रो भाव हो। र अर्को मुख्य विषय भनेको हिमाली जडीबुटीहरूको चाहिँ नि आधुनिक चाहिँ चिकित्सा प्रणालीमा के कस्तो भूमिका हुन्छ, त्यो चाहिँ अनुसन्धानका कार्यक्रमहरू सञ्चालन गर्ने भन्ने पनि एउटा थप महत्वपूर्ण कुरा छ। त्यही हो,
0: दाङमा प्रहरीले लागू औषध ब्राउन सुगर सहित 4 जनालाई पक्राउ गरेको छ। लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी जसपुरबाट पुगेको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 11 उरहरी स्थित कपाल काट्ने सैलुन पसलबाट चारजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। प्रहरी प्रवक्ता केसीका अनुसार पक्राउ पर्नेहरूमा सैलुन संचालक तुलसीपुर 11 दीपक बेक, सोही ठाउँका राजन केसी, तुलसीपुर 12 आकाश चौधरी र तुलसीपुर 12 ध्यानी बुढा मगर रहेका छन्। पक्राउ परेकाहरूको साथबाट 16 ग्राम 470 मिलिग्राम ब्राउन सुगर फेला परेको पनि प्रहरीले जनाएको छ। पक्राउ परेका चारैजनालाई जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा रहेको कृष्णभीरमा अवरूद्ध सड़क सञ्चालनमा आएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गते सड़क भासिएको थियो। भासिएको सड़क भन्दा केही माथि भित्तो कटान गरेर नयाँ ट्र्याक खोलेर सड़क सञ्चालनमा ल्याइएको जनाइएको छ। हिजो दिउँसो ग्यास बुलेटहरू कृष्णभीर सड़क पार गराइएको छ। ग्यास बुलेट नयाँ ट्र्याक भएर अघि बढ़ाउँदा धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम सहित नेपाली सेना पनि घटनास्थलमा पुगेको थियो। तत्कालका लागि ग्यास बुलेट ट्रकहरू मात्र सञ्चालन गरिनेछ। सड़कको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाड़ी सञ्चालनमा ल्याइएको हो। सड़कको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ। सड़कको ग्राभलिङ र क्याप्सनको मात्र काम भने अझै बाँकी रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार 6 प्रदेशमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको छ। आज बिहान बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू, कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका 1-2 स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा भने राति पनि भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका तीजलाई नारी सम्मान, समानता, सामाजिक रूपान्तरणको सन्देश फैलाउने अवसरका रूपमा मनाउन आग्रह गर्नुभएको छ। हरितालिका तीजका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तीज नेपाली महिलाले आफ्ना भावना, अनुभव र आवाज अभिव्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा विकसित हुँदै गएको बताउनुभयो। उहाँले तीजका माध्यमबाट महिला अधिकार, समानता, सामाजिक न्याय, महिला सशक्तिकरण तथा सामाजिक रूपान्तरणका विषयमा समेत जागरण फैलदै गएको उल्लेख गर्नुभएको छ। महिलाको सम्मान, अधिकार, समान अवसर र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उहाँको भनाइ छ। मुख्यमन्त्री आचार्यले तीजका अवसरमा समाजमा रहेका विकृति, अन्धविश्वास, हिंसा, विभेद र असमानता विरूद्ध सामूहिक चेतना अभिवृद्धि गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गर्नुभएको छ। उहाँले तीजको मौलिकता र सांस्कृतिक गरिमा कायम राख्दै अनावश्यक तड़क भड़क र खर्चिलो प्रवृत्तिलाई निरुत्साहित गर्न पनि आग्रह गर्नुभएको छ। हवस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर यहीं सकिन्छ। म अमर क्षितिज पनि विदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम 91.4 MHz। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: साथ एक्सचेंज मेलामा जाम मई दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जाम मई लिएर जानुहोस्। जाम मई वैल्युएशन, जाम मई कैश डिस्काउंट ऑन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज, त्यसैले नो यता उता।
1: जाम मई लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेंज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रैंड एक्सचेंज मेला हुने स्थान डाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठीक उत्तर तर्फ, घुराई 15 डाङ।
3: एक्सचेंज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजार शोरूम शहीद गेट घोराही डाङ। सम्पर्क मोबाइल नम्बर 9857303151, 9847303133 र 9686372044।
0: यदि तपाईले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुस्।
5: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा।
6: टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू
6: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
7: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
6: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
7: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
6: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
7: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 9849967487।
3: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
8: डाक्टरद्वारा दिइने सेवाहरू, निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
9: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
8: यौन उत्तेजना नहुने,
9: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
8: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
9: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
1: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार,
2: समय बिहान 11 बजेदेखि।
8: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक डाङ। सम्पर्क फोन नम्बर 9479571193 र 9918899028।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: रामायण में राम रावण होस्ट महाभारत में कौरव र पांडव सबैले कहीं न कहीं नारीकी लागि युद्ध गरेका थिए।
2: पीएफएक्स सिनेमाज घुराई दश कौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र बेहुली। पेन्सन पत्ता
3: गाउने त यो गाउँमा कति छन् कति छन्
4: मतलाई पछ्याएर आएको र तैले मलाई फकाएको होइन त घर जाइ बस्छ भनेर
5: तपाईँ घर जाइ बस्न सक्छ भनेर पछि पछि लागेर
4: होइन
2: अक्षरा
6: अब समयले आफै एउटा युद्ध जन्माउँछ जसको नामले अधर्म काम्छ धर्मले
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
7: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
8: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
7: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: खुशीको खबर
9: अब हाम्रै दाङको घुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
10: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमर भन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती दम निमोनिया खोकी छेडो
11: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
12: मधुमेह सुगर मृगौला रोग पिसाब
11: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
13: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
12: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
11: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
11: दूरबीनद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
12: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
11: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
12: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
14: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू
16: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
15: सामान्य किराले खाएको दाँत भर्ने,
14: मेसिन द्वारा आरसीटी गर्ने,
15: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
14: खोल लगाउने,
15: बाङ्गो टिङ्गो दाँत मिलाउने,
14: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
15: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
14: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटलको घरमा।
16: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
17: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ, विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु, पेन्सन उठाएर मेरो ऋण तिर्।
16: स्वर्गद्वारे चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ, नेपाली कथानक चलचित्र पेन्सन।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: समस्या भोगिरहेको छ उहाँलाई पनि चाहियो, जसलाई चाहिँ त्यो समस्या भोगेका छैनन् तर उहाँको वातावरणमा उहाँसँगै हुनुहुन्छ होइन, उहाँहरूलाई पनि यो चाहिने स्थिति रह्यो
2: चाहियो। अर्को पनि जोडी म्याम बाहिर हुनुहुन्छ दुबईमा, उहाँले केही उहाँको कोही उहाँको न बटारका न त्रिशुली कोही कहाँ केही पनि हुनुहुन्न, उहाँलाई त्यो भिडियो हेरेर निन्द्रामा असर परेर यति गाह्रो भएको थियो, उहाँलाई त पिएफए चाहियो। उहाँलाई किन चाहियो भने उहाँले चाहिँ त्यो ट्रमेटिक इभेन्टलाई त्यो देखेको कुरालाई लिएर आफूमाको असहजता पछि अब म के गरौं भन्दा अब अनलाइनमा हामीले यो गर्नु अहिलेलाई केही समय कुर्नु छ आउनु होइन भने चाहिँ तपाईँले नजिक हस्पिटल गएर केही दिनको लागि चाहिँ निन्द्राको लागि भने सपोर्ट बेन्जु भयो भने लिनु किनभने तपाईँलाई निन्द्रा चाहिन्छ, त्यसरी लिङ्क गरियो भने मतलब लिङ्क गरिदिनु पर्ने छ कि छैन भनेर आवश्यकता एनालाइसिस गर्नु र त्यो लिङ्क गर्नु पर्यो भने गर्ने नगर्नु पर्यो नगरिदिनु नै पिएफ।
1: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी आघात जन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचारका बारेमा चर्चा गरिरहेका छौं, विशेष गरेर त्यहाँ मनोपरामर्श दिनको लागि मनोवैज्ञानिक प्राथमिक उपचारका लागि त्यही पुगेर त्यहाँको वस्तुस्थिति बुझेर आउनुभएका मनोविद बासु आचार्यसँग हामी कुराकानी गरिरहेका छौं। अब जस्तो बच्चाहरूको केस अघि यहाँले भन्नुभयो नि बाल बालिकाहरू फरक फरक हुन्छ, अझ 10 वर्षदेखि कमकालाई एउटा हिसाबले हेर्नु पर्यो, 10 देखि 18 सम्मलाई एउटा हिसाबले हेर्नुपर्छ हामीले यो बेला
2: 18 वर्षको हेर्दा हेर्नु है, अब जस्तै 12, 10, 11, 18 वर्ष एडोलेसेन्स एजलाई नै ध्यान दिनु पर्यो, उनीहरूको इमोसन रेगुलेट गर्ने क्षमता कस्तो छ ध्यान दिनु पर्यो, झन् गाह्रो स्थिति हुन्छ त्यो एडोलेसेन्समा चाहिँ, त्यो बचपना त बच्चालाई त के हो केही पनि थाहा हुँदैन, 10 देखि 12 वर्ष त के हो चाहिँ थाहा हुन्छ नि त, फेरि अब ला भोलि के होला, त्यो बच्चालाई त त्यतिसम्मको कग्निसन डेभलप भइसकेको हुँदैन, उसलाई त झन् अलिक सजिलोसँग केही न केही डिल गर्न सकिन्छ, झन् जब रेगुलेट गर्न क्षमता हराएको हर्मोन डिसब्यालेन्स भएको कारणले विशेष गरी टेस्टोस्टेरोनहरूको कारणले अथवा सबै यो ब्रेनले सबै सही गलत छुट्याइसकेको यो हो होइन यो हुन सक्छ सक्दैन भनेर छुट्याउने क्षमता भइसकेका एरोसेन्सहरूलाई झन् विशेष प्राथमिकता चाहिन्छ, उनीहरू त भोलि गएर कुनै भागमा त यस्तो अल्कोहलमा फस्ने सम्भावना हुन्छ, डिप्रेस हुने सम्भावना हुन्छ, लोनलीनेस फिल गर्ने सम्भावना हुन्छ, भने त उमेर अनुसार प्रकृति अनुसार क्षमता अनुसार माहौल अनुसार त्यो एनालाइसिस गर्ने क्षमता भएका दक्ष व्यक्तिहरूले पीएफए गर्नुपर्ने भनिन्छ।
1: जस्तो बाल बालिकालाई दिँदाखेरि चाहिँ मनोसामाजिक परामर्श चाहिँ कस्तो खालको दिने, ती 10 वर्षभन्दा कमकालाई र 10 देखि 18 वर्षको लागि
2: सारा बच्चाहरूलाई त अहिले जोगाउनु मात्रै भूमिका खेल्ने, उनीहरू जोगाउनु मुख्य भनेको मतलब डेली लाइफमा उसलाई इन्गेज गराउँदै उसलाई जोगाउँदै केही दुर्घटना नघट्नको लागि भूमिका खेल्दै बेला बेलामा उसलाई गरेको भएका यिनै यादहरू मम्मीहरूको खोजहरू हुन्छ नि उसको मनले खोज्छ नि त्यो अवस्थालाई चाहिँ थमथमाइदिने प्रकारका स्किलहरू डेभलप गरिदिनुपर्छ भने अलिकति यो जुन म्याच्युरिटी आइसकेका ग्रोथ र डेभलपमेन्ट राम्रोसँग भइसकेका ब्रेनहरू अथवा हड्डी मांसपेसीहरू विशेष गरी मोरल फ्याक्टर कग्नेटिभ फ्याक्टर इमोसनल फ्याक्टरहरू होइन पर्सनालिटी फ्याक्टरहरूको लागि चाहिँ उनीहरूलाई बिस्तारै एक्सेप्टेन्स स्ट्राटेजीहरू लगाइदिनुपर्छ, स्वीकार्न सिकाइदिनुपर्छ, विशेष गरी टोलरेन्स स्किलहरू डेभलप गराइदिनुपर्छ, अनि अर्को कुरा त्यो कसरी हुन्छ आफूलाई अहिले प्रेजेन्टमा मात्रै सजिलो बनाउनु पर्ने स्किलहरू सपोर्ट गरिदिनुपर्छ भने अब त्योभन्दा माथिको उमेरहरूको लागि चाहिँ उनीहरूलाई चाहिने भनेको चाहिँ विशेष गरी एक्सेप्टेन्स, विशेष गरी अब अलिकति घटनापछि के हुन्छ सबै सम्हाल्न सक्ने स्किल, एकजना भाइ त यति तडपिनु भएको थियो अनि हामी पिएफए गयौँ, गइसकेपछि सक्यौँ त्यो सेसन एक्सन पछि सर ल अब मैले म मेरो बुवा आमालाई थेक्छु भन्नुभयो, एकजना म थेक्छु त्यो चाहिँ नौकुण्डको एकजना तामाङ बस्तीको हुनुहुन्थ्यो, म थेक्छु नि सर अब ओहो हो त नि साँच्ची मैले कस्तो म कति साह्रो इमोसनल भएको थेक्छु म सबैलाई थेक्छु भनेर भन्नुभयो भने मतलब
1: तर मैले यहीँ जोड्न खोजेँ जस्तो कतिपय अवस्थामा चाहिँ यो किशोर अवस्थामा म थेक्छु म गर्न सक्छु म स्वीकार्छु भनेर यी शब्दहरू बोलिरह हुन्छ तर उसको भित्री मनमा चाहिँ फेरि अर्कै हुन्छ, यो कतिको गाह्रो हुन्छ,
2: 25+ मैले अहिले भने चाहिँ 25+ भाइ हो तर किशोर अवस्थामा सक्छु भन्छ नसक्ने आधारहरू धेरै हुन्छ किनभने कहाँ उसको म्याच्युरिटीले सक्दैन, उसको स्किल डेभलप भइसकेको हुँदैन, उसले राम्रोसँग आफूलाई त चिन्न सकिरहेको हुँदैन, बिचरा उसले अरू व्यवहार के थिएको होस् सक्छु भनेर त्यो सेल्फ कन्फिडेन्सहरू बढेर तर बिहेभियरली नसक्ने उदाहरणहरू भएर मिस्टेक भएका धेरै छन्, त्यहाँ पनि ध्यान दिनुपर्छ। त्यस कारण त अब हामी यस्तै एनजिओ आइएनजिओहरू यस्ता गभर्मेन्टले लगाएका संस्थाहरू चाहिँ सकेसम्म अबको 1 वर्ष 2 वर्ष ती स्थापित भइदिनु पर्छ त्यही
1: भनेपछि यो पीएफए चाहिँ जस्तो हामीले खोजेका थियौँ नि पीएफए भने त 10 दिन 15 दिन 1 महिना दिएर फर्किने पो हो कि होइन रहेछ
2: होइन नि पीएफए दिइसकेपछि त अब त्यो त्यसपछि असेसमेन्ट हुन्छ लेखाजोखा हुन्छ विशेष गरी साइकोलोजिकल टेस्टिङहरू हुन्छ हिस्ट्रीहरू लिने भन्ने हुन्छ होइन केस फर्मुलेसनहरू हुन्छ त्यसपछि विभिन्न डिएसएम5 ICD-10 एनालाइसिस गरेर इन्टरभ्यूहरू हुन्छ त्यसपछि त्यो पीएफए दिएर सल्टेकोहरूको एक अर्को पहिले पीएफए दिनु नपरेको अब फेरि पछि गएर समस्या भएको अर्को पीएफए दिन नपरेको थियो केही पनि प्रब्लम थिएन ठिक थियो तर पछि गएर त ल अचानक अर्को समस्या देखिदियो भन्नेहरूको लागि चाहिँ सेल्टर अथवा संस्था अथवा हस्पिटल अथवा विशेष ट्रिटमेन्ट प्लान चाहिँ अब केही समयको लागि स्थापित हुनै पर्छ नभए भने पीएफएले त ल ठिक छ एकछिन त फर्स्ट एड न हो प्राथमिक उपचार न हो उसको लागि चाहिँ अब लामो समयसम्म ट्रिटमेन्ट गर्नुपर्छ भने लामोसम्म मेडिसिन चलाइनुपर्छ भने लामोसम्म काउन्सिलिङमा बसिदिनुपर्छ भने लामोसम्म अब प्रब्लम भएकाहरूलाई मात्रै प्रब्लम होइन नि त अरू अरू समस्या भएकाहरू तर अहिले प्रब्लम नभएर भोलि प्रब्लम देखिनेहरूको चाहिँ मूल्याङ्कन गरिनु पर्दैन र पर्छ नि अन्त पीएफएले सपोर्ट गरिदिइसकेकाहरूलाई फेरि त्यो पीएफए त फर्स्ट फेज अरू थप सपोर्टहरू चाहिने सम्भावना बढी हुन्छ नि त्यस कारण त प्रत्यक्ष निगरानीमा सपोर्टमा त्यही भएर प्रत्येक गाउँपालिकामा एउटा सक्यो भने दुईटा अथवा सेल्टरमा अनिवार्य रूपमा संस्था बस्नै पर्छ होइन भने चाहिँ के हुन्छ भने अधुरो भइदिन्छ अधुरो सपोर्ट त त्यो एकछिनको लागि मात्रै हुन्छ
1: भने चाहिँ यो प्राथमिक उपचार जस्तो शरीरमा कुनै घाउ चोटपटक लाग्यो भने तत्काललाई केही समय उपचार गर्यो एकछिनलाई उपचार गर्यो एक दिनलाई उपचार गर्यो सक्यो है तर मनको उपचार त धेरै लामो समयसम्म जानुपर्ने रहेछ सर
2: अनि तर शरीरको हकमा पनि लामो र ठुलो घाउ चोट लागेको छ भने फर्स्ट एड त गरियो तर त्यसलाई सधैँ अरू थप्पो चाहिन्छ कि अझै त्यस्तै गरी मनको घाउ पनि शरीरको भन्दा झन् पीडादायी हुन्छ कतिखेर मेरो थट कुन आइदिन्छ के थाहा कतिखेर मलाई पछुतो हुन्छ कति मलाई रिस उठ्या छ एकजना यति रिस उठ्या छ उहाँलाई जति रिस कसैलाई उठ्याएन त्यो बिचरा त्यो ट्रमामा परेपछि कोही हुनुहुन्छ पछुताउने कोही हुने दुखी हुने कोही मेनिक भएको पनि छन् उन्माद बढेर पुरै त्यो अलिकति अलिक मेनिक एपिसोड गरेर क्या पुरै यो त भगवान्ले आए यो त के भन्छ यो त भगवान्को खेल हो भन्दै हाँस्दै उठ्नु भएको छ जब उहाँको क्षति भइरहेको छ कुन चाहिँ सिम्टमहरू आएका छन् सबै डिप्रेस हुँदैनन् सबै के भन्छ एन्सियस हुँदैनन् सबै गिल्ट फिल गर्दैनन् सबै सेल्फ ब्लेम गर्दैनन् नि के हुन्छ के हुन्छ
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचारका बारेमा कुराकानी गरिरहेका छौं वरिष्ठ मनोविद वासु आचार्यसँगको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला

0: रंगाउ रेडी मेरो एभरेस्ट
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
3: हेलो पिंकी
4: बोल दिन
3: एलईडी किन्न जाने
4: जान्न
3: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन
4: जान्न
3: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
4: जान्न
3: किन
4: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
3: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि पर्यो नि
4: पाइने भएर त जान लाग्यो नि
3: हो र कहाँ
4: भन्दिन के
3: सत्य भन्दिनौ
4: आई लभ यू पिंकुली भनेको
3: हो एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
4: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
3: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
5: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
4: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
3: फोन नम्बर
4: 082-562-452
3: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
6: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50
7: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड खुराहीदान फोन नम्बर 082-562-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई।
1: एक्युट स्ट्रेस डिसअर्डरको लक्षण हो भने नाइटमेयरहरू बढी हुन्छ, सपनामा झल्काहरू आइदिने, तिनै ट्रमेटिक घटनाहरू, एकदमै त्यो फ्ल्यासब्याकहरू आइदिन्छ। त्यही यहीँ गफ गर्दा गर्दा झलङ झलङ त्यो त्यो हुन्छ नि, त्यो फेस गरेको आफू त्यहाँ फेस गरेको त्यो त्यो त्यो त्यो बाढीको त्यो छाल, मान्छे कराएका, चिच्याहाटका, यस्तो असहज भएका बेद्रावतीमा टाउको गर्न लाग्नुभएछ, उहाँ टाप पारिपछि कतिजना कतिजना कतिजना, त्यसपछि उहाँ त एकछिन त बेहोस हुनुभएछ। हेर्नु याद गर्नु त्यो कति दर्दनाक भयो उहाँको लागि। भने मतलब एक्युट स्ट्रेसले डिस्टर्ब गरिरहेछ कि मुडले पो डिस्टर्ब गरिरहेछ, मुड एक वर्थलेसनेस, बेकामे, हेल्पलेसनेस, असहाय महसुस भएको, होपलेसनेस, यी लक्षणहरू पो छन् कि, अथवा डरको लक्षणहरू छन् कि, एन्जाइटीका लक्षण, ला के होला, अब के होला, सक्दिनँ कि, होइन मलाई अब अगाडि बढ्न गाह्रो पर्छ कि, कसरी थेग्ने, यत्रो आपद परिसकेको छ, यो कसरी सल्टाउने, यो सबै असहजता। छवटा घर रहेछन् सरको, घरको खेलो गर्नु हुँदो रहेछ, घर पनि छैन, उहाँको परिवार पनि छैन, याद गर्ने,
2: सबै घुमेको,
1: सबै घुमेको, याद गर्नु त। अनि उहाँको हकमा त कस्ता कस्ता सिम्टमहरू आउँछन् होला, अथवा नआउला एकदम राम्रो
2: भनेको, त्यस्तो व्यक्ति उहाँ जस्तो व्यक्तिलाई चाहिँ एक्लै छोड्न मिल्छ,
1: एक्लै छोड्न मिलेन, टिममा राख्नु पर्यो, एक्लै छोडे पनि उसको परिवारको केही सदस्यले उसलाई केही न केही समय सपोर्टमा गरिदिनु पर्यो, कतिखेर के थाल्ला, म पनि चाहिँदैन यो धरतीमा, मेरा सबै त सिद्धे, मेरो परिवारै छैनन्, म मात्र किन बाँच्नु, म सक्दिनँ होला अब यो जिन्दगी जिउन, मेरो त्यो जिन्दगी आउँदैन होला, म अब काम बे गर्नु, म कस्ता बच्चा के खेल्छ नि दिनभरि रातभरि, अझ बेलुका
2: के गरौँ
1: कस्तो गरौँ, त्यो होला त्यो होला, त्यो यति सेल्फ टक हुन्छ क्या म्याम, यति आइदिन्छ आइसकेपछि, त्यस कारण उसलाई सकेसम्म नछोड्ने, सकेसम्म प्रत्यक्ष निगरानीमा उसलाई मूल्याङ्कन गरिराख्ने, सकेसम्म परिवार र आफन्तहरूको निगरानीमा राखिदिने, अझै मिल्छ भने त क्याम्पमै राखिदिन प्लान गर्नुपर्छ, र बिस्तारै साइकोलोजिस्टको असेसमेन्ट पछि मात्रै साइकोलोजिस्टले दिएको होइन फिडब्याकको आधारमा, साइकोलोजिस्टले दिएका प्लानहरूको आधारमा मात्रै हिँडाइदियो भने पछि गएर क्षति कम हुन सक्ने सम्भावना हुन्छ।
2: अघि यहाँले भन्नुभयो नि, फरक व्यक्तिको फरक खालको उसको नेचर, उसको प्रकृति अनुसार चाहिँ उसले फरक फरक रूपमा चाहिँ उसले स्वीकार्न सक्छ होइन। जस्तो व्यक्तिलाई चाहिँ यहाँले अलिकति सुझाव नै दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ?
1: अब अहिले उनीहरूले खोजेको हुन्छन् कि हुँदैनन् भन्ने हुन्छ, खोजेको छैन भने सुझाव पनि दिन पाइँदैन। एउटा हामी पीएफएको लागि गयौँ अनि उहाँले के भन्नुभयो नि, प्लिज मलाई यो विषयमा गफै गर्नु छैन भनेर भन्नुभयो, त्यसपछि हामीले उहाँलाई स्टपै गर्यौँ। किन भन्दा उहाँलाई उहाँलाई सुझाव दिनु पाइँदैन,
2: आघातजन्य अवस्थामा सुझाव दिनै पाइँदैन,
1: दिनै पाइँदैन, सुन्नियो, धेरै सुन्नियो, नि आवश्यकता छ भने केही सुझाव दिने, आवश्यक छ भने लिङ्क गरिदिने, र आवश्यकता छ कि छैन महसुस गरे छैन भने चाहिँ यतिकै उहाँलाई अब्जर्भमा राखेर छोडिदिने भन्ने हुन्छ। अब्जर्भको लागि ती टिम एकजना राख्ने, त्यो संस्थाहरूले राखेका छन् अब्जर्भेसनको लागि, बेला बेलामा गएर मूल्याङ्कन गर्ने होइन, त्यो फिडब्याकहरू लिने, बेला बेलामा असेसमेन्टहरू गर्ने राखेको हुन्छ, राख्नै पर्छ। अनि अहिले गर्ने महत्वपूर्ण पक्ष भनेको चाहिँ त्यहाँ उसलाई के आवश्यकता छ त्यो महसुस गर्ने। मलाई बच्चालाई हुर्काउनको लागि भूमिका खेल्दै हुन्छ अरू मलाई केही चाहिँदैन भन्नुभयो एकजना सरले भन्नुभयो, सायद मगर हुनुहुन्थ्यो, म चारवटा ट्रमा फेस गरेँ सर, यो चौथो ट्रमा मलाई त ट्रमै लागेन भन्नु, चारवटा भूकम्प पनि फेस गर्नुभएछ, एक्सिडेन्ट फेस गर्नुभएछ, पहिरोले गर्दा बुवा आमाको डेथ, बुवा या आमामध्ये एकजनाको डेथ फेस गर्नुभएछ, र चौथो फेस गर्नुभएछ, चारवटा फेस गर्दा मलाई त अब यो जिन्दगी त यो त केही प्रब्लमै लागेन सर, यस्तो बडो उम्केर है, बरु बरु मलाई के चाहिँ हेल्प गर्नु तपाईँले भने, बरु म यहाँ कोकोललाई कसरी सलाउ मिलाउँ, क्याम्प नम्बर माथिको त्यो माझ गाउँ भन्ने क्याम्पमा, उत्तर गएको माझ गाउँ भन्ने क्याम्पको कुरा हो, कहाँ कहाँलाई के हेल्प गरौँ, मलाई त हेल्प गर्ने तरिका सिकाइदिनु सर भनेर भन्नु,
2: कस्तो राम्रो
1: कस्तो राम्रो, प्लिज सर मलाई हेल्प गर्नु पाउनु मन छ, किन अब म त पचाइसँगै, अब त मलाई योभन्दा डर लाग्दा होइन म पचाउँछु, किनभने अब यस्तै त रहन्छ सबै कुरो, के अब पिर गरिरहनु यत्रो यत्रो फेस गरी भन्ने आउनु, त्यही क्याम्पमा मेरो बच्चा हुर्काउने के बाहेक मलाई अरू केही विषयमा गफै गर्नु छैन, मलाई त्यो विषयमा मतलबै छैन, मलाई गफै नगर्नु, त्यही क्याम्पमा प्लिज मलाई केही न केही हेल्प गर्ने केही स्किलहरू सिकाइदिनु सर, तपाईँहरू त यो विषयमा जानिनु रहेछ भने, मतलब कसलाई के चाहिन्छ भनेर एनालाइसिस गरिदिने,
2: भनेपछि हेर्ने उसको आवश्यकता के, पहिचान गर्ने र त्यो अनुसार चाहिँ के सहयोग गर्न सकिन्छ, त्यसमा चाहिँ भूमिका मात्र
1: खेल्ने, अनि बिस्तारै गइसकेपछि अरू आवश्यकता छ छैन महसुस गरिदिने। कस्तो हुन्छ भने प्रत्येकलाई फरक फरक उसको पीडा छन् क्या, उसको भोगाई लिभ्ड एक्सपिरियन्स भन्छ क्या, उसको भोगाई उसका त्यो दिनका दर्दनाक घटना त्यसपछि आएका उसका तर्क वितर्क त्यसपछि भेग्नुपर्ने व्यावहारिक समस्याहरू त्यसपछि भएका असहजता घाटा नाफाका विषयहरू सबै उसले दिमागले मूल्याङ्कन गरे हुन्छ यहाँ यति गाह्रो गरी मूल्याङ्कन गरे हुन्छ त्यो मूल्याङ्कनको अगाडि कसरी चाहिँ साइकोलोजिकल असेसमेन्ट गर्न सकिन्छ कसरी चाहिँ उसलाई केही न केही सपोर्ट गर्न सकिन्छ भनेर मूल्याङ्कन गरेर मात्रै उसलाई के दिने के नदिने के बुझ्ने के नबुझ्ने कहाँ जोड्ने कहाँ नजोड्ने कसरी जोड्ने कसरी नजोड्ने निर्धारण गर्ने भन्ने
2: थुप्रै संघ संस्थाहरू पुगेको छ त्यहाँ होइन सरकारका निकायहरू पनि पुगेको छ एउटा लागेको चिन्ता के भने फरक फरक हिसाबले गइरहेछन् कि सबै एक अर्कासँग जोडेर गएका छन् जसले गर्दा त्यो आघात जन्ने अवस्थालाई सिकाउने भन्दा पनि केही क्षति नहोस् त्यहाँ
1: महत्वपूर्ण कुरा के हुन्छ भने सुरुमा त यो टिमै जान पाउँदैन इन्डिभिजुअल जाने हो है संस्था आफू जाने हो त्यसपछि त्यहाँ मिटिङ गर्ने हो क्या म्याम त्यहाँनेरि सम्बन्धित ओडाले सम्बन्धित गाउँपालिकाले सम्बन्धित यो सरकारका प्रतिनिधि बसेर मिटिङ हुन्छ हुनै पर्छ भएको पनि छ है सुरुमा इन्डिभिजुअल जाने फोटो सोटो खिच्ने ऊ कतिले त त्यसलाई मिसयुज पनि गरिदिने त्यहाँ फोटो नखिच्नु भन्दा भन्दै फोटो खिचेको उदाहरण छ त्यो बच्चाको नखिच्नु न त्यो बिचरा पाले दाइले कति कतिलाई रोकेर साध्य हुन्छ र होइन त्यो क्याममा राखेको तल त्यो हाई स्कुलको क्याममा राखेको नखिच्नु भन्दा भन्दा पनि त्यो बच्चाको फोटो खिचिरहेको हुन्छ त्यो त्यो गल्तीहरू भएका छन् धेरै कुरा तर फाइनल्ली के चाहिँ राम्रो भएको हुन्छ भएको छ भने सबै संस्थाहरूलाई राखेर एउटा मिटिङ राखिन्छ मिटिङ राखिसकेपछि त्यहाँनेरिको एउटा एउटा थिम निक्लिन्छ र अनि कुन सेल्टर कसले हेर्ने भन्ने हुन्छ र कसले कति भूमिका खेल्ने भन्ने हुन्छ र त्यो अनुसारको इन्टरभेन्सनहरू त्यो अनुसारको पिएफीहरू त्यो अनुसारको सपोर्टहरू गर्ने भन्ने त्यो यता भित्र भनेको यो उत्तर गयानी भएको छ यता तल रसुवाको अर्को क्याम्पमा नि भएको छ यता तल्लो नुवाकोटमा नि भएको छ र त्यो हुनुपर्छ अनि पछि गएर ओडाले अथवा गाउँपालिकाको मातहतमा विशेष गरी बालकमा कान्ति हस्पिटल मानसिक अस्पताल लगनखेलको विद्वानहरू विदहरू विशेष गरी मनोविद र साइकियाट्रिस्टहरू अनि टिचिङको यता केयुको पनि जानुभएको छ हाम्रो टियुमा पनि को पनि पुग्नुभएको छ सबै
2: भनेको सबैजना चाहिँ पुग्नु भएको छ अब 20 दिन लगभग भइसकेको छ होइन 20 दिनमा आफ्नो आफ्नो हिसाबले जानुभयो त्यहाँ मिटिङ पनि भयो संयुक्त रूपमा छलफल पनि भयो होला अब अघि यहाँले भन्नुभयो कम्तीमा पनि एक वर्ष त्यहाँ सँगै बसेर त्यहाँ उहाँहरूको अवस्थाहरू एकदमै अवलोकन गरेर आवश्यकता अनुसार चाहिँ त्यहाँ उहाँहरूलाई सहयोग चाहिँ गरिराख्नु पर्छ।
1: दुई चार दिन पाँच दिन दस दिन एक महिनासम्मको हुन्छ त्यसपछि चाहिँ अर्को स्टेज अर्को फेज सुरु हुन्छ त्यसको लागि चाहिँ असेसमेन्ट फेज भन्छ पीएफई भनेको चाहिँ फर्स्ट एड मात्रै हो एकदम टच गर्ने र लिङ्क गरिदिने टच गर्ने लिङ्क गरिदिने सुन्ने टच सुन्ने अनि लिङ्क गरिदिने त्यसपछि अब आवश्यकता के छ त हिजो लिङ्क गरिएका अब नयाँ केही चाहिएको छ कि भनेर चाहिँ अनि त्यो चाहिँ असेसमेन्ट गर्ने
2: मनोपरामर्श चाहिँ कम्ती नै एक वर्ष चाहिँ दिनु पर्यो
1: दिनै पर्छ यतिसम्म कि फर्स्ट एड त सेनाहरूले पनि सिक्नुपर्छ सशस्त्र प्रहरीले नि सिक्नुपर्छ ट्रेनिङ जनपथले नि सिक्नुपर्छ अझ वडा वडामा भएका युवाहरूले सिक्नुपर्छ अब त किनभने अब त ट्रमा कतिखेर कहाँबाट आउने रहेछ थाहा नै भएन हेर्नु त अकल पनि कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगरे बाढी हाम्रो देशले फेस गर्नु पर्यो मतलब यो पिएफए सबै क्षेत्रकाले सिक्नुपर्छ टिचर्सले विद्यार्थीले सबैले सिक्नुपर्छ र यो यो सिक्नु किन पर्छ भने यो जतिखेरै पिएफए ट्रेनिङ लिएका मनो सामाजिक परामर्शदाताहरू मात्रै त फिल्डमा जान सक्नुहुन्न नि त्यही वडाका विद्यार्थीहरू जान सक्थे त्यही वडाका अन्य भोलिन्टियरहरू जान सक्थे त्यही वडाका अन्य होइन कर्मचारीहरू त्यो वडाका अन्य विद्वान साथीहरू जान सक्थे त्यसरी सिक्नुपर्छ उहाँहरूले र अनि त्यसपछिको काम भनेको चाहिँ मनोविद मनोपरामर्शदाता र साइकियाट्रिस्टको हुनेछ
2: हजुर अब विशेष गरेर त्यो ठाउँमा जहाँ चाहिँ अहिले यो पीड़ा बढ़ी खेपिरहेको छ त्यो ठाउँकोले बेहोरिरहेको क्षति त अत्यधिक नै छँदैछ अघि यहाँले भन्नुभयो नि जसले हेरे त्यो पटक पटक हेरेर उहाँलाई पनि चाहिँ ट्रमा आघात जन्ने अवस्था भएको छ होइन उहाँहरूले चाहिँ के गर्ने खासमा चाहिँ यो आघात जन्ने अवस्थाबाट भनौँ न मुक्त हुनको लागि चाहिँ के गर्ने
1: अब मुख्य मिस्टेक त हामीले गर्यौं किनभने त्यो दर्दनाक घटनाहरू धेरै हेर्नु जरुरी छैन कसैले पनि त्यो हेर्ने होइन त्यो झन् भिडियो त्यो त्यो कुकुन भाइरल भएको भिडियोहरू त्यो आएर आकाशै छोपाउँला जस्तो गरेको त्यो छ नि त्यो त्यो छाल त्यो मान्छेहरूको त्यो असहजता त्यो हेर्ने होइन अहिले त कस्तो हुन्छ भने अहिले खुसी भएर हेरिन्छ पछि गाह्रो पर्न सक्छ कसैलाई अहिले गाह्रो भएर हेर्छ अनि हेर्दैन गाह्रो भएको पछि यसलाई नर्मलाइज गर्न सक्छ कतिले चाहिँ सर के बुझ्ने भने यो धेरै हेर्न कम गर्ने किन ट्रमेटिक कुरा हो यो
2: हेर्नु
1: पर्दैन जरुरी छैन त्यो हामीलाई धेरै इन्फर्मेसन चाहिँदैन थाहा छ त गाह्रो भएको छ भनेर र अर्को कुरा त्यो भइसकेपछि चाहिँ अब उसलाई कस्ता सिम्टमहरू आएको छन् एनालाइसिस गर्ने कसैलाई त्यही सपनामा आइदिएर हैरान भएको हुन्छ सपनामा धेरै आइदिनु हुन्छ त्यही घटना त्यही कुरो त्यही त्यो तबाह कसैलाई चाहिँ कस्तो गाह्रो जिन्दगी त अर्कै रहेछ भ्यू नै चेन्ज हुन्छ मान्छेको
2: हजुर यो नकारात्मक जुन विचारहरू आइरहन्छ नि व्यक्तिलाई हेरेर होस् अथवा त्यहाँ बेहोरेर होइन उहाँहरूले चाहिँ के गर्नुपर्छ उहाँहरूलाई चाहिँ यहाँले अब सबै ठाउँमा सायद यो मनोपरामर्शकर्ताहरू पुगेको पनि छैन यही रेडियो मार्फत सुनि पनि रहनु भएको होला उहाँहरूलाई सुझाव दिँदा के दिनुहुन्छ
1: मुख्य कुरा हेर्न छोड्ने दोस्रो कुरा एक्सेप्ट गर्ने स्वीकार्ने कि यो अभिघातजन्य अवस्था यो ट्रमेटिक इभेन्ट चाहिँ कहिल्यै नसोचेको भए पनि हाम्रो जिन्दगीमा घट्यो मैले स्वीकार्नुपर्छ भन्ने र त्यसपछि हामीले सहनुपर्छ भनेर सिक्ने यो सहनुपर्छ र अर्को कुरा यो अभिघातजन्य अवस्था भएको हो भन्ने क्या नहोस् पनि नभन्ने भइसकेको छ नि त नहोस् भन्न पाएन अब नहोस् छुट्टै कुरो तर भइसकेको छ र अर्को महत्वपूर्ण कक्षा जे जे त्यहाँ गाह्रो भएको छ जे जे असहज भएको छ त्यसलाई पनि आफूले चाहिँ ठिक छ नि त विचार सहे भोगे घटना परिघटना घट्यो यो कुरा मैले मान्छु र यो कुरालाई लिएर कुनै अर्थ लाउँदिनँ भन्न सिक्ने के अर्थ लाएर नबस्ने ला कति गाह्रो पनि नभन्ने किनभने गाह्रो छ त्यो कति गाह्रोले मलाई गाह्रो भन्छ क्या गाह्रो त छ त हो तर त्यो कति गाह्रो ला कसरी भोग्यो होला त्यो हिँड्ने बेलामा कसरी हिँड्यो होला दौडिँदा त्यो पानी कसरी हिँड्यो होला कसरी छट हो त्यस्तो मसँग म्यासेज आएका छन्
2: भनेको विगतलाई चाहिँ अब पटक पटक नसम्झिने
1: सम्झे पनि स्वीकारेर सम्झिने म्यासेज कस्तो आएको छ सर त्यो घटनाहरू त्यसले कसरी भोग्यो होला भनेर मलाई गाह्रो भयो सर भन्नु त्यो कसरी उसको मृत्युवरण गर्ने बेलामा उसले कस्तो भयो होला त्यसलाई भन्ने कुराको कारणले मलाई असहज भइसक्यो म कसरी थिएँ म कति गाह्रो
2: जसले साँच्चीकै बेहोर्या छ नि त्यो भागेको आफै त्यहाँबाट बचेर आएको ती व्यक्तिलाई चाहिँ के सुझाव दिनुहुन्छ
1: यो पीडा हुन्छ अब केही समय है हेर्नु त त्यो पेट्रोल मिसेको पानी फिल्टर मेरो कपडाले फिल्टर गरेर पिएर बसेँ भन्ने कोलाई कति पीडा भएर होला अहिले रेस्क्यु गरेर निकालियो नि अथवा त्यो 10 दिनसम्म त्यो सुरुमा छिर्नेहरूलाई कति गाह्रो भएको होला भलै ल ठिकै छ मुहारमा उज्यालो बाँचे भन्ने उज्यालो भयो भने भित्र त्यो 10 दिनै पीडा त कति भएको होला सर यो समयसँगै बिस्तार हट्दै जान्छ भनेर पहिला समयसँगै जे जे पीडा भएको छ हट्दै जान्छ गाह्रो हुँदै थियो बिस्तार घट्दै जान्छ त्यो आफन्त बितेका आफ्नै गम्भीर चोट लाएर आफू अहिले हस्पिटलमा हुनुहुन्छ कति आफ्नै प्यारो छोरा छोरी बितेका आमा बुवा बितेकाहरूले चाहिँ यो मेरो जिन्दगीमा नघट्नुपर्ने घटना घट्यो मैले यसलाई स्वीकार्नुपर्छ र यो स्वीकार्दै गर्दा मनले मान्दैन फेरि स्वीकार त कहिले मनले मान्दैन यो मनले नमान्ने बिस्तार समयसँग यो मान्दै जान्छ र सक्दै सकिन भने चाहिँ काउन्सिलिङमा अनिवार्य बस्नुपर्छ भन्न चाहन्छु र अति गाह्रो भने चाहिँ छिटोभन्दा छिटो हस्पिटलको विज्ञलाई अथवा विद्वानलाई चाहिँ प्लिज मलाई गाह्रो भएको छ र के गाह्रो भएको छ आफै पत्ता लगाइदिनु मलाई चाहिँ जसरी पनि सपोर्ट चाहियो भनेर सपोर्टको लागि हेल्प गर्न माग्न ट्राई गर्नुपर्छ
2: जस्तो कोहीलाई चाहिँ एकदमै अब गाह्रो भइरहेको हुनसक्छ होइन यहाँले भने जस्तो त्यो गाह्रो भएको अवस्थामा कहाँ सम्पर्क गर्ने के गर्ने भन्ने सुझाव के दिनुहुन्छ
1: मुख्य क्याम्पमै हुनुहुन्छ धेरैजना अहिले क्याम्पमै हुनुहुन्छ क्याम्पमै हुने त साइकोसोसल काउन्सिलरहरू रेडी हुनुहुन्छ साइकाट्रिस्ट हुनुहुन्छ साइकोलोजिस्टहरू हुनुहुन्छ
2: आफ्नो नजिकमा क्याम्प जहाँ छ त्यही जानु
1: जाने दोस्रो हस्पिटल जाने अनि जो जो गाउँमा मुख्य चाहिँ गाउँमा हुनुहुन्छ क्या अहिले जो क्षति भएका मान्छेहरू चाहिँ क्रिया बस्दै गाउँमा हुनुहुन्छ उहाँहरू पनि ओडामा सम्पर्क गर्ने प्लिज मलाई गाह्रो भयो भनेर किन त्यहाँ नर्स हुनुहुन्छ त्यहाँ एचए हुनुहुन्छ केही न बेसिक मेडिसिन भए नै दिइदिनुहुन्छ कमसेकम त्यो कम अलिक सजिलो हुने औषधि पाइन्छ त्यो पनि सेवन गर्न ट्राई गर्ने सबैलाई भनिन कि आवश्यकता भएकाहरूलाई प्लिज मलाई गाह्रो छ मेरो राहत त छँदैछ मलाई मनमा नै गाह्रो छ जसले भनेर अनि उनीहरूले चाहिँ त्यही पिएफएको सपोर्ट गरिदिनुहुन्छ त्यसपछि आफूलाई त्यो गाह्रो कम हुने स्किलहरू विद्वानहरूले गरिदिनुहुन्छ भन्न चाहन्छु
2: जस्तो अघि यो जीवन नै व्यर्थ छ भनेर सोच्ने पनि हुनुहुन्छ यतिखेर के भन्नुहुन्छ
1: घटनाले गर्दाखेरि जीवन व्यर्थ भन्ने आएको किनभने पहिला त हामीलाई जीवन व्यर्थ लाग्दैन थियो हामीले नसोचेको घटना घट्दाखेरि र हामीले गर्दाखेरि के भएको हो कि भनेर आफूलाई गिल्ट फिल गर्दाखेरि जीवन व्यर्थ लाग्छ यो सेल्फ भ्यू भन्छ कि सेल्फ पर्सेप्सनै चेन्ज हुन्छ यस्तो ट्रमेटिक इभेन्टमा एउटा बुझाएको थियो लाइफलाई अर्कै बुझिदिन सकिन्छ यो चाहिँ ट्रमाले गर्दा मेरो कग्निसनमा इफेक्ट आएको हो, बिस्तारै यो ट्रमा हिल हुन थालिसकेपछि सबै कुराहरू नर्मलाइज हुन थालेपछि यो भ्यू बिस्तारै आफ्नो नर्मल ठाउँमा आउँछ। त्यस कारण अहिले तत्काल भ्यू चेन्ज भयो भन्दैमा त्यो भ्यूले भनेको बिहेभियरमा चाहिँ नउत्रिनु भन्न चाहन्छु। सुसाइडल थट आइसक्यो, मलाई त आफूलाई हार्म गर्न कतै गएर जोगी बनाउनु मनमा आइसक्यो, त्यो संसार व्यर्थ रहेछ, के गर्नु म त डिसिसनमै कन्फ्युज भएँ, मेरो प्यारालाइसिस डिसिसनै एकदम प्यारालाइसिस भयो भन्ने नि।
2: तर उहाँले आफ्नो वरपरको समाजको अरूलाई पनि त हेर्न सकिन्छ नि यो बेला चित्त बुझाउनको लागि।
1: चित्त बुझाउन सकिन्छ, त्यसले बिस्तारै बिस्तारै चित्त बुझाउन सक्छ, तर कसै कसैले चाहिँ सक्दैन, किनभने उसको सर्वस्वै बर्बाद भएको हुन्छ नि त। कसैले त सक्नुहुन्छ, एकजना हजुरबा भन्नुभयो न यो भावीको खेल हो, यो कुरामा म के भन्नु, मेरो छोरा छोरी नाति एकजना हेर्नु त,
2: एकजना
1: होइन हेर्नु त, उहाँले चित्त बुझाउन सक्नुभयो भने कसैले सक्नुहुन्छ। त्यस कारण त इन्डिभिजुअल डिफरेन्स, त्यस कारण त उसको,
2: तर उहाँहरूलाई हेरेर हामीले चित्त बुझाउने कोसिस गर्न सकिन्छ,
1: कोसिस गर्न सकिन्छ, कपी गर्न सकिन्छ, त्यही अनुसारको काउन्सिलिङमा बस्न सकिन्छ, घर उहाँहरूलाई नै भेट्न नै सकिन्छ आफू पीडित भइसकेपछि, पर उहाँहरूलाई नै क्याम्पमा ल्याएर लु है यो हो त्यो हो भनेर बुझाइदिन सकिन्छ। त्यो स्किलहरू त अब गभर्मेन्टले कसरी राख्छ, त्यो गर्न सक्छ।
2: विद्यालय तहमा जस्तो कतिपय विद्यालय चाहिँ सुरु गर्ने भन्ने कुराहरू पनि आएको छ होइन, कतिपयले गरे गरेनन्, यहाँ पुगेर पनि आउनुभयो। विद्यालय सुरु गर्नु अगाडि चाहिँ के गर्नु जरुरी छ, मनोपरामर्श मनोविदको हिसाबले सुझाव दिँदा?
1: अहिले विद्यालय सुरु गर्ने भनेर सुरु नगर्ने, अहिले बच्चाहरूलाई यो यो त्यो ट्रमाबाट हिल हुनको लागि चाहिँ अहिले उसलाई दैनिकीमा उसलाई बिस्तारै बिस्तारै इन्गेज गराउन ट्राई गर्ने, स्कुल भन्दा नि महत्वपूर्ण कुरा उसको मन हो। अहिले स्कुल सुरु गर्न पनि स्कुल सुरु पढाउने काम बाहेक स्कुल सुरु गर्न पायो, मनोबल बढाउने, साइकोलोजिस्टहरूको प्लानहरूमा जाने, प्ले थेरापीहरूतिर भूमिका खेल्ने, अरू अरू व्यवहारहरू अरू स्किलहरू डेभलप गरिदिने, विशेष गरी घटना परिघटनालाई बिस्तारै बच्चाहरूलाई स्वीकार्ने वातावरण बनाइदिने, र बिस्तारै बिस्तारै त्यो जुन साँच्चीकै कोर्स चाहिँ सुरु नगरिकन काउन्सिलिङ गर्ने सुरु गर्ने होइन, त्यो बिस्तारै हेर्दै इभ्यालुएट गर्दै साइकोलोजिस्टहरूको हुन्छ नि भ्यूहरू राख्दै, त्यहाँ ओडाका विद्वानहरूको भ्यूहरू राख्दै, साइकेट्रिस्टको भ्यू राख्दै बिस्तारै अनि बिस्तारै सुरु।
2: यसको लागि शिक्षक शिक्षिका नै पर्याप्त छ कि उहाँहरूलाई पनि या यो विषयमा चाहिँ फेरि त्यो भनौँ न तालिमको जरुरी छ?
1: यो महत्वपूर्ण विषय उठाउनु भयो। शिक्षक शिक्षिकालाई सकिन्छ भने त्यो फिल्डमा हामी त्यो पनि ट्राई गर्दैछौँ, अहिले भर्खर एउटा कोसिस गर्दैछौँ, हामी त्यहाँका युवाहरूलाई गएर पिएफए ट्रेनिङहरू दिने प्लान गर्दैछौँ, तिन दिने त्यहीँ गएर त्यहीँका युवाहरूलाई त्यसको हामी तयारी हुँदैछ। शिक्षक शिक्षिकाहरूलाई चाहिँ यस्तो केही भएन भने 15 दिन 20 दिनको भयो भने एउटा ट्रेनिङहरू राखिदिएर यो अवस्थामा यस्तो यस्तो हुनसक्छ, यस्तो यस्तो हुन सक्दैन भनेर शिक्षक शिक्षिकाहरूलाई त्यहाँ तालिम दिने र मनोविदको सुपरभिजनमा, फेरि मनोविद त एउटा चाहिन्छ नै, त्यहाँ राखिदिन नै पर्छ, यत्रो दक्ष र विद्वानहरू उत्पादन गराएको छ टियुले होइन, यत्रो हाम्रो

0: ठूलो राहत हुँदो रहेछ नि त बिगी गइसकेपछि त्यहाँ छुट्टै माहौल हो त्यहाँ साइकोसोसल सपोर्ट गरिदिने टिम गइसकेपछि त्यहाँको माहौल त्यहाँको खुसी छुट्टै थियो किनभने त्यो रसुवा 10-12 वर्षमा यसरी उठ्याएर छ हजुर यसरी उठ्याएर छ कि त्यो सरर विकास गर्दै गएको रोडहरू विकास त्यहाँका होइन भौतिक संरचनाहरू विकास मान्छेको चेतनाहरू विकास है त्यो नाकाले त यस्तो राम्रो बनाएछ त्यहाँ पर्यटनको विकास भएको छ कृषिको थप विकास भएको छ भौतिक पूर्वाधार
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
3: अनुहार हड्डी भाँचिएको जोड्ने
4: दाँतको एक्सरे सेवा
3: सामान्य तथा जटिल दाँत निकाल्ने
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
4: मेसिनबाट जडेदेखि दाँत फरिने
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दाङ दीप ज्योति अस्पतालको 20 मिटर माथि फोन 082-562-707
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
6: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
6: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
4: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
8: बालरोग विशेषज्ञ डाक्टर बसन्त खत्री हरेक महिनाको चौथो शुक्रबार दिव्य फार्मेसी घोराईदाङमा
9: डाक्टरद्वारा दिइने सेवाहरू
8: नवजात शिशु तथा बाल बालिकाको स्वास्थ्य परीक्षण
9: बाल बालिकाको नियमित स्वास्थ्य परीक्षण
8: ज्वरो रुगा खोकी तथा संक्रमणको उपचार
9: पोषण तथा वृद्धि विकास सम्बन्धी परामर्श
8: खोप सम्बन्धी परामर्श
9: नवजात शिशुको स्वास्थ्य परीक्षण तथा हेरचाह
8: बाल बालिका सामान्य तथा दीर्घ रोगको उपचार
9: फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
8: सम्पर्क नम्बर 082-590-410 98478-28913 98478-26163
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
11: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना
12: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्
11: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ
12: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार
11: अनुभवी विशेषज्ञ सेवा आधुनिक प्रविधि व्यक्तिगत परामर्श निरन्तर हेरचाह
12: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर बिपिचो घोराईदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराईदाङ सम्पर्क मोबाइल 98478-23572

0: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
1: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
0: उपलब्ध। शल्यक्रियाहरू
1: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
0: बालबालिकाको न्यूरो सर्जरी,
1: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
0: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
1: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
0: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
3: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
4: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
5: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
0: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082-582-98-78-1617 और 98-78-35-645।
6: मध्य पश्चिम ट्राङ्क्याक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमर क्षितिजको नमस्कार। हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज आज व्रत र पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ। आज तीज मनाउन महिलाहरूलाई विदा दिएको छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल राख्न चिकित्सकहरूले सुझाव दिएका छन्। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न, नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरहरूले सुझाव दिएका छन्। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम हुने भएकाले सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा उल्लेख गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका तीजलाई नारी सम्मान, समानता, सामाजिक रूपान्तरणको सन्देश फैलाउने अवसरका रूपमा मनाउन आग्रह गर्नुभएको छ। हरितालिका तीजको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तीज नेपाली महिलाले आफ्नो भावना, अनुभव र आवाज अभिव्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा विकसित हुँदै गएको बताउनु भएको छ। उहाँले तीजका माध्यमबाट महिला अधिकार, समानता, सामाजिक न्याय, महिला सशक्तिकरण तथा सामाजिक रूपान्तरणका विषयमा समेत जागरण फैलदै गएको उल्लेख गर्नुभएको छ। महिलाको सम्मान, अधिकार, समान अवसर र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उहाँको भनाई छ। मुख्यमन्त्री आचार्यले तीजका अवसरमा समाजमा रहेका कुरीति, अन्धविश्वास, हिंसा, विभेद, असमानता विरूद्ध सामूहिक चेतना अभिवृद्धि गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले तीजको मौलिकता र सांस्कृतिक गरिमा कायम राख्दै अनावश्यक तडक भडक र खर्चिलो प्रवृत्तिलाई निरुत्साहित गर्न पनि आग्रह गर्नुभएको छ। हिजो अटुवारी पर्व मनाएका दाङ सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थारू समुदाय आज कोसेली लिएर विवाही छोरी चेरीलाई भेट्न जाँदैछन्। हरेक वर्षको कुशी औंसी पछिको आइतबार मनाउने यो पर्वमा अघिल्लो दिन पुरूष व्रत बस्ने र साँझपख पूजा अर्चना गर्ने र अर्को दिन घरमा पकाइएका विभिन्न खानेकुरा सहित विवाही छोरी चेलीहरूलाई भेट्न जाने चलन रहिआएको छ। परापूर्व कालमा थारू राजा दंगीशरण माथि आक्रमण हुँदा 5 पाण्डव मध्येका भीमको सहयोगले थारू राजा दंगीशरण बाँचेको र रावण समेत परास्त भएकाले भीम जस्तै बलियो हुने मान्यताले थारू समुदायका पुरूषले अटुवारी पर्वमा व्रत बसी पूजा अर्चना गर्ने गर्दछन्। दिनभर व्रत बसेका थारू समुदायका पुरूषहरू साँझपख गन्यारी जातको काठबाट निकालिएको चोखो आगोमा पकाएको परिकार खाएर यो पर्व मनाउने गर्दछन्। दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। दुवै प्रतिष्ठानहरू देशको दुर्गम र जटिल क्षेत्रमा स्थापना भएको सन्दर्भमा दुवैले एक आपसमा सहकार्य गरेर पिछड़िएको क्षेत्रको स्वास्थ्य अवस्थालाई सुधार्दै विविध विषयमा संयुक्त रूपमा कार्य गर्ने सम्झौतामा उल्लेख छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रका तर्फबाट प्राध्यापक डाक्टर श्याम लम्साल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर सुरेमान मेनाङबो बीच सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। दुवै संस्थाले दुर्गम क्षेत्रको स्वास्थ्य सम्बन्धी मुद्दाहरूमा संयुक्त अनुसन्धान सञ्चालन गरी स्वास्थ्य सेवा, स्वास्थ्य संरचना सुधार, जनशक्ति व्यवस्थापनमा निरन्तर सहकार्य गर्ने समेत सम्झौतामा उल्लेख गरिएको छ। यसै गरी दुवै संस्थाका प्राविधिक र प्रशासनिक जनशक्तिको एक अर्काको आवश्यकता अनुसार आदान प्रदान गरी सेवा प्रवाह, तालिम, शैक्षिक गतिविधि र अनुसन्धानका क्रियाकलापहरू सुचारू गर्न सहज बनाउने समेत प्रतिबद्धता भएको छ। दाङमा प्रहरीले लागू औषध ब्राउन सुगर सहित 4 जनालाई पक्राउ गरेको छ। लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी जसपुरबाट पुगेको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 11 उरहरी स्थित कपाल काट्ने सैलुन पसलबाट 4 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डाक्टर
हिमबहादुर केसीले जानकारी दिनुभएको छ। पक्राउ परेका चारजनालाई जिल्ला अदालत दाङबाट 5 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ। कर्णाली प्रदेशमा बितेको 3 वर्षको अवधिमा सवारी दुर्घटना र विपदका घटनामा परि 669 जनाको मृत्यु भएको छ। सवारी दुर्घटनामा 408 जना र विपदका घटनामा 261 जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसएसपी सन्तोष सिंह राठौरका अनुसार कर्णालीका 10 जिल्लामा बितेको 3 वर्षको अवधिमा 4,491 सवारी दुर्घटना भएका थिए। दुर्घटनामा 6,681 जना घाइते तथा अंगभंग भएका छन्। जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढ़ी सवारी दुर्घटना कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएका छन्। प्रहरीको तथ्याङ्क अनुसार सवारी दुर्घटनातर्फ आर्थिक वर्ष 81 मा 112 जना, आर्थिक वर्ष 81-82 मा 139 जना र आर्थिक वर्ष 82-83 मा 135 जनाको मृत्यु भएको थियो। त्यसै गरी विपदका घटनातर्फ आर्थिक वर्ष 80-81 मा 194 जना, आर्थिक वर्ष 81-82 मा 35 जना र आर्थिक वर्ष 82-83 मा 22 जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। र जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज 6 प्रदेशमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको छ। आज बिहान बागमती गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका 1-2 स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहितको मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा भने राति पनि भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। हवस् त अहिलेको मध्यपश्चिम हाइलाइट यहीँ सकिन्छ। प्रत्येक घण्टाको ताजा खबरका लागि सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम 91.4 MHz। म अमर क्षितिज पनि बिदा हुन्छु। नमस्कार।

0: हड्डीखिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
1: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
0: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
3: भर्ना सम्बन्धी सूचना
4: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
3: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
5: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 6 25 26 200।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
1: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
8: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45 226।
10: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
11: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
10: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
11: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
10: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
11: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
10: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
11: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
10: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
11: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
10: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
11: सम्पर्क नम्बर 082-560-23।
10: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।

0: चेन्ज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनेन्स र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।

0: अप्ठ्यारो उपल्लो डोल्पाको छारका भोटमा जन्मेका थिए छिरिङ सामडुप गुरूङ। उबेला काठमाडौँ आएर गुम्बामा पढ्न पाउनु नै ठूलो अवसर थियो। छिरिङ बौद्धको गुम्बामा बसे।
1: म जेस म बच्चाको बेलामा म 11-12 उमेरको हुँदाखेरि जहाँ मलाई यो गाउँको याद हुन्थ्यो, त्यतिखेर हुँदाखेरि चाहिँ गाउँमा स्कुलको नाममा केही पनि थिएन। अनि मेरै उमेरको केटाहरू म मात्रै होइन, धेरै जस्तो गाउँबाट चाहिँ काठमाडौँमा गुम्बामा पठाए हामीलाई। त्यही एउटा पढ्ने त्यो थियो, के भन्छ, एउटा मौका जहाँ पैसा तिर्नु पर्दैन।
2: लामा पढ्न जानु?
1: लामा लामा नै हो, भिक्षु थिए 10 वर्ष।
2: अनि अनि
1: बौद्धमै हुर्क्यो त्यस। अनि त्यसपछि चाहिँ फर्केर आयो गाउँमा। फर्केर आउनुको कारण पनि म आफू चाहिँ एउटा पेन्टर हुँ अहिले, अनि त्यही पेन्टिङ सिक्ने सोचमा चाहिँ मैले गुम्बाबाट छुट्टी लिएँ। पेन्टिङ सिक्नलाई इन्कम चाहिएको थियो। त्यतिखेर हाम्रो ठाउँ ठाउँमा यतातिर स्कुल्सहरू सुरु भइसकेको रहेछ, संस्थाहरू आएर चाहिँ थप टिचरको भवनको सहयोगहरू गरेर चाहिँ स्कुलहरूलाई सञ्चालनमा ल्याउँदै गरिरहेको छ। त्यस्तै मेरो चाहिँ एउटा तिन जे भन्ने अहिले त्यो गाउँमा चाहिँ एउटा स्कुल थियो, त्यहाँ चाहिँ टिचिङको जब पाएँ क्या मैले। 3 वर्ष त्यहाँ मैले टिचिङ गरेँ,
2: पढाउने जब पाएँ।
1: त्यहाँ बर्खा यता पढाउनु पर्ने, हिउँदो यहाँ स्कुल हुँदैन, यो चितवन गाउँ। अनि बर्खा यतै पढाएँ, अनि हिउँदो चाहिँ त्यही पैसाले काठमाडौँमा मैले पेन्टिङको कोर्स लिएँ।
3: 3 वर्ष मैले
1: फाइन आर्ट सिक्न गएँ,
3: 3 वर्षको हिउँदमा।
0: छिरिङलाई चित्रकलामा रुचि थियो। गुम्बाको बसाई सकिएपछि चित्रकला पढ्न मन लाग्यो। खर्च थिएन। तिन्जे गाउँमा संस्थाले चलाएको स्कूलमा शिक्षक चाहिएको थियो। छिरिङ डोल्पा फर्के। बर्खामा स्कूल पढाउँथे, हिउँदमा काठमाडौँ गएर चित्रकला पढ्थे।
1: त्यसकै क्रममा चाहिँ सालैभरि यही गाउँ हुँदै जान्थ्यो। अनि यहाँको शिक्षा एकदमै नाजुक अवस्थामा थियो, एकदम अन्डरफन्डेड थियो। स्कुलको भवन पनि एकदमै छोत्रो एउटा थियो। अनि 2012 चाहिँ ठ्याक्कै यताको स्कुल बन्द भयो। भर्खरभरि म 3 जेमा पढाएँ, यहाँको स्कुल बन्द रह्यो। अनि यसले चाहिँ दिमागमा कोचिरहेको थियो केही न केही गर्नुपर्दो रहेछ यता भन्ने। 2013 हामीले काठमाडौँमा डोल्पु टुमोरो भन्ने संस्था स्थापित दर्ता गरे। म मात्र होइन, हामी 4-5 केटा छौँ
2: गाउँकै,
1: यहीँबाटै काठमाडौँ गएर पढ्न मौका पाउनेहरू। त्यहाँबाट 2014 हामीले सुरुमा हामीले पाल जाँगेर पढाए। त्यसपछि यो 10 वर्षको हिस्टोरी हो। यो 10 वर्षभित्र यहाँ
2: भइराखेको सरकारी सरकार चाहिँ केही थिएन।
1: अनि सरकारको दरबन्दीमा 3 थियो, 3 मध्ये 1 सिधै खाली थियो। 2 आउँथ्यो तर भ्याउँदैन थियो कि थप सहयोग चाहिएको जहाँबाट पनि।
0: पल्लो गाउँको स्कूल पढाइरहँदा छिरिङलाई आफ्नै गाउँको लथालिङ्ग स्कूलको दृश्यले घोचिरहन्थ्यो। छिरिङले मन मिल्ने साथीहरूसँग संस्था दर्ता गरे, पैसा खोज्न थाले, अनि आफ्नो गाउँको स्कूलको मुहार फेर्ने काम थाले।
1: अनि काठमाडौँमा हामीले अहिले यो के अरे नयाँ पार्टीमा एउटा होस्टेल राखेको छ, एउटा घर लिएर अनि बच्चालाई 12 पढाउने भन्ने। यहाँ हामी यो एक्सपिरियन्स छ विन्टरमा, अनि टिचरहरू प्रयास ल्याउने काठमाडौँ जस्तो अहिले लो ल्यान्डको मान्छेहरू हो। अनि अक्टोबर हुने बित्तिकै खुसी बस्न चाहँदैन। अनि हिउँदो लोकल टिचरको भरमा यहाँ हिउँदो स्कुल निरन्तर चल्छ, तर बच्चाको अलिकति त्यो भिजनलाई ब्रड पार्नलाई काठमाडौँमा हामीले 22 होला होस्टेल सुरु गरे। अनि यहाँ कक्षा 8 यहाँ पर्छ, 8 पनि 10 यहाँ पर्छ, तर 8 विद्यार्थी चाहिँ हिउँदो काठमाडौँ जाने।
3: अनि तपाईँले यत्रो स्कुल चलाउन, यत्रो होस्टेल चलाउन कसरी जुटाउनु भएको छ नि खर्च?
1: यो काममा मैले लाग्दाखेरि मेन कुरा अब त्यस्तै विचार मिल्ने मान्छेले सहयोग गर्छ। तपाईँले मेन तपाईँको काम देख्नु पऱ्यो, तपाईँ स्टोरी मात्रै भेजेर मिल्दैन, काम पनि चाहियो मान्छेले। साँच्चीकैको आफ्नै गाउँमा खटेर गर्दाखेरि जे होस् अहिलेसम्म मलाई सहयोग गर्ने सबैको चाहिँ विश्वास जितेर नै हो। धेरैवटा संस्थाहरूको ढोका काम पुग्यो। एउटा यो भवन बनाउनेमा अहिले जर्मनको संस्था छ एउटा, अनि माथिको जुन सिसावाला भवन तपाईँले देख्यो होला, त्यो चाहिँ हामीले विशेष विन्टरको लागि बनायो, एकदम थर्मल इन्सुलेटेड हो, कुल युज गरेर एकदम हिउँदोको लागि इन्सुलेटेड एकदम
3: तातो बनाउने।
1: 2019 र 2018 2 मैले युरोपमा घुमेँ पेन्टिङको त्यही एक्जिबिसनको लागि जान चाहिँ, अनि सँगसँगै यो आफ्नो काम प्रचार गर्दाखेरि त्यहाँबाट पछि मलाई ठुलो सहयोग गरेँ। अनि यो अहिले यो भवन बन्दैछ नि, यो किचन हुन्छ यो पछि।
3: तपाईँ आफै खटिरहनु भएको छ है?
1: अहिले अलिकति यता सुपरभिजन हल्का चाहिएको छ। यहाँ सोलुखुम्बुबाट आएको दाइ एकदम स्किल हाइली स्किल्ड कार्पेन्टर्सहरू हुन्, अनि तर अलिकति आफू भयो भने दुःख चाहिँ हुन्छ।
3: अनि पेन्टिङ गर्न चाहिँ कुन बेला समय निकाल्नुहुन्छ नि?
1: हिउँदो थोरै थोरै गर्छु। हिजो अस्तिदेखि एउटा क्यानभास तयार पारे, दिमागमा आएन के गर्ने भने।
3: कहाँ छ?
1: कोठाभित्र त खाली छ,
3: खाली नै छ।
0: चित्रकला प्रदर्शनमा देश विदेश जाँदा छिरिङले स्कूलकै प्रचार गर्थे र पैसा जुटाउँथे।
1: हामीले यति महँगो छ कि यहाँ हामीले जससम्म यहाँ पढाउनु भन्दा बरु यहाँको विद्यार्थी सबै काठमाडौँमा एउटा बोर्डिङ स्कुलसँग सम्झौता गऱ्यो भने त्यहाँ हामीलाई सस्तो पाउँथ्यो, तर त्यहाँ लगेको बच्चा यहाँ फर्केर नआउनु हुन्छ त्यो हामीले देख्यौँ। हामी त्यो फर्केर आउनेमा त्यो कोही थिए हाम्रो उता सुपेन्द्र हुनुहुन्छ, उहाँ इनिसिएटर सुरुको एउटा फाउन्डिङ मेम्बर, उहाँ अहिलेसम्म यहाँ टिकिरहेको, उता कहाँ पुग्नु भयो युरोपतिर पनि पुगिसकेर आफ्नो पुरै फ्युचर यता उता सेटल हुन्छ, उहाँले गाउँकै लागि फर्केर आयो। त्यो
4: तपाईँहरू गाउँको पहिलेदेखिको साथी होइन त?
1: उहाँ पनि कति 12-13, 14-15 उमेरसम्म गोठालो गरेर बस्यो,
3: 12 उमेरसम्म,
1: 12 म पनि 12सम्म गुम्बामा गएन भने हामी कहीँ घोटतिरै होला, अहिले गुम्बामा जाने मौकाले खोला खुलाइने।
3: मलाई चाहिँ के लाग्छ भन्दाखेरि अब लयममा सकेसम्म एउटा मिनिङफुल काम चाहिँ गर्नुपर्छ जस्तो लाग्छ, होइन आफ्नो पेट पाल्नको लागि त काम सबैले गर्छ, त्यो स्योर हो। अनि अरू कुरा एउटा अलिकति मलाई त्यो नेचर पनि मनपर्छ, त्यसैले चाहिँ अलिकति यहाँ हार्केर जस्तो मन लाग्छ। खुसी छु जे होस् होइन, अब मेन खुसी हुन्छ किनभने हामी जति पनि यहाँ बच्चाहरू छ उनीहरूले चाहिँ पहिला हामी यो स्कुल सुरु गर्दाखेरि उनीहरूले कहाँ कहाँ एबिसी के पनि आउँदैन थियो कि, अनि त्यसपछि अहिलेसम्म चाहिँ हाम्रो अगाडि चाहिँ हामीले चाहिँ केही चेन्जहरू देख्दाखेरि चाहिँ त्यसलाई चाहिँ एउटा आफ्नो एउटा इन्जोयमेन्ट चाहिँ फिल हुन्छ।
4: सुन्नु न, तपाईँलाई त सानै उमेरमा काठमाडौँ देख्नुभयो, बाहिरी संसारमा नि थुप्रै अवसर हुन्थ्यो होला, तपाईँको आफ्नै पेन्टिङको छुट्टै छँदैछ, तपाईँलाई के कुराले बाँधेर राखेको यो ठाउँमा?
1: यहाँ चाहिन्छ नि तपाईँ हेर्नु न, यहाँ हरेक कुरा चाहिन्छ। साँच्चीको यहाँ कमी भनेको एउटा शिक्षाको हो, अफकोर्स होइन, स्वास्थ्य शिक्षा बराबरकै कमी छ, अनि इन्फ्रास्ट्रक्चरमा त हामी भर्खर बिगिनिङ फेजमा छौँ, अनि यहाँको मान्छे रेडी हुनुभन्दा अगाडि यो मुस्ताङबाट बाटो खोलेर गाउँमा मान्छे चन्नै आइदियो भने सबै एक्सप्लोइट हुन्छ, एक्सप्लोइटेड हुन्छ। टोल्पोको यो छार्का भयो बाँकी 300-200 सबै हामी एकदमै सेल्फ सस्टेनको रूपमा बाँकी दुनियाँसँग कम्प्लिटली कट अफ भएर बसेको थियो कि आफ्नो तालले। अब यसरी नै हामी कस्तो भन्न त मिलेन होइन, अब चेन्ज हुँदैछ, सरकारले पनि बाटो बनाउँदैछ, जोड्दैछ, हरेक कुरा ग्लोबलाइजेसनभित्र हामी छिर्नेवाला छौँ भने त्यो बराबरको हरेक कुरामा हामी रेडी पनि हुनु पर्यो, नत्र हामी सधैँभरि त्यो जुन एकदमै अन्य अत्याचार हुने सब्जेक्टमा पर्छौँ कि गाउँ, त्यो 100% पर्ने हो, कोही न कसैले गर्नु पर्थ्यो, नत्र त्यो सरकारको सहयोगको भरमा मात्र होइन, त्यसमा मात्र बस्यो भने हाम्रो सायद हुँदैन धेरै कुराहरू सोचेको जस्तो। देख्दैछ नि तपाईँ अहिले मुस्ताङसँग हाम्रो यो बाटो जोड्नलाई 10 किलोमिटर मात्र बाँकी हो, त्यो पनि अलिकति यो हाम्रो माथिल्लो यो ब्युरोक्रेटिक लेभलमा अलिकति हाम्रो पहुँच पुगेन, अलिकति कुराहरू पुगेन, नत्र यो त एक न एक दिन त भन्छ, त्यो भन्ने बित्तिकै त काठमाडौँ गरे तपाईँ यहाँ प्लट नै आउँछ हेर्नु, हाम्रै केटाहरू यो हाई एल्टिच्युडमा जानु छ, टिकटक बनाउनु छ भनेर त्यत्तिकै आउँछ हेर्नलाई होइन। त्योभन्दा अगाडि यहाँको मान्छेको मेन्टली यताको मान्छे रेडी भएन भने चेतनाको हिसाबले अनि एक्सप्लोइट हुन्छ जस्तो लाग्छ मलाई। र अर्को कुरो, मौका त यहाँको मान्छेले डिमान्डै गर्दैन नि, तपाईँको यहाँ हुन्छ नि नुहाउन पाएको छैन, लुगाको कलर एकदम छिटो जाँदो रहेछ, तातो लाउन पाएको छैन, खाना थरी थरीको पाएको छैन, मलाई त अमेरिकन जस्तो एस्प्रेसो जस्तो खाना नपाएको हप्ता दिन भयो भनेर त्यस्तो डिमान्डै दिमागमा राखेको छैन क्या। बिस्तारै त्यो पनि बुझ्छ नि, बिस्तारै हुन्छ नि त्यो ग्रिजी मान्छेको त्यो बढ्छ हुन्छ नि, परिवर्तनको लागि त्यो चाहना भोरी बढ्छ, अनि त्यो बराबरको आफ्नो क्षमता पुगेको छैन भने त एक्सप्लोइट त हुन्छ नि लास्टमा। एकतर्फबाट हेर्दाखेरि यो गाउँको मान्छे रेडी छैन, अनि यो छुट्टै हुन्छ नि लाइफ स्टाइल उनीहरूमाथि इम्पोज भइरहेको जस्तो पनि देखेको हुन्छ नि, यो विकास हरेक कुरा अब यसलाई चाहिँदैन भन्न त मिल्दैन, अफकोर्स चाहिन्छ, तर त्यो बराबर उनीहरूको हरेक चेतना पनि बराबर तयारी हुनु पर्यो। यो होस्टेल चाहिँ खास हामीले यो सेटअप मेन चाहिँ एउटा यो छेउको हाम्रै गाउँको अब यो सराउन्डिङ भिलेजेसहरू छ नजिकैको, स्कुलमा डेली कमिटिङ चाहिँ एकदमै सम्भवै छैन तिनीहरूको लागि, र अर्को चाहिँ यहाँको गाउँको हरेक घरको चाहिँ पशु छ क्या, त्यो नमेट्ने हो यिनीहरू, अनि जुलाईदेखि लगभग अगस्तसम्म 2-3 महिना तपाईँको यो मोला पास भन्छ, लगभग दिनभरि लाग्ने डाँडा पछाडि जान्छ, अनि परिवार घरमा कोही हेर्न नहुने रहेछ बच्चालाई, जसको घरमा मान्छे पुग्दैन बच्चाले हेर्नलाई, अनि त्यसको बच्चा चाहिँ यहाँ ल्याएर राख्ने हो। हिउँदो पनि ठ्याक्कै यो गाउँमा सायद अक्टोबर नोभेम्बरपछि एकजना घरबाट पनि धुवा निस्किन्छ, सबै विन्टर पास्चरमा जान्छ। हाम्रो यो पास्चर चाहिँ सिजनली हुन्छ, समरमा अलि एकदम अग्लो ठाउँमा 5,000 भन्दा माथि को त्यसमा जानु पर्यो. हिउँदोमा चाहिँ जहाँ अलिकति जाङहरू परिस बुसहरू हिउँले घाँस टेक्दा पनि त्यो जाङहरू बस्छ नि, त्यस्तो खालको ठाउँ अनि अलिक हावा कम लाग्ने ठाउँमा चाहिँ जान्छ. 2014 यस्तो थियो, यो 2024 ठ्याक्कै 10 वर्ष
3: गोठ जस्तै रहेछ. धेरैलाई मात्र कस्तो लाग्छ तपाईँलाई यो बाटो यो बनेको यात्रा
1: धेरै राम्रो हुने.
3: तपाईँ यो हुँदाखेरि आउनुभयो भने त
1: यो हुँदाखेरि मैले यो कोठाभित्र 3-4 वर्ष सुते होला.

0: मनको एउटा कुनामा चित्रकार बन्ने सपना भरभराउँदछ, तर क्यानभास रिक्त छ। छिरिङलाई स्कूल कसैको जिम्मा लगाएर फेरि रंगहरूसँग खेल्न मन छ, तर सकेका छैनन्।
1: कोही आइदियो भने मलाई सजिलो हुन्थ्यो क्या।
2: तपाईँको मन चाहिँ एउटा पेन्टिङमै छ अझै।
1: मलाई त्यहाँ गर्न पाएन नि। 10 वर्ष काम गरेर 10 वर्षपछि आफ्नोमा लाग्छु भन्ने सोचे मैले। 10 वर्षमा स्कूल एकदम बलियो हुन्छ, एकदम गाउँले बुझ्छ, आफैले सञ्चालन गर्छ कहाँबाट जुटाएर। अनि म चाहिँ बल्ल आफ्नो करियरतिर आफ्नो पेन्टिङतिर लाग्छु, बरु म हुन्छ नि त्यो गर्छु भनेको। 10 वर्ष गयो हाम्रो 2024 छोड्यो भने ल्याप्पै जिरोमा जाने रहेछ।
2: अब कहिले लाग्न पाएन,
1: मान्छे पाएन, मलाई अलि सक्षम मान्छे चाहियो। पर्सनली म जहाँ पुग्नु पर्थ्यो त्यहाँ म पुगेन जस्तै लाग्छ पर्सनली आफ्नो लागि। तर गाउँको लागि चाहिँ गरेछु होइन, समाजलाई गरे ठिक छ, तर पेन्टिङमा चाहिँ अलि ठुलो नै रहर थियो, अझै छ। त्यो युरोपमा जाँदाखेरि त्यो मेरो लागि एउटा कल्चरल टोर थियो, त्यही पेन्टिङकै लागि गएको हेर्नलाई। कुनै पनि त्यो ग्यालेरीहरू म्युजियम्सहरू छोडेन मैले, आफ्नै लगानी गरेर गएँ। जस त्यहाँबाट चाहिँ आँखा चाहिँ खुलायो। एकाडेमिकली जान पाउनेहरूले चाहिँ त्यो कलेजमा सिकाउँथ्यो होला पेन्टिङको त्यो हिस्ट्री। मैले चाहिँ त्यो लाइफ पेन्टिङ देखेर चाहिँ बुझे।
3: यो प्रिन्टर हो सबै?
4: ए ओरिजिनल होइन,
3: ओरिजिनल होइन, ओरिजिनल एउटा पनि भागेर जाँदैन। मैले चाहिँ यसमा एउटा यो हाम्रो टिबेटन लोकल स्टाइल हो यो बादलहरू लेख्ने चाहिँ सँगै अलि रियलिस्टिकसँग मर्च गरेर केही हुन्छ कि भनेर स्टडी गरेको।
4: यो चिन्छ होला नि
3: तपाईँ? अनि मैले यो अलिक सस्तोमा दिए उसलाई अनि सहयोग गर्नु पर्यो भनेर यहाँ हाम्रो अहिले एउटा पावर अहिले जुन चलेर भति त्यहाँबाट सहयोग पाएँ। अनि वर्षेपछि एउटा टिचरको स्यालेरी चाहिँ उहाँबाट दिन्छ। पेन्टिङबाटै कनेक्सन भयो प्रयास मान्छेहरूसँग
4: है।
3: यो चाहिँ पुरानो हो, म पहिला जाँदाखेरि लेखिसकेको थिएँ प्रयास उता युरोपतिर। मैले
4: एक्जिबिसनकै लागि जानुभयो
3: एकचोटि दुईचोटि गएँ
4: ए।
3: यो चाहिँ चाइनाको बोर्डर मार्केटबाट फर्केर आउँदाखेरि अनि मोटरसाइकल पनि आयो, याकमा आयो, चाइनिज लेखेकोहरू आयो, सामान लिएर आयो।
1: बुवा चाहिँ कलाकार थियो क्या, हाम्रो आर्टिस्ट लोकल त्यो थियो, थाङ्गा आर्टिस्ट थियो। त्यहाँबाट सानैदेखि चाहिँ त्यसले हो, सानैदेखि अलिकति कलरफुल देख्ने भनेको उहाँकै कलरहरू, उहाँको आर्टवर्कहरू त्यसरी इन्सपायर भएको रहेछ। गुम्बामा जाँदाखेरि त्यो विशेष छुट्टै हामीलाई पेन्टिङ सिकाएन नि, आफैले सेल्फ ट्रेन्ड हो पुरै। आफ्नो त्यो प्यासनलाई मैले छोडेन सानो हुन्थ्यो।
2: घरमा को को हुनुहुन्छ नि तपाईँको?
1: घरमा म चाहिँ उता तिन्जेमा जोइमा गएँ, उतै विवाह भयो मेरो।
2: घर
1: मेरो परिवार तिन्जेमा छ हजुर, बुढीको घरमा गएँ म।
2: ए त्यस्तो चलन भएछ यता
1: मजाले?
2: तपाईँको घर तिन्जे?
1: म तिन्जेमा काम गर्ने क्रममा भेटेँ क्या त्यहाँ
2: ए
1: बुढीलाई,
2: तिन्जे पढाउने क्रममा।
1: सासू आमा अनि वाइफ अनि दुईटा बच्चा छ।
2: ए कत्र कत्र?
1: एउटा भर्खर 2 वर्षको भयो, एउटा चाहिँ 10 वर्षको होला, कक्षा 5 पर्छ।
2: गाउँमै?
1: गाउँमै उतै तिन्जे।
2: अनि हजुरको श्रीमतीले के काम गर्नुहुन्छ?
1: त्यही खेतको काम गर्ने हो, अनि अलगा त्यो बाख्रा बेराहरू छ, गाईहरू छ, उता चाहिँ गाई पनि पाल्छ, गाईहरू छ।
3: यहाँ हरेक कुरा ढिलो गएको जस्तो देख्छ। हाम्रो मन उकुस मुकुस हुँदैन, के गरौँ जस्तो रेस्टलेस हुँदैन, किनभने गर्नुलाई अप्सनै छैन, त्यो थाहा हुन्छ अनि रिल्याक्स।

0: उपल्लो डोल्पाका नीला आकाश र तरेली पहाड़हरू घुम्न जानेहरूलाई दुई चार दिन रमाइलो लाग्छन्। वर्षभरिको यहाँको जिन्दगी बाँच्न सजिलो छैन, त्यसैले यहाँ स्कूल पढ़ाउने शिक्षकहरू पाउने गाह्रो हुन्छ। काठमाडौँमै जन्मे हुर्केका सन्दीप भने अपवाद भएका छन्। कुनै दिन फोक्सुण्डो ताल घुम्न आएका सन्दीपलाई डोल्पाली मायाले यतै बाँधेर राखेको छ।
1: छुट्टै आयो फिल हुन्छ कि लाइकको बजार छ बस्यो यसो घुम्यो यताउता अनि कोजी रहन्छ। तपाईँ डोल्पा आएको कति वर्ष भयो पहिलोचोटि डोल्पा आएको?
2: फर्स्ट टाइम त म हजुरको 21 थिएँ। त्यो बेलामा चाहिँ धोगढ उता निमाला गएर फोक्सुन
1: पढाउन नै आउनुभयो?
2: होइन, घुम्न आएर फोक्सुन घुम्न गयो।
1: घुम्न आउनु
2: त्यहाँ चाहिँ धोगढ जस्तो निमाला हुँदै त्यहाँ गयो। अनि त्यहाँ गएपछि त्यहाँ ठ्याक्कै धोमा स्कुल देखेँ। त्यसपछि त्यो एउटाले तानिहाल्यो मलाई।
1: घुम्न आउँदैखेरि तपाईँ यहाँको स्कुल देखेर तानिनु?
2: हजुर हजुर, एकदम कन्टेन्ट छु क्या म यहाँ, लाइक आइम डन भनेर जस्तो। यो भन्नु बरु मलाई केही चाहिँदैन भने जस्तो।
1: पहिला चाहिँ के गर्छु जिन्दगीमा भन्ने थियो, के चाहिन्छ भन्ने थियो, सपना के थियो तपाईँको?
2: फिल्ममेकरै भन्ने खाना एकदम इच्छा थियो। अनि पछि यतिकै अब इन्ट्रेस्ट हराउँदै गयो भनौँ।
1: तपाईँको बारेमा भनौँ, तपाईँको पास तपाईँ कसरी हुर्किनु भयो, कुन कुन बाटोले तपाईँलाई यहाँ डोल्पासँग लिएर आयो?
2: हुर्किन त अब काठमाडौँमै हुर्केँ मजेदेखि, त्यही पढेँ त्यही गरेँ त्यही त सर। त्यहाँ अलिकति एकदम सपोर्टेड हुने क्या म, अब मान्छेदेखि सपोर्टेड हुने, त्यो सिचुएसन इन्भाइरोमेन्ट सबै सपोर्टेड हुने। अनि यहाँ आउँदा चाहिँ सोल प्लेस जस्तो होइन, यो चाहिँ फेसबुकमा एड देखेँ मैले, अनि त्यहाँबाट सिधै अप्लाई गरेर आइहालेँ।
1: अनि त्यो डिसिजन गर्न सजिलो भयो, यस्तै भने जस्तो अप्लाई गरेँ आएँ भन्ने भयो कि
2: घरमा अलिक गाह्रो भयो सम्झनलाई? मेरो ठ्याक्कै त्यो पास चाहिँ ट्रेडिसनल करियर लिने चाहिँ मेरो होइन भनेर चाहिँ त्यो एउटा अहिले चाहिँ अलिअलि बुझ्नुहुन्छ।
1: यो ठाउँ के फरक, के नौलो लाग्यो सुरुमा आउँदा?
2: त्यो माया हुन्छ कि मान्छेहरूको, तपाईँ अब गाउँमा गयो सत्र चिया खायो उनीहरूसँग, अब म गयो भने उनीहरूसँग छैन भने मलाई के भन्छ पकाएर दिन्छ कि उहाँहरूले, त्यो कसरी एक्सप्लेन गर्नु आउँदियो, त्यो छुट्टै छ क्या, मनै छुट्टै छ क्या, लाइक प्योर फर्म भन्छ नि, हार्टको प्योर फर्म त्यही। अनि बच्चासँग एकदमै रमाइलो हुने क्या, अति नै अब त्यो मलाई त्यो शब्दमा भन्न आउँदैन है, लाइक एकदम कन्टेन्ट छ त्यो, फुल छु क्या मलाई, मलाई एक्स्ट्रा केही पनि चाहिँदैन लाइफ देखेँ, अब
1: जिन्दगी पूर्ण छ,
2: एकदम पूर्ण छ, एकदमै पूर्ण छ। म चाहिँ बच्चाहरूबाट धेरै नै ग्रो भएको छु जस्तो फिल हुन्छ क्या मलाई चाहिँ, जस्तै एउटा प्रपोज दिएछ क्या मलाई, लाइफको प्रपोज दिएछ क्या बच्चाहरूले। यहाँ यहाँको बच्चाहरू यस्तो रेजिलियन्ट छ, यस्तो विन्टरमा कसरी बस्नु गर्छ है, यहाँ पढ्न आउँछ, त्यसपछि फेरि गोठमा गयो काम गऱ्यो, यस्तो काम हुन्छ क्या, यस्तो काम हुन्छ, बिहानदेखि गऱ्यो, त्यो रेजिलियन्स नै तान्ने क्या हिमन, यसरी त सर्भाइभ गरिरहेको छ होइन। अनि त्यही त, अनि त्यो रेजिलियन्स सँगसँगै मान्छे अझ जति के भन्छ त्यो दुःख पाए त्यति टफ हुनुपर्ने अन्त, तर काइन्ड छ क्या, झन् काइन्ड छ क्या, अनि त्यो पार्ट झन् दामी लाग्ने। त्यो त कहिले तारा हेऱ्यो, अस्ति झ्याप्प तारा लागेको थियो, माथि टोलायो आफू कति सानो छु भनेर ठ्याक्कै थाहा पायो होइन, अवसर छ नि तारालाई हेर्दैमा।

0: छारका स्कूलमा भेटिन् सोनाम घुटी। नर्सरीलाई पढाउँदै गरेकी यही गाउँकी सोनाम बुबा बितेपछि मित बुबाको सहयोगमा काठमाडौँ पढिन्। 11-12 पढ्ने खर्च थिएन। छिरिङले सोनामलाई शर्त राखे, तिमीलाई स्कूलले पढाइदिन्छ, पढाइसकेर यही स्कूलमा पढाउन आउनुपर्छ।
1: अनि तपाईँ काठमाडौँ पढेको मान्छे, म काठमाडौँतिर हुने पढाइ, त्यहाँ बच्चाहरूले पाउने सुविधा र आफ्नो गाउँको बच्चाहरूले पाउने सुविधा चाहिँ के फरक लाग्यो?
2: यहाँको बच्चाले चाहिँ इम्पोर्टेन्स बुझ्छ नि, पहिला देखेको हुँदैन, कापी कलम देख्यो भने यो के हो मिस भनेर एकदमै मक्क भएर, अब नाचा चाहिँ फेरि पाउँदैन भन्यो भने ए हो र भनेर एकदमै अब जतन गरेर राख्छ।
1: पढाउने तरिका पढाइमा चाहिँ स्कूलहरूमा चाहिँ के फरक?
2: यहाँ चाहिँ सबभन्दा मेन कुरा चाहिँ त्यही हो, टिचर आउने मान्दैन। अब यहाँकै त पढेको लेखेको अब फर्स्ट जेनेरेसन नै हामी हो, पढाइ पाउने नै हामी हो, हामीभन्दा अगाडि कसलाई त पाएको पनि छैन, पढेर ठुलै भएको त्यस्तो देखेको छैन नि त। नर्सरी हो
1: भर्खर। तपाईँले कुन कुनलाई पढाउनुहुन्छ?
2: मैले इसिडी, नर्सरी, एलकेजी, युकेजी। त्यही त टिचर पाउँदैन अनि तिनटै क्लास मैले ह्यान्डल गर्न परिरहेछ, अनि अरूलाई हायर गर्यो भने पनि अब धेरै हाइट हाई छ नि त, अनि टिचरहरू आउन मान्दैन, अनि तलको टिचरहरूले अब जति नै ठुलो स्यालेरी बढाएर दियो भने नि यो वर्ष टिक्ला अर्को वर्ष आउन मान्दैन। प्राय यहाँ छालकाको मान्छेहरूले चाहिँ बाख्रा पालन गर्छन्, किन अरू अरू ठाउँमा त यार्स पाउँछ नि त, छालकामा चाहिँ पाउँदैन। त्यसले बेलुका बाख्रा पालनको गोठमा जाने, दिउँसो आएर पढाउने। अहिले मम्मी चाहिँ फेरि यार्स टिप्दैछ उता अर्काको डाँडामा, धोको डाँडामा। बेलुका बेलुका चाहिँ साथी गर्न सघाउन जानु पर्यो, खोर भत्किन्छ कहिले काहीँ, गाह्रो
1: हुन्छ।
2: यता यो साइड छ नि हाम्रो, यतापट्टि खेत छ नि, त्यो साइडको भित्रबाट जानुपर्छ।
1: कति बेर लाग्छ यहाँबाट?
2: मेरो त झन् सबभन्दा नजिक हो, 1 घण्टा 30 मिनट त मजाले लाग्छ हिँडेर।
1: तपाईँ गएर काम भ्याएर फेरि फर्किनुहुन्छ?
2: म बेलुका जान्छु अनि बेलुका गएर साथी सघाएर हाल्न साथी गरेर फेरि बिहान म त्यहाँबाट हिँडेर आएर अनि घरमा गएर अलिकति कामहरू छ भने गरेर यता आएर अनि
1: कति धेरै काम गर्ने त?
2: काम प्याक हुन्छ बिहान बेलुका दुइटै।
1: बेलुका राति गोठमै बस्ने?
2: बेलुका गोठमै बस्ने उता।
0: सोनामलाई भ्याइ नभ्याइ हुन्छ, आमा अर्को गाउँमा यात्रा टिप्न गएकी छिन्। स्कूल सक्ने बित्तिकै सोनामलाई 2 घण्टा टाढाको गोठमा बाख्रा हेर्न जानुपर्छ अनि भोलि बिहानै हतार हतार स्कूल पढाउन आइपुग्नुपर्छ। आजकल सोनामको दैनिकी यस्तै छ, स्कूल सकिएपछि हामी पनि सोनामकै पछि लाग्यौं। केको दुध हो?
2: बाख्राको
0: दुध खाने बाख्राको है?
2: बाख्राको अनि यसको पनि हुन्छ, मलाई त्यो के भन्छ चाहिँ थाहा छैन, हाम्रोबाट चाहिँ ढी भन्छ, याकको बुढी हुन्छ नि हो, त्यसको दुध पनि हुन्छ। हाम्रो चौडी गाई नै छैन, हेर्ने मान्छे केटा चाहिन्छ नि त फेरि, अनि घरमा ड्याडी यताउता दाई कोही नभएको हुनाले छैन।
0: तपाईँ जेठी छोरी हो?
2: एक्लै छोरी, छोरा तिनजना छ, एउटा चाहिँ मेरो आफ्नै जाउले छ ट्विन्स, अनि एउटा दाई छ, एउटा भाइ भइहाल्यो। जेठो दाई त ऊ त्यो फोटोमा भएको वाला चाहिँ हो, आँखा झिन्काइ छ नि
0: ऊ, त्यो लामा?
2: लामामै हो, ट्विन्स भाइ पनि लामामै छ, अनि अर्को भाइ यतै भइहाल्यो, ड्याडी हुनुहुन्थ्यो त्यतिखेर चाहिँ। माथिको चाहिँ त्यो हाम्रो फ्यामिली फोटो, मम्मी, हामी तिनजना अनि दाई।
0: लामा दाई चाहिँ कता हुनुहुन्छ त अहिले?
2: अहिले त इन्डियामा पढिरहनु भएछ, के वनराशी के भन्दो रहेछ त, अनि मेरो आफ्नै ट्विन्स वाला चाहिँ काठमाडौँमै छ, फार्पिङमै लामामा पढिरहेछ। मेरो ड्याडी चाहिँ फोटोमा चाहिँ यहाँ छ, तर मेरो ड्याडी चाहिँ पहिला ठुलो मान्छे थियो भन्छ, यहाँ गाउँकै ठुलो त्यो क्या कामहरू गर्नेवाला, अनि पछि चाहिँ त्यही भयो, हामी सानो 4-5 वर्षको बेलामा, अनि त्यो यहाँमा के यस्तै चुनाव चलिरहेको रहेछ नि त, अनि ड्याडी भोटको लागि माथि तल जानुभयो जस्तो छ, अनि पछि त पोखरा बेनी उतातिर कहाँ बित्यो,
0: के भएर बितेको थाहा छैन।
2: ए हुनु चाहिँ सुसाइड गरेको भन्दो रहेछ, त्यो पछि चाहिँ बिस्तारै हामी सानै थियो, अन्त कति सानो सानो थियो, भर्खर 4-5 वर्षको त्यस्तै थियो, अनि पछि अनि त्यही भए पनि पढाउनु पर्छ भनेर अनि काठमाडौँ लगियो, अनि काठमाडौँमै पढेर अहिले अब यत्रो 14-15 वर्ष बितिसक्यो। च्यापी हुन्न है, कस्तो पुरानो छ है हाम्रो घर, पुरानो लागेन तपाईँहरूलाई? माथि कालो कालो।
0: अनि यो चुलो चाहिँ?
2: यो त उता चाइनाबाट ल्याएको, सब सबै चाइनाबाटै हुन्थ्यो हाम्रो अब भाषा पनि त्यही मिल्ने सबै त्यहाँ मिल्ने सबै त्यही हुन्थ्यो अब अहिले चाहिँ यता मुस्ताङबाट बाटो आइरहेछ अनि ठिक छ नजिक पनि भएको छ नत्र पहिला हामी गाउँ आउन त लाग्थ्यो त्यस्तै एक हप्ता त मजाले लाग्थ्यो काठमाडौँबाट गाउँ पुग्न हिँडेर तिन दिन गाडीमा दुई तिन दिन गर्दै झन् दुनैबाट आयो भने त मजाले लाग्छ बाह्र तेह्र दिनै लाग्छ
3: तपाईँलाई त सहरबाट गाउँ आउँदा कस्तो लाग्छ नि
2: तातो ठाउँमा बस्नै सक्दैन म त एकदमै गाह्रो हुँदो रहेछ खै सानोमा होस्टेलमा हुँदाखेरि स्कुलमा खै कसरी बस्थ्यो स्कुलमा त एकदमै रमाइलो हुन्थ्यो मेरो स्कुल चाहिँ ठुलो पनि थियो अनि बाहिर धेरै जान नपाउने स्कुलमै हुर्क्यो नि त अनि अचानक एघार बाह्रमा कलेज पढ्न जाऊ गाडीमा चढ भन्दाखेरि त कस्तो गाह्रो हुने रहेछ अनि त्यहाँदेखि सिधै बाह्र सकाएर जस्तो तसो गरेर यता आइहाले रेनकोट चाहिँ लानु पर्ला पानी डेन्जर पर्यो भने फेरि राति खोर भत्क्यो भने त्यो यो गर्नुपर्छ कि
3: त्यो झोलामा चाहिँ कुन चाहिँ बुक छ
2: त्यही लाइसेन्सको बुक छ बेलुका गरी गरी पढ्न पायो भने पढ्छु त्यही हो
3: ल्याटिन भाषामा सोसियसको अर्थ के हुन्छ अरे
2: सहयोग थियो जस्तो लाग्यो सर
3: ल म त पास नगर्ने रहेछ है तपाईँले एघार बाह्रमा के पढ्नु भएको
2: मैले एजुकेसनै पढेको
3: एजुकेसनै हो
2: फर्स्टमा चाहिँ नर्सिङ पढ्ने कुरा भयो अनि मेरो चाहिँ ठ्याक्कै 41 आयो कि अनि त्यो 40 सिट छ अनि मेरो 41 त कसले छोड्छ त है अनि पढ्न पाएन अनि पछि सरले सामदुप सरसँग कुरा भयो अनि उहाँले टिभी पढ्ने भए हामी पढाउँछौँ अनि पछि आएर गाउँमै काम गर न त भन्नुभयो अब मलाई त्यही ठिक लाग्यो हुन्छ भनेर अनि 12 चाहिँ पढेँ
3: ए उहाँहरूले पढाउनु भयो स्कुलबाट
2: अनि अहिले आएर यहाँ काम गरेको ठ्याक्कै 2 भयो अहिले चाहिँ ठ्याक्कै ब्याचलर वाइ फर्स्ट इयर अनि त्यस्तै भयो
3: अब जाँच दिन फेरि जाने फर्स्ट इयरको
2: जाँच त मेरो छुट्टी सक्यो
3: ला
2: यसपालि त छिट्टो रहेछ नि अब इक्जाम सुरु हुन आँटिसक्यो आऊ भन्दो रहेछ म कसरी छोडेर आउनु एक्लै पनि जान सक्दैन कति टाढा छ अनि म त बरु ब्याग लागोस् अर्को वर्ष म काम गर्न आउँदिन अनि म तलै इक्जाम दिएर बस्छु भनेको त्यस्तो इक्जाम है
3: कहाँबाट आएको खोला यो
2: माथि छ यो त चाङ्बु भनेको चाहिँ खोला ठुलो भयो चाङजुङ भनेको चाहिँ खोला सानो त्यो सानो त्यो ठुलो
3: ए
2: कान्तु बेदोजे ओए त्यो मसँग बोल्नेहरू सबै मेरो बच्चाहरू हो
3: स्कुल पढ्न चाहिँ सबैजना
2: सबैजना अहिले त सबैले पठाएको छ हाम्रै पालामा पनि पठाउँदैन थियो पढेर के काम भनेर अहिले त सब पठाउँछ सानो बोल्न सक्ने नसक्ने सबै पठाउँछ बिस्तारै जाउँ म छिटो गइरहेछ हो
3: हामी त हिँड्न सक्दैन नि
2: ए म त म ढिलो गएको जस्तो फिल भइरहेछ कि
3: पढ्न काठमाडौँ गएपछि
2: हजुर
3: अनि गाउँ आउने गर्नुहुन्थ्यो कि गर्नुहुन्थेन
2: त्यो एकचोटि भुइँचा लागेको थियो त त्यतिखेर म 4 क्लासमा थियो अनि त्यतिखेर आएँ त्योभन्दा अगाडि त कहिले आएन
3: कति वर्षसम्म आउनु भएन
2: नर्सरी अनि केजी 1, 2, 3 6-7 वर्षसम्म आएन रहेछ
3: अनि आमा भेटेन त्यो बेलामा
2: मम्मी एकचोटि चाहिँ काठमाडौँ आउनुभयो 1 क्लास हुँदाखेरि अनि त्योपछि त आएन पछिसम्म आएन
3: अनि काठमाडौँ बसेको मान्छे त्यत्रो वर्षसम्म
2: हजुर
3: गाउँमा हिँड्ने बानी छ फेरि कसरी लाग्यो त तपाईँलाई
2: त्यहाँतिर त कम्प्लेन गर्ने ठाउँ छ नि त अब यो भएन त्यो साथीहरू सबैजना त्यस्तै हुन्छ तर यहाँ त म एक्लै नै सक्दिनँ भन्न त मिलेन नि त सबैजना गरिरहेको हुन्छ अनि आफू पनि बानी पर्ने रहेछ यताबाट जानुपर्छ हामी
3: म पनि फर्किनु पर्यो नि यो खोलामा बाढी आयो भने चाहिँ कुन बाटो हिँड्ने नि
2: त्यो टाइममा हामी यहाँ जानु पर्दैन यो गोठमा यहाँ छार्कामा चाहिँ अब बाख्रा पाल्न नै सबैभन्दा यो धेरै अब अगाडिको काम भए पछाडि गोठ महिना महिनामा सरिरहेको छ डोल्पामा चाहिँ छार्का सबभन्दा ठुलो गाउँ पर्यो नि त अनि हाम्रो गाउँ झुप्प भयो भने नि डाँडा काँडा यति धेरै छ कि जति पनि जान मिल्छ अनि सर्छौँ हामी एक महिनामा अहिले यहाँ पछि फेरि त्यहाँ पछि त्यहाँ एक वर्षमा 11-12 चोटि सर्छ अब हामी यही आउने थर्सडेमा सर्नुपर्छ
3: कहाँ जाने अनि सरेर
2: हाम्रै हाम्रो सबै त्यो टिबेटियन भाषा बोल्छ नि त अनि सो पारा भन्छ कि डाइस हुन्छ नि सो गर्छ अनि जसको धेरै आउँछ उसले राम्रो गोठ पाउँछ जसको छोरी आउँछ उसलाई अब अनि त्यो बाँकीवाला गोठहरू पाउँछ
3: चिट्ठा जस्तो
2: त्यो पनि फेरि घरको छोराले मात्र गर्ने रहेछ क्या अब हाम्रो गोठ सर्दाखेरि मेरो भाइको नाम लिने अनि पारा गर्ने धेरै आयो भने अनि अब कुन गोठमा जाने भनेर धेरै अप्सन पाउँछ कि
3: अनि तपाईँहरूको यसपालि चाहिँ धेरै राम्रो आएको गोठ हो कि थोरै नम्बर आएको
2: खोइ मलाई चाहिँ धेरै राम्रो लागेन भिडै भिड्छ नि त अब यस्तोमा चढाउनु जानुपर्छ बाख्रा अनि कति गाह्रो हुन्छ आफू फर्स्ट बिचमा अनि बाख्राको बच्चा आउन मान्दैन यस्तो गाह्रो अस्ति एक दिन म र हजुरआमा चढाउन गएको बाख्रा अनि त्यो दिन त धेरै दुःख भएर हजुरआमा झन्डैले मरेको के अनि पानी हुँदैन है अनि पछि बेलुका हामी फिर्ता आउँदाखेरि त उहाँ त मुख सबै सुकेर यस्तो दुःख भएर म त के गर्ने गर्ने भएर नि अब टावर पनि छैन अनि नेट पनि छैन अनि हाम्रो त त्यही ओकेटोके युज गर्छ नि त अनि सबैले अब जसैले अन गरे त सबैले सुन्यो होला अनि म त ओकेटोकेमा रुइदिएको कि मर्न आँट्यो पानी ल्याएर आऊ भनेर अनि गाउँलेहरू फेरि दयालु छ नि त अनि कुदी कुदी आएथ्यो फेरि बिचरा
3: हामी कुद्यो
2: टुप्पो
3: त्यहाँ पुग्नुपर्छ
2: त्यहाँबाट पनि माथि पुग्नुपर्छ यहाँ त हामी आज पनि पुगेको छैन पोहोर साल छ नि पोहोर साल चाहिँ हाम्रो गाउँमा कस्तो नराम्रो घटना घट्यो कि यो हाम्रो पानी आउने ठाउँ है खोलाको कुलो यो कुलोमा चाहिँ के भयो भन्दाखेरि माथिबाट ऊ त्यस्तो आएर के दुईजना दिदीलाई च्यापेर दुईजना दिदी नै बित्नु भयो कि त्यसैले यसपालि हाम्रो उतापट्टि खेतमा त्यस्तो केही काम छैन अब ठुलै भत्क्यो त बनाइदिएन त सरकारले अनि छैन एउटा चाहिँ भर्खर भर्खर बे गर्नु भएको थियो अनि अर्को त मेरै साथीकै मम्मी पर्यो अब अहिले घर जति सबै उसले सम्हालेर बसिरहेछ अनि उसले पढ्न पाएन
3: तपाईँलाई त सास फेर्ने फुर्सद नै हुन रहेछ है
2: बिजी हुन्छ धेरै अनि कहिले कहिले उता अब अरू टिचरहरू चार बजेपछि आनन्दले बसेको देख्छ नि त अनि म पनि अर्को वर्ष अर्को अर्को ठाउँमा गएर गर्छु जस्तो हुन्छ कि छोड्छु म गर्दिनँ भने विचार फेरि मम्मीले गर्न पर्यो
3: त्यही छ
2: अनि हुँदैन
3: ढुङ्गा फुटाएको कि झरेको
2: यो त झरेकै हो माथिबाट
3: आमामा है
2: बाख्राको बच्चाहरू चकचके हुन्छ नि त अनि यसो म फस्छ कि कसरी जाने अनि
3: यहाँ यहाँ गइदिन्छ है त्यहाँ के घाँस हुन्छ र
2: यस्तो भयो भने नि मान्छेहरू मक्ख हुन्छ है घाँस छ भन्छ किन अरू बेला यति हुँदैन नि त रुखै छैन धेरै सबभन्दा लामो रुख भनेको यति यति हुन्छ त्यो पनि उता मात्र छ अनि अरू त रुख पनि यत्रो यत्रो छ अनि यहाँको बच्चाहरूलाई रुख भनेर पढाउनु पर्छ देखेको छैन कस्तो हुन्छ भन्छ कि यो चाहिँ स्याउको यो चाहिँ बनानाको भन्दै देखाउनु पर्छ अनि बुझ्दैन ए सबै यस्तो छ यस्तो त हामीले देखेको छैन अरूसम्म भन्छ कि
3: उता काठमाडौँ पढ्न जाँदा कुन बाटो जानु भएको
2: हामी त मुस्ताङकै हो हामी त घोडाहरू लगेर जान्थ्यौँ अनि अहिले घोडामा पनि चढ्दा चढ्दा निन्द्र लाग्ने क्या त्यो घोडा यसरी हिँडिरहेको छ आफूलाई ह्यान्ड निन्द्र लाग्छ बाँकियो भने खस्यो अनि नभन्दा यत्तिकै हिँड्दा भने अनि ठाउँको नाम चाहिँ हामीले फाकटुक केपा भन्छ भिर मैले रुमाल बाँध्थ्यो मेरो रुमाल भाइले बाँध्थ्यो भाइको रुमाल मम्मीले बाँध्थ्यो अनि हामी यसरी जान्थ्यौँ कि एकजना खस्यो भने अर्कोले समातोस् भनेर त्यतिखेर बाटो आउँछ भन्दाखेरि आफैलाई विश्वास लाग्ने त आउँदैन यस्तो ठाउँ बाटो कसरी आउँछ जस्तो लाग्थ्यो अहिले त अब खोइ तिन चार वर्षमै कस्तो छिटो डेभलप भयो कि बाटो नि आयो ट्र्याक्टर हेर्न पायो जिप पनि आयो यसलाई चाहिँ हामीले कोकलाङ भन्छ धाराको नाम चाहिँ अनि यो भित्र चाहिँ हामीले लायक भन्छ
3: लायक
2: अहिले हामी गइरहेको चाहिँ फिलुङ हो तपाईँले त्यो घाम लागेको जस्तो येल्लो देखिरहेछ हो त्यसको पछाडि जानुपर्छ हामी त्यहाँ त त्यस्तो जे भए पनि स्मेल कहिले आउँदैन कि तल म त कहिले कहिले दुनैमा नागरिक बनाउन जाँदाखेरि त पोहोर साल त म झन्डैले रोएको अब यहाँबाट दुनै नागरिक बनाउन जानुपर्छ है अनि एउटा दुइटा केही स्पेलिङ साइन मिले छैन भने फिर्ता पठाइदिन्छ अनि फेरि यहाँ फिर्ता आयो फेरि सचायो फेरि तल गयो अनि नबुझ्ने मान्छे बिचारा 10-12 दिन बस्छ त्यहाँ ती खर्च उठ्छ नि बुझ्दैन कसैलाई थाहा नै छैन यो ठाउँको बारेमा केही एक्सिडेन्टले मर्ने भने नि भनिदिने कोही छैन अनि अब तपाईँहरूले यसरी टिभी बनाउँछ अनि अब चाहिँ अलिक चिन्छ कि जस्तो लाग्छ है यो गाउँ भनेर
3: के जनावर देखिन्छ यहाँ
2: चितुवा त भन्छ नि चितुवा आउँछ उनीहरू बाख्रा खान आउँछ नि त अनि हामीले अनौठो अनौठो आवाज निकालेर भगाउनु पर्छ कि नत्र भए चितुवाले चाहिँ रगत चुस्यो फालिदिन्छ रगत चुस्यो फालिदिन्छ
3: चिल्ले पनि बाख्रा लान्छ भने हो
2: चिल्ले लान्छ नि उनीहरूलाई टिप्न सजिलो हुने रहेछ कि यति गाह्रो हुन्छ बाख्रा चढाउन खाना पाउँदैन उठेर माथि हेरेको हेरे भनेर
3: बस्नु यहाँ एकछिन हामी
2: हुन्छ यता बस्नु हुन्छ नि ल हाम्रो गाउँमा चाहिँ तिनवटा भगवान छ भन्छ एउटा चाहिँ तपाईँहरू फर्स्टमा आउनु भयो नि उताबाट एउटा त्यहाँ मान्छ एउटा यता मान्छ एउटा चाहिँ हाम्रो स्कुलबाट आउँदाखेरि तपाईँहरू उकालो चढिसकेपछि छोट्दै
3: गुम्बाको मुन्तिरको
2: मुन्तिरको त्यो तिनवटा चाहिँ हाम्रो एकदमै अब गाउँलाई प्रोटेक्ट गर्ने भगवानहरू भनेर मान्नु
4: अब हाम्रो बाबा धेरै ठुलो मान्छे थिए नि त, अनि सबै कुरा पुगेको थियो, सबै राम्रो, अब फ्यामिली सबै मिलेको कस्तो राम्रो थियो, अनि यस्तो रमाइलो थियो कि जिन्दगी, पछि त बित्यो भनेर हामीले सुन्यौँ, अनि हामीलाई अब बितेको त कस्तो हो थाहा छैन नि त, अनि एक वर्ष आउनु भएन, दुई वर्ष आउनु भएन, अनि हामी त किन आएन भन्थ्यो नि मम्मीले, बितिसक्यो भने बितेको चाहिँ कस्तो हो।

0: भन्दाखेरि के काम गाउँमा राख्यो भने तिमी जस्तो दुःख पाउने हो अनि पढाउन ल्याऊ भनेरै, अनि उहाँले भनेको मानेर हामी काठमाडौँमा मितबासँगै गएर एडमिसन लिएर अनि पढ्यो। अनि छुट्दाखेरि त अनौठो चाहिँ लाग्यो, त अब मम्मी भेट्दैन है, अब यो ठाउँ कस्तो हो। अनि त्यही हो, सानोमा त अब भोटे भाषा मात्र बोल्न आउँछ, नेपाली एकदम बोल्न आउँदैन, अनि उनीहरूले बोलेको केही नबुझ्ने, अनि पछि त नेपाली सिकेर आफ्नै भाषा बोलेर खाएर केही आउँदैन आफ्नो भाषा। मम्मी भेट्न आउँदाखेरि त अनि सबै बुझिरहेछ तर केही भन्ने आउँदैन, कसरी भन्ने, अनि मम्मीले फेरि नेपाली बुझ्दैन। दुःख त दुःखै छ गाउँमा, बेलुका जानै पर्यो गोठ
1: पर्यो,
0: अनि बाख्रा हेर्नै पर्यो, अनि बाख्रा छैन भने केही छैन, अरूको ठाउँमा पनि यार्चा छ, यो छ त्यो छ, हाम्रो त बाख्रा नै सबैभन्दा यो भयो नि त। तर अहिले रमाइलो छ गाउँमा आफ्नो त्यो जिन्दगी देखेर, अनि यहाँ कस्तो दुखी रहेछु म त, त्यस्तो चाहिँ सोच आउँदैन है। रमाइलो छ त, काठमाडौँमा कति गाह्रो छ बस्न।
1: के छ तपाईँको सपना अबको?
0: मेरो अब अरू त के भन्ने, म त मम्मीलाई खुसी बनाउन चाहन्छु, अब उहाँले यति धेरै दुःख गरेको छ, अनि आफ्नो प्यासन फलो गरेर होस् जस, उहाँलाई सुख बनाएर अनि राख्ने, राम्रोसँग हुन्छ नि, राम्रोसँग सुखले पाल्न सकोस् भन्ने चाहिँ मेरो त्यो मात्र छ सपना।
1: के हो त्यो सुख भने?
0: काठमाडौँमा कति अङ्कल आन्टीहरू देख्छन् त, हामीले यत्तिकै बसिरहन्छ, मोबाइलहरू चलाएर यत्तिकै बसिरहन्छ, उनीहरू अझै यो पुगेन त्यो पुगेन यस्तो भयो भन्दै भन्छन्, तर यहाँ त कम्प्लेन गर्ने ठाउँ छैन, जस म अब रेस्ट गर्छु, अब म यो खान्छु भनेर, त्यो चाहिँ होस् के छैन, हतार हतार जहिले पनि कुदेको छ, आज पनि त्यही, भोलि पनि त्यही, अनि कस्तो लाग्ने क्या बरु, अब जे जस्तो भयो पनि आनन्दले बस्न पाओस्, खान पाओस्, अर्काको आमा जस्तै घरमा अब म स्कुलबाट फिर्ता आउँदाखेरि के छ भन्दाखेरि चिया छ छोरी भनेर सँगै खान पाओस्, त्यस्तो चाहिँ होस् जस्तो लाग्छ। त्यो भन्नु भयो बाख्रा बेच्दियो भने अलि यो होला कि जस्तो लाग्छ, अनि बिस्तारै बिस्तारै,
1: अनि त्यो पनि बेच्यो भने के गर्ने नि, के खाने नि त, फेरि अरू छैन भने त आम्दानी
0: छैन, तर आफैले गर्न सकिन्छ नि त। अब म पनि उहाँ जस्तै भएको भए त, अब बिहे गरेर तिमी जाऊ अर्काको घर भन्ने हुन्छ, तर म त अब अलिक पढेको छु, सोध्न सक्छु आफूले के राइट के रङ बुझ्न सक्छु, अनि कन्टेन्टहरू बनाएर पनि हाल्न सकियो, अनि टिचिङ काम गरेर पनि त अहिले सरकारले कति राम्रो योहरू गरिदिएको छ नि त, आफूले नाम निकाल्न सक्यो भने त तलब कति राम्रो छ, अनि त्यो काठमाडौँमा जस्तो अब पानीको बत्तीको त्यस्तो बिल त दिनुपर्ने छैन नि त, आफ्नै गाउँठाउँमा आनन्दले बस्न पाइयो, सबैजना त्यो बिजी भएको यताउता देख्यो भने मैले आमालाई आमा आज आनन्द गरौँ न, भोलि मर्न पनि त सक्छ, आज यस्तो गरौँ न भने त्यसले त्यस्तो गरेर यस्तो गर्छ, हामी यस्तो बसेर हुन्छ भन्छ कि, अब छर्काको मान्छेहरू त यति बिजी छ नि, म त अचम्म लाग्छ, यति बिजी छ तर छैन केही चेन्ज केही छैन, अनि त्यतिकै पो मर्छ उनीहरू।
1: तपाईँको प्यासन फलो गर्ने भन्नुभयो नि, के हो तपाईँको प्यासन चाहिँ?
0: टिचिङै गर्न मन छ तर एकदमै अवेर तरिकाले क्या, त्यो कुनै कुनै बेला त त्यो शिक्षालाई नै शिक्षा चाहिने हुँदो रहेछ क्या, बुकमै कस्तो कुरूप भएको केटीलाई चाहिँ अनि अग्ली भनेर लेखिदिएको हुन्छ, अर्कोलाई चाहिँ राम्री, अनि त्यो बच्चाले त्यही त सिक्दैन होइन, जो चिटिक्क परेको छ त्यो चाहिँ यो चाहिँ राम्री हो, अनि उनीहरूमा सानैदेखि इन्सिक्युरिटिज आउँछ।
1: कसले दिने होला है शिक्षालाई शिक्षा चाहिँ?
0: खै अब तपाईँ हामी जस्तै मान्छे त होला नि, त्यही हो, मलाई चाहिँ अवेर गराउन मन छ अनि घुम्न मन छ, अनि एउटा त त्यही हो, म त भने नि नभने नि तपाईँको भिडियोहरू कति हेर्छ नि त, अनि म त तपाईँ जस्तै गरेर कन्टेन्ट बनाउनु पाएको पनि हुन्थ्यो जस्तो चाहिँ लाग्थ्यो कि मलाई, अनि त्यही हो।
2: दिस इज द भ्यू गाइज, छोट्दै नेता छ, अनि यहाँ चाहिँ हाम्रो गाउँ छ, अनि हाम्रो स्कुल चाहिँ यो भित्र छ, होइन नि हिउँ परेर सबै घरहरू यस्तो। Meet a country boy who is very hardworking and what? I'm going to next pasture. Yaha agadi arko euta goat cha. Tesko naam chai sumbuter ho. Hamro goat ko naam chai bhuko ho.
0: Uta bata aune pani teto cha ekdamai tyo nun walai cha ke. Nunle garda dungai hernu na.
3: Tei ta dungai arkai raicha
0: hai. Ujhe side side ma dekhnu bhayo nun.
3: Aa.
0: Yo sabai nun ho. Bakraharule kati majale chatera khancha.
3: E
0: तपाईँहरूले बाख्राहरूलाई नुन हालिदिनु पर्दैन, सबै डाँडाबाट खान्छ उनीहरू आफैले, तलतिर चाहिँ बाख्रामा नुन दिँदो रहेछ नि त, हाम्रोमा दिँदैन। हाम्रो चाहिँ एउटा कुरा चाहिँ के अनौठो छ भन्दाखेरि, मेरो नाम चाहिँ सोनाम हो नि त, अनि सोनाम भुटी भयो है, अनि भुटी चाहिँ मेरो मिडल नेम हो, अनि जात चाहिँ गुरुङ, अनि भुटी चाहिँ किन राखेको रे भन्दाखेरि, छोरा जन्मोस् भनेर राखेको रे कि, फुमो भनेको केटी भयो, अनि फू भनेको छोरा, अनि ठिक भनेको चाहिँ छि भनेको चाहिँ ल्याएर आऊ भनेको, अनि म पछि चाहिँ छोरा ल्याएर आऊ भनेको, अनि राम्रोसँग सोध्ने भने त त्यो नाममै कति डिस्क्रिमिनेसन छ नि त है, तिमी जन्मियो तर हामीलाई छोरै चाहियो होला।
3: सचिदेले
0: मेरो आनी हो,
3: कता हिँड्नु भएको छ
0: गोठमा, उहाँहरूको सबभन्दा

0: टाढा हो
1: आमै
0: जान पर्छ हाम्रो सबभन्दा नजिक हो झन्
1: हामीलाई त यहीँ टाढा लागिसक्यो
0: त्यतिको डबल जानुपर्छ बाख्रा चराउने टर्न हो उहाँहरूको
1: के हो बाख्रा चराउने टर्न भनेको
0: आफ्नो आफ्नो पालो आउँछ नि अनि बीच बीचवटा बाख्राको एक एक दिन चराउँछ नि त अनि आफ्नो पालो आएपछि चराउनु पर्छ
1: एकजनाको पालो कति दिन पर्छ
0: बीच बाख्राको एक दिन प्रायको चाहिँ तीन दिन चार दिन त्यस्तो छ हाम्रो त एक दिन मात्र छ
1: बीसवटा छ बाख्रा
0: तीसवटा छ
1: तीसवटा
0: दसवटा चाहिँ बीस बीस जोड्दै जान्छ
2: त्यो ठाउँको नाम चाहिँ लालुङ हो त्यो बाख्रा चलाउने मान्छेले चाहिँ अब त्यो चितुवाहरू नआओस् भनेर अनौठो अनौठो आवाजहरू निकाल्ने रहेछ अनि त्यो आवाज चाहिँ यता यता टिको भएर ठोकेर मैले चाहिँ केटीहरू रुएको कस्तो कस्तो सुन्ने के अनि मलाई डर लाग्ने झन् अहिले चाहिँ नर्मल लाग्छ है केही त हुँदैन जस्तो लाग्छ

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमर क्षितिजको नमस्कार।
1: आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीया अर्थात आजको दिनमा व्रत बसी शिवको पूजा उपासना गरी पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ। आज तीज मनाउन महिलाहरूलाई सार्वजनिक बिदा दिएको छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरहरूले सुझाव दिएका छन्। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्न भए मात्र निराहार व्रत बस्न, नभए व्रत बस्दा प्रशस्त पानी फलफूल र जुस खान डाक्टरहरूले सुझाव दिएका छन्। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोश हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा उल्लेख गरिएको छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलफूल खाएर व्रत बस्न सकिने धार्मिक मान्यता छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका तीजलाई नारी सम्मान, समानता, सामाजिक रूपान्तरणको सन्देश फैलाउने अवसरका रूपमा मनाउन आग्रह गर्नुभएको छ। हरितालिका तीजका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तीज नेपाली महिलाले आफ्ना भावना, अनुभव र आवाज अभिव्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा विकसित हुँदै गएको बताउनुभयो। उहाँले तीजका माध्यमबाट महिला अधिकार, समानता, सामाजिक न्याय, महिला सशक्तिकरण तथा सामाजिक रूपान्तरणका विषयमा समेत जागरण फैलदै गएको उल्लेख गर्नुभएको छ। महिलाको सम्मान, अधिकार, समान अवसर र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उहाँको भनाइ छ। मुख्यमन्त्री आचार्यले तीजका अवसरमा समाजमा रहेका विकृति, अन्धविश्वास, हिंसा, विभेद र असमानता विरूद्ध सामूहिक चेतना अभिवृद्धि गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गर्नुभएको छ। उहाँले तीजको मौलिकता र सांस्कृतिक गरिमा कायम राख्दै अनावश्यक तडक भडक र खर्चिलो प्रवृत्तिलाई निरुत्साहित गर्न पनि आग्रह गर्नुभएको छ। हिजो अटुवारी पर्व मनाएका दाङसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थारू समुदाय आज कोसेली लिएर विवाहित छोरी चेरीलाई भेट्न जाँदैछन्। हरेक वर्षको कुशी औंसी पछिको आइतबार मनाउने यो पर्वमा अघिल्लो दिन पुरूष व्रत बस्ने, साँझ पख पूजा अर्चना गर्ने र अर्को दिन घरमा पकाइएका विभिन्न खानेकुरा सहित विवाहित छोरी चेरीलाई भेट्न जाने चलन रहिआएको छ। परापूर्व कालमा थारू समुदायका राजा दंगीशरणमाथि आक्रमण हुँदा 5 पाण्डव मध्येका भीमको सहयोगले थारू राजा दंगीशरण बाँचेको र रावण समेत परास्त भएकाले भीम जस्तै बलियो हुने मान्यताले थारू समुदायका पुरूषले अटुवारी पर्वमा व्रत बसी पूजा अर्चना गर्ने चलन छ। दिनभर व्रत बसेका थारू समुदायका पुरूषहरू साँझ पख गन्यारी भन्ने काठबाट निकालिएको चोखो आगोमा पकाएको परिकार खाएर यो पर्व मनाउने गर्दछन्। दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच सेवा अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। दुवै प्रतिष्ठानहरू देशको दुर्गम र जटिल क्षेत्रमा स्थापना भएको सन्दर्भमा दुवैले एक आपसमा सहकार्य गरेर पिछड़िएको क्षेत्रको स्वास्थ्य अवस्थालाई सुधार गर्दै विविध विषयमा संयुक्त रूपमा कार्य गर्ने सम्झौतामा उल्लेख गरिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रको तर्फबाट रजिस्ट्रार प्राध्यापक श्याम लम्साल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर सूर्यमान मेन्याङबो बीच सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा दुवै संस्थाले जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको असर र त्यसका समाधानका उपायका बारेमा हिमाली जड़ीबुटीको अध्ययन एवं देशभित्र उपलब्ध जड़ीबुटीबाट स्वदेशी आधुनिक औषधि उत्पादन गर्न सकिने सम्भावना लगायतका महत्वपूर्ण क्षेत्रमा संयुक्त अनुसन्धान गर्ने उल्लेख गरिएको छ। वर्तमान समयमा जलवायु परिवर्तन र हिमाली जड़ीबुटी सम्बन्धी स्वास्थ्य अनुसन्धान राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै अत्यन्तै चासोको विषय बनेको छ। दुवै संस्थाले दुर्गम क्षेत्रको स्वास्थ्य सम्बन्धी मुद्दाहरूमा संयुक्त रूपमा अनुसन्धान गरी स्वास्थ्य सेवा, स्वास्थ्य संरचना सुधार, जनशक्ति व्यवस्थापन, निरन्तर सहकार्य गर्ने विषयमा पनि सम्झौता भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डाक्टर श्याम लम्सालले जानकारी दिनुभयो। दाङमा प्रहरीले लागू औषध ब्राउन सुगर सहित चारजनालाई पक्राउ गरेको छ। लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी जसपुरबाट पुगेको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 11 उरहरी स्थित कपाल काट्ने सैलुन पसलबाट चारजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। प्रहरी प्रवक्ता केसीका अनुसार पक्राउ पर्नेहरूमा सैलुन संचालक तुलसीपुर 11 दीपक विकस, सोही ठाउँका राजन केसी, तुलसीपुर 12 आकाश चौधरी र तुलसीपुर 12 ध्यानी बुढा मगर रहेका छन्। पक्राउ परेकाहरूको साथबाट 16 ग्राम 470 मिलिग्राम ब्राउन सुगर फेला परेको पनि प्रहरीले जनाएको छ। पक्राउ परेका चारैजनालाई जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। र जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार 6 प्रदेशमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको छ। आज बिहान बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू, कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका 1-2 स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभाग का 1-2 स्थानमा भने राति पनि भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। हौस् त 10 बजेको मध्यपश्चिम हाइलाइट्स यही सकिन्छ। 11 बजेको मध्यपश्चिम हाइलाइट्सको साथ उपस्थित हुने नै छौं। अहिलेका लागि म अमर क्षितिज पनि विदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पायल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठागुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
1: अन्य विशेषज्ञ सेवाहरू:
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
1: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 0825 63 218।
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
8: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
7: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
9: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि,
10: फोन नम्बर 0825 63 479,
9: मोबाइल नम्बर 98 4 94 67 487।
11: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना:
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
11: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
11: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98-514-041-98 र 98-412-55-957।
12: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: यो तपाईँलाई पायल, सुस्ता, फिसा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
14: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
15: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98-471-93-944, 98-471-93-944।
16: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
17: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
16: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
17: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
16: हुलासले बनाउँदैछ परिवार एक साथ।
10: खुशीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
20: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
20: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
20: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
21: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
20: उपलब्ध। शल्यक्रियाहरू,
21: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
20: बालबालिकाको न्यूरो सर्जरी,
21: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
20: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
21: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
20: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
22: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
21: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
22: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
21: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
22: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
21: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
22: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
23: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
24: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
23: डाक्टरद्वारा दिइने सेवाहरू, ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्, रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
25: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
26: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नि, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
27: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-582-93-78-18-617 र 98-78-35-645।
28: ल हजुर, गजबको अफर आयो, ल हजुर, गजबको अफर आयो।
0: कोसेनी बेकरी र बी एन फुड ट्रक को फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लौ लौ लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेनी बेकरी र बी एन फुड को पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयङ्कर मजा।
3: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको
0: रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।

0: कोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहै नाइस अडगुरी
2: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्तुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाम सम्पर्क फोन नम्बर 98686 61 694 होइन माइला लखर लखर कहाँ हिँडिस
5: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
4: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
5: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
5: ल ल काका गइहाले म
6: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
7: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
6: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ
2: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
6: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578 45226
8: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
9: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
10: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
9: यौन उत्तेजना नहुने
10: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
9: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
10: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
11: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार
12: समय बिहान 11 बजेदेखि
9: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
12: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दान सम्पर्क फोन नम्बर 98479 57193 र 98189 98
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज

0: दाङ
1: फोन नम्बर 082-562-601 98578-3590 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: गंगा रेडी मेरो एवरेस्ट
1: मध्य पश्चिम जांग च्याक यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमर क्षितिजको नमस्कार। हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज आज व्रत र पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ। आज तीज मनाउन महिलाहरूलाई बिदा दिएको छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल राख्न चिकित्सकहरूले सुझाव दिएका छन्। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न, नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरहरूले सुझाव दिएका छन्। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोश हुन सक्ने जोखिम हुने भएकाले सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा उल्लेख गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका तीजलाई नारी सम्मान, समानता, सामाजिक रूपान्तरणको सन्देश फैलाउने अवसरका रूपमा मनाउन आग्रह गर्नुभएको छ। हरितालिका तीजको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तीज नेपाली महिलाले आफ्नो भावना, अनुभव र आवाज अभिव्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा विकसित हुँदै गएको बताउनु भएको छ। उहाँले तीजका माध्यमबाट महिला अधिकार, समानता, सामाजिक न्याय, महिला सशक्तिकरण तथा सामाजिक रूपान्तरणका विषयमा समेत जागरण फैलदै गएको उल्लेख गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले तीजका अवसरमा समाजमा रहेका कुरीति, अन्धविश्वास, हिंसा, विभेद, असमानता विरूद्ध सामूहिक चेतना अभिवृद्धि गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले तीजको मौलिकता र सांस्कृतिक गरिमा कायम राख्दै अनावश्यक तडक भडक र खर्चिलो प्रवृत्तिलाई निरुत्साहित गर्न पनि आग्रह गर्नुभएको छ। दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। दुवै प्रतिष्ठानहरू देशको दुर्गम र जटिल क्षेत्रमा स्थापना भएको सन्दर्भमा दुवैले एक आपसमा सहकार्य गरेर पिछड़िएको क्षेत्रको स्वास्थ्य अवस्थालाई सुधार्दै विविध विषयमा संयुक्त रूपमा कार्य गर्ने सम्झौतामा उल्लेख छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप कुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रका तर्फबाट प्राध्यापक श्याम लम्साल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप कुलपति प्राध्यापक डाक्टर सुरेमान मेनाङबो बीच सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। दुवै संस्थाले दुर्गम क्षेत्रको स्वास्थ्य सम्बन्धी मुद्दाहरूमा संयुक्त अनुसन्धान सञ्चालन गरी स्वास्थ्य संरचना सुधार, जनशक्ति व्यवस्थापनमा निरन्तर सहकार्य गर्ने समेत सम्झौतामा उल्लेख गरिएको छ। त्यसै गरी दुवै संस्थाका प्राविधिक र प्रशासनिक जनशक्तिको एक अर्काको आवश्यकता अनुसार आदान प्रदान गरी सेवा प्रवाह, तालिम, शैक्षिक गतिविधि र अनुसन्धानका क्रियाकलापहरू सुचारू गर्न सहज बनाउने समेत प्रतिबद्धता भएको छ। कर्णाली प्रदेशमा बितेको तीन वर्षको अवधिमा सवारी दुर्घटना र विपदका घटनामा परि 669 जनाको मृत्यु भएको छ। सवारी दुर्घटनामा 408 जना र विपदका घटनामा 261 जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसएसपी सन्तोष सिंह राठौरका अनुसार कर्णालीका 10 जिल्लामा बितेको तीन वर्षको अवधिमा 4491 सवारी दुर्घटना भएका थिए। दुर्घटनामा 6681 जना घाइते तथा अंगभंग भएका छन्। जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढ़ी सवारी दुर्घटना कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएका छन्। प्रहरीको तथ्याङ्क अनुसार सवारी दुर्घटनातर्फ आर्थिक वर्ष 80-81 112 जना, आर्थिक वर्ष 81-82 139 जना र आर्थिक वर्ष 82-83 135 जनाको मृत्यु भएको थियो। त्यसै गरी विपदका घटनातर्फ आर्थिक वर्ष 80-81 194 जना, आर्थिक वर्ष 81-82 35 जना र आर्थिक वर्ष 82-83 22 जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज 6 प्रदेशमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको छ। आज बिहान बागमती गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका 1-2 स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहितको मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा भने राति पनि भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। र दाङमा प्रहरीले लागू औषध ब्राउन सुगर सहित चारजनालाई पक्राउ गरेको छ। लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी जसपुरबाट पुगेको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 11 उरहरी स्थित कपाल काट्ने सैलुन पसलबाट चारजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डाक्टर हिमबहादुर केसीले जानकारी दिनुभएको छ। पक्राउ परेका चारजनालाई जिल्ला अदालत दाङबाट 5 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ। हवस् त अहिलेको मध्यपश्चिम हाइलाइट यहीँ सकिन्छ। प्रत्येक घण्टाको ताजा खबरका लागि सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम 91.4 MHz। म अमर क्षितिज पनि विदा हुन्छु। नमस्कार।
1: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दंगालीबाट किनेर हेर न।
2: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
9: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
10: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
11: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
13: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
10: सम्पर्क फोन नम्बर 0825367727,
13: 98 41 68 46 46।
10: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
14: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
15: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
14: सम्बन्धित समस्या भएका दम्पती फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
15: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
14: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
15: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर, डिपिचो घोराहाइदाङ, सड़क विभागको अगाडि एभरेस्ट ब्याङ्क भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 98478-23। 5572.
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
16: अब हाम्रै घुराई दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
17: हाम्रा सेवाहरू:
18: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
17: सामान्य किराले खाएको दाँत भर्ने,
16: मेसिनद्वारा आरसीटी गर्ने,
17: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
16: खोल लगाउने,
17: बाङ्गो टिङ्गो दाँत मिलाउने,
16: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
17: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
16: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
18: सम्पर्क मोबाइल नम्बर 9828777794, 9828777794।

0: गाउँ रेडियो मेरो एभरेस्ट।
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957। श्रीनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
4: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
5: विस्तृत आँखा परीक्षण उपचार,
6: बाल दृष्टि रोग निदान उपचार,
7: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
5: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार।
7: कन्ट्याक्ट लेन्स सेवा,
2: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
7: कृत्रिम आँखा फिटिङ गरिन्छ,
5: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
7: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
2: डेढो आँखा उपचार,
7: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
5: डबल भिजन उपचार,
7: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
5: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
7: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
5: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
1: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
2: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73।
8: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर घर घर हुल्लासको पापड।
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
9: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
8: हुलासले बनाउँदैछ परिवार एक साथ।

यहाँ थुप्रै मोड़ र घुम्तीहरू छन्, थुप्रै उकाली ओरालीहरू छन्, थुप्रै सुस्केरा र थकाईहरू छन्, थुप्रै स्वागत र विदाईहरू छन्। दुःख पिराई पनि छ जीवनमा, हाँस खेल ठट्टा पनि छ जीवनमा। त्यसैले जीवन यात्रामा एक्लै यात्रा होइन, आउनुहोस् कार्यक्रम उकाली ओराली सँगै रमाऊ। कार्यक्रम उकाली ओराली।

हेलो नमस्ते नमस्कार अनि लोक साङ्गीतिक अभिवादन सबै सबै जतिजना रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू लै र आवाज जुन आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति र लोक तथा दोहोरी गीत संगीतको सङ्गालो रेडियो कार्यक्रम उकाली ओरालीको पर्खाईमा बस्नुभएका जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई र प्रविधि संयोजनमा भने आज हुनुहुन्छ विशाल चौधरी सदाको पुसाईमा सीमा पाण्डेजीले साथ दिनुहुन्थ्यो भने आज विशाल चौधरी हुनुहुन्छ विशालजी हुनुहुन्छ अवश्य पनि यहाँको एकदमै मिठो यात्रा मिल्नेछ होइन साथ मिल्नेछ यहाँ सँगसँगै तपाईँकै सुमधुर आवाजका बाङ्की लोकगीत संगीतको सारथी मनारायण डिस्को तर्फबाट हजुर श्रोता आज के गर्दै हुनुहुन्छ त के गरिराख्नु भएको छ आज हरितालिका तीज पनि परेको छ आज यो न्यानो मौसम सँगसँगै के गर्दै हुनुहुन्छ कहाँ हुनुहुन्छ के कस्तो अवस्थामा हुनुहुन्छ अवश्य पनि कुराकानी गर्नेछौ आजको बसाईमा तपाईँहरूसँग रमाइलो मिठो कुराकानी गर्दै तपाईँहरूको प्रतिभाहरू सुन्दै आज अगाडि बढ्नेछौ यस्तै यस्तै गीत संगीतहरू सुनाउँछौ आज पनि सोमबार पुगेको छ हामी हरेक साता यो सोमबारको दिन बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट सकिएपछि आउने गर्छौं र करिब करिब करिब 12 बजेसम्म तपाईँहरूको मिठो मिठो प्रतिभाहरू सुन्दै तपाईँहरूकै मुखारविन्दुबाट तपाईँहरूसँग लुकेर रहेको प्रतिभाहरू सुन्दै तपाईँहरूसँग रमाइलो कुराकानी गर्दै यहाँ रहने गर्छौ त्यही क्रममा आजको यो सुन्दर श्रृंखला रेडियो कार्यक्रम उकाली ओरालीको यो सोमबारी श्रृंखलालाई लिएर उपस्थित भइसकेका छौं आज पनि यो श्रृंखला एकदमै निकै रमाइलो यात्रा हुनेछ आज भने तपाईँहरूको प्रतिभा शून्य दिन रहेको छ अवश्य पनि सुनाउनु हुनेछ यदि सुनाउन चाहनुहुन्छ भने 082-5608-54 तपाईँहरूको लागि भने यो बाटो खुला छोडेका छौं आउनु होला है त कुराकानी गरौंला अनि आजको दिनमा भने हामी यति बेला तपाईँहरूमा गुनगुनाउँदैछौ 91.4 मेगाहर्जबाट तपाईँहरू पनि सुन्न सक्नुहुन्छ लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा 91.4 मेगाहर्जबाट भने त्यस्तै गरी हामीसँग थुप्रै माध्यमहरू छन् हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुन्छ मोबाइल एप्लिकेशन हाम्रो पात्रमा गएर तपाईँले रेडियो मध्य पश्चिम एफएम भनेर खोज्नुभयो भने तपाईँहरू त्यहाँ गएर एकदम सहज तरिकाले सुन्न पाउनुहुन्छ त्यहाँ जानुहोला सुनेर साथ दिनुहोला अनि www.radiomp.org लगइन गरे भने सजिलै सुन्न पाउनुहुनेछ तपाईँ त्यहाँ जानुहोला सुन्नुहोला तपाईँहरूलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुन्नुहोला आजको बसाईमा एकदम मिठो रमाइलो यात्रा हुनेछ ठिकै छ म मात्रै कति बोल्नु रहेन तपाईँहरूसँग पनि भलाकुसारी गर्नुपर्छ तपाईँहरूको प्रतिभा पनि सुन्नुपर्छ तपाईँहरूलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुनेर साथ दिनुहोला यति बेला भने अब हामी तपाईँहरूबाट एउटा मिठो गीत राख्छौ अनि त्यसपछि भने तपाईँहरूसँग भलाकुसारी गर्न फेरि पनि हामी यहाँ छँदैछौ क्यारे यति बेला भने यो मिठो गीत तपाईँहरूको लागि सुन्दै

0: एकदमै मिठो गीत हामी तपाईँहरू आज प्रस्तुत गरेका छौं। आजको यो सम्वादको बसाईमा तपाईँहरू माझ भने यस्तै यस्तै गीतहरू सुनाउँदै, तीजका मिठो मिठो गीतहरू सुनाउँदै तपाईँहरू माझ अगाडि बढ्छौं। जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ, यहाँहरू सबैजनालाई यो मिठो गीत सँगसँगै पुनः स्वागत गर्न चाहन्छु। आज हामीलाई के को माध्यमबाट सुन्दै हुनुहुन्छ है, यिनी कुराहरू पनि गर्नेछौ। अनि त्यसपछि भने तपाईँहरू सहभागिता जनाउन चाहनुहुन्छ भने 0825854154 तपाईँहरूको लागि भने यो बाटो खुल्ला छोडेका छौं। टेलिफोन गर्नलाई त कुराकानी गर्नेछौ अवश्य पनि। आज टेलिफोन गर्नु होला, टेलिफोन गर्न चाहिँ नभुल्नु होला। आज बाहिर घामघाम लागेको छ, मौसमको कुराकानी गरौँ भने आजको बसाईमा होइन, तपाईँहरू के गर्दै हुनुहुन्छ, के कस्तो अवस्थामा हुनुहुन्छ। आज हरितालिका तीज पनि परेको छ, कतिपय भने गाउँघरमा त्यही त हो, घाँस दाउरा वनपाखा गर्दै, उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै, यस्तै यात्रा गर्दै हुनुहुन्छ होला होइन। के छ विशालजी, कोही साथी हुनुहुन्छ या कोही साथी हुनुहुन्छ भन्ने कुरा संकेत दिनुभएको छ होइन, कुराकानी गरिहालौँ यहाँसँग पनि। नमस्ते हजुर। नमस्ते हजुर। नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो? गीत पनि बजिरहेछ विशालजी, अलिकता यो ब्याक म्युजिक अलिक कम गरिहालौँ विशालजी। ल ठिक छ, कहाँबाट को बोल्नुभयो? शुभ नाम
1: सर, अर्को उसमा गर्छ है त।
0: राधाजी
1: हजुर,
0: फेरि ठिक छ, यो टेलिफोन कटिसकेको छ, फेरि पनि आउँदै गर्नु होला है त, कुराकानी गरौँला आजको बसाईमा होइन। तपाईँहरूको प्रतिभा सुन्ने, तपाईँहरूसँग मिठो मिठो रमाइलो कुराकानी गर्ने दिन रहेको छ। कतिपय साथीभाइ होइन खाना खाने क्रममा हुनुहुन्छ होला, कतिपय भने नाच गानतिर अलि तल्लीन व्यस्त हुनुहुन्छ होला होइन, व्यस्त हुनुहुन्छ होला, मनोरञ्जन लिँदै हुनुहुन्छ होला आज, किनकि हरितालिका तीज परेको छ, नेपालीहरूको हिन्दू धर्मावलम्बीहरूको महामहिलाहरूको चाड हरितालिका तीज। आजको दिनमा एकदमै रमाइलो गर्नुहुन्छ, नाचगानमा व्यस्त हुनुहुन्छ, पूजापाठ गर्ने गर्नुहुन्छ होइन। आजको दिन भने विशेष गरी महिलाहरूको आपसी भेटघाट, सुख दुःख साटासाट गर्ने दिन पनि रहेको छ, अनि गीत संगीत मार्फत आफ्ना भावना व्यक्त गर्ने, अनि भनौँ होइन नाचगान गर्ने, अनि आफ्नो नेपाली मौलिक संस्कृतिलाई जोगाइराख्ने, जोगाउने अवसर पनि आज मिलेको छ होइन, यस्तै गर्नुहुन्छ। ठिकै छ, आज के गरिराख्नु भएको छ, के गर्दै हुनुहुन्छ, कहाँ गएर मनोरञ्जन लिँदै हुनुहुन्छ, कुराकानी गर्छौँ। फेरि पनि पक्कै पनि कोही साथी आउने क्रमै हुनुहुन्छ जस्तो छ, उहाँसँग पनि कुराकानी गरिहालौँ। आउँदै हुनुहुन्छ भन्दा भन्दै पनि आइसक्नु भएको छ, यहाँसँग कुराकानी गर्छौँ। नमस्ते हजुर।
1: नमस्ते। नमस्ते हजुर, आज तिजको हजुरलाई हेप्पी तिज है त।
0: तपाईँलाई पनि ल धेरै धेरै शुभकामना छ है त हरित आजको यो तिजको। हाम्रो राधाजीले के गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ?
1: म हजुर बोलाएको सुनिराखेको छु कि, बस्दै काम गर्दै गरेर।
0: म बोलिराखेको सुन्नु भएको छ है, काम पनि गर्दै हुनुहुन्छ। आज त मनोरञ्जन लिने दिन रहेको छ राधाजी।
1: मनोरञ्जन हजुरसँगै लिन्छु नि, कहाँ उता उता जाम्ला त मनोरञ्जन लिला त घाममा।
0: राधाजी
1: हजुर,
0: आज त नाच गान पो गर्ने हो त।
1: त्यही त हजुर, नाच्नु होला, म गाउँछु है।
0: म नाचिहाल्छु नि, म त यहाँ नाच्नको लागि एकदमै यहाँ रेडी भएर बसेको छु। हाम्रो राधाजीले सुरु गरिहाल्नुहोस् है त।
1: हस् हुन्छ, सुन्नु होला है त, नाच्नु होला है, उठेर
0: लौ लौ सुरु गर्नुहोस्, म नाचिहाल्छु नि है।
1: तिनीको फुलै फुल्यो आँगनको डिलैमा, तिनीको फुलै फुल्यो आँगनको डिलैमा, सधैँभरि राखे आमा तिम्रो डिलैमा, सधैँभरि राखे आमा तिम्रो डिलैमा, केलाई छेक्छ त मेरै माथि राम्मा दाम्मा बादलु, केलाई छेक्छ त मेरै माथि राम्मा दाम्मा बादलु, खातिदे बादलु हेर्छु मामा माइतीको देश, खातिदे बादलु हेर्छु मामा माइतीको देश, चाहिँ सरको फुलै फुल्यो आँगनको डिलैमा, चाहिँ सरको फुलै फुल्यो आँगनको डिलैमा, सधैँभरि राखे बाबा तिम्रो डिलैमा, सबै भरी राखे बाबा तिम्रो दिलैमा के लैछेक त मेरै माइती रमदम बादलु के लैछेक त मेरै माइती रमदम बादलु फाटिदे बादलु हेर्छु म माइतीको देश फाटिदे बादलु हेर्छु म माइतीको देश हजारीको फुलै फुल्यो आँगनको दिलैमा हजारीको फुलै फुल्यो आँगनको दिलैमा सधैँभरि राखे दाजु तिम्रो दिलैमा सधैँभरि राखे दाजु तिम्रो दिलैमा केलाई ठेक्छ त मेरै माइती राम नाम बादलु केलाई ठेक्छ त मेरै माइती राम नाम बादलु फाटिदे बादलु हेर्छु म माइतीको देश फाटिदे बादलु हेर्छु म माइतीको देश हजुर धन्यवाद है त
0: राधाजी
1: हजुर
0: तपाईँको गीतमा तपाईँले गीत गाउनु भयो म नाच्दा नाच्दै उफ्रिँदा उफ्रिँदै यहाँ खुट्टा नै दुख्ने भइसक्यो भने के
1: खुट्टै दुख्यो
0: एकदमै राधाजी
1: हजुर
0: ल ठिकै छ मिठो प्रतिभा सुनाउन आउनुभयो अब भने हामी छुट्टिनुपर्छ है त अन्य साथीलाई पनि पालो दिउँ यति बेला पनि अब यो हजुरको मिठो प्रतिभा सँगसँगै साथीभाइ सम्झना गर्नुहोस् है त
1: हजुर हजुर अब सबभन्दा पहिले हजुरलाई है एकदम मिठो माया सम्झना शुभकामना शुभ आशीर्वाद रोज्नु होला मिठो भएको धनी हुनुहुन्छ सुनाउनुहुन्छ मिठो भएको धनीसँग यस्तो मिठो गरेर बोल्नुहुन्छ र बोल्न पाइन्छ है अब म भन्दा पछि आउने साथीहरूलाई पनि यो हरिताली तिजको शुभकामना अनि यो मेरो फोन रिसिभ गर्ने विश्वासहरूलाई पनि हिजोको अतारी र आजको तिजको मुरी मुरी शुभकामना शुभ आशीर्वाद है अब पछि आएर आउने सम्पूर्ण साथीहरू नाम भनियो भने अलि एक घन्टा लाग्छ है सम्पूर्ण साथी होइल टिमलाई मध्यपश्चिमको होइल टिमलाई हरितालीको तिजको शुभकामना भन्दै छुट्टिन्छ नमस्ते
0: हाम्रो राधाचार्य है यहाँसँग पनि भला कुसारी गर्न पायौँ अबको बसाईमा भने अवश्य पनि समय अवधिबाट हामी यहाँ छँदैछौँ क्यारे तपाईँको टेलिफोन लिनको लागि तपाईँहरूसँग भला कुसारी गर्नको लागि तपाईँहरूकै मुखारविन्दुबाट तपाईँहरूको मिठो मिठो प्रतिभाहरू सुन्नको लागि यहाँ हामी छँदैछौँ क्यारे होइन पक्कै पनि फेरि कोही साथी आउने क्रममा हुनुहुन्छ जस्तो मलाई लागिराखेको छ उहाँसँग पनि हामी भला कुसारी गर्नेछौँ अवश्य पनि होइन के गर्दै हुनुहुन्छ के कस्तो अवस्थामा हुनुहुन्छ कतिपय भने घरमा हुनुहुन्छ वा होइन आज यो विशेष गरी तिजको मन्दिरतिर पूजा पाठ गर्न जाँदै हुनुहुन्छ होला फेरि पनि कोही साथी हुनुहुन्छ भन्ने संकेत दिइसक्नु भएको छ कुराकानी गरौँ यहाँसँग पनि नमस्ते हजुर
2: नमस्ते
0: नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्नुभयो यति मिठो आवाजमा अलि कता कता चिने चिने जस्तो पनि लाग्छ फेरि गेस गर्न पनि सकेका छैन अलि गेस गर्न सकेका छैन हजुरले मुखारविन्दुबाट एकपटक सुनाइदिनु पर्यो
2: म बोल्दैछु घुराई 19 सैगाबाट कमलापुन मगर भन्नुपर्छ है त दादा
0: घुराई 19 सैगाबाट कमलापुन मगर है
2: हजुर
0: ल हाम्रो कमलाजी सन्चै आरामै हुनुहुन्छ नि
2: हजुर सन्चै आरामै
0: के गरिराख्नु भएको छ के गर्दै दिन बिताइराख्नु भएको छ
2: यति बेला कार्यक्रम सुन्दैछु दादा
0: कार्यक्रम सुन्दै हुनुहुन्छ है
2: हजुर
0: ल हाम्रो कमलाजीले खाना खाइसक्नु भयो या खानु भएको छैन त
2: नै खाएको छैन दादा अहिले एकछिन पछि खाने हो
0: खाने हो कि आज व्रत हो
2: नै बसेन दादा
0: व्रत बस्नु भएन है
2: हजुर
0: ल ठिकै छ किन बस्नु भएन भन्ने कुरा त अब त्यो छुट्टै छ होइन आफ्नो आफ्नो समस्या हुन्छ आज कमलाजी आज तपाईँको एउटा मिठो प्रतिभा गीत सुनिहालौँ है त लौ त सुरु गर्नुहोस्
2: आखैमा घर निधारमा

कैलार्यो रातो सारी भैमा यसले नि आँखा लगाउन सिकी यसले नि आँखा

0: भन्देउ न कुन चाहिँ राम्री हामी दुईमा होइन कमलाजी?
1: हजुर,
0: तपाईँको साथमा को सल्लाह भन्नुहोस् त?
1: धेरै हुनुहुन्छ बहिनी भरे सबै सबै छौँ।
0: धेरैजना हुनुहुन्छ होइन?
1: हजुर।
0: ल पक्कै पनि सबैजनालाई सुन्ने भन्नु होला है त अन्तिम अन्तिमसम्म आज। अनि आज हाम्रो कमलाजी अब आज तिज है विशेष गरी होइन, आज यो तिजको नाच हेर्न कता जाने हो? अब सुरु हुँदैछ है। म त नाच्नै जान्दैन कमलाजी, अब त्यही भएर म त फेरि जाँदै जान्न क्या। ल ठिकै छ कमलाजी, उफ्री उफ्री नाच्नु होला, अब के गर्ने त, हामी चाहिँ छुट्टिनु पर्छ यति बेला पनि अन्य साथीलाई। ल ठिकै छ, अब भने हामी छुट्यौँ त है, अन्य साथीलाई पनि पालो दिनुपर्छ हजुरको यो मिठो प्रतिभा सँगसँगै। अब साथीलाई सम्झना गर्नुहोस्, हामी छुट्यौँ।
1: सर्वप्रथम हजुरलाई धेरै धेरै तिजको शुभकामना भन्न चाहन्छु, प्राथमिका दाइलाई पनि भन्न चाहन्छु, र मभन्दा अघि आउने राधा दिदीले पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु भन्दै म पनि लगायत बाबा आमा दाजुभाइ दिदीबहिनीले पनि धेरै धेरै शुभकामना भन्दै म पनि छुट्टिन चाहन्छु। नमस्ते।
0: नमस्ते ओके बाबाई। हाम्रो कमला पुन मगर है, यहाँसँग पनि हामी भलाकुसारी गर्न पाएका छौँ, यहाँले पनि मिठो प्रतिभा सुनाउनु भएको छ होइन। आजको दिनमा अब तपाईँको टेलिफोन आउन बाँकी छ है त, अब भने पालो तपाईँको हो 082-5784-54 मिठो मिठो तिजको गीतहरू गाउने सुनाउने छमछमी नाच्ने पालो चाहिँ तपाईँहरूको है त। आजको बसाइमा फेरि पनि पक्कै पनि कोही साथी आउने क्रममा हुनुहुन्छ जस्तो लाग्छ, उहाँसँग पनि कुरा गर्नेछ अवश्य पनि। आउँदै गर्नुहोला 082-5784-54 हामीलाई तपाईँले के को माध्यमबाट सुन्दै हुनुहुन्छ, के को माध्यमबाट सुन्ने, कहाँबाट सुन्ने भन्ने हुनुहुन्छ भने हाम्रो पात्रमा गएर पनि सुन्न पाउनुहुन्छ है त, मोबाइल एप्लिकेशन त्यहाँ गएर पनि सुन्नु होला, कुराकानी गरौँला। यति बेला कोही साथी हुनुहुन्छ फेरि पनि यहाँसँग कुराकानी गरिहालौँ है त। नमस्ते हजुर।
2: हेलो।
0: नमस्ते, नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो? शुभ नाम
2: अमरुवाबाट बाँके।
0: के नाम भन्दै हुनुहुन्छ? के नाम हजुरको? शुभ नाम
2: राम शरण थारू।
0: शरण थारू है?
2: हजुर।
0: रामजी
2: हजुर हजुर,
0: हामीलाई आज धेरै टाढाबाट सुन्दै हुनुहुँदैछ, के को माध्यमबाट सुनिराख्नु भएको छ त?
2: रेडियोबाटै
0: सुन्नुभएको छ है। ल आज राम शरणजी आउनु भएको छ, के गर्दै हुनुहुन्छ त आज?
2: यस्तै हो, खेती किसानी घरै बस्ने हो।
0: हाम्रो रामजीलाई तिज लागेको छैन कि क्या हो?
2: अत्यारी मान्छे हजुर, अत्यारी।
0: ल आज भने अब तपाईँहरूको प्रतिभा सुन्ने दिन रहेको छ रामजी।
2: हजुर हजुर,
0: सुनाउनुहुन्छ नि त, एउटा मिठो गीत सुनाउनु सुनिहालौँ है तपाईँको। फेरि चौधरी भाषामा फेरि म बुझ्दैन क्या रे, चौधरी भाषामा फेरि म अलि बुझ्दैन क्या रामजी। लौ त एउटा मिठो सुनाउनुहोस् है। ल छोटो मिठो होइन हाम्रो रामजीले, रामजीको छोटो मिठो गीत पनि सुन्न पायौँ। मलाई चाहिँ अब चौधरी भाषा सिक्नु पर्ला पर्ला जस्तो छ अब। ल रामजी आज चाहिँ अब हामी छुट्यौँ है त, अब हजुरको मिठो प्रतिभा सँगसँगै साथीभाइ सम्झना गर्नुहोस्।
2: सर्वप्रथम हजुरहरूलाई मध्य पश्चिमेसन अनि धाम तुलसीपुर उपनगरपालिका दर्शन बस्ने मामा घर गोलोरी गाउँ अनि सम्पूर्ण चिन्ने नचिन्ने र सम्पूर्णलाई सुनाउन चाहन्छु, सुनाउन चाहन्छु।
0: ओके बुबाई हामी छुट्यौँ है त आज आजको बसाईमा यस्तै रमाइलो यात्रा भइराखेको छ. हाम्रो रामजी आउनुभयो होइन आफ्नै भाषामा एकदम मिठो गीत सुनाउनु भयो छोटो मिठो होइन. अब भने फाल्टो तपाईँको रहेको छ यदि सुनाउन चाहनुहुन्छ भने शून्य भयो 85 855 तपाईँको लागि भने यो बाटो खुल्ला छोडेका छौँ है त. समय अवधिबाट हामी यहाँ छँदैछौँ क्यारे आजको बसाईमा मिठो रमाइलो भलाकुसारी गर्ने के छ विशालजी एउटा मिठो गीत प्रस्तुत गरौँ है त अब. अनि त्यसपछि भने सायद कोही साथी आउनुभयो भने यता सहभागी पनि गराउनु होला. विशालजी एउटा गीत प्रस्तुत गरौँ यति बेला. हाम्रो श्रोता जति पनि हुनुहुन्छ यहाँहरूमाझ हामी एउटा गीत राख्छौँ सुन्दै गर्नुहोला यो मिठो गीत तपाईँ को लागि.

एकदमै मिठो मिठो गीतहरू हामी आजको बसाइमा पनि सुनाइराखेका थियौँ। के गरिराख्नु भएको छ, के गर्दै हुनुहुन्छ, होइन, भलाकुसारी गरिराखेका थियौँ। अनि त्यसपछि पनि मिठो मिठो प्रतिभाहरू पनि सुनाइराखेका थियौँ, सुनिराखेका थियौँ, होइन। आजको बसाइ त अब यस्तो यस्तै रोइराखेको छ। के केको माध्यमबाट सुन्दै हुनुहुन्थ्यो हामीलाई, है, कहाँ हुनुहुन्छ, के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त तलिन व्यस्त रहनुहोला, होइन, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला। ठिकै छ, आजको बसाइ भने यस्तै रमाइलो यात्रा भइराखेको थियो क्यारे। अब भने हामी मात्रै गुनगुना कुराकानी मात्रै गरौँ, रमाइलो मनोरञ्जन मात्रै लिम भने मात्रै नहुने क्यारे, होइन। आजको बसाइबाट भने अब म कार्यक्रम प्रस्तुत पनि अब एकैछिनमा बिदा हुनुपर्ने हुन्छ। जति पनि स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनी आमा बुबाहरू जति पनि हुनुहुन्छ, यहाँहरू सबैजनालाई हरिल तालिका तीजको पनि हाम्रो तर्फबाट धेरै धेरै शुभकामना छ, है त। अनि जहाँ हुनुहुन्छ, जे जस्तो अवस्थामा हुनुहुन्छ, एकदम भव्य तरिकाले मनाउनु होला, है। आज विशेष गरी नाचगान गर्दै यस्तै यात्रा गरिराख्नु भएको छ होला कतिपय। ठिकै छ, आजको यो बसाइबाट पनि म कार्यक्रम प्रस्तुता नारायण ऋषी पनि आउँदो बसाईसम्मको लागि विदा हुन चाहन्छु। रेडियो मध्य पश्चिम एफएम सुन्दै गर्नु होला, अनि तपाईँहरूको बाँकी पल बाँकी समय जति पनि छ आजको यो दिनमा यो समय शुभ बितोस्, शुभ रहोस्, नमस्कार।

0: मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34910
2: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरोग
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिस बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
7: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ कोही कसैलाई रोग लागे गोखा अस्पताल जाऊ सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-49-41-944।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।
2: आज तीज पर्व मनाइँदैछ। विगतमा तीज आउनु हप्तौं अघि रौनक शुरू हुन्थ्यो, तीजका गीत घन्किन्थे, नाचगान दर खाने लगायतका कार्यक्रम हुन्थे। तर गएको भदौ 10 गतेको भोटेकोशी बाढ़ीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोर्खा मात्रै होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढ़ीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5000 सम्पर्कविहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 दिन पनि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत व्यवस्थापन लगायतका काम भने भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहल पहल र भीड़भाड़ भने छैन। यसपालि तीज खल्लो लागेको भक्तजनले बताएका छन्। बाढ़ी तथा विपदबाट धनजनको क्षति भएकाले उल्लासका साथ मनाउन नसकेको पशुपति दर्शनका लागि पुगेका भक्तजनहरूको भनाई छ। भक्तजनले यसपटक तीजको व्रत तथा पूजासँगै बाढ़ी तथा विपदबाट प्रभावित परिवारको उद्धार, घाइतेको उपचार र देशमा शान्तिको कामना गरेका छन्। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तीजका अवसरमा सामाजिक सञ्जाल मार्फत सम्पूर्णमा हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभएको छ। जाजरकोटको नलगाड नगरपालिका 1 र 2 को बीचमा पर्ने बौलाहा खोलामा गैराती बाढ़ी आएको छ। बाढ़ीले खोला नजिकै रहेका केही घर पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। स्थानीय बासिन्दा खोला बढ़ेको आवाज सुनेपछि भागेका उडा नम्बर 1 का उडा अध्यक्ष धन बहादुर महरले बताउनुभयो। बाढ़ीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। जाजरकोट, रूकुम पश्चिम र डोल्पालाई जोड़ने प्रमुख सड़क अवरूद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दालाई समस्या भएको छ। अवरूद्ध सड़क खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पोहोर साउन र भदौको तुलनामा यस वर्ष ग्यासको आयात र बिक्री बढ़ेको छ। गएको वर्ष साउन र भदौको तुलनामा यस वर्ष यी दुई महिनामा 12 लाख भन्दा धेरै सिलिण्डरको बजारीकरण भएको छ। अघिल्लो वर्ष साउनमा 31,21,048 सिलिण्डर ग्यास बिक्री भएकामा यस वर्ष साउनमा 40,36,364 ग्यास बिक्री भएको तथ्याङ्क छ। यस्तै पोहोर भदौमा 33,55,960 सिलिण्डर ग्यास बिक्री भएकामा यो भदौको 27 गतेसम्म नै 37,13,894 सिलिण्डर ग्यास बजारमा पठाएको नेपाल आयल निगमले जनाएको छ। तर उपभोक्ता भने ग्यास नपाएर लाइनमा बस्नु परेको छ। कतिपय उपभोक्ता टोकनसहित पालो कुरेर बस्नुपर्ने अवस्था यथावत छ। निगमले पछिल्लो 28 दिनमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। पछिल्लो 10 दिनमा दैनिक औसत 40,000 सिलिण्डर ग्यास काठमाडौँ उपत्यकामा बिक्री वितरण भइरहेको तथ्याङ्कले देखाउँछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मुस्ताङमा हुन लागेको घर पोझाङ जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा, तीजको दिन आज सुन चाँदीको भाव घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz जितिन्जेल हामीले बाढ़ीको विपदले यस वर्षको तीज खल्लो प्रभावित बस्तीमा छैन उत्साह आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाई जाजरकोटको बौलाहा खोलामा बाढ़ी केही घर पसलमा क्षति भेरी करिडोर अवरूद्ध लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने दुई दिने घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घर पझुङ गाउँपालिकाले यसअघि सबै पालिकाहरूलाई पत्रचार गरेको छ। सम्मेलनमा 420 भन्दा धेरै पालिकाहरूले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग गरेका छन्। घर पझुङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धताका साथै खबरदारीका लागि सम्मेलन महत्वपूर्ण रहेको उहाँको भनाइ छ। दुई दिने सम्मेलनले घर पझुङ घोषणापत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घर पझुङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। तीजको दिन आज सोमबार सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 1200 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 1200 रूपियाँले बढ़ेको थियो। आज नेपाल सुनचादी व्यवसाय महासंघका अनुसार सुन हिजो तोलाको 3,02,200 रूपियाँमा कारोबार भएकामा आज घटेर 3,01,000 रूपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलामा 60 रूपियाँले बढ़ेर चाँदी तोलाको 4,360 रूपियाँमा कारोबार भएकामा आज 40 रूपियाँले घटेर तोलाको 4,620 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रूसमा डिजलको आपूर्ति केही कठिनाई उत्पन्न भएको बताउनुभयो। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको व्यवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिनादेखि रूसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रूसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा समेत समस्या परेको छ। इन्धनको आपूर्तिमा देखिएको दबावलाई ध्यानमा राख्दै रूसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। रूस विश्व बजारमा डिजलको महत्वपूर्ण आपूर्तिकर्ता मध्य एक भएकाले त्यहाँबाट हुने निर्यातमा आएको कमीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न सक्छ। अब खेल खबर। एसीसी प्रिमियर कपको उपाधिसँगै एसिया कपमा पुगेको नेपाली क्रिकेट टोली गैराती मलेसियाबाट स्वदेश फर्कियो। स्वदेश फर्किएको टोलीलाई बधाई दिँदै नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्गाले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउनु भएको छ। उहाँले देश बाहिर गएर प्रतियोगिता जित्नु सहज नरहेको र अहिलेको टोलीले ठूलो उपलब्धि प्राप्त गरेको उल्लेख गर्नु भएको छ। सचिव खड्गाले पछिल्लो सफलताले नेपाली क्रिकेटको आत्मविश्वास बढ़ाएको भन्दै आउँदा प्रतियोगिताहरूमा पनि टोलीले निरन्तर राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नु भएको छ। यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीयतर्फका कप्तान सन्दीप लामिछानेले देश विपदको पीड़ामा रहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले खुशी ल्याउन सकेकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन्। शनिबार युएईलाई 44 रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको हो। साथै दोस्रो पटक एसिया कपमा पुग्न समेत नेपाल सफल भएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ीको विपदले यस वर्षको तीज खल्लो प्रभावित बस्तीमा छैन उत्साह आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाए। जाजरकोटको बौलाहा खोलामा बाढ़ी केही घर पसलमा क्षति भेरी करिडोर अवरूद्ध। पोहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै उपभोक्ता भने लाइनमा। काठमाडौँमा 10 दिनमा 4 लाख सिलिण्डर ग्यास वितरण भएको तथ्याङ्क। रूसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह। विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त। र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
4: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा
5: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार
6: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार
5: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा
6: विशेषज्ञ सेवाहरू
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
6: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
7: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
6: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
7: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
6: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
8: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 082-5560-218
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
12: हारजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
13: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-5560-434 र 082-5560-138
14: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
5: मुटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
15: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मुटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: डाक्टरद्वारा दिइने सेवाहरू
15: ब्लड प्रेसर हाई लो भएका
5: कोलेस्ट्रोल बढी भएको
15: मुटुको गति एकनास नभएको
5: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
15: मुटुको बाथरोग मुटु सुन्निएको हृदयघात भएको
5: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
15: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-5590-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871।
18: खुसीको खबर खुसीको खबर खुसीको खबर
19: अब हाम्रै दाङको घोराई हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही जाङ सम्पर्क फोन नम्बर 082-5590-847 082-5590-847
20: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
21: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
21: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
22: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
23: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
24: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धत्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
23: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
24: यौन उत्तेजना नहुने,
23: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
24: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
23: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
16: बिरामी जाँचने मिति यही असोज 3 गते शनिबार,
7: समय बिहान 11 बजेदेखि।
24: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

0: ऑरेंज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै क्याश डिस्काउंट अन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज, त्यसैले नो यता उता।
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।

दर दरमा रेडियो मध्य पश्चिम स्वागत छ रिक्वेस्टिङ प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस् अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिचिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।
1: गाडी रोक्ने बेला नपुग्ला कहाँ गाडी रोक्ने भन्छ यहाँ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627।
6: हेलो पिङ्की,
7: बोल दिन।
6: एलईडी टिभी किन्न नजाने?
7: जान्न।
6: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र कहाँ।

0: गराउँदछौ।
1: होइन भाइलाई लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9858745226।
4: भर्ना सम्बन्धी सूचना।
5: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
4: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
6: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9765226286।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: गाउँदै भेट मेरो एभरेस्ट
1: मध्यपश्चिम ट्रान्ड च्याक यति बेला दिउँसोको एक बजेको छ।

चाड़ पर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका छन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित बनेका हुन्। राप्ती गाउँपालिका सात स्थानीय निवासी रणप्रसाद सुवेदीले कृष्ण जन्माष्टमीदेखि हालसम्म 9 लाख रूपियाँको केरा बिक्री गरेको बताउनुभयो। सिस्तनीय लगायत देउखरी क्षेत्रमा 35 बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आउनुभएका सुवेदीले एक महिनामा 9 लाख रूपियाँ बराबरको केरा बेचेको बताउनुभयो। जन्माष्टमीको बेला मात्रै 5 लाख रूपियाँको केरा बेचेका सुवेदीले तीजको अवसरमा हालसम्म करिब 4 लाख रूपियाँ बराबरको मालभोग केरा बेचेको बताउनुभयो। उहाँका अनुसार गएको फागुनमा आएको हावाहुरीका कारण 12,000 बोट झल्दा आमदानीमा कमी आएको छ। राप्ती केरा प्रवर्धन समूहका अध्यक्ष समेत रहनुभएका सुवेदीका अनुसार गत वर्षको तुलनामा यस वर्ष केरा उत्पादन किसानले केराको राम्रो मूल्य पाएका छन्। बाहिरबाट केरा आयातमा कमी हुँदा जिल्लामा उत्पादन भएको केराले मूल्य पाएको किसान सुवेदीले बताउनुभयो। उहाँका अनुसार चाडपर्वको समयमा बाहिरबाट केरा भित्रिन नपाउँदा स्थानीय केरा उत्पादक किसानले राम्रो मूल्य पाएका छन्। सिसेनाकै अर्का किसान विद्या बहादुर चौधरीले यस वर्ष करिब 3 लाख रूपियाँ मूल्यको केरा बेचेको बताउनुभयो। बारीबाटै यो वर्ष दर्जनको 100 रूपियाँका दरले केरा बिक्री भइरहेको भन्दै चौधरीले गत वर्ष 70 रूपियाँ दिँदा पनि नबिक्ने समस्या रहेको सम्झाउनुभयो। बाद मन्जुला बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर 7 वर्षदेखि व्यावसायिक केरा खेतीमा लाग्नुभएका चौधरीले फार्मबाट उत्पादित केरा लमही भालुबाङ सिसनिया लगायत बजारबाट किसान आएर लैजाने गरेको बताउनुभयो। उहाँले 7 बिघा जग्गामा व्यावसायिक केरा खेती गर्नुभएको छ। कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा 447 हेक्टर क्षेत्रफलमा मालभोग हरिसाल लगायत जातका केरा खेती हुने गरेको छ, जसबाट वार्षिक 9,973 मेट्रिक टन केरा उत्पादन हुने गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका तीजलाई नारी सम्मान, समानता र सामाजिक रूपान्तरणको सन्देश फैलाउने अवसरका रूपमा मनाउन आग्रह गर्नुभएको छ। हरितालिका तीजको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तीज नेपाली महिलाले आफ्ना भावना, अनुभव र आवाज अभिव्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा विकसित हुँदै गएको बताउनु भएको छ। उहाँले तीजका माध्यमबाट महिला अधिकार, समानता, सामाजिक न्याय, महिला सशक्तिकरण तथा सामाजिक रूपान्तरणका विषयमा समेत जागरण फैलिँदै गएको उल्लेख गर्नुभयो। शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, नेतृत्व तथा निर्णय प्रक्रियामा महिलाले समान अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न सके मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिने उहाँले बताउनुभयो। हरितालिका तीजले नेपाली समाजमा समानता, पारस्परिक सम्मान, सहकार्य र सामाजिक एकताको भावना बलियो बनाउने, समृद्ध, सभ्य र न्यायपूर्ण समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना गर्दै मुख्यमन्त्री आचार्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी बहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य एवं सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभयो। चाडबाडलाई लक्षित गर्दै कपिलवस्तुमा सञ्चालन गरिएको लागू औषध सेवन चेक जाँचका क्रममा एकै दिन 4 जना चालक पक्राउ परेका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका 2 गोरुङ सिंगेमा गरिएको चेक जाँचका क्रममा उनीहरू लागू औषध सेवन गरेको अवस्थामा नियन्त्रणमा लिइएको बताइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सार्वजनिक तथा निजी सवारी साधनका चालकले लागू पदार्थ सेवन तथा मादक पदार्थ सेवन परीक्षण गरेको थियो। सो क्रममा शंका लागेका 23 जना चालकको पिसाब एक्रो किट मार्फत परीक्षण गर्दा 4 जनामा लागू पदार्थ सेवन पोजिटिभ देखिएको थियो। साथै 1 जना स्कूटर चालक मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेका थिए। र प्रधानमन्त्री बालेन्द्र शाह विपद संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिहरूसँगको छलफलमा जुट्नु भएको छ। रसुवाको भटेकुसी बाढ़ीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्लाका र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफलमा जुट्नु भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बिहान 11 बजेबाट नुवाकोट, रसुवा, धादिङ, गोर्खा र तनहुँका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यहरूसँग छलफल शुरू भएको छ। प्रभावित क्षेत्रमा बाढ़ीपछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र
पुनरुत्थान लगायतका विषयमा छलफल केन्द्रित रहेको छ। छलफलमा नुवाकोटका प्रतिनिधि सभा सदस्य विक्रम तिमिल सिन्हा र अच्युतम लामिछाने तथा नुवाकोट विदुर नगरपालिका नगर प्रमुख राजन श्रेष्ठ, बेलकोट गढ़ी नगरपालिका नगर प्रमुख जगत बहादुर गुरूङ, किस्पाङ गाउँपालिका अध्यक्ष बीरबल तामाङ र तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी लगायतका विभिन्न पालिकाका जनप्रतिनिधि छलफलमा सहभागी रहनु भएको छ। हवस् त दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटीतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानु। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाम,
6: प्रोपराइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 78 27 977
7: र 98 5 78 30 6 8 9।
8: के तपाईँलाई पायल फुसफुसा फुसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
9: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944 98 4 91 93 944।

0: मेरो एभरेस्ट।
1: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
2: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
1: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
2: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
1: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
2: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
2: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
2: सम्पर्क नम्बर 082-560-23।
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
3: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। गोजीबाट मोबाइल झिक्की हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
4: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: एक्सचेन्ज मेलामा झ्यामै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ झ्यामै लिएर जानुहोस्। झ्यामै भ्यालुएसन, झ्यामै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स र फ्री एक्सेसरिज। त्यसैले नो यता उता,
1: झ्यामै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478313133 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
6: आजकल की लड़कियां कमाल करती हैं।

आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँच कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
1: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
1: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
0: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
2: रामायणमा राम र रावण होस्, महाभारतमा कौरव र पाण्डव, सबैले कहीँ न कहीँ नारीकै लागि युद्ध गरेका थिए।
3: पीएफएक्स सिनेमाज घोराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र बेहुली। पेन्सन पत्ता
4: बिगाउने त यो गाउँमा कति छन्?
5: मलाई पछ्याएर आएको र तैले नै मलाई फकाएको होइन त, घरै बस्छ भनेर
6: तपाईँ घरै बस्न सक्छ भनेर पछि पछि लागेर
3: अक्षरा
7: तब समयले आफै एउटा युद्ध जन्माउँछ जसको नामले अधर्म काम्छ र धर्मले
8: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्।

0: सुरक्षित जीवन जीउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310।
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु। पेन्सन उठाएर मेरो ऋण तिर्नु।
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र पेन्सन

0: होइन भाइलाई लखर लखर कहाँ
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9858745226।
3: मध्य पश्चिम ट्राङ्क्याक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। हरितालिका तीज पर्वको दिनमा पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित ओपीडी सेवा सञ्चालनमा रहेको छ। पर्वका कारण सार्वजनिक विदा भए पनि बिरामीको स्वास्थ्य सेवामा असर नपरोस् भन्ने उद्देश्यले प्रतिष्ठानले ओपीडी सेवा खुल्ला राखेको हो। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीले नियमित रूपमा ओपीडी सेवा लिन सक्ने जनाइएको छ। प्रतिष्ठानले चाड़ पर्व तथा सार्वजनिक विदाका दिन समेत आकस्मिक लगायत अत्या

आवश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्दै आएको छ। जाजरकोटको नलगाडमा गैराती परेको अविरल वर्षासँगै आएको बाढ़ीले बस्ती बगाएको छ। नलगाड नगरपालिका एक र दुईको सिमानामा पर्ने बौलाहा खोलाले नजिकै रहेको खोला बजारमा स्थानीय तहरा बनाइएको हो। नलगाड नगरपालिका एक र दुईको सिमानामा पर्ने बौला खोलाले नजिकै रहेको खोला बजारमा स्थायी टहरा बगाएको हो। स्थानीय पसलहरू समेत बगेका छन्। स्थानीय खोला बढ़ेको आवाज आउन थालेपछि भागेर बाँच्न सफल भएको स्थानीयको भनाइ छ। नलगाड नगरपालिका एकका वडाध्यक्ष धनबहादुर महरले बाढ़ीले ठूलो क्षति गरेको जानकारी दिनुभयो। पूर्व सतर्कताका कारण मानवीय क्षति नभए तापनि सरसामान बगाएको छ। आफ्नो वडाको बैरीताल बजारमा मात्र 11 जना स्थानीयको घर तथा पसल बगाएको वडाध्यक्ष महरले जानकारी दिनुभयो। नलगाड दुईका वडाध्यक्ष पूर्णबहादुर खत्रीले अविरल वर्षाले निकै क्षति पुर्याएको बताउनुभयो। पानीसँगै आएको पहिरोले खर्कमा रहेका हजारी खत्रीको एक खल गोरू पुरिएको वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो। नलगाड तीनका वडाध्यक्ष पूर्णबहादुर विष्टले गैरातीको वर्षासँगै आएको खहरे बाढ़ीले स्वास्थ्य चौकी कैनामा क्षति गरेको बताउनुभयो। खहरे खोलामा आएको भलबाढ़ी स्वास्थ्य संस्थाभित्र भरिएर क्षति गरेको वडाध्यक्ष विष्टले जानकारी दिनुभयो। बहुला खोलामा आएको बाढ़ीले सड़कको विभिन्न भाग कटानका कारण भेरी करिडोरमा यातायात सेवा ठप्प भएको छ। खहरे खोलामा आएको बाढ़ीले सड़क च्यातिएपछि यातायातका साधन सञ्चालन गर्न नसकिने अवस्था बनेको छ। बलात्कार यौन हिंसा र साइबर बुलिङ अन्त्यका लागि संसदमा संकल्प प्रस्ताव पुगेको छ। नेकपा एमालेकी सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्तावमा सांसदहरू श्रद्धा कंवर छेत्री, अम्बिका देवी संग्रौला, रेणुका काउछा, खुशबू ओली, बलावती शर्मा र पार्वती विकास समर्थक रहेका छन्। नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको छ। सम्मानपूर्वक बाँच्न पाउने हक संविधानको धारा 16 छ। स्वतन्त्रताको हक धारा 17, समानताको हक धारा 18, बाल बालिकाको हक धारा 39 र महिलाको हक धारा 38 छ। जस मार्फत हिंसा वा शोषण विरूद्धको अधिकार मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। तर व्यवहारमा महिला तथा बालबालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराध जस्ता घटना निरन्तर वृद्धि भइरहेको भन्दै अन्त्यका लागि उनीहरूले संसदमा संकल्प प्रस्ताव लगेका हुन्। एकातर्फ बालिका तथा किशोरीमाथि हुने यौन अपराधले उनीहरूको मानसिक, शारीरिक र भविष्यमा दीर्घकालीन असर परिरहेको छ। अर्कोतर्फ डिजिटल प्रविधिको विस्तारसँगै साइबर बुलिङ, चरित्र हत्या जस्ता नयाँ प्रकृतिका अपराधले महिलाको सम्मान र गोपनीयतामा गम्भीर आघात पुर्याएको प्रस्तावमा उल्लेख छ। र चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका छन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित बनेका छन्। राप्ती गाउँपालिका साथ सिसेनिया निवासी रणप्रसाद सुवेदीले कृष्ण जन्माष्टमीदेखि हालसम्म 9 लाख रूपियाँको केरा बिक्री गरेको बताउनुभयो। सिसनिया लगायत देउखरी क्षेत्रमा 35 बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आउनुभएका सुवेदीले एक महिनामा 9 लाख रूपियाँ बराबरको केरा बेचेको बताउनुभयो। जन्माष्टमीको बेला मात्रै 5 लाख रूपियाँको केरा बेचेका सुवेदीले तीजको अवसरमा हालसम्म करिब 4 लाख रूपियाँ बराबरको मालभोग केरा बेचेको बताउनुभयो। उहाँका अनुसार गएको फागुनमा आएको हावाहुरीका कारण 12,000 बोट ढल्दा उत्पादनमा कमी आएको छ। राप्ती केरा प्रवर्धन समूहका अध्यक्ष समेत रहनुभएका सुवेदीका अनुसार गत वर्षको तुलनामा यस वर्ष केरा उत्पादन किसानले केराको राम्रो मूल्य पाएका छन्। बाहिरबाट केरा आयातमा कमी हुँदा जिल्लामा उत्पादन भएको केराले मूल्य पाएको किसान सुवेदीले बताउनुभयो। उहाँका अनुसार चाडपर्वको समयमा बाहिरबाट केरा भित्रिन नपाउँदा स्थानीय केरा उत्पादक किसानले राम्रो मूल्य पाएका छन्। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली जीविस रोड खोराहिदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: त्यो रेट छ कत्रो नो इट लाइक प्रो राशिता पाउ फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति राम हरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5-63-509 र मोबाइल 9843-50-65-23
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
10: नोट अत्याधुनिक सेवा सहित 500 MA डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
10: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
9: सम्पर्क फोन 082-5-90-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
12: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-5-90-829 सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825
14: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
15: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
14: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
16: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
17: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
18: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही, दाङ। फोन नम्बर 0825562023, 98478617, 98478635643।
18: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
19: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
18: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
18: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
18: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट, दाङ।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन्न नजाने?
2: जान्न।
1: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र कहाँ?
2: भन्दिन के?
1: साथै भन्दिनौ।
2: आई लभ यु पिंकुली भनेको।
1: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइजा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
7: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध शल्यक्रियाहरू
7: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
6: बालबालिकाको न्यूरो सर्जरी
7: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
6: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
6: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
8: खुशीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
6: उपचार हुने रोगहरू
7: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी

0: काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
2: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
3: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
2: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
3: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
2: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
3: शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टर बिपिचो घोराहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 98478 23 572।
4: कोसेली बेकरी र बीएन फूड ट्रकको फेसबुक पेज फलो लाइक शेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ लौ लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेली बेकरी र बीएन फूडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
5: सञ्चालक नरेश कुमार श्रेष्ठ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 43 226।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको।
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। घटेकोशी बाढ़ीबाट कृषि क्षेत्रमा ठूलो क्षति, 1 अर्ब रूपियाँ भन्दा बढ़ीको पशुधन मात्र गुमियो। दार्जीलिङको कृष्णगिरी सड़क असोज 1 गतेदेखि 2 तर्फे खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भीड़, भोटेकोशी बाढ़ीले निम्त्याएको विपद कारण रौनक घट्यो। हिमनदी तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र पनि उच्च जोखिममा, 1 दशकको तुलनामा पग्लिने दर झण्डै 65% बढ़्यो। र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीले विशेष गरी धान, तरकारी र पशुपक्षी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1,669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट

0: गर्दा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1,843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोट, गढी र धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रूपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढ़ीबाट कुल 2,52,000 भन्दा बढ़ी पशु पंक्षी प्रभावित भएका छन्, जसमध्ये 4,572 भैंसी मरेर 45,72,00,000 रूपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा 39,13,00,000 तथा गाई गोरूमा 17,92,00,000 रूपियाँ बराबरको नोक्सानी भएको छ। संख्याका हिसाबले 2,14,000 भन्दा बढ़ी कुखुरा प्रभावित भए पनि कुल आर्थिक क्षतिमा भैंसी, बाख्रा र गाई गोरूको हिस्सा मात्रै 92% भन्दा धेरै छ। बाढ़ीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ। भोटेकोशीको बाढ़ीका कारण कटानमा परि क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्ड असोज 1 गतेदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढ़ी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँगको परामर्श गरी भित्तातर्फबाट नयाँ क्र्याक खनेर सड़क बनाइएको छ। हिजो परीक्षणका रूपमा ग्यास बुलेटहरू पार गराइए पनि सड़कमा ग्राभेल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोज 1 गतेदेखि नियमित दुईतर्फी गाड़ी खुलाइने सड़क विभागले जनाएको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज नेउपानेले असोज 1 गतेदेखि सड़क खुलाउने तयारी भए पनि पहिरोको जोखिम भने कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ। सड़क विभागले बाढ़ी र पहिरोको प्रभाव त्रिशुली र नारायणी क्षेत्रसम्म परेकाले विपदको समयमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सड़कको अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई अपील गरेको छ। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकालीन पुनर्निर्माणको काम अघि बढ़ाइने विभागले जनाएको छ। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ। श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाहरूले योग्य जीवन साथीको कामना गर्दै मनाइने तीजका अवसरमा बिहानदेखि पशुपतिनाथसहित देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड़ लागेको छ। यस वर्ष विगतको तुलनामा दर्शन व्यवस्थापन सहज भए पनि देशभर आएको बाढ़ी पहिरो र विपदका कारण तीजको रौनक भने केही खस्किएको छ। पशुपतिनाथ परिसरमा पुगेका भक्तजनहरू परम्परा जोगाउन पूजा आराधना गरे पनि बाढ़ी पीड़ितको पीड़ाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले तीजको पूजा आराधना मार्फत आफ्ना परिवारको सुस्वास्थ्यका साथै बाढ़ी पहिरोका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धांजली अर्पण गर्दै विपदमा परेकाहरूको शीघ्र उद्धार र देशमा शान्तिको कामना गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले संवैधानिक तथा कानूनी अधिकारहरूलाई हरेक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु अहिलेको मुख्य प्राथमिकता रहेको उल्लेख गर्नुभयो। यसका लागि संघ, प्रदेश र पालिका बीच प्रभावकारी सहकारी आवश्यक रहेको उहाँको भनाई छ। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरेको यस वर्षको बाल दिवसले बालबालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गरिन सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्री शाहले बताउनुभयो। नेपालको संविधान र बालबालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यम सिम्टमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556 4943 4395 555।

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन घर बरसिं उपहार रू 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्र कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन होस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामशाह पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू नेपालमा राजनीतिक आन्दोलन र हुलदंगाका बेला संग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ अन्तर्राष्ट्रिय संग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशमा संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ राजनीतिक अशान्तिका क्रममा संग्रहालयहरूले जबरजस्ती प्रवेश तोड़फोड़ चोरी आगजनी र प्रतात्विक वस्तुको अवैध ओसारपसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायत ऐतिहासिक भवन प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले संग्रहालय संचालनमै संकट आएको उजागर गरेको छ अध्ययनले संग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ यसका लागि भौतिक सुरक्षा आपतकालीन पूर्व तयारी अभिलेखीकरण बीमा र संकटपछिको पुनर्स्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालिएको छ अब विदेशको खबर हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको पाइएको छ अन्तर्राष्ट्रिय एकीकृत प्रवृत्ति विकास केन्द्र एसिमोड र परामर्श संस्था सिस्टेमिक लगायत संस्थाले तयार पारेको प्रतिवेदन उद्धृत गर्दै बीबीसीले जनाए अनुसार भारतको कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 20% हिस्सा हिमालयको पानी कृषि जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर संकटमा पर्ने चेतावनी दिएको छ अध्ययन अनुसार हिमाली क्षेत्रका हिमनदीहरू एक दशकको तुलनामा 65% छिटो पग्लिरहेका छन् भारतमा हुने कुल विपद मध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरिएका हिमताल मध्ये 56 अत्यधिक जोखिमको अवस्थामा रहेका छन् यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रका झण्डै 40,000 हिमनदी मध्ये भारत सहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन् यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन हिमनदी अनुगमनको दायरा बढ़ाउन र पहाड़मा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ अब खेल खबर यूएईको दुबईमा गैराती भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसीसीका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ नकवी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड पीसीबीका अध्यक्ष समेत हुनुहुन्छ दक्षिण एसियाली छिमेकी देशहरूबीच चलिरहेको राजनीतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो दुवै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराउँदै उपाधि जित्यो तर दुवै टोलीका खेलाड़ीहरू आफ्ना ड्रेसिङ रूमबाट पर्खिरहँदा खेलपछिको समारोह 45 मिनटभन्दा धेरै समयसम्म ढिलो नपुगेको थियो त्यसपछि अम्पायरहरूलाई चिनो तथा उपविजेता टोली श्रीलंकाका खेलाड़ीहरूलाई पदक र पुरस्कार रकमको चेक हस्तान्तरण गरिएपछि सम्मान कार्यक्रम सम्पन्न भयो यद्यपि कुनै पनि व्यक्तिगत पुरस्कारका साथै भारतीय टोलीलाई पनि पदक वा ट्रफी लिनका लागि बोलाइएन सन् 2025 पाकिस्तानलाई हराउँदै एसिया कप जितेपछि पनि भारतीय पुरूष टोलीले मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो चार भन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक भोटेकुसी बाढ़ीबाट कृषि क्षेत्रमा ठूलो क्षति 1 अर्ब रूपियाँ भन्दा बढ़ीको पशुधन मात्रै गुमियो धादिङको कृष्णवीर सड़क असोज 1 गतेदेखि 2 तर्फी खुलाउने तयारी अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भीड़ भोटेकुसी बाढ़ीले निम्ताएको विपद कारण रौनक घट्यो हिम नदी तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र पनि उच्च जोखिममा एक दशक अघिको तुलनामा पग्लिने दर 65% बढ़्यो र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दंगालीबाट किनेर हेर न।
1: लौ त, म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-565-775।
2: सम्पर्क नम्बर 98-478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा।
8: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
9: वरिष्ठ हार्ट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराहीमा।
10: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
9: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोड्ने सम्बन्धी अपरेशन सेवा।
11: अन्य विशेषज्ञ सेवाहरू:
12: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा।
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
14: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा।
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा।
16: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा।
17: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा।
18: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
19: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-585-2018।
20: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
21: बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री, हरेक महिनाको चौथो शुक्रबार दिव्य फार्मेसी घोराईदाङमा।
22: डाक्टरद्वारा दिइने सेवाहरू:
21: नवजात शिशु तथा बाल बालिकाको स्वास्थ्य परीक्षण,
22: बाल बालिकाको नियमित स्वास्थ्य परीक्षण,
21: ज्वरो, रुगा खोकी तथा संक्रमणको उपचार,
22: पोषण तथा वृद्धि विकास सम्बन्धी परामर्श,
21: खोप सम्बन्धी परामर्श,
22: नवजात शिशुको स्वास्थ्य परीक्षण तथा हेरचाह,
21: बाल बालिका सामान्य तथा दीर्घ रोगको उपचार।
22: साथै प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस, एमडी, एमएस, एफएमएएस, डीएमएएस द्वारा प्रत्येक दिन दिव्य फार्मेसी घोराईदाङमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
21: सम्पर्क नम्बर 082-595-410, 98-478-28913, 98-478-26163।

0: గంగా రైడర్ మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.

नमस्कार, आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो कार्यक्रम लेखबेसीको भाकाको पर्खाईमा रहनुभएका सम्पूर्ण तमाम श्रोताहरूमा हार्दिक स्वागत छ। म शालिकराम चौधरीको तर्फबाट सदाझै आज पनि उपस्थित भइसकेका छौं लेखबेसीको भाका लिएर। आज सोमबारेको बसाईमा छौं। सोमबारेको बसाईमा के गर्छौं त भन्दा हाम्रा रोजाईका भाकाहरू बजाउने गर्दछौं। आज पनि मीठा मीठा लोक भाकाहरू लिएर आएका छौं। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज कुन माध्यमबाट सुन्दै हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ, हामीलाई साथ दिनुहोला यही आग्रह गरे मैले। यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.radioMP.org लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। त्यसै गरी मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि तपाईँ संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। मैले रेडियो मध्यपश्चिमको फेसबुक मार्फत पनि मैले लाइभ पनि गरेको छु। नेपालीमा रेडियो मध्यपश्चिम टाइप गर्नुहोला, त्यहाँबाट पनि तपाईँ सुन्न सक्नुहुन्छ। हजुरहरूलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुनेर साथ दिनुहोला। आउनुहोस् कार्यक्रमको दैलो घारौं एउटा मिठो गीतबाट स्वीकार्नुहोस्।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। फरक बार फरक तबरले आउने क्रममा आज सोमबारीको बसाईमा छौं। हजुरहरूलाई मनपर्ने मिठा मिठा सुमधुर भाकाहरू यहाँबाट बजाइरहेका छौं, अवश्य पनि मन पराइरहनु भएको छ मलाई विश्वास छ। कार्यक्रम लेक बेसीको भाका हप्ताको 6 दिन शनिबार बाहेक अरू बार फरक फरक फर्म्याट अनुसार दिउँसो 3 बजेको नेपाल खबर पश्चात केही व्यापारिक विश्रामपछि तपाईँको माझमा हामी आउने गर्दछौं। गीत संगीतमा हाम्रा सुख दुःखका कुराहरू, हाँसो रोदन सबै कुराहरू समेटेका हुन्छन् होइन, त्यस कारणले गर्दाखेरि हामीलाई आनन्द प्रदान गर्ने गर्दछ। हामी जुटिराखेका छौं तपाईँको माझमा मिठा मिठा गीत संगीतहरू बजाएर तपाईँलाई मनोरञ्जन दिलाउने प्रयास गरिरहेका छौं। यसै क्रममा फेरि पनि अर्को गीत राख्न चाहन्छु, स्वीकार्नुहोस्।

श्रोताहरू यस्तै यस्तै मिठा मिठा भाकाहरू बजाउँदै लेक बेसीको भाकाको यात्रा गरिरहेका छौं। मनोरञ्जन लिइरहनु भएको छ, आनन्द प्राप्त भइरहेको छ भन्ने विश्वास छ मलाई। तपाईँ जे जस्तो अवस्थामा हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ भने पनि तपाईँ रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ। हामीले पुराना तथा नयाँ खालका भाकाहरू बजाइरहेका छौं। पुराना भाका पहिले कस्ता थिए होइन, अहिले बजारमा कस्ता आइरहेका छन्, फरक फरक धारमा नयाँपन दिएको जस्तो देखिन्छ, तर आधुनिकताको नाममा हाम्रा मौलिकताहरू नहराउन् नबिर्सौं। हामी यही भन्न चाहन्छु, तपाईँको प्रिय स्टेशन रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ, लेक बिस्कुटको भाकामा हुनुहुन्छ, म छु तपाईँको साथमा शालिग्राम चौधरी। यसै क्रममा फेरि पनि अर्को गीत राख्न चाहन्छु, स्वीकार्नुहोस्।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेख बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिकराम चौधरी। आज पनि सोमबारको बसाईमा हामी तपाईँको माझमा मिठा मिठा भाकाहरू राखिरहेका छौं। अवश्य पनि श्रोताहरू, यस कार्यक्रममा हामी हाम्रै गाउँठाउँमा हाम्रै समाजमा गाइने गुन्जने भाकाहरू बजाउने गर्दछौं। उकाली ओह्राली गर्दा होस् या भन्ज्याङ चौतारी गर्दा होस्, मेलापात गर्दा होस्, हामीले गाइने भाकाहरू गुन्जने भाकाहरू हामी यहाँ राख्ने गर्दछौं। श्रोताहरू, लोक दोहोरी लोकगीत भन्न बित्तिकै हामी एउटा हाम्रो परम्परा हाम्रो संस्कृतिसँग जोडिएको हुन्छ। लोकदोहोरीमा हाम्रा भोगाएका कुराहरू होइन विगतका होस् या वर्तमानमा भइरहेका कुराहरू समेटेका हुन्छन्। त्यसकारणले गर्दाखेरि लोकदोहोरी भनेको हाम्रो सुख दुःखको साथी हो। कार्यक्रम देखिदेशीको भाका तपाई हप्ताको छ दिन शनिबार बाहेक रेडियो मध्यपश्चिमबाट प्रसारित कार्यक्रम लेखदेशीको भाका तपाई 3 बजेको नेपाल खबर पश्चात र केही व्यापारिक विश्रामपछि तपाई लेखदेशीको भाका सुन्न सक्नुहुन्छ। आज पनि हामी उपस्थित भइसकेका छौं। आज सोमबारको बसाईमा मिठा मिठा गीत संगीत बजाएर तपाईलाई मनोरञ्जन गराउने प्रयास गरिरहेका छौं। हामी आज तपाईहरूलाई सहभागी प्रत्यक्ष सहभागी गराएका छैनौ, तपाईको माझमा हामी लगातार एकलौटी रूपमा हामी गीतहरू बजाइरहेका छौं, भाकाहरू पस्किरहेका छौं। अवश्य पनि सुनेर साथ दिनुहोला। यसै क्रममा अर्को भाका राख्न चाहन्छु, स्वीकार्नुहोस्।

श्रोता हरु यति बेला तपाई सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति कार्यक्रम एक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। आज सोमबारको बसाईमा हामीले लगातार हाम्रा रोजाएका गीतहरू बजायौं, अवश्य पनि मन पर्यो होला यही विश्वास लिएको छु। श्रोताहरू हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। यतिन्जेलसम्म शुरूदेखि अन्तिमसम्म सुनेर साथ दिनुभए सम्पूर्ण श्रोताहरूमा धन्यवाद अनि र आज बजाएका गीतका सर्जकहरूप्रति पनि हार्दिक नमन गर्न चाहन्छु। आजको बसाईबाट म शालिग्राम चौधरी बिदा हुन चाहन्छु। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
5: के गर्ने बाबु,
6: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
5: फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
8: सम्पर्क मोबाइल 98477279।
9: र 98578-3689।
10: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
11: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अमरेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
10: हाम्रा विशेषताहरू:
11: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
10: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
11: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।

0: कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निवा बुढा थोकी म्याक्सिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487।
4: होइन भाइला लखर लखर कहाँ हिँडिस?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घरका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।
8: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
8: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
9: मध्यपश्चिम ट्याङ्क्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङको तुलसीपुर 6 स्थित चियासिया रेस्ट्रोले 18 वर्ष मुनिका बाल बालिका तथा किशोर किशोरीहरूलाई चुरोट र रक्सी बिक्री वितरणमा पूर्ण रोक लगाएको छ। स्वास्थ्य र मर्यादित खानपान संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यका साथ यस्तो नियम बनाइएको संचालक नरेश रेग्मीले बताउनुभयो। समाजमा नकारात्मक सन्देश दिनुका साथै युवा पुस्तालाई दुर्व्यसनबाट जोगाउन 18 वर्ष मुनिका ग्राहकहरूका लागि मद्यपान तथा धूम्रपान जन्य वस्तुहरू पूर्ण रूपमा निषेध गरिएको उहाँको भनाई। साथै उक्त रेस्टुरेन्टले नयाँ संचालनको अवसरमा ग्राहकका लागि विशेष अफर पनि ल्याएको छ। चियासियामा खाजा खान आउने ग्राहकलाई 10% छुटको व्यवस्था गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी प्रस्तावमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083का अवसरमा शुभकामना सन्देश मार्फत प्रधानमन्त्री शाहले बाल अधिकारको सम्मान संरक्षण र प्रवर्धनमा निरन्तर क्रियाशील अभिभावक शिक्षक जनप्रतिनिधि राष्ट्रसेवक नागरिक समाज विकास साझेदार संचार जगत तथा सम्पूर्ण सरकारवालाप्रति सम्मान व्यक्त गर्नुभएको छ। यस वर्ष बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ। यस वर्षको नाराले बालबालिकाको वर्तमान सुरक्षित र अधिकार सम्पन्न बनाएर मात्रै राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने गहन सत्यलाई जोड़ दिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धि 1989 को पक्ष राष्ट्रका रूपमा अनुमोदन गरी

0: भेदभाव रहित सर्वोत्तम हित जीवन र बाँच्न र विकास पाउने अधिकार तथा विचार व्यक्त गर्ने अधिकारमा आधारित सिद्धान्तप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ। ती मूल्य मान्यतालाई नेपालको संविधानको धारा 39 बाल बालिकाको हक, अन्तर्राष्ट्रिय बाल बालिका नीति 2080 र बाल बालिका सम्बन्धी ऐन 2075 मौलिक हक तथा कानूनी अधिकारका रूपमा सुदृढ ढंगले सुनिश्चित गरेको प्रधानमन्त्रीले बताउनु भएको छ। हरितालिका तीज पर्वको दिनमा पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नियमित ओपीडी सञ्चालन गरेको छ। पर्वका कारण सार्वजनिक विदा भए पनि बिरामीको स्वास्थ्य सेवामा असर नपरोस् भन्ने उद्देश्यले प्रतिष्ठानले ओपीडी सेवा खुल्ला राखेको प्रतिष्ठान प्रशासनले जनाएको छ। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीले नियमित रूपमा ओपीडी सेवा लिन सक्ने जनाइएको छ। प्रतिष्ठानले चाडपर्व तथा सार्वजनिक विदाका दिनमा समेत आकस्मिक लगायत अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्दै आएको छ। र जाजरकोटको नलगाडमा गएराती परेको अविरल वर्षासँगै आएको बाढ़ीले बस्ती बगाएको छ। नलगाड नगरपालिका 1 र 2 को सिमानामा पर्ने बौलाह खोलाले नजिकै रहेको खोला बगरमा अस्थायी टहरा बगाएको हो। स्थानीय पसलहरू समेत बगेका छन्। स्थानीय खोला बढ़ेको आवाज आउन थालेपछि भागेर बाँच्न सफल भएको स्थानीयको भनाइ छ। नलगाड नगरपालिका 1 का वडा अध्यक्ष धनबहादुर महरले बाढ़ीले ठूलो क्षति गरेको जानकारी दिनुभयो। पूर्व सतर्कताका कारण मानवीय क्षति नभए तापनि सरसामान बगाएको छ। आफ्नो वडाको बैरीताल बजारमा मात्र 11 जना स्थानीयको घर तथा पसल बगाएको वडाध्यक्ष महरले जानकारी दिनुभयो। नलगाड 2 का वडाध्यक्ष पूर्णबहादुर खत्रीले आजको अविरल वर्षाले निकै क्षति पुर्याएको बताउनुभयो। पानीसँगै आएको पहिरोले खर्कमा रहेका हजारी खत्रीको 1 हल गोरु पुरिएको वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो। नलगाड 3 का वडाध्यक्ष पूर्णबहादुर विष्टले गैरातीको वर्षासँगै आएको खहरे बाढ़ीले स्वास्थ्य चौकी कैनामा क्षति गरेको बताउनुभयो। खहरे खोलामा आएको भल बाढ़ी स्वास्थ्य चौकीभित्र भरिएर क्षति गरेको वडाध्यक्ष विष्टले जानकारी गराउनुभयो। बौला खोलामा आएको बाढ़ीले सड़कको विभिन्न भाग कटानका कारण भेरी करिडोरमा यातायात सेवा ठप्प भएको छ। खहरे खोलामा आएको बाढ़ीले सड़क च्यातिएपछि यातायातका साधन सञ्चालन गर्न नसकिने अवस्थामा बनेको छ। भेरी करिडोर अन्तर्गत जाजरकोट रूकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सड़क भएकाले सड़क अवरूद्ध हुँदा यात्रु तथा स्थानीयवासीलाई समस्या भएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले गएरातीको वर्षासँगै आएको बाढ़ी पहिरोले नलगाड नगरपालिका 11 वटा घर पसल बगाएको जानकारी आएको बताउनुभयो। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था।
1: अर्डर अनुसार खाली बोतलको उत्पादन।
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी। फोन नम्बर 082-5630-021 र होटल दाङगारी नजिक जीवन चौधरी। मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
1: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
1: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोन फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
2: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
5: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
6: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
5: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
7: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ,
8: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
7: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
8: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
7: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
8: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
7: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
8: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
7: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
8: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
7: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
8: सम्पर्क नम्बर 082-560-023।
7: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
9: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
10: विस्तृत आँखा परीक्षण उपचार,
11: बाल दृष्टिरोग निदान उपचार,
12: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
10: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
12: कन्ट्याक्ट लेन्स सेवा,
7: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
12: कृत्रिम आँखा फिटिङ गरिन्छ,
10: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
12: दाङ जिल्लाकै पहिलो र एकमात्र
11: भिजन थेरापी सेवाहरू,
12: अल्छी आँखा उपचार,
7: डेढो आँखा उपचार,
12: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
10: डबल भिजन उपचार,
12: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
10: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
12: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
10: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
8: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
7: फोन नम्बर 98-89-84-602 र 98-64-84-73।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
5: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ सम्पर्क फोन नम्बर 01-46-20-310
5: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957

0: रेन्ज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनेन्स र फ्री एक्सेसरी। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

Ha ha ha ha!

0: फिसा भएको छ। दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
1: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
2: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: गंगा रेडियस मेरो एवरेस्ट
1: मध्य पश्चिम चाङच्याक यति बेला बेलुकीको 5 बजेको छ।

तर आज हरितालिका तीज पर्व मणिटिरहलबाट भाद्र शुक्ल तृतीयाको दिन व्रत बैस्कन भगवान शिवको पूजा तथा उपासना गर्लसे पारिवारिक सुख शान्ति ओ कल्याण प्राप्त हुन धार्मिक विश्वास रहलबा कालदर खैलसँग औपचारिक रूपमा शुरू हुलक तीज पर्व काल ऋषि पञ्चमी मनाइलसँग समापन हुने बा तीजको अवसरमा घोराई स्थित अम्बिकेश्वरी मन्दिर तथा धारापानी मन्दिर लगायत विभिन्न शिवालयमा आज बिहानीसे भक्तजनको घुइँचो लागलबा यद्यपि विगतको वर्षमा जस्तो यी वर्ष तीजको उत्साह उल्लास दिग्गिल्ने हो हालको फुटेको सी बारिसले भारी जनधनको क्षति पुगेल पाछ वक्र प्रभाव तीज पर्वमा समेत परलबा बाढ़ीसे हुलक क्षतिप्रति दुःख व्यक्त गर्दै यी वर्ष तीज हन विगतको तुलनामा सामान्य रूपमा मनिती गरिगेलबा तीजको अवसरमा सरकारसे आज महिला हन सार्वजनिक विदा समेत दराखल दर खाइल पाछ आज व्रत बैसना ओ दिदी बहिनी जम्मा होक्न नाचगान गर्न परम्परा रहलबा धार्मिक मान्यता अनुसार सेक्नासे निराहार निसेक्नासे जलाहार ओ उफे सम्भव निउलेसे फलाहार कैकन व्रत बैसना करजिठा स्वास्थ्य विज्ञ होक्नसे भरि आफ्नो स्वास्थ्य अवस्थान ध्यान देखन केल व्रत बैसकला सुझाव दिएलबाट निराह व्रत बैस निसेक्नाको नक्से प्रशस्त पानी फलफूल तथा जुस सेवन गर चिकित्सकको सुझाव बाटिन लम्बा समयसम्म निराह बैसबेर शरीरमा पानीको कमी होकन कमजोरी तथा बेहोश हुन जोखिम हुनिसक्ना हुलकर्से विशेष सावधानी अपनाएकला चिकित्सक हुकनक्से आग्रह करलबाट स्वास्थ्य अवस्था कमजोर हुलको निराहा व्रत बैसबेर व्रत बैस निसक्ना हुकनक्से गहुँ वा कुक्निक रोटी तथा स्याउ सुन्तला क्यारा जस्ता फलफूल सेवन कैकन फे व्रत बैस सेक्जिना धार्मिक मान्यता रहलबा। हरितालिका तीज पर्वको दिनमा फेर आप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित ओपीडी सेवा सञ्चालनमा रहलबा पर्वको कारण सार्वजनिक विदा हुलसफे बेरम्याउ कनक स्वास्थ्य सेवामा असर निपरोस् कैकन प्रतिष्ठानसे ओपीडी सेवा खुल्ला कैरखलो करलख हो प्रतिष्ठानमा उपचारको लागि ऐना बेरम्याउ कनकसे नियमित रूपमा ओपीडी सेवा लिह सिक्ना जनागेलबा प्रतिष्ठानसे चाडपर्व तथा सार्वजनिक विदाको दिन समेत आकस्मिक लगायत अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्दिया दाङको तुलसीपुर छ स्थित सिआसिआर रेस्टोसे 18 वर्ष छिटीका बालबालिका तथा किशोर किशोरीको नक्ला चुरो तथा रक्सी बिक्री वितरणमा पूर्ण रोक लगाएर राखल स्वास्थ्य ओर मर्यादित खानपान संस्कृतिको प्रवर्धन गर्न उद्देश्यका साथ असिन नियम बनागिलक संचालक नरेश रेग्मी बटुवा राखल समाजमा सकारात्मक सन्देश दिन उस्ताहको युवा पुस्तान दुर्व्यसनसे जोगाइकला 18 वर्ष छिटीको ग्राहकको नक्कलाक मध्यपान तथा धूम्रपान जन्ने वस्तुसे पूर्ण रूपमा निषेध गरगिलक उहाँको काही बाटिन उस्ताहको उक्त रेस्टोसे लौ संचालनको अवसरमा ग्राहकको नक्कलाक विशेष अफर फे अनराखल चिया सियामा खाजा खैना ऐना ग्राहकको नक्ला 10% छुटको व्यवस्था गरगिलबा। हुइठा त आज थारू भाषक मध्यपश्चिम खबर अत्रह काल सन्ध्या फे थारू भाषक मध्यपश्चिम खबर सुन सिक्ने बाटी अखसक खबर मसे समाचार कक्ष कसकु संगरेनसँग मैसालिक राम चौधरी विदाहीटु रेडी मध्यपश्चिम ओनिटी रवि राम राम।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दैव हजुर, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727979।
8: र 98578336689।

0: बेस्ट प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अडगुरी।

0: सुरक्षित जीवन जीउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: एक्सचेंज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै क्याश डिस्काउंट अन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेंज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: गिरेन एक्सचेंज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, राई 15 दाङ।
3: एक्सचेंज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: सब जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दाङ। सम्पर्क मोबाइल नम्बर 9858303151, 9848333133 र 9686372444।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, जो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: के तपाई दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू,
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
10: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
11: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-581-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
15: इन्डोस्कोपी सेवा
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-734 र 082-560-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू,
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
19: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
18: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू,
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-6994, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
21: डाक्टर आउने बारे सूचना।
22: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
21: डाक्टरद्वारा दिइने सेवाहरू,
22: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
21: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
23: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
24: बिरामी जाँचो निमित्त यही असोज 17 गते शनिबार
25: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
17: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-1-28-89-028।
26: खुसीको खबर।
27: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
26: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
17: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
28: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
17: उपलब्ध। शल्यक्रियाहरू,
28: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
17: बालबालिकाको न्युरो सर्जरी,
28: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
17: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
28: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
17: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
29: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
30: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
29: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
26: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
31: कहाँ हुनु हो काका,
0: यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
0: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
0: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि

0: सेवाहरू
1: डाक्टर हेमकर्गेवाली द्वारा दिइने सेवाहरू
0: छाती दम निमोनिया खोकी छेरो
1: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
0: मधुमेह सुगर मृगौला रोग
1: पिसाब पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
0: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
1: युरिक एसिड बाघ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
0: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
1: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
0: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
4: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
5: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
4: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
5: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
4: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910
4: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ
6: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
7: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radiomp.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङमा चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा किसान उत्साहित, 1 महिनामा 9 लाख रूपियाँ बराबरको केरा बिक्री गरेको किसानको भनाई।
1: तीज पर्वको दिनमा पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा नियमित ओपीडी सेवा सञ्चालन। तुलसीपुर स्थित चियासिया रेस्टुरेन्टले 18 वर्ष मुनिका बालबालिका तथा किशोरलाई चुरोट र रक्सी बिक्रीमा पूर्ण रोक।
0: दाङ सहित देशभर आज हरितालिका तीज पर्व मनाइयो। गत वर्षहरूमा जस्तो यस वर्ष तीजको उत्साह देखिएन।
1: र कर्णाली प्रदेशमा बितेको 3 वर्षको अवधिमा सवारी दुर्घटना र विपदका घटनामा परि 669 जनाको मृत्यु।
0: अब खबर विस्तारमा।
1: दाङ सहित देशभर आज हरितालिका तीज पर्व मनाइएको छ। भाद्र शुक्ल तृतीयका दिन व्रत बसेर भगवान शिवको पूजा तथा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दरखाएसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व भोलि ऋषि पञ्चमी मनाएसँगै समापन हुनेछ। तीजको अवसरमा घोराई स्थित अम्बिकेश्वरी मन्दिर तथा धारपानी मन्दिर लगायत विभिन्न शिवालयहरूमा आज बिहानै

0: देखि भक्तजनको घुइचो लागेको थियो। यद्यपि विगतका वर्षहरूमा जस्तो यस वर्ष तीजको उल्लास देखिएको छैन, हालैको भटेकुसी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि त्यसको प्रभाव तीज पर्वमा समेत परेको छ। बाढ़ीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यस वर्ष तीजलाई विगतको तुलनामा सामान्य रूपमा मनाइएको छ। तीजको अवसरमा सरकारले आज महिलालाई सार्वजनिक विदा समेत दिएको छ। दर खाएपछि आज व्रत बस्ने र दिदी बहिनी जम्मा भएर नाचगान गर्ने परम्परा छ। धार्मिक मान्यता अनुसार सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि सम्भव नभए फलाहार गरेर व्रत बस्न सकिन्छ। स्वास्थ्य विज्ञले भने आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिएर मात्र व्रत बस्न सुझाव दिएका छन्। निराहार व्रत बस्न नसक्नेहरूले प्रशस्त पानी, फलफूल तथा जुस सेवन गर्न चिकित्सकको सुझाव छ। लामो समयसम्म निराहार बस्दा शरीरमा पानीको कमी भई कमजोरी तथा बेहोस हुने जोखिम हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन्। स्वास्थ्य अवस्था कमजोर भएका वा निराहार व्रत बस्न नसक्नेहरूले गहुँ वा मकैको रोटी तथा स्याउ, सुन्तला, केरा जस्ता फलफूल सेवन गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ।
1: आज हरितालिका तीज। तीज भन्ने बित्तिकै धेरैका आँखामा रातो सारी, हरियो चूरा, पोते, नाचगान र दरको सम्झना आउँछ। तर केवल तीज एउटा चाडको नाम मात्र होइन, नेपाली महिलाको जीवन, सम्बन्ध, संस्कार र समयसँगै बदलिँदै गएको सामाजिक अवस्थाको कथा पनि हो। एक समय थियो तीज विवाहित चेलीका लागि माइती पुग्ने दुर्लभ अवसर थियो। वर्षभरि कर्म घरको काममा व्यस्त हुने बुहारीका लागि माइतीको आँगनमा पुगेर दिदी बहिनी भेट्नु, सुख दुःख साट्नु र मनका कुरा गीत मार्फत पोख्नु नै तीजको ठूलो खुशी थियो। अहिले भने तीजको स्वरूप फेरिएको छ। यातायात र संचारको सुविधा बढ़ेको छ। माइती पुग्न कसैको बाटो कुरिरहनु पर्दैन। तीज आउनु अघि नै दर खाने कार्यक्रम शुरू हुन्छ। साथी तथा दिदी बहिनी रेस्टुरेन्ट र समारोहमा भेटिन्छन्। तीजका तस्विर र भिडियो सामाजिक सञ्जालमा छरिन्छन्। सवारीका साधन नभएकै कारण विवाहपछि टाढा टाढा पुग्ने र वर्षभरिमा माइती आउजाउ गर्न सहज नहुने भएकाले तीजमा माइती जानु पाउनु ठूलो अवसर मानिन्थ्यो। तीज आउनु केही समय अघि नै बाबु, दाजु वा भाइ चेलीलाई लिन कर्मघर पुग्ने चलन थियो। माइती पुगेपछि दिदी बहिनी र चेलीबेटी एकै ठाउँमा जम्मा हुन्थे, नाचगान हुन्थ्यो, सुख दुःखका कुरा हुन्थे। घर परिवारमा भोगेका पीड़ा, गुनासा र मनमा कुराहरू तीजका गीत मार्फत सुनाउने गरिन्थ्यो। फोन वा सामाजिक सञ्जाल नभएकाले टाढा भएका आफन्तसँग प्रत्यक्ष भेटेरै कुरा गर्नुपर्थ्यो। त्यसैले तीज महिलाका लागि मनको भारी बिसाउने अवसर पनि थियो। छोरी चेली आउने भएपछि माइती पक्ष पनि बाटो हेरेर बस्थ्यो। घरमा चेलीका लागि दरको जोहो गरिन्थ्यो। उपलब्ध खाद्य सामग्री जुटाएर विशेष खाना बनाइन्थ्यो। सबैजना भेला भएर खाने, नाच्ने र रमाइलो गर्ने गरिन्थ्यो। तर तीज आए पनि सबै बुहारी माइत जान भने पाउँदैनथे। घरको कामलाई प्राथमिकता दिने भएकाले कतिपयलाई सासू ससुराले माइत जान अनुमति नदिने अवस्था थियो। अहिलेको पुस्तासम्म आइपुग्दा तीज मनाउने तरिकामा विस्तारै परिवर्तन आएको धेरै महिलाहरूको अनुभव छ। अघिल्लो पुस्ताको तुलनामा महिलामा चेतना बढ्दै गएपछि चेलीलाई माइती जाने दिन र महिलाले पनि चाडपर्व मनाउन पाउनुपर्ने सोचको विकास हुँदै गएको छ। सड़क र सवारी साधनको पहुँच बढेपछि माइती आउजाउ अझ सहज भएको छ। पहिले बाबु, दाजु वा भाइ चेलीलाई लिन आउनुपर्ने अवस्था भए पनि पछि यो चलन कर्मश कम भयो। फोनको सुविधा आएपछि माइतीबाट फोन गरेर बोलाउने र चेली आफै जाने क्रम बढ़्यो। तीजको अघिल्लो दिन दर खाने र भोलिपल्ट व्रत बस्ने परम्परा कायमै रह्यो। बदलिदो परिस्थितिमा विवाहित महिलाले श्रीमानको दीर्घायु तथा परिवारको सुख समृद्धिको कामना गर्दै व्रत बस्ने, दिनभर साथी संगीसँग भेटघाट गर्ने र नाचगान गरेर तीज मनाउने गरेको पाइन्छ। तीज महिलाको पर्व हो। तीजमा दर खाने, व्रत बस्ने र श्रीमानको दीर्घायुको कामना गर्ने परम्पराबारे धेरै महिलाहरू जानकार नै छन्। तर अहिले तीज आउनुभन्दा महिनौदेखि दर खाने कार्यक्रम शुरू हुन्छ। साथी तथा महिलाहरू समूह बनाएर पार्टी, समारोह र रेस्टुरेन्टमा जाने, दर खाने र रमाइलो गर्ने चलन बढ़ेको छ। परम्परागत खानासँगै मासु चिउरा तथा विभिन्न पेय पदार्थ सहितका कार्यक्रम पनि हुन थालेका छन्। पहिरन र गर गहनामा प्रदर्शनको प्रवृत्ति बढेको अधिकार कर्मी महिलाहरूको अनुभव छ। कसले राम्रो पहिरन लगाउने र कसले बढ़ी आकर्षक देखिने भन्ने प्रतिस्पर्धा देखिन थालेको छ। तीज मनाएका तस्विर भिडियो तथा कार्यक्रमका गतिविधि सामाजिक सञ्जालमा पोस्ट गर्ने चलन पनि अहिले बढ़दै गएको छ। यसले तीजलाई घर माइती र समुदायको सीमाबाट बाहिर निकालेर सामाजिक सञ्जालको सार्वजनिक संसारमा पुर्याएको छ। तीजको गीतको स्वरूपमा आएको परिवर्तन प्रति धेरैको चिन्ता छ। पहिले धार्मिक भावना, मौलिक संस्कार, संस्कृति र महिलाका सुख दुःख समेटिएका गीत गाइन्थे। अहिले तीजका नाममा मनोरञ्जन र नाचगानलाई बढ़ी प्राथमिकता दिने गीत आउने गरेको सरकारवालाहरूको बुझाइ छ। मौलिक तीजका गीत र परम्परा जोगाउन सबै सचेत भएर लाग्नुपर्छ। तीजलाई केवल रमाइलो र प्रदर्शनको पर्व भन्दा पनि सुख दुःख साट्ने तथा मौलिक परम्परा र संस्कृतिसँग जोडेर मनाउनु पर्ने अहिलेको आवश्यकता छ। माध्यम फेरिए पनि तीजको केन्द्रमा रहेको चेली र माइतीको सम्बन्ध, सुख दुःख साट्ने चाहना र आफ्नो संस्कृति प्रतिको अपनत्व भने हराउनु हुँदैन। तीजलाई समय अनुकूल बनाउँदै लैजाँदा यसको मौलिकता जोगाउने चुनौती पनि सँगसँगै आएको छ। माइतीको आँगनबाट शुरू भएको तीजको यात्रा आज सामाजिक सञ्जालसम्म आइपुगेको छ।
0: अब हामीले यसै विषयमा रहेर केही महिला दिदी बहिनीसँग तीज कसरी मनाउनु भयो भनेर सोधेका छौं।
2: मेरो नाम ऐश्वर्य खड्का रावत, मेरो रुकुम बस्ने हाल चाहिँ यहाँ सुषमा रोड। तीज चाहिँ बिहान उठ्यो नुहाई धुवाई गरेर अनि मन्दिर गएर आएर पूजा गरेर अनि नाच हेर्न आइराखौँ गुलरिया पार्कतिर। पहिले चाहिँ धेरै रमाइलो हुन्थ्यो, मान्छेहरूको धेरै भिडभाड हुन्थ्यो। अहिले चाहिँ अब उता रसुवाको बाढीले गर्दा त्यस्तो नाचगान पनि छैन, त्यस्तो रमाइलो पनि छैन।
3: नाम घरको खत्री आइरन गेट बस्छौँ। तीज मनाउने खोइ बाबु, कोही रुया छ, कोही हाँस्या छ। हाँसोको तीज खल्लो छ बाबु, रुने मान्छे रुइरहेको छ, हाँस्ने मान्छे हाँसिरहेको छ, नाच्ने मान्छे नाचिरहेको छ। के गरौँ र बाबु, अब नाचगान मात्र गर्दैनथ्यौँ, तीज मनाउने त अब तीज पनि मनाइन्थ्यो अनि कहिले मेला पाठ गइन्थ्यो। अहिले त खोइ को कता रुया छ, को कता हाँस्या छ, तीज आओ भन्छन्। अब कोहीलाई नाउरा नाउ कपडा लाग्छन्, तीज आ भन्ने कति नाम्रा नाम्रा कपडा लाम्ला भन्ने सोच गरे आउन। अब यो बारी पहिरो आएर कोही सबै सर्वस्य लगिदिलो, सर्वस्य लगिदिएर लगिदिलो, नलया मान्छेले फेरि अब कोही लगाएको कोही नलगाएको, एउटै घरमा पनि को लगो को बच्यो, को रुया छ को हाँस्या छ, त्यो पनि के नाम्रो के भएर फिर भिन लाग्छ बाबु।
4: मेरो नाम जुन कुमारी थापा, ए भरतपुर वर्षको तीज बिहान नुहाई धुवाई गरियो, व्रत बसियो अनि बत्ती बालेर नाच्न आइराखेँ मैले। पहिले चाहिँ धेरै रमाइलो भइरहेको थियो, यसरी खै के भएर खासै रमाइलो देखिरहेन त।
5: मेरो नाम अन्जु रावल हो, ठेगाना घोराई 15। यो वर्षको तीज अब त्यस्तो छ, खल्लो छ, पोहोर सालको जस्तो छैन, सायद यो रसुवाको बारीले गर्दा होला, सबै हामीले खल्लो बनाएको छ, त्यति रमाइलो छैन। त्यही पनि आएका छौँ हामी मन्दिरमा अलिअलि नाचगान गर्न, रमाइलो गर्न। पूजा पाठ त मलाई त मिल्दैन, त्यही पनि घर भगवान्लाई सम्झेर आएको छु, मन्दिरमा पुगेको छैन पूजा गर्न। धेरै खल्लो छ हेर्नुहोस्, कोही आफूसँग भएका साथी पनि, कोही विदेश छन्, अमेरिका छन्, कोही अब बारी बिरिदमा मर्या छन्, हेर्नु धेरै दुःख छ। त्यही पनि अलिअलि जम्काभट भया छ, बाच्याको भेटघाट गर्न आएछौँ, रमाइलो गरेका छौँ, फोटो फोटो खिचिरहेका छौँ, हिँडेर अरू साल के हुन्छ भनेर बसिरहेका छौँ।
1: अब बाँकी प्रसङ्गहरू, चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका छन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित बनेका हुन्। राप्ती गाउँपालिका साथ सिसहनियाका रणप्रसाद सुवेदीले कृष्ण जन्माष्टमीदेखि हालसम्म 9 लाख रूपियाँको केरा बिक्री गरेको बताउनुभयो। सिसहनिया लगायत देउखरी क्षेत्रमा 35 बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आउनुभएका सुवेदीले एक महिनामा 9 लाख रूपियाँ बराबरको केरा बेचेको बताउनुभयो। जन्माष्टमीका बेला मात्रै 5 लाख रूपियाँको केरा बेचेका सुवेदीले तीजका अवसरमा हालसम्म करिब 4 लाख रूपियाँ बराबरको मालभोग केरा बेचेको बताउनुभयो। उहाँका अनुसार गएको फागुनमा आएको हावा हुरीका कारण 12,000 केराका बोट ढल्दा उत्पादनमा कमी आएको छ। राप्ती केरा प्रवर्धन समूहका अध्यक्ष समेत रहनुभएका सुवेदीका अनुसार गत वर्षको तुलनामा यस वर्ष केरा उत्पादक किसानले केराको राम्रो मूल्य पाएका छन्। बाहिर जिल्लाबाट केरा आयातमा कमी हुँदा जिल्लामा उत्पादन भएको केराले मूल्य पाएको किसान सुवेदीले बताउनुभयो। उहाँका अनुसार चाडपर्वका समयमा बाहिरबाट केरा भित्रिन नपाउँदा स्थानीय केरा उत्पादक किसानले राम्रो मूल्य पाएका छन्। सिसहनियाकै अर्का किसान विद्या बहादुर चौधरीले यस वर्ष करिब 3 लाख रूपियाँ मूल्यको केरा बेचेको बताउनुभयो। बारीबाटै यो वर्ष दर्जनको 100 रूपियाँका दरले केरा बिक्री भइरहेको भन्दै चौधरीले गत वर्ष 70 रूपियाँमा दिँदा पनि नबिक्ने समस्या रहेको सम्झिनुभयो। मन्जुला बहुउद्देश्य कृषि फार्म दर्ता गरेर 7 वर्षदेखि व्यावसायिक केरा खेतीमा लाग्नुभएका चौधरीले फार्मबाट उत्पादित केरा लमही भालुवाङ सिसहनिया लगायतका बजारबाट किसान आएर लैजाने गरेको बताउनुभयो। उहाँले 7 बिगा जग्गामा व्यवसायिक केरा खेती गर्नुभएको छ। कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा 447 हेक्टर क्षेत्रफलमा मालभोग हरिसाल लगायतका जातका केरा खेती हुने गरेको छ, जसबाट वार्षिक 9973 मेट्रिक टन केरा उत्पादन हुने गरेको छ।
0: हरितालिका तीज पर्वको दिनमा पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित ओपीडी सेवा सञ्चालनमा रहेको छ। पर्वका कारण सार्वजनिक बिदा भए पनि बिरामीको स्वास्थ्य सेवामा असर नपरोस् भन्ने उद्देश्यले प्रतिष्ठानले ओपीडी सेवा खुल्ला राखेको हो। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीले नियमित रूपमा ओपीडी सेवा लिन सक्ने जनाइएको छ। प्रतिष्ठानले चाडपर्व तथा सार्वजनिक बिदाका दिन समेत आकस्मिक लगायत अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्दै आएको छ।
1: दाङको तुलसीपुर 6 स्थित चियासिया रेस्ट्रोले 18 वर्ष मुनिका बालबालिका तथा किशोर किशोरीहरूलाई चुरोट र रक्सी बिक्री वितरणमा पूर्ण रोक लगाएको छ। स्वास्थ्य र मर्यादित खानपान संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यका साथ यस्तो नियम बनाइएको संचालक नरेश रेग्मीले बताउनुभयो। समाजमा सकारात्मक सन्देश दिनुका साथै युवा पुस्तालाई दुर्व्यसनबाट जोगाउन 18 वर्ष मुनिका ग्राहकहरूका लागि मद्यपान तथा धूम्रपान जन्य वस्तुहरू पूर्ण रूपमा निषेध गरिएको उहाँले बताउनुभयो। साथै उक्त रेस्ट्रोले नयाँ सञ्चालनको अवसरमा ग्राहकका लागि विशेष अफर पनि दिएको छ।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका तीजलाई नारी सम्मान समानता र सामाजिक रूपान्तरणको सन्देश फैलाउने पर्वका अवसरका रूपमा अब मनाउन आग्रह गर्नुभएको छ। हरितालिका तीजको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तीज नेपाली महिलाले आफ्ना भावना अनुभव र आवाज अभिव्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा विकसित हुँदै गएको बताउनु भएको हो। उहाँले तीजका माध्यमबाट महिला अधिकार समानता सामाजिक न्याय महिला सशक्तिकरण तथा सामाजिक रूपान्तरणका विषयमा समेत जागरण फैलिँदै गएको उल्लेख गर्नुभयो। स्वास्थ्य शिक्षा स्वास्थ्य रोजगारी उद्यमशीलता नेतृत्व तथा निर्णय प्रक्रियामा महिलाले समान अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न सके मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिने उहाँले बताउनुभयो। हरितालिका तीजले नेपाली समाजमा समानता पारस्परिक सम्मान सहकार्य र सामाजिक एकताको भावना बलियो बनाउँदै समृद्ध सभ्य र न्यायपूर्ण समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी बहिनी तथा आमाहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभयो।
1: बाँके जिल्लामा गत आर्थिक वर्ष 2082-83 उद्योग तथा वाणिज्य प्रशासन अन्तर्गत 727 उद्योग र 626 वाणिज्य फर्म गरेर 1253 नयाँ उद्योग र फर्म दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घरती मगरले जिल्लामा गत आर्थिक वर्ष 2082-83 उद्योग तथा वाणिज्य प्रशासन अन्तर्गत 627 र उद्योग र 626 नयाँ वाणिज्य फर्म दर्ता भएको बताउनुभयो। उहाँका अनुसार गत आर्थिक वर्षमा 627 नयाँ उद्योग दर्ता भएसँगै बाँकेमा कुल उद्योग संख्या 15,807 पुगेको छ। यस अवधिमा 1,101 उद्योग नवीकरण भएका छन् भनी 265 उद्योग खारेजीमा परेको अधिकृत घरती मगरले बताउनुभयो।
0: नलगाड नगरपालिका 10 र 11 को सीमामा पर्ने तासुगाड खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन्। आज खोला तर्ने क्रममा बारेकोट गाउँपालिका 4 का रमेश सुनारलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख बुद्धिसागर पुरीले जानकारी दिनुभयो। उहाँका अनुसार बेपत्ता सुनारको खोजी कार्य जारी छ। खोलामा गत बिहिबार मात्र नलगाड नगरपालिका 11 दमकाका 46 वर्षीय रतन बहादुर दमाई पनि बेपत्ता हुनुभएको थियो। त्यसअघि सोही खोलाले एक महिलालाई बगाउँदा स्थानीयले बीच खोलाबाट उद्धार गरेका थिए।
1: कर्णाली प्रदेशमा बितेको 3 वर्षको अवधिमा सवारी दुर्घटना र विपदका घटनामा परि 669 जनाको मृत्यु भएको छ। सवारी दुर्घटनामा 408 जना र विपदका घटनामा 261 जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसएसपी सन्तोष सिंह राठौरका अनुसार कर्णालीका 10 जिल्लामा बितेको 3 वर्षको अवधिमा 4491 सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा 6681 जना घाइते तथा अंगभंग भएका थिए। जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढ़ी सवारी दुर्घटना कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएका छन्।
0: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भुटेकोशी नदीमा आएको बाढ़ीपछिको पुनस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज भएको छलफलमा उहाँले यो प्रतिबद्धता जनाउनु भएको हो। पुनस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरू ले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रूसमा डिजेलको आपूर्तिमा केही कठिनाई उत्पन्न भएको बताउनु भएको छ। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिनादेखि रूसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रूसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा असर परेको छ।
0: मध्यपश्चिम खबरमा अब खेल खबर। इंग्ल्याण्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर्स रेट अर्थात खेलको गति सुस्त बनाएकोमा आईसीसी विश्व टेस्ट च्याम्पियनशीप तालिकामा पाकिस्तानको 11 अंक काटिएको छ। एजबास्टनमा भएको घरेलु टोली इंग्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ। आईसीसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिमाना पनि तिराएको छ।
1: र मध्यपश्चिम खबरको अन्तमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 6.6 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 1 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 78% रहेको मौसम कार्यालयकी प्रमुख श्रीया रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
1: दाङमा चाडपर्वका समयमा केराले राम्रो मूल्य पाउँदा किसान उत्साहित। एक महिनामा एउटा किसानले 9 लाख रूपियाँ बराबरको केरा बिक्री गरे।
0: तीज पर्वको दिनमा पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा नियमित ओपीडी सेवा सञ्चालन। तुलसीपुर स्थित चिया रेस्टुरेन्टले 18 वर्ष मुनिका बालबालिका तथा किशोरलाई चुरोट र रक्सी बिक्रीमा पूर्ण रोक।
1: दाङ सहित देशैभर आज हरितालिका तीज पर्व मनाइयो। गत वर्षहरूमा जस्तो यस वर्ष तीजको रौनक देखिएन।
0: र कर्णाली प्रदेशमा बितेको 3 वर्षको अवधिमा सवारी दुर्घटना र विपदका घटनामा परि 669 जनाको मृत्यु।
1: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
1: म अमर क्षितिज
0: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
2: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082-562-452
2: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: रामायणमा राम र रावण होस्न महाभारतमा कौरव र पाण्डव सबैले कहीँ न कहीँ नारीकै लागि युद्ध गरेका थिए।
6: पीएफएक्स सिनेमाज घुराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र बेहुली। पेन्सन पत्ता
7: गाउने चाहिँ गाउँमा कति छन् कति
8: अक्षरा
9: तब समयले आफै एउटा युद्ध जन्माउँछ जसको नामले अधर्म काप्छ र धर्मले।
10: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
11: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
10: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
11: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
10: अनुभवी विशेषज्ञ सेवा आधुनिक प्रविधि व्यक्तिगत परामर्श निरन्तर हेरचाह
11: शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टर बितिचौ घोराहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 98478-23572।
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
13: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
14: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
15: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
16: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।

0: गंगा देवी मेरो एवरेस्ट।
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीलाई दिँदैछु। पेन्सन उठाएर मेरो ऋण तिर्नु।
5: स्वर्गद्वारे चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र पेन्सन

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम विषय बहसको पर्खाईमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूलाई तपाईँ यति बेला रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम विषय बहस सुन्दै हुनुहुन्छ र यो कार्यक्रम हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाईँ 7 बजेसम्म सुन्दै आउनु भएको छ। यदि तपाईँ इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioMP.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ र कार्यक्रममा हामीले हरेक हप्ता विभिन्न क्षेत्रमा रहेका व्यक्तित्वहरूसँग कार्यक्रममा छलफल बहस र कुराकानी गर्दै आएका छौं। राज्यको बसाईमा हामीले कार्यक्रममा कुराकानी गर्दैछौ जनक विवश न्यौपाने हुनुहुन्छ गोराई 5 धारापानीका र विगत 4 वर्ष वैदेशिक रोजगारीमा रहनु भएको थियो र अहिले नेपाल आएको समयमा तीज गीत पनि भर्खरै बजारमा ल्याउनु भएको छ। नाचम नाचम बोलको गीत शान्तिश्री परियार र जनक विवश न्यौपानेको आवाजमा रहेको छ। हामी सोही गीत र उहाँको अन्य विषयमा पनि केन्द्रित रहेर कुराकानी गर्नेछौ। कार्यक्रम विषय बहसमा सर स्वागत छ यहाँलाई।
1: हस् धन्यवाद, थ्याङ्क यू सो मच।
0: सबैभन्दा पहिले यहाँले तीज गीत ल्याउनु भएको छ पहिलो पटक बजारमा, यो तीज गीत ल्याउनु पर्छ भनेर कसरी सोच्नुभयो यो वर्ष?
1: विशेष गरेर चाहिँ पहिला शुरूआतमा चाहिँ अब मैले आधुनिक सुगम संगीत सेन्टिमेन्टल गीतहरू ट्रेजेडी गीतहरू गाएँ पहिला सुरुमा र यो वर्ष चाहिँ अलिकति बाहिर केही 2-4 वर्ष ग्यापको पछि म नेपाल आइसकेपछि ठ्याक्कै यो हरितालिका तीज भित्रिँदै गर्दा म चाहिँ विशेष गरेर दिदी बहिनीको लागि आफ्नो होइन एउटा नेपाली संस्कृति र परम्परालाई मौलिकता पनि दिनुपर्छ भन्ने चाहिँ अलिकति सोच आएपछि मैले चाहिँ के गरौँ त कसो गरौँ भन्दा एउटा तीज गीत पनि कस्तो बनाउन आउँछ त मलाई हुन्छ कि हुँदैन मबाट त्यस्तो सुट भनेर चाहिँ मैले अलिकति यो संगीत कम्पोज गर्न थालेँ र संगीत कम्पोज गरेँ र एक दिन एक रात भित्रमा संगीत कम्पोज गरिसकेपछि त्यो गीतको स्थायी अन्तराल बनाइसकेपछि मलाई लाग्यो तीजको गीत जस्तै बन्छ कि जस्तो फिल भएपछि मैले एरेन्ज राखेर यो गीत बनाउन सुरु गरेर बनाएँ र एरेन्ज गरिसकेपछि पनि यसको ट्र्याक म्युजिक राम्रो आएपछि यसलाई भोकल कसरी गर्ने त यसमा हाम्रो फिमेल भर्सनमा कसलाई राख्ने त तीज गीत त डुएट हुन्छ अनि विशेष गरेर महिला दिदी बहिनीहरूको हुन्छ भनेर चाहिँ त्यहाँ गर्दा हामीले त्यो जब एरेन्ज गरिसकेपछि एरेन्जको ध्वनि सुन्दाखेरि र ट्र्याक सुन्दाखेरि चाहिँ ठ्याक्कै त्यो समयमा चाहिँ अलिकति शान्ति श्री परिवारसँग अलिकति थोरै कुराकानी भइसकेपछि यो गीतलाई गाउने अवसर चाहिँ मैले शान्ति श्री परिवारलाई दिएँ मेरो फर्स्ट गीत र उहाँले र मैले गाएको।
0: यो गीतमा खास गरेर अब तीजको गीत त भइहाल्यो, यसले दिने सन्देश के छ यसमा?
1: यसमा विशेष गरेर तीजको सन्देश के छ भनेपछि हुन त तीजको गीत अलिक फरक फरक बिटमा आएको छन्, अहिले फरक फरक मेलोडीमा छन् अनि फरक एउटा शब्द संगीत फरक देखिरहेको हुन्छ। हामी हेरिरहेको छौँ थुप्रै गीतहरू अलिक फरक फरक टाइपले आएको छन्, मौलिकता छैन र यो परम्परागतमा जान्यो भने एउटा संस्कार पनि हराएको देखिरहेको हुन्छ हामीले कति कुराहरूमा। र मैले मेरो विशेष गरेर मैले अहिलेसम्म कुनै त्यस्तो अलिकति विकृति टाइपको हुने अथवा नजिकबाट आमा बुबा दाजुभाइ दिदी बहिनीले सुन्न नसक्ने टाइपको गीतहरू अहिलेसम्म मैले गाएको छैन र गाउँदिन पनि। र विशेष मलाई चाहिँ यो मौलिक एउटा पनले छोको कारणले चाहिँ दिदी बहिनी आमा बुवाहरूले सुन्ने टाइपको गीत बनाउँछ भनेर मैले बनाएँ। तर यो गीत कस्तो छ भने विशेष गरेर यो एउटा चेली हुन्छ होइन, हामी आफ्नै दिदी बहिनी आमाको भोगाईहरू देखेका छौँ। आमाको दिदीको भोगाई के थियो भने वर्ष दिनमा एकचोटि तीज आउँदाखेरि चाहिँ अलिकति अगाडिको समयले हेऱ्यौँ भने फर्केर हामीले हेऱ्यौँ भने त्यो बेलामा वर्ष दिनमा महिला दिदी बहिनीहरू अथवा मेरो आमा पनि एक वर्षमा एकचोटि नयाँ कपडा किनेर नयाँ कपडा लाएर चाहिँ तीजमा माइत जाने चलन हुन्थ्यो र त्यो तीजमा वर्षौं वर्षको त्यो पीड़ाहरू भोगेका दुःखहरूलाई एउटा बिर्सेर खुसियाली ल्याउनको लागि खुसी छर्नको लागि चाहिँ माइत गएर एउटा थकान बिसाउने चौतारी जस्तो लाग्ने कारणले चाहिँ मैले यसमा मौलिकता अलिकति शब्द संगीतमा कस्तो बन्यो भने हस्बेन्डले गरेको एउटा वाइफलाई अथवा श्रीमानले गरेको श्रीमतीले चाहिँ माया प्रेमको बीचको छ यहाँनिर अलिकति बीचको मैले एउटा दुईटा उठानमा राखेको के शब्द थियो भनेपछि असारी महिना साउने झरी पहिरो झन घुरुरु मै छोरी माइत जान नपाउँदा मन रुन्छ धुरुरु यो शब्द मैले के गरे थिएँ भने कहिलेकाहीँ बाढी पहिरो आइदिन्थ्यो आफ्नो माइत जाने बेला त्यो बेलामा पुलहरू हुँदैनथ्यो ब्रिजहरू बेली ब्रिज हुँदैनथ्यो एउटा पानी सुक्यो भने नदी सुक्यो भने मात्रै जाने चलनहरू हुन्थ्यो र त्यो बेलामा नपाउँदा पनि कतै घर नपुग्दा माइत नपुग्दासम्म पनि यताबाट चेलीले मन रोएर आफ्नो संवेदना पोखिराख्नु भएको हुन्थ्यो पीडा व्यथा त्यो गीत संगीतबाट बज्ने त्यो टाइपको एउटा सानो मौलिकता मात्रै राखेको त्यसै
0: हामी थोरै सुन्छौँ
1: हुन्छ मैले यही पाठलाई अलिकति गाउने कोसिस गरेँ यो चाहिँ मैले त्यो बीचकै पाठले गाएको छु अगाडि थोरै सुनाउनेछु त्यस पछाडि पनि यो गीतको छोरी माइत जान नपाउँदाखेरिको शब्द मैले आफै कोरेको शब्द संगीत पनि आफै गरेँ र यसमा शान्ति दिदीले चाहिँ यसमा आफ्नै रियल भोकल गर्नुभएको छ मैले सपोर्ट गरेको छु र यो गीत यसरी बजेको छ।

0: यो चाहिँ
1: शान्ति श्रीजीको के छ यसपछि?
0: यस पछाडि शान्ति सिस्टरको चाहिँ हामीले यो गाइसकेपछि यो एउटा भित्री पार्ट भयो र यसमा पछि हामीले शान्ति श्रीले गाउने पार्ट चाहिँ अलि फरक टाइपको छ। जस्तै अगाडिमा गाउनु भएको थियो

चमना चमना चमना चमना चम मादल बजाउदै आ मादल बजाउदै भाचम कमर भाचम भाचम ए मादल बजाउदै भाचम कमर भाचम भाचम हे मादल बजाउदै भाचम कमर भाचम भाचम आहा। यो पाठ चाहिँ उहाँले एउटा श्रीमानले दिएको माया, जस्तै शिरफुल मेरो राजेले दिएको, उहाँको एउटा भनिन्छ नि जस्तै श्रीमानलाई के अरे श्रीमतीलाई श्रीमानले वर्षौं पछि भेट्दै भेटेकी त्यसको दिनमा उहाँलाई चाहिँ एउटा कुनै चिज यता सारी अथवा शिरफुल किनेर ल्याइदिएको चाहिँ म लगाउँछु, म खुसी भएर दिदी बहिनीको अगाडि गएर नाच्छु छम्केर भन्ने टाइपको यो गीत। र केटाले भनेको शब्द म आफ्नो शब्दमा प्रयोग गर्छु, यहाँनिर मैले के भनेको छु भने चाहिँ एउटा केटाभित्रको शब्दमा के रहेको

0: नाचम नाचम नाचम नाचम नाचम मादल बजाउदै आहा मादल बजाउदै भाचम कमर भाचम भाचम हे मादल बजाउदै भाचम कमर भाचम भाचम हे मादल बजाउदै भाचम कमर भाचम भाचम आहा। यसै हामीले लेडिजले उहाँले भन्नुभयो कि सिरफुल मेरो स्वामीले लिदिएको भन्ने जस्तो, र मैले चाहिँ के भनेको छु भनेपछि तिमी नै मेरो जीवनको साथी, तिमी नै सहारा, तिमी नै मेरो जीवनको साथी, तिमी नै सहारा, छमछमी नाच्ने कमरे बाँच्ने मेरो पनि रहर भन्ने टाइपको एउटा, किनकि बुढाबुढी सँगै दिदी बहिनी सँगै नाचेर सपोर्ट गर्नुभयो कि यहाँ चाहिँ एउटा श्रीमानले पनि दिदी बहिनीलाई त्यो गरेर सपोर्ट गरेर गीतमा सपोर्ट गरेको देखिन्छ। यो चाहिँ भिडियोमा पनि यही कथावस्तु भएको छ।
1: अहिले अब आफ्नै युट्युबबाट
0: हजुर जनक युवस न्युपानी युट्युबमा गएर नाचम नाचम मात्रै सर्च गरे, युट्युबबाट नाचम नाचम मात्रै सर्च गरे नि अगाडि आउँछ, तर मेरो आफ्नो रियल आफ्नो जनक विवश न्युपानी युट्युबमा रहेको छ। र यो गीत मात्रै नभएर पहिलेका प्रत्येक लभ सङहरू, आधुनिक सुगम संगीतहरू, गीतहरू थुप्रै रहेका छन्। ती गीतहरू पनि जनक विवश
1: कस्तो पाउनु भएको छ? गीत प्रतिक्रिया
0: राम्रो आएको छ, विशेष गरेर एउटा विषम परिस्थिति नेपालमा अहिले आएको कारणमा पनि कति धेरै कुराहरू चाहिँ यहाँनिर चुनौती विवश छन् है, र यो समयमा पनि यो गीतले लगभग मैले सोचे भन्दा बढी भ्युज पाउनु गएको छ, र दर्शक श्रोताहरूले चाहिँ हेर्दाखेरि चाहिँ राम्रोसँग जनक विवश न्युपानीको सधैँ लभ संगीत सुनेका थियौँ, आधुनिक गीत, सेन्टिमेन्टल रुने गीतहरू सुन्थ्यौँ, तर आज एकदमै फोकसमा एउटा नाच्ने बिटको गीत पनि जनक विवश न्युपानी सरले गाउनुहुनेछ अथवा उहाँले चाहिँ गाउँदै हुनुहुनेछ भन्ने चाहिँ एउटा फिडब्याक आएको छ, कमेन्टहरूमा पनि यही छ। र मैले विशेष गरेर दाङ जिल्लाबाट यो हामी आफ्नै म एउटा दाङ जिल्लामा जन्मिएर हुर्किएपछि मलाई नजिकबाट मलाई माया गर्ने सम्पूर्ण मेरो रेडियो एफएम परिवारहरूलाई पनि विशेष मैले योमा धन्यवाद दिन चाहन्छु, किनभने मैले थुप्रै हाम्रो दाङबाटै धेरैचोटि पनि यो मैले इन्टरभ्यूहरू गरेको छु, र मैले यही समयमा मध्यपश्चिम रेडियोबाट मैले धेरैचोटि अगाडि पनि गरेको छु, र आज पनि यो समय दिनुभएकोमा अझै विशेष एकदमै आभारी छु, धन्यवाद।
1: यहाँ अहिले वैदेशिक रोजगार पछि आउनु भएको छ, खास गरेर त्यसको समयमा आउनुभयो, गीत बजारमा ल्याउने भनेर हो कि संयोग त्यस्तै पर्यो यो समय?
0: होइन, यो विशेष चाहिँ हुन त यसलाई चट्ट हेर्दाखेरि चाहिँ मैले के गरेको छु भने मैले यो सोच सुरुवातमा बनाएको होइन, मैले जब म किनभने यो पर्विलो समयमा यो पर्व विशेष गरेर हरितालिका तिज, दिदी बहिनीको तिजमा यो ठ्याक्कै म घर आउने वर्ष भयो, र यो समयमा चाहिँ मौलिकता गीतहरू बजिरहेको गर्दाखेरि मलाई पनि मैले पनि तिजको गीत गाउँ न त कस्तो हुँदो रहेछ, यसपालि मैले पनि गाएँ भने सायद मैले पनि जानेछु कि केही बनाउन आउँछ कि मलाई भनेर यो कोसिस गरेको थिएँ, र यो कोसिस मात्रै हो यो पनि अहिले पनि, र यो कोसिसलाई अब कसरी हेरिदिनु भएको छ, मैले गाएँ, मैले संगीत पनि गरेँ, मैले शब्द पनि लेखेँ, हाम्रो मैला के अरे शान्ति सिस्टरले उहाँले गाउनु भएको शब्द मेरो हो, मैले सबै म आफूले गरेको, तर अब यो यस्तो गीत मैले गाउने रहेछु भन्न भन्दा पनि मैले सुनेर मेरो गीतलाई सुनेर माया गर्नेले कसरी यो तिज गीत हो कि होइन भन्ने चाहिँ उहाँहरूले सल्लाह सुझाव दिनुहुनेछ र प्रतिक्रिया दिनुहुनेछ र आशामा छु म।
1: जस्तो यहाँले अगाडि पनि यससँगै धेरै गीतहरू गाइसक्नु भएको छ, योभन्दा पहिले जनक विवश भनेर यहाँलाई कुन गीतले चिनायो?
0: जनक विवश न्युपानी भन्ने गीत चाहिँ विशेष गरेर मुना मदन टू भन्ने एउटा गीत हामीले गरेको थियौँ, यो गीत मैले र रचना रिमालले गाएको गीत हो, र यो गीतमा धेरैभन्दा धेरै टिकटकहरू बने अनि सामाजिक सञ्जालमा निकै राम्रो फिडब्याकहरू आयो, र तपाईँको यसमा चाहिँ मुना मदनले चाहिँ के चिनायो भने एउटा दाङको आकाश श्रेष्ठ हिरो, दाङकै मेरो प्राय हामी दाङबाटै यो भित्र पात्रहरू पनि दाङकै हुनुभयो आर्टिस्टहरू, र अर्को कुरा चाहिँ के छ भने यसमा चाहिँ मैले विशेष गरेर यो मायापिरिङको कथामा मुना मदन टू फर्स्ट वान थियो, त्यसले मैले टू मैले यो गर्दाखेरि यो गीतले राम्रो चर्चा पाएको थियो, र मेरो एउटा जिरो सब्सक्राइब भएको च्यानल मैले खोलेकै फर्स्ट चोटि थियो, र यो च्यानलमा त्यो गीत हाल्दाखेरि मेरो च्यानलमा राम्रो सब्सक्राइब भएको हो, र मिलियन माथि भ्युज छ है, र मलाई यो गीत अति नै मेरो लागि उचित हो, र मलाई चिनाएको विशेष त्यो हो, र फर्स्टको गीत त मेरो आफ्नै मार्मी गीत थियो, म कारणवश मलेसियामा थिएँ त्यो बेलामा 2014 निकालेको गीत हो त्यो, तिम्रै यादमा रोए भन्ने गीत चाहिँ मैले गाएको थिएँ फर्स्टमा ट्रेजेडी गीत, र त्यस पछाडि अरू थुप्रै गीत आधुनिक गरिसकेपछि लभ सङ मैले बीचमा 2022-21 निकालेको त्यो लभ सङ मुना मदन, त्यो लभ सङले जस मलाई 25-26 चिनायो, र त्यसपछि मैले 22-23-24 फेरि अर्को जुनी जुनी गरेँ अनु चौधरीले मैले गाएको लभ सङ, र थुप्रै पछि पनि धेरै गीतहरू गाएँ, र मुना मदन टू चाहिँ मेरो विशेष गीत यो गीतलाई जतिले पनि सुन्दै हुनुहुन्छ है मेरो दर्शक श्रोताहरू, मलाई मेरो गीतलाई माया गर्ने सम्पूर्ण मेरो मलाई जनक विवश न्यौपाने चिन्ने जति सबैजनाले यो गीतलाई सुनिदिनु होला, अझै पनि सुनिरहनु भएको छ। यो मुना मदन टूको गीत रहेको छ। यो गीतलाई मैले यो जीवनभरि तिम्रो साथ छोड्ने छैन मैले मुना मदन जस्तै बनोस् हाम्रो माया जहिले, यो गीतको बोल रहेको छ। यो गीत चाहिँ तपाईँहरूलाई सुनाउँछु।

0: माया छुट्ने छैन कहिले पनि, मुना मदन जस्तै बनोस् हाम्रो माया जहिले पनि, हाम्रो माया कहिले पनि टुट्ने छैन, अजम्बरी हाम्रो नाता छुट्ने छैन, हाम्रो माया कहिले पनि टुट्ने छैन, अजम्बरी हाम्रो नाता छुट्ने छैन, छुट्ने छैन, छुट्ने छैन। थ्याङ्क यू।
1: यति मिठो गीत गाउनुहुन्छ यहाँले, आफ्नै नेपालमा बसेर पनि गीत संगीतलाई अगाडि बढाएर पनि आय आर्जन गर्न सक्नुहुन्थ्यो होला, किन वैदेशिक रोजगार रोज्नुभयो?
0: वैदेशिक रोजगारको कुरा आउँदाखेरि चाहिँ अब त्यो समयमा यस्तो थियो, लकडाउन भएको थियो र लकडाउनमा हामीले यो प्रत्यक्ष रूपमा चाहिँ काम गर्न पाएनौ हामीले काठमाडौँमा। त्यो बेलामा सबैतिर अब सटरहरू बन्द
1: थियो,
0: लकडाउन पछि 2022मा बाहिर गएको थिएँ र त्योभन्दा अगाडि चाहिँ लकडाउनमा निकालेका गीतहरू हुन् यिनीहरू विशेष गरेर, र त्यो बेलामा अलिकति कस्तो भइदियो भने त्यो समय नै त्यस्तै एउटा त्यस्तै गम्भीर समय थियो जहाँ हामीले काम गर्न नपाउने, किनभने हामी सर्जकहरूले त काम गर्न पाउनु पर्यो नि त, बाहिरको फिल्डमा जान नपाउने, अब त्यस्तै कोरोनाको महामारी, र त्यो समयमा अलिकति त्यो भएर त्यो समयमा पनि फेरि एउटा मलाई मेरो के आयो भने त्यहाँ चाहिँ दुबईबाट एउटा कार्यक्रम आयो मलाई चाहिँ, कार्यक्रममा एउटा सानो कार्यक्रममा चाहिँ प्रोग्राममा मलाई बोलाइसकेपछि त्यो गीतकै संगीतकै सांगीतिक कार्यक्रम भएको कारणले चाहिँ हामी त्यो सांगीतिक कार्यक्रममा गयौँ। गइसकेपछि पनि लकडाउन चाहिँ नेपालमा सकिएन अनि धेरै लामो समय लाग्ने जस्तो देखेपछि चाहिँ हामी त्यहाँभित्र त्यही गीत संगीतकै कार्यक्रम गर्ने ठाउँमा एउटा हामीले प्लेटफर्म लिएर त्यहाँ चाहिँ हाम्रो दाईहरूले अर्गनाइज गरेको ठाउँमा गएर हामीले कार्यक्रम गर्ने, त्यहाँ चाहिँ एउटा भनौँ न त्यहाँको त्यहाँभित्र हामीले एउटा कार्यक्रम गर्ने एउटा ठाउँ पाएपछि हामी त्यहीँ बस्दै कार्यक्रम गर्दै गर्न थाल्यौँ र अलिक केही वर्ष म ग्याप भयो त्यहाँ चाहिँ, त्यसरी हो। र मैले बीचमा त्यसरी चट्ट छोडेर माया मारेर त्यहाँबाट हराएको होइन, मनबाट कहिले पनि हराउँदिन र हराउँदैन पनि, यो चाहिँ मेरो ऊ हो। र मलाई यो गीत संगीतको क्षेत्रमा मलाई के छ भने मलाई यसबाट त्यो यसलाई चाहिँ व्यापार भन्दा पनि आमदानी आय स्रोत भन्दा पनि यो मेरो आत्माको लगाव हो, यो मेरो आत्मसन्तुष्टिको लागि चाहिँ म वर्षमा एउटा गीत दर्शक माझमा राखिदिन पाएँ भने तपाईँहरूले हेर्नुहोला भनेर चाहिँ त्यो दिन एउटा मेरो प्राथमिकता हो। र केही समय बाहिर बस्दाखेरि अलिकति ग्याप भयो, नत्र त कन्टिन्यू नै थियो मेरो, त्यही हो। अरू चाहिँ मैले त्यसरी ग्याप आफूले गरेर मैले यो गाउँदिन अथवा म चाहिँ यो टाइमबाट आउट हुन्छु यो क्षेत्रलाई म रोज्दिनँ भनेको छैन।
1: अब फेरि विदेश जानुहुन्छ?
0: विदेश जाँदैन पनि भन्दैन र जान्छु पनि भन्दैन। अहिले चाहिँ म विशेष मेरो एउटा कामले आएको छु र कामको सिलसिलामा काम गरिरहेको छु काठमाडौँमा मैले, र म कामकै सिलसिलामा रहनेछु र गीत संगीत अब आउने नयाँ गीत पनि एकदमै रेडीमा छन्। हामीले यो तीज सँगसँगै दसैँ देउसी भैलो आउँदैछ, देउसी भैलोको पनि एउटा नयाँ गीतहरू आउने प्लानिङमा छौँ हामी, र त्यसपछि लगतै कन्टिन्यू चल्ने सदाबार चल्ने लभसँग अनु चौधरी र मैले गाएको गीत पनि आउने क्रममा छ, र विशेष त्योभन्दा अगाडि एउटा मेलना राईले मैले गाएको गीत तिमी बिना बाँचु लार भन्ने गीत छ, त्यो एकदमै छिट्टो अब छिट्टै आउने गीत हो यो चाहिँ, यदि कसैलाई यो सुन्न मन लाग्यो भने म अहिले गाएर पनि सुनाउन सक्नेछु, किनभने म आफूले मन पर्दैन, मैले थोरै सुनाए। यो गीतको बोल रहेको छ, तिमी बिना बाँचुला र तिमी बिना हाँसुला र जिउने आधार तिमी नै हो माया कसरी दिन काटुला र, गीत शब्द रहेको छ। यो गीत थोरै मैले गुनगुनाउन चाहे सबै दर्शकको लागि।

0: धन्यवाद।
1: एकदमै मिठो गीत गाउनु भयो, सुनाउनु भयो हामीलाई। यो गीत आफै शब्द पनि आफै लेख्नु भएको यसको?
0: हजुर, यो गीतको शब्द संगीत मैले आफै गरेको थिएँ।
1: खास गरेर एउटा गीत बन्नको लागि के कुरा आवश्यक पर्दो रहेछ?
0: एउटा गीत बन्नको लागि त विशेष गरेर पहिला गीतको शब्द नै चाहियो है। शब्द पछि त्यसलाई कुन लयमा गाउने भन्ने लयबद्ध लय पनि चाहिन्छ, र त्यस पछाडि गीत र शब्द, शब्द र संगीत रेडी भइसकेपछि त्यसलाई समायोजन गर्ने चाहिँ एरेन्ज गर्ने एरेन्जर चाहिन्छ। र एरेन्ज गर्दाखेरि हामीलाई हाम्रो गीतले मागेका बाजाहरू के हुन् त? अब सारङ्गी रुने हो कि मादल बज्ने हो कि बाँसुरी बज्ने हो कि तबला इत्यादि सबै बाजाहरूलाई हामीलाई मसला बनाएर ट्र्याक बनाइदिनुहुन्छ। त्यस ट्र्याकमा हामीले त्यो ट्र्याक रेडी भइसकेपछि बल्ल हामी रेकर्डिङमा गएर स्टुडियोमा गएर हामीले त्यो ट्र्याकभित्र हामीले यो गीत गाएर अनि बल्ल हामी रेकर्ड गर्छौँ। र रेकर्ड गर्दाखेरि अब कुनै सिङ्गल सङ हुन्छन्, जस्तै एकल मेल भोइस पनि हुन्छ, मेलले मात्रै गरेको पनि हुन्छ होइन, पुरुष महिलाको पनि हुन्छ डुइटमा। जस्तै मैले अघि भने यो तिमी बिना बाँसु लाएर तिमी बिना आँसु लाएर, यो मैले सबै गाएको छु। एउटा लेडिजको पार्ट पनि मैले गाएँ र मैले जेन्ट्सको आफै गाएको छु। यसमा के छ, तिमी बिना बाँसु लाएर तिमी बिना आँसु लाएर मैले भन्छु भने जिउने आधार तिमी नै हो कसरी तिन काटुलाएर, उहाँ चाहिँ लेडिजले बाटो भन्नुभएको छ। एकदमै डुएटमा मजाको एकदमै अडियो भनेको, जसको भिडियो मात्रै रेडी हुन बाँकी छ। यो गीत तपाईँहरूले पछि सुन्नुभयो भने सायद मेरो ख्यालमा मेरो गीत अगाडिदेखि सुन्ने ट्रेजेडी गीत सुन्नेले चाहिँ यो गीत सुन्दा अझै धेरै गर्विलो एउटा महसुस गर्नुहुनेछ जस्तो लाग्छ।
1: जस्तो अब यहाँले अगाडि श्रोताहरूलाई सुनाइराख्नका लागि पनि गीत लिएको भन्ने कुरा गर्नुभयो, लगानीको हिसाबले त्यो लगानी उठ्न सक्छ एउटा गीत गाइसकेपछि?
0: अब यस्तो छ, यो क्षेत्रमा लगानीकर्ता अलग हुन्छ। कति त अब आफ्नो रहर र वाद्य र मैले गाउँछु अथवा मैले गीत गाउँछु अथवा म नाच्छु अथवा मोडेल गर्छु, जुनै पार्टमा भए पनि आफ्नो रहरमा गर्ने आफ्नो लगानी एउटा छुट्टै किसिमको भयो लगानीको कुरा गर्दाखेरि। र एउटा के छ भनेपछि, कतिपय प्रड्युसरहरू हुनुहुन्छ जसले त्यो प्रड्युसरले थुप्रै गीतहरू लगानी गरेर थुप्रै गीतहरू चर्चामा ल्याएर उहाँले त्यो यति धेरै पैसा कमाउनु भएको छ, उहाँले ब्याकग्राउन्ड बलियो बनाउनु भएको छ, र हामीलाई पनि उहाँ प्रड्युसरले यो गीत यस्तो गाइदिनु भनेर उहाँले दिनुभयो भने त्यो लगानी उहाँले उठाउनुहुन्छ। किनभने यो गीत हामीले गाएको गीतलाई उहाँले चलाउने उहाँको जिम्मामा हुन्छ, अनि उहाँले कसरी प्रमोसन गर्ने, कसरी चलाउने, बजार व्यवस्थापन कसरी गर्ने भन्ने कुरो उहाँको हुन्छ। जस्तै मैले आफैले लगानी गरेर आफैले खर्च गरेर यो समयको गीतको कम्पिटिसनमा चाहिँ मैले लगानी गर्छु, मैले आफै गाउँछु, सबै मैले गरे पनि मलाई घाटा हुन्छ। यसमा चाहिँ कलाकारी क्षेत्रमा कलाकार सर्जकहरू चाहिँ यहाँ कति पनि पलाउनु हुँदैन। कलाकारले पलाउने भनेको एउटा पाठ के छ भने, जसमा कसैले लगानी गरिदिनु भयो, गीत धेरै चल्यो, उहाँले प्रोग्राम पाउनुभयो, स्टेज पर्फर्मेन्स दिनुभयो भने त्यहाँबाट कलाकारलाई चाहिँ बाँच्ने एउटा आधार मिल्छ। तर मैले कलाकारले लगानी गरेर मलाई गीत गाउन मन लाग्यो, मैले चाहिँ गीत गाएँ, मैले नै आफूले सर्वस्व खर्च गरेर म लगानी गरेर त्यो गीतबाट म पैसा कमाउँछु भने पनि त्यो चाहिँ हुँदैन।
1: यहाँले अब यो तिज गीतको कुरा गर्दाखेरि आफै लगानी गर्नु
0: होइन, यो लगानी गर्ने मैले उहाँलाई पनि सम्झिन्छु, उहाँले चाहिँ आफै लगानी गर्नुभएको छ, अहिले बाहिर हुनुहुन्छ, अमेरिकातिर हुनुहुन्छ, उहाँले चाहिँ पहिला पनि यो मुना मदन गीतहरू थुप्रै गीतहरू लगानी गरिसक्नु भएको छ। उहाँले चाहिँ मलाई बेला बेलामा सम्झिनुहुन्छ, एउटा माया गरेर एउटा भाइ जस्तो अथवा दाई जस्तै आफ्नो एउटा नजिकबाट सम्झिनुहुन्छ, नेपाली गीत सङ्गीतलाई माया गरिदिनुहुन्छ, उहाँले दिइरहनु भएको छ र म लिइरहेको छु, र मैले पनि त्यही अनुसारले मैले काम गरिरहेको छु। अब त्यो उहाँले नै गरेको, विशेष धन्यवाद लगानी गर्ने हाम्रो प्रड्युसर मनोजीलाई धन्यवाद दिन चाहन्छु।
1: अब हामी कार्यक्रमको अन्त्यतिर पनि आछौँ, खास गरेर यति बेला रेडियो सुन्ने श्रोताहरूलाई के भन्नुहुन्छ यहाँले?
0: विशेष गरेर दाङ जिल्ला लगायत सम्पूर्ण ठाउँबाट रेडियो मध्य पश्चिम सुनेर ट्युन गर्ने जति पनि हाम्रो श्रोताहरू हुनुहुन्छ, सम्पूर्ण अनि हेर्ने युट्युब लगायत सामाजिक सञ्जालबाट हेर्ने जति दर्शकबिन हुनुहुन्छ, सम्पूर्णलाई आउँदै गरेको विशेष हरितालिका तीज, महिला दिदी बहिनीहरूको तीजको विशेष शुभकामना। सँगसँगै विशेष गरेर लेडिज दिदी बहिनीहरूले, हाम्रो महिला दिदी बहिनीहरूले चाहिँ यसपालिको जनक विवश न्यौपानेले गाएको गीत, तीजको गीत नाचम नाचम बोलको गीत रहेको छ, शान्ति श्री परियार र मैले गाएको गीत, मैले आफैले शब्द संगीत गरेको गीत चाहिँ प्लिज जति सक्नुहुन्छ सबैले हेरेर तपाईँहरूले कस्तो लाग्यो, गीत सुन्दा कस्तो छ, मौलिकता छ कि छैन, संस्कृत छ कि छैन, यो भित्रको के छ त भनेर तपाईँहरूले मलाई एउटा प्रतिक्रिया सल्लाह दिनुहुनेछ भन्ने आशा

0: सिस्टर हजुरलाई सुशीला ओली हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: हस्, आज कार्यक्रममा पनि यहाँले निकै हामीलाई महत्वपूर्ण समय दिनुभयो, यसका लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद। आदरणीय श्रोताहरू, आज हामीले कार्यक्रममा कुराकानी गर्यौं कोराही पाँच धारापानीका जनक विवश न्यौपानेसँग। उहाँले यसपालिको यो वर्षको तीजमा नाचम नाचम भन्ने बोलको गीत पनि ल्याउनु भएको छ। यहाँहरूले सबैले नाचेर सुनेर पनि साथ दिनुहोला भन्न चाहन्छु र उहाँको थुप्रै गीतहरू पनि बजारमा आइसकेको छ। यसअघि नै आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोतालाई धन्यवाद। प्राविधिक मित्र शालिग्राम चौधरी पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु। नमस्ते।
2: मध्यपश्चिम जाँग च्याक यति बेला बेलुकीको सात बजेको छ।

0: एकानब्बे थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कोराही जान, फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
4: वरिष्ठ हार्ट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा।
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
4: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोड्ने सम्बन्धी अपरेशन सेवा।
6: अन्य विशेषज्ञ सेवाहरू:
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
13: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच, फोन नम्बर 0825362118।
14: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
15: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
14: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
15: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
14: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
16: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जाँच।
17: सम्पर्क मोबाइल नम्बर 9822962264।
18: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
19: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू:
19: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
19: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
19: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
19: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध।

0: छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: सुरक्षित जीवन जीन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिनद्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: ब्रिज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनेन्स र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478313133 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।

0: डाक्टर आउने बारे सूचना।
1: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमटी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स खोराहीमा।
0: डाक्टरद्वारा दिइने सेवाहरू
1: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
0: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
2: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
3: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
4: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ।
6: सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
7: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
7: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
9: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
9: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
9: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
10: सम्पर्क फोन नम्बर 01-46-20-310।
0: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957। आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
9: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
0: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
9: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
0: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
9: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
9: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
0: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
9: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
0: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
9: सम्पर्क नम्बर 082-560-23।
0: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
11: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरह
8: यस्तैले
12: ल ल काका गइहाले म
8: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
13: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
8: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578 45226

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ीबाट कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढ़ीको क्षति, पशुपन्छीमा मात्र 1 अर्ब 11 करोड़को क्षति, रसुवा बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल, बजेटमा चिन्ता नगर्न प्रधानमन्त्रीको आग्रह।
1: उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने।
0: आज हरितालिका तीज, शिवालयमा व्रतालुहरूको घुइचो, परम्परासँगै स्वास्थ्यमा पनि ध्यान दिन चिकित्सकको सुझाव, सुदूरपश्चिम प्रदेशको बजेट प्रभावित हुँदा कर्मचारीलाई तलब खुवाउने समस्या,
2: खर्च यति बेला नै बढ़ी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि धौधो परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
0: प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका तयार, असोजको तेस्रो सातामा अधिवेशन अन्त्य गर्ने तयारी, प्रधानमन्त्री संघको प्रश्न उत्तर कार्यक्रम भने हटाइयो।
3: भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्यो सिलिमाको बाढ़ीका कारणले असम्भव भयो, होइन।
0: र फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मुलुकी देवानी समिताको दफा 40 बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न 12 वर्ष कुर्नुपर्ने प्रावधान छ। राज्यले मृत घोषणा नगरी क्रिया खर्च, सहायता, बीमा दावी, मृतकका नाममा रहेको जग्गाको नामसारी र बैंक खाताको रकम निकाल्ने जस्ता अत्यावश्यक कामहरू अगाडि बढ़दैनन्। भोटेकोशीको बाढ़ीले बेपत्ता बनाएका परिवारले कानूनी प्रावधान परिवर्तन गरी समस्या समाधान गरिदिन माग गरेकाले यस्ता अप्ठ्यारामा कानून संशोधनको बाटो लिनु उपयुक्त हुन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सरकारले भोटेकोशी बाढ़ीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने भएको छ। सरकारले आगामी असोजभित्रै सड़क सञ्जाल सञ्चालनमा ल्याउने गरी काम अघि बढ़ाएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा मन्त्री लम्सालले सड़क पुल निर्माणका लागि विभिन्न विषयगत 8 कार्यदल गठन गरिएको समेत जानकारी गराउनु भएको छ। आगामी मंगिरसम्म बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी प्रणाली पुनर्स्थापना गर्ने सरकारले योजना समेत बनाएको उहाँले बताउनु भएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बालेन्द्र शाहबीच आज छलफल भएको छ। जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग सड़क र पुल निर्माणलाई प्राथमिकता दिन माग गरेका छन्। सिंहदरबारमा भएको छलफलमा बाढ़ी प्रभावित क्षेत्रका प्रतिनिधिहरूले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनुभयो।
1: उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने, होइन जनतालाई तत्कालै चाहिँ अब पुनर्स्थापनाको कुरा छ, होइन पुनर्वासका कुरा छ, पुनर्स्थापनाका लङ टर्मको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनर्स्थापित गर्नुपर्ने छ, त्यो विषयमा छलफल भएको हो।
5: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका लागि बजेटको कुनै पनि चिन्ता नभएको बताउनु भएको थियो। बैठकमा बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थान पहिचान, जग्गा व्यवस्थापन तथा आवश्यक परे वन क्षेत्रसँग प्रभावितको जग्गा सट्टापट्टा गर्ने कानूनी व्यवस्था मिलाइदिन समेत जनप्रतिनिधिले माग गरेका छन्। यसैबीच नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाटै पक्राउ पर्नु भएको छ। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जायरीमा नेपाल सरकार र प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। भोटेकोशी बाढ़ीले कृषि क्षेत्रमा 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनले धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुर्याएको देखाएको हो। प्रतिवेदन अनुसार बाढ़ीबाट विभिन्न स्थानीय तहमा 1,679 हेक्टर धान खेती प्रभावित भएको छ। त्यसबाट करिब 5,800 43 टन धान उत्पादन क्षमता उत्पादनमा क्षति भएको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1843 टन तरकारी उत्पादनमा क्षति भएको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेतीमा क्षति पुगेको छ। प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 को क्षति भएको अनुमान गरिएको छ। करिब 214,827 कुखुरा प्रभावित भएका छन्, जुन कुल प्रभावित पशुपन्छीको 85.1% हो। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। असोज 15 संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको हो। क्यालेण्डर अनुसार भोलि र पर्सी प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
3: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू सन्धि सम्झौताहरू त्यसै गर्दा केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौ। त्यसै गर्दा समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामी अगाडि बढाउँछौ। सम्भवतः अधिवेशन चाहिँ तेस्रो हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमाको बाढीका कारणले असम्भव हो होइन। त्यो दिन हामीले सामान्य बैठक त गर्यौं तर बिजनेसमा क्षति नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भावना सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
5: कांग्रेस संस्थापन इतर पक्षले नेता कार्यकर्ताहरूको आत्मसम्मानमा कुनै पनि पदको सौदाबाजीको विषय हुन नसक्ने तर्क गरेको छ। संस्थापन पक्षले आगामी 15 महाधिवेशनमा सदस्यता अध्यावधि गरेका नगरेकालाई पनि भाग लिन पाउने र 14 महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कार्य समितिमा रहने गरी निर्णय गरेपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले सम्झौता नहुने बताएको हो। कांग्रेस नेता डाक्टर शशांक कोइरालाले एकलौटी रूपमा अगाडि बढ़ने विषय कुनै पनि हालतमा उचित नहुने बताउनुभयो।
6: पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकातर्फ एकतर्फी रूपमा घोषणा गरेको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमति पुग्न वा सम्मान्य सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगर्न एकलौटी रूपमा अगाडि बढ़नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।
5: यसैबीच आन्तरिक तिक्तता मेटाउने पार्टी सभापति गगन थापा लचिलो बनेको भन्दै 15 महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने नेताहरूले दावी गरेका छन्। कांग्रेस सहमहामन्त्री प्रकाश स्नेह रसाइलीले निर्धारित मितिमा महाधिवेशन सम्पन्न हुनेमा कुनै आशंका नभएको सीआईएमसँग बताउनुभयो।
7: पहिलो कुरा त शेरबहादुर देउवाले म सभापति हुँ भन्नु सर्वोच्च अदालतको दुईटा फैसलाको उल्लङ्घन पनि हो, सर्वोच्च अदालतको फैसलाको अपमान पनि हो, त्यसको अवज्ञा गरेको पनि यसमा हाम्रो गम्भीरता थियो। दोस्रो कुरा हामीले पार्टी एकताका सन्दर्भमा एकदमै लचिलो भएर उहाँले जे चाहिँ बाढाको मूल शब्दका रूपमा प्रतिष्ठाको विषय बनाउनु भएको थियो त्यो चाहिँ प्रतिष्ठाको विषयलाई हामीले चाहिँ सरलीकरण गरेका हौ। अब त्यो बाटोबाट भन्दा अर्को बाटोबाट उहाँहरूलाई पार्टीको महाधिवेशनमा जो अब यसमा असहमत हुन्छ के अरे त्यसमा
5: भाद्र शुक्ल तृतीयका दिन मनाइने हरितालिका तीज पर्व आज देशभर श्रद्धा र उत्साहका साथमा मनाइएको छ। तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा शिवालयका व्रतालु महिलाको घुइँचो लागेको थियो। आजको दिन व्रतालुले निराहार तथा श्रद्धापूर्वक व्रत बसी भगवान शिव र पार्वतीको विशेष पूजा आराधना गर्ने परम्परा छ। हिजो दरखायसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तीजको मुख्य दिन आज हरितालिका व्रत बसिन्छ भने भोलिपल्ट चौथीका दिन गणेश भगवानको पूजा गर्ने चलन रहेको छ। परम्परा अनुसार तीजमा निराहार व्रत बस्ने चलन रहे पनि स्वास्थ्यलाई व्यवस्था गर्दा समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन्। त्यस्तै व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्था, शरीरको क्षमता र आवश्यक सावधानीलाई समेत ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुराकानी गर्दै वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डाक्टर रोशन कुमार झा,
8: यसमा चाहिँ निराहार उपास बस्ने, पानी समेत नखाने जुन छ त्यो हाम्रो धर्महरू अनुसार गर्ने हो, तर आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ। विशेष गरी डायबिटिज भएका जसले चाहिँ नियमित आफ्नो सुगरको रोग सेवन गर्नुपर्ने हुन्छ र गर्भवती महिलाहरू र नियमित अरू कुनै औषधि खानुपर्ने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ यस्तो किसिमको चाहिँ निराहार चाहिँ उपास बस्नु हुँदैन, फास्टिङ बस्नु हुँदैन भनेर हामी चाहिँ पटक पटक विभिन्न माध्यमबाट भनिरहन्छौ।
5: सुदूरपश्चिम प्रदेशका कर्मचारीको तीज भनी यसपालि खल्लो भएको छ। सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष शुरू भएको दुई महिना पुग्न लाग्दा पनि बजेट पारित भएको छैन, जसका कारण प्रदेश सरकार मातहतका कार्यालयको नियमित कामकाज प्रभावित छ। बजेट कार्यान्वयनमा नआउँदा कर्मचारीको तलब भुक्तानीदेखि विकास निर्माणका कामसम्म प्रत्यक्ष रूपमा असर परेको छ।
9: सुदूरपश्चिम प्रदेशमा अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि 37,70,00,00,000 रूपियाँको बजेट ल्याएको थियो। राजनीतिक विवादका कारण उक्त बजेट पारित हुन नसकेपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेलधुराका वैद्य निरीक्षक
2: एकातिर काजबारको शुरूआती एकातिर खर्च यति बेला नै बढी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि धौधौ परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
9: दुई महिनादेखि तलब नआउँदा नियमित घर खर्च व्यवस्थापनमा समस्या देखिएको प्रदेश सरकार मार्फतका कर्मचारीहरूको गुनासो छ। प्रदेश लेखा इकाई कार्यालयका लेखापाल तिर्मल साउदका अनुसार चालू आर्थिक वर्षको बजेट नै नआएकाले कर्मचारीको तलब लगायत विकास निर्माण र नियमित आर्थिक गतिविधि प्रभावित भएका छन्।
10: विकास निर्माणमा योजनाहरू पनि शुरू हुन ढिलो हुने र हाम्रो कर्मचारीहरूको पनि तलब भत्ता लगायतका सुविधाहरू पनि भुक्तानी गर्न नसकेको अवस्था हुनाले त्यसको समस्या गर्नु भयो।
9: सुदूरपश्चिम प्रदेशमा अहिले राजनीतिक गठबन्धन परिवर्तन भएसँगै नेकपा र नेकपा एमालेको साझेदारीमा सरकार बनेको छ। प्रदेश मन्त्री परिषद बैठकले भने बजेटको अवरोध खुल्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल,
11: अहिले यहाँहरूलाई सबैलाई जानकारी छ बजेट होलिडेको अवस्था रहेको छ र यो वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेटलाई नवगठित सरकारका प्राथमिकता समेत समावेश गरी बजेट पुनर्कन सहित परिमार्जन गर्ने आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय भएको छ।
9: विगतको कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि बजेट पुनर्लेखनको विषय उठेको थियो। त्यही समयमा राजनीतिक गठबन्धन फेरिएसँगै शाहले मुख्यमन्त्रीबाट राजीनामा दिनु परेको थियो। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
5: साझा खबरमा अब एउटा खेल प्रसंग। अन्तर्राष्ट्रिय फुटबल संघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ इन्फाले निलम्बन फुकुवाको माग गर्दै ज्ञापन पत्र सहित धरना दिनुभएको छ। इन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले भोलि राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। ज्ञापन पत्र बुझाएपछि राखेपा परिसरमा एक घण्टा धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने इन्फाले जनाएको छ। इन्फाले कर्मचारी संघको छलफलपछि ज्ञापन पत्र सहित धरना कार्यक्रम तय गरेको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत 10 असारमा इन्फालाई निलम्बन गरेको थियो।
0: सन्तोष गन्धर्व, बाल बालिकाका लागि कम खर्चमै पुसिलो खानेकुरा बनाउने तरिका,
12: भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो।
0: विशेष श्रृंखला मिलिजुली नेपाली अनि बाढ़ी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदा के फाइदा हुन्छ, कुराकानी विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: शीतल, जाउँ बाहिर पसलमा के खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
14: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
13: ओहो, तिमी त घरको खाने भएछौ नि,
15: के को सरसल्लाह हो दुईजनाको?
14: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
15: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
13: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
15: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
16: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
17: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
16: डाक्टरद्वारा दिइने सेवाहरू
18: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
16: अनुहार हड्डी भाँचिएको जोड्ने,
18: दाँतको एक्सरे सेवा,
16: सामान्य तथा जटिल दाँत निकाल्ने,
18: फिक्स तथा झिप्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
16: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
18: मेसिनबाट जरेदेखि दाँत भरिने,
16: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
18: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
16: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
18: साथै
17: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
18: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267777।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: को राम्रो विकल्प हो. अब सुक्खा सातु र दुध मिसाउन सकिन्छ. जस्तो उपलब्ध भएको अन्नको पिठोहरूमा दुध घोलेर अथवा पानी घोलेर त्यसमा थोरै सक्खर हालेर पनि खान सकिन्छ. सम्भव भएसम्म फलफुलहरू सिधै खुवाउन सकिन्छ. राम्रोसँग भिजाएको गेडागुडी टुसा उमारेको पनि खुवाउन सक्छन्. यसमा प्रोटिन भाइटामिन सी फाइबरको मात्रा प्रशस्त हुन्छ. यो हामीसँग भएकै स्रोत साधनमा गर्न सकिने कुरा हो.
3: राहतमा आएका दाल चामल पिठोलाई पनि मिलाएर खाँदा स्वादिलो अनि पोसिलो हुने बताउँदै हुनुहुन्थ्यो पोषणविद रुजु खड्का. तपाई अस्थायी आश्रय स्थलमा बसिरहनु भएको छ भने एक अर्काबीच कुराकानी गर्न चाहिँ नभुल्नुहोस् है. अनि आफ्नो उमेर र क्षमता अनुसारका काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरूङको भनाइ छ. अनि आफ्नो उमेर र क्षमता अनुसार काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरूङको भनाइ छ.
4: होल्डिङ सेन्टरमा बसिरहँदाखेरि त हाम्रो जिउ त यतिकै बसिराख्यो नि त, एक्टिभ भएन नि त भनेर भन्दा सानो तिनो जस्तै यहाँ आफ्नो सरसफाइमा आफैले ध्यान दिने सानो सानो बच्चाहरूले त आफ्नो सरसफाइ गर्न सक्दैन नि त. त्यो अवस्थामा चाहिँ उहाँहरूलाई नुहाइदिने, उहाँहरूको सरसफाइ गर्नेदेखि लिएर आफ्नो वरिपरिको साथीहरूले खाना खाए कि खाएन के भइरहेछ भने सोध्नेदेखि लिएर आफ्नो पनि सरसफाइ चाहिँ आफैले गर्दाखेरि पनि अलिकति एक्टिभ हुन्छ. अनि सँगसँगै चाहिँ हामीले समूहमा बस्दा चाहिँ के हुन्छ भन्दाखेरि हातै मालो भनेको जस्तै उसले खाना खान मन लाग्दैन भने पनि अर्को साथीले होइन एक गाँस भए पनि खानुपर्छ भनेर सँगै लिएर जाने, मलाई पनि त गाह्रो भएको छ के छ त भनेर कुराकानीहरू गर्ने, अनि कामहरू पनि आउन त सँगै गरौँ भनेर भन्दाखेरि चाहिँ यसले चाहिँ अलिकति उहाँहरूलाई चाहिँ मद्दत पुग्छ एक्लै भनेर भन्दा पनि समूहमा चाहिँ. अनि म मात्र होइन रहेछ, अरूलाई पनि गाह्रो भएको छ, उहाँले त गाह्रो हुँदा हुँदै त गरिराख्नु भएको छ त, म चाहिँ किन यसरी बस्ने भनेर उहाँलाई पनि त्यो एउटा चाहिँ हौसला चाहिँ मिल्छ. तपाईँको नजिकको व्यक्ति कसलाई चाहिँ तपाईँलाई भन्न सहज हुन्छ उसलाई भनेर हुन्छ कि मनको कुरा चाहिँ निकाल्नु पर्छ. अनि अर्को भनेको चाहिँ हाम्रो हेल्पलाइन नम्बरहरू पनि छ, जस्तै 1166 आत्महत्या रोकथाम हेल्पलाइन नम्बर छ. अनि हाम्रो टिपिओ पनि 1660 छ जसमा चाहिँ पैसा लाग्दैन भने चाहिँ यो जस्तै अरू विभिन्न संघ संस्थाहरूले पनि हेल्पलाइन नम्बरहरू चाहिँ अहिले प्रोभाइड गर्नुभएको छ भन्दा हजुरले त्यसमा पनि सहयोग लिन सक्नुहुन्छ.
3: विपदका बेला एक्ला एक्लै नबस्न, आफ्नो मनको कुरा नजिकको साथीसँग भन्न बिहान र बेलुका व्यायाम गर्न सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरूङ. तपाईसँग पनि बाढ़ी पहिरो वा विपद सम्बन्धी कुनै न कुनै अनुभव त पक्कै होला. केही दिन अघि आएको रसुवा बाढ़ीको अनुभव सुनाउँदै हुनुहुन्छ नुवाकोट तुप्चे अकरेका लेख बहादुर सारु मगर.
5: बाढ़ी आउने बेला घरै थियो, त्यता अब जम्मै माथिबाट छाल आउँदै आयो. अनि हामी चाहिँ अब पाखा लगायो नि, सर्टकट बाटो पाखा लगायो. पाखा लगाएपछि तिनजना थियो हामी, तिनैजना बच्ची. उँधो गयो भने भेट्ने, उँभो गयो भने भेट्ने, सर्टकट लगायो कि माथि लगाएपछि खोलाभन्दा नाग्यो अनि त्यहाँबाट बढ्न सक्नु. हामी बाउ छोरा चाहिँ अलि अगाडि भाग्यो, बुढी अलि हिँड्न सक्ने ल जा जा तिमीहरू म बच्दिनँ भनेको थियो. अन्त उसलाई चाहिँ अब यति दिनसम्म भेटायो अनि चाहिँ हिँड्दै लिएर गयो. हिँड्दै हिँड्दै हामीसँगै आगो माथि बच्चेन, माथि लानु लाग्नै भयो. बिचैबाट लग्यो खोला सँगसँगै हिँड्ने खोलाले लग्यो.
3: रसुवा बाढीमा भागेर ज्यान जोगाउनु भएका लेख बहादुर सारू मगरको जस्तै तपाई पनि आफ्नो अनुभव सुनाउन चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ.
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. बाढ़ी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदाको फाइदा.
7: हामीलाई दाल खानु हुँदैन सबै, कतिलाई युरिक एसिड छ. तपाईँ पैसा दिनुहोस् न, मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढ़ी पीड़ित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न.
6: बाढ़ी पीड़ित परिवारलाई विश्वास गरेर आवश्यकता अनुसारको राहत दिनुपर्ने विशेष कुराकानी बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
8: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा. प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा.
9: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्डिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
10: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
11: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
12: फोन नम्बर 082-563-479
11: मोबाइल नम्बर 98-494-67-487।
13: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
14: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
15: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
16: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
17: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-582-0023 98-478-1817 98-478-3543।
18: भर्ना सम्बन्धी सूचना।
19: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
18: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
17: सम्पर्क फोन नम्बर 082-563-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
7: तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्, यो गर्छु, यो गर्न पाउनुहुन्छ, यो पैसाले यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँडरसीम खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ। महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
20: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा सरकारवाला निकायलाई।
7: मेरो विचारमा यो परिवार संख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ, रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्नु नहुने, यो पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ अघि कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
20: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढ़ी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
7: दुईटा कुरा छ, एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे, हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय म स्पेसल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्न लागि हाम्रा युथ एजेन्सीजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्र गर्नुहोस् न। हाम्रो युवाहरू, म त अहिले हाम्रो बाढीपुरी क्षेत्रमा हामी म युथ एजेन्सीजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि यो खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो, ती युवाहरूलाई तल माथि डाँडामा तल हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर बित्दथ्यौं।
20: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
7: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसियली बालबालिका, अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू, छोरीहरू, हिंसा, यौन हिंसा, दुर्व्यवहार हुन सक्छ, ग्रुप लिभिङ हो। यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरी चेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छ।
20: खेल्दै गरेको अथवा खेल सामग्रीहरू पनि दिएको त देखि नै राखेको छ, यसमा अझै हामीले कसरी सावधानी अथवा अझ कसरी ध्यान पुर्याउन आवश्यक छ?
7: मलाई त्यहाँ मेरो विचारमा चाहिँ अहिले तत्काल मैले देखेको चाहिँ हामीसँग यो बालबालिकाहरूलाई संरक्षण गर्ने, सिकाउने, सिकाइको क्रियाकलाप गर्न सक्ने जनशक्तिहरू राख्नुपर्छ। बाल संरक्षण, बालबालिकाको सहभागिता, बालबालिकालाई कसरी होइन यस्तो आपतकालीन अवस्थामा उहाँहरूको मानसिक स्वास्थ्य सबैलाई ध्यानमा दिएर कसरी काम गर्न सकिन्छ, यदि मानसिक स्वास्थ्यको चाहिँ एकदम विज्ञहरूको सहयोग लिनुपर्छ भने कुन कुन निकाय, कुन कुन हाम्रो यो परामर्श दिन सक्ने काउन्सिलिङ निकायहरूले अनलाइन दिन सक्छन् अथवा गएरै दिन सक्छन्, उहाँहरूसँग सम्पर्क गर्नुपर्छ। यो फेसिलिटेटर टिचर्स के भन्ने टिचरहरू हुन सक्छन् खाली शिक्षकहरूलाई, उहाँहरूलाई मोबिलाइज गरेर होल्डिङ सेन्टर्सहरूमा चाहिँ यी फेसिलिटेटरहरू चाहिन्छ र बच्चालाई सुरक्षित हिसाबले खेल्ने, खाने, बस्ने पनि मिड डे मिल दिनुपर्छ। यो बेलामा हेल्दी मिड डे मिल दिनुपर्छ, न्युट्रिसियस मिड डे मिल दिनुपर्छ,
20: किनभने लामो समय होल्डिङ सेन्टरमा नराख्दा त फेरि त्यहाँबाट त्यो पनि उठाउनु हटाउनु पर्ने होला। अब विद्यालय बगेर गइसक्यो छैन होइन, अब त्यस्तो अवस्थामा चाहिँ कसले के गर्नुपर्छ?
7: हो, अब मुख्य कुरा तपाईँ त्यही आउनु, सेकेन्ड टर्म भनेको सेकेन्ड टर्म भनेको चाहिँ हाम्रो रिलिफ रिहेबिलिटेसन, मेन्टल इस्टाब्लिसमेन्टको आदिको काम फेस सिद्धिएपछि हामीलाई सबैभन्दा बढी पार्टनर चाहिन्छ, हामीलाई बढी सबैभन्दा बढी सहयोग चाहिन्छ, हामीलाई सबैभन्दा बढी विज्ञता त्यतिखेर चाहिन्छ जतिखेर हामीले यी योबाट पीड़ित योबाट यो हाम्रो दैविपर्कोबाट पीड़ित बालबालिकाहरूको शिक्षाको लागि र मैले स्वास्थ्य पनि बिर्सिनु भएन है, शिक्षा स्वास्थ्य लगायतका कुराहरूलाई लामो समय कसरी लाने, घर बार सबै गुमाएका बाढ़ी पीड़ित बच्चालाई सहयोग गर्दै गर्दा अर्को यतापट्टिको फेरि 70% नगुमाएको बच्चाहरूले हामीले ग्रुपिजम बनाइन्छौँ यहाँ, तपाईँ सहयोग पाउने बच्चा एउटा सहयोग नपाउने बच्चा हुन्छ। अब यो दुईटा पक्षलाई कसरी व्यवस्थापन गर्ने, नागरिक संगठनहरूले काम गर्दा दुईटा पक्ष बनाइदिन्छौ नि, सहयोग दिन्छ एउटालाई सहयोग दिन्न, एउटा सहयोग पाएको बच्चा एउटा सहयोग नपाएको बच्चा, त्यस कारणले गर्दा सिस्टमलाई मोबिलाइज गर्ने, स्थानीय सरकारसँग काम गर्ने, स्थानीय सरकारलाई मैले धेरै ठाउँमा उत्तर दिएँ, हामी स्थानीय सरकारलाई केन्द्रमा राखेर स्थानीय सरकार मार्फत यो हामीले रिकभरी गर्नुपर्छ।
12: सरकारले भोटेकुसी बाढ़ीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने जनाएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय सरकार र स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल भएको छ। भोटेकुसी बाढ़ीले कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढ़ीको क्षति पुर्याएको छ। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर भने हटाइएको छ। भाद्र शुक्ल तृतीयाका दिन

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश जोशीसँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बाढ़ी प्रभावित क्षेत्रमा सड़क र पुल निर्माणलाई प्राथमिकता दिन स्थानीय तहका जनप्रतिनिधिको माग। कृष्ण भीर असोज 1 गतेदेखि दुईतर्फी खुलाउने तयारी।
0: ग्रीन आर्मीको वैधानिकतालाई लिएर सर्वोच्चले सरकारसँग माग्यो जवाफ। ब्रिक्स सम्मेलनमा नेपालले निम्तो नपाएको विषयमा काठमाडौँमा बहस।
1: कंग्रेस संस्थापनले गरेको निर्णय इतरले नमान्ने। एमालेमा पनि अध्यक्ष ओलीलाई हटाउने मागले शक्ति संघर्ष चर्किँदै।
0: 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने फ्रान्सको तयारी। प्राविधिक सुधार सहित नयाँ मसौदा अघि बढ़ाइयो।
1: र सन् 2027 नेपालमा आएर सिरिज खेल्न बंगलादेश सकारात्मक।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा सड़क र पुल निर्माणलाई प्राथमिकता दिन स्थानीय तहका जनप्रतिनिधिले संघीय सरकारसँग माग गरेका छन्। आज सिंहदरबारमा प्रधानमन्त्री वारेन्द्र शाहसँग भएको भेटमा बाढ़ी प्रभावित क्षेत्रका प्रतिनिधिले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क र बेली ब्रिज निर्माणलाई तीव्रता दिन माग गरेका हुन्। नुवाकोटको विजो नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बाढ़ीका कारण त्रिशुली नदी आसपासका अधिकांश पुल बग्दा नगरपालिकाका क्षेत्र प्रभावित बस्तीको आवागमन कठिनाई बनेको बताउनुभयो। उहाँले स्थानीय जनप्रतिनिधिको माग सम्बोधन गर्न सरकार तयार रहेको प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको बताउनुभयो। भेटपछि उहाँले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका लागि बजेटको कुनै चिन्ता नगर्न प्रधानमन्त्रीले आश्वासन दिएको सुनाउनुभयो।
3: विद्युत नगरपालिका अलि सुगम भन्दै गर्दा पनि 10 वटा क्षति भएको अवस्था, पारिपट्टि कर्णाली जस्तै भएको छ होइन, अब पुलहरू सबै ध्वस्त भएको अवस्था छ। अब यसमा चाहिँ उहाँले हामीले चाहिँ वैकली मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसकेपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन होइन, उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनर्स्थापित गर्नुपर्ने छ, त्यो विषयमा छलफल भएको हो।
0: बेलकोटगढ़ी नगरपालिकाका प्रमुख जगत बहादुर गुरूङले भने विपदको समयमा स्थानीय जनप्रतिनिधिको गति अनुसार संघीय सरकारका प्रशासनिक संयन्त्र चल्न नसकेको गुनासो गर्नुभयो। गल्छी त्रिशुली रसुवा मैलुङ सड़क अवरूद्ध भएपछि बेलकोटगढ़ी लगायतका क्षेत्रको आवागमन प्रभावित भएको र वैकल्पिक सड़क निर्माणका लागि पटक पटक आग्रह गरे पनि तत्काल काम अघि बढ़न नसकेको गुनासो गर्नुभयो।
4: हाम्रो देशको काम गराई तौर तरिका त्यो वास्तवमै भन्ने हो भने कुन इमर्जेन्सी कुन सहज परिस्थिति त्यो फरक छैन क्या, यो इमर्जेन्सी भनेको फरक हो। इमर्जेन्सीमा के हो भने स्रोत र साधनलाई केन्द्रीकृत गराएर त्यहाँ आवश्यकताको आधारमा पहिला काम गर्ने हो, त्यसपछि नीतिगत सुधारका कामहरू गर्ने होइन। हाम्रो त के भने त्यो तत्त विघात के विभाग र मन्त्रालयबाट जुन खालको ब्युरोक्रेटिक सिस्टम र संयन्त्र त के छ भने पहिला चाहिँ सिस्टमले चाहिँ बनाउने, सिस्टम अन्तर्गत त्यसलाई चाहिँ के अरे चाहिँ सर्वे गर्ने, त्यस इस्टिमेट निकाल्ने, त्यसपछि बजेटको तय गर्ने अनि काम गर्ने।
0: धादिङको सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतेउडाले प्रधानमन्त्रीसँग गाउँपालिकाबाट समुदाय सदरमुकाम धादिङ बेसी जाने वैकल्पिक सड़क निर्माण गर्न माग गरेको बताउनुभयो। उहाँले बाढ़ी प्रभावित किसानका खेतबारीमा समेत ठूलो क्षति पुगेकाले प्रभावित किसानलाई क्षतिपूर्ति र राहत दिन पनि माग गरेको सुनाउनुभयो। गाउँपालिकाका अन्य समस्याबारे पनि लिखित विवरण प्रदान

0: प्रधानमन्त्रीलाई बुझाएको उहाँले जानकारी दिनुभयो।
1: मोटरवाला पुल तीनटा थियो, तीनटै क्षति भयो र वैकल्पिक सड़क यदि त्यो पुललाई टाइम लाग्छ भने वैकल्पिक सड़कलाई चाहिँ तत्काल मास्टार आदमटार पिपलटार परेवाटार हुँदै धादिङ बेसी जानको लागि भनेर सामान्य प्रधानमन्त्रीज्यू माग हामीले यो कुरा राख्यौं। सारा किसानहरूको खेत लगेको कुरादेखि लिएर हामीले खुलेर हाम्रा कुराहरू राख्यौं।
0: यसैबीच भटेको सिबाडीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सड़क विभागले असोज 1 गतेदेखि सबै सवारी साधनका लागि दुईतर्फे सड़क सञ्चालन गर्ने तयारी गरेको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखा उपनिर्देशक शिवराज नेउपानेका अनुसार कृष्णभीरमा सड़क खुलाउने कामको परीक्षण सफल भए पनि अझै ग्राभेल सतहगत निकास तथा पहिरोको सक्रिय क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रोन र होरिजन्टल ड्रिलिङको काम गर्न बाँकी रहेको छ। वहाँका अनुसार भोटेकोशीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको थियो। त्यसपछि आएको अर्को बाढ़ीले नदीको कटान बढ़ाउँदा परेवा भीर कृष्णभीर लगायतका क्षेत्रमा सड़कको तल्लो भाग बगाएको थियो। कृष्णभीर पुरानो पहिरो सक्रिय हुने क्षेत्र समेत भएकाले सड़क विभागले विज्ञहरूसँग परामर्श गरेर सड़क खोल्ने निर्णय गरेको न्यौपानेले बताउनुभयो।
2: ग्राभल र फ्रेन्च ड्रेनको काम सके सँगसँगै हामी असोज 1 गतेदेखि सर्वसाधारणको लागि र सबै सवारी साधनको लागि कृष्णभीर पूर्ण रूपमा खोल्ने तयारी छ। अब हामी खोल्दाखेरि दुईतर्फ नै खोल्छौं।
0: नेपाल जियो टेक्निकल सोसाइटी संघको परामर्शपछि पहिरोको भित्तातर्फबाट सड़क खन्दै तत्कालीन रूपमा यातायात सञ्चालन गर्ने र त्यसपछि आवश्यक प्राविधिक उपचारका लागि काम अघि बढ़ाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो। हिजो गरिएको परीक्षणका क्रममा कृष्णभीरमा एक चरणको ट्र्याक खोलिएको र उपलब्ध ग्यास प्लेटलाई पार गराएर सड़कको परीक्षण गरिएको नेउपानेले बताउनुभयो। तर सड़कमा अझै ग्राभेल बिछ्याउने तथा पानी निकासको काम बाँकी रहेकाले तत्कालका लागि सड़क पुनः रोकिएको उहाँले स्पष्ट पार्नुभयो। कृष्णभीर खोल्दा दुईतर्फी नै यातायात सञ्चालन गर्ने तयारी रहेको नेउपानेको भनाइ छ। यद्यपि माथिबाट पहिरो खस्ने वा अन्य प्राविधिक समस्या आएमा अवस्था हेरेर निर्णय गर्नुपर्ने हुन सक्ने उहाँले बताउनुभयो। भोटेकोशी बाढ़ीको प्रभाव पृथ्वी राजमार्ग हुँदै त्रिशुली र नारायणी क्षेत्रसम्म परेको भन्दै सड़क विभागले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ। नेउपानेका अनुसार बाढ़ीका कारण नदीको सतह बढ़नुका साथै नदी कटानले पृथ्वी राजमार्गका विभिन्न स्थानको सड़कको तल्लो भागमा क्षति पुर्याएको छ। बाढ़ी तथा वर्षा कम भएपछि राजमार्गको विस्तृत प्राविधिक मूल्याङ्कन गरी आवश्यक सुधार तथा मरम्मतका काम अघि बढ़ाइने उहाँले सुनाउनुभयो। उहाँले विपदको समयमा अति आवश्यक काम बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह समेत गर्नुभएको छ। सड़क विभागले बाढ़ी तथा पहिरोबाट प्रभावित पृथ्वी राजमार्गका अन्य खण्डको समेत अवस्था मूल्याङ्कन गरी आवश्यकता अनुसार तत्कालीन तथा दीर्घकालीन सुधारका काम अघि बढ़ाउने जनाएको छ।
3: नेपाली सेनासँग मिल्दो जुल्दो पोशाक दर्जनी चिन्ह र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग जवाब माग गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतले रिटमा विपक्ष बनाइएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय गृह मन्त्रालय रक्षा मन्त्रालय नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल समाज कल्याण परिषद काठमाडौँ जिल्ला प्रशासन कार्यालय गोकर्णेश्वर नगरपालिका कम्पनी रजिष्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपालको आदेश जारी गरी संस्थाको दर्ता सञ्चालन पोशाक दर्ता र गतिविधिबारे कानूनी आधारसहित जवाब पेश गर्न भनेको हो। भुटेकोशी बाढ़ेपछिको राहत उद्धारमा ग्रीन आर्मी नेपाल राहत उद्धारमा खटिएपछि त्यसबारेको रिट सर्वोच्चमा परेको थियो।
0: छिमेकी मित्र राष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन भव्य रूपमा सम्पन्न हुँदा नेपालले निम्तो नपाएको भन्दै काठमाडौँमा बहस भइरहेको छ। विश्वका ठूला उदयमान अर्थतन्त्र बहुध्रवीय विश्व व्यवस्थाको पैरवी गरिरहेका शक्ति राष्ट्रहरू ग्लोबल साउथका प्रभावशाली मुलुकहरू र विश्व जनसंख्याको झण्डै आधा हिस्सा ओगट्ने नेतृत्वकर्ताहरू एकै मंचमा भेला हुँदा सबैभन्दा नजिकको देश नेपालले आगन्तुकको हैसियतमा समेत निम्तो नपाएको विषयमा बहस भइरहेको हो। छिमेकमै यति ठूलो कूटनीतिक अनुष्ठान हुँदा समेत नेपाल सरकारले औपचारिक ढोका बाहिरै रहनुलाई परराष्ट्र मामिलाका विश्लेषक अरूण सुवेदी कूटनीतिक अपरिपक्वताको उपज ठान्नुहुन्छ।
4: 7-8 वर्षमा हाम्रो कूटनीतिक क्षमता, दक्षता र कूटनीतिमा परिपक्वता ह्रास आउँदै आएको, जब हाम्रा राजदूतहरू पनि धेरै हदसम्म ट्रान्ज्याक्सनल हुन थाल्यो पोलिटिकल इस्टाब्लिसमेन्टको लागि, त्यसले ओभरअल हाम्रो कूटनीतिक क्षेत्र चाहिँ धेरै प्रभावित भयो। मान्नुहोस् नमान्नुहोस्, अहिलेको ग्लोबल अर्डरमा बहुध्रुव भने पनि मान्नु पर्यो, दुई ध्रुव भने पनि मान्नु पर्यो, र हरेक ध्रुवका नायक र नेतृत्वदायी राष्ट्र र त्यसका सहायक नेतृत्वदायी राष्ट्रहरू छन्, पावरहरू छन्, ग्लोबल पावरहरू त्यसरी विन्यास भएको छ। सार्वभौम सत्ता बराबर भने पनि भूटान र इन्डोनेसियाको वैधानिक बराबर भए पनि अन्तर्राष्ट्रिय राजनीतिमा प्रयोजनको हिसाबले बराबर हुँदैन। त्यो स्थितिमा जस्तो अमेरिका भन्नुहोस्, मैले उदाहरणहरू दिएको, अमेरिकासित डाइरेक्ट हाम्रो एक्सचेन्जबाट हामीले कति सम्बन्ध व्यवस्थापन गर्न सक्छौं, र अमेरिकासित एकदम कारगर सम्बन्ध भएका र एउटा शक्तिको रूपमा काम गर्ने जापान, दक्षिण कोरिया, इजरायल र साउदी अरेबियाबाट थ्रु अमेरिकासितको सम्बन्ध कति व्यवस्थित हुन सक्छ, हामीले एउटा रणनीतिक पाटोलाई हामीले बुझ्नुपर्छ। त्यसकारण यस्ता फोरमहरूमा हाम्रो उपस्थिति जनाउन त्यस्ता राष्ट्रहरूसित हाम्रो डाइरेक्ट एक्सेस कुन तादादमा छ, नहुँदाखेरि इन्डिरेक्ट एक्सेस अर्को राष्ट्रहरूबाट कसरी व्यवस्थापन गर्न सक्छौं, यी सबै चाहिँ हाम्रो उत्सुकतामा निर्भर गर्ने कुरा हुन्। मलाई के बारेमा सूचित हुने इच्छा छ भने, हामीले भारतलाई हामीहरू पनि त्यहाँ संलग्न हुन चाहन्छौ भनेर भन्यौं कि भनेनौ, मलेसियाले जस्तो चीनलाई हामीले त्यो कुरो भन्यौं कि भनेन, त्यसको बारेमा सूचित हुने इच्छा छ। भनेर पनि नभएको रहेछ भने त्यसमा अब हामीहरूले त एकदमै रिक्यालिब्रेसन त गर्नु पर्यो नि त रिलेसनलाई, रिसाएर त हुँदैन कूटनीतिमा।
0: अधिवक्ता राजेन्द्र शर्माले ब्रिक्स शिखर सम्मेलनमा नेपाललाई नबोलाइएको वा सहभागी नहुनुको वास्तविक कारणबारे गहिरो अध्ययन आवश्यक रहेको बताउनुभयो। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले नेपाल अमेरिकाको विकास परियोजना एमसीसीमा जोड़िएकाले ब्रिक्समा जान आवश्यक नरहेको तथा असंलग्न परराष्ट्र नीति अंगाल्ने मुलुक भएकाले सहभागी नहुनु उपयुक्त भएको जस्ता टिप्पणीहरू भइरहेको उल्लेख गर्दै वास्तविक कारण खोजिनुपर्ने बताउनुभयो।
5: हामी चाहिँ असंलग्न राष्ट्रको नीतिमा अहिलेसम्म अगाडि बढेको हुनाले हामीले धेरै दुःख झेल्नु परेन, शीतयुद्धमा पनि त्यो चपेटामा पर्नु परेन। त्यसकारण चाहिँ हामीले असंलग्न राष्ट्रकै नीतिलाई अगाडि बढाउनुपर्छ, बरु त्यसको नेतृत्व आफूले गर्ने हो कि अरूलाई गर्न लगाउने हो, त्यो दिशामा यो पनि एउटा फरक खालको शीतयुद्धमा गएको हुनाले अमेरिका र युरोपको एउटा ठूलो देशहरूको समूह एकातिर होइन G7 त्यसपछि गएर चाहिँ त्यसको काउन्टरमा आएको हो भन्ने तर्कसहित ब्रिक्सलाई लिएको चाहिँ देखिन्छ। र त्यसकारण चाहिँ यो दुईटै यो चाहिँ पहिलाको शीतयुद्ध जस्तै यो नयाँ खालको शीतयुद्धतर्फ जान सक्छ, त्यसकारण चाहिँ हामी यसमा मुसिनु हुँदैन, स्वतन्त्रै भएर चाहिँ हामी चाहिँ न्यूट्रल भूमिका निर्वाह गर्नुपर्छ भन्ने यो तीन प्रकारको तर्कहरू यो चाहिँ विभिन्न माध्यमबाट विभिन्न विचारधाराहरू विभिन्न विज्ञहरूको मुखबाट आइरहेको छ। त्यसकारण चाहिँ अब वास्तवमा अब नेपाल सरकारले कुन नीति लिनुपर्छ भन्ने कुरा पनि हामीले खोजी गर्नुपर्छ जस्तो मलाई लाग्छ। हामी ब्रिक्सतिर ढल्किने हो कि हामी त्यसको चाहिँ अमेरिकन लबीतिरै जाने हो कि अथवा स्वतन्त्र भएर बस्ने हो।
3: नेपाल परिवेशमा भारतले नेपाललाई बिजुली दिने सहमति लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्पर नाम
7: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवनभरको।

0: गर्ने
1: ढुकढुक होइन ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं।
2: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
5: नेपाली कंग्रेस दुई चिरामा बाँडिएपछि नेता कार्यकर्ता अन्यलमा परेका छन्। विशेष महाधिवेशनबाट आएको नेतृत्व र चौधौं महाधिवेशनबाट चुनिएको नेतृत्वबीच टकराव बढ़दा कार्यकर्ता नै अन्यलमा पर्ने गरी गतिविधिले तीव्रता पाएका छन्। दुवै समूहले आफ्नै तरिकाले पन्ध्रौं महाधिवेशनको कार्यतालिका ल्याउँदा नेता कार्यकर्ता कुन समूह वा पार्टीमा लाग्ने भन्ने अन्यलमा देखिएका हुन्। यसबीचमा नेताहरूले आफ्नो खेमाको महाधिवेशन कार्यतालिका अनुसार अघि बढ़न आग्रह गरिरहेका छन्। निवर्तमान सभापति शेरबहादुर देवाको निवास महाराजगंजमा आज बसेको समूहको बैठकले विशेष महाधिवेशन मार्फत निर्वाचित गगन थापा नेतृत्वको संस्थापनले गरेको निर्णय नमान्ने निर्णय गरेको छ। हिजो बसेको संस्थापनको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चौधौं महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यलाई सोही हैसियतमा पन्ध्रौं महाधिवेशन मा भाग लिन दिने निर्णय गरेको थियो। त्यसको भोलिपल्टै देउबा समूहले थापा नेतृत्वको कंग्रेसले गर्न लागेको महाधिवेशनमा कुनै पनि गतिविधिमा सहभागी नहुन आफू पक्षका नेता कार्यकर्तालाई आग्रह गरेको हो। इतर समूहले डाक्टर शशांक कोइरालाको संयोजकत्वमा पन्ध्रौं महाधिवेशनको तयारी समिति बनाएको छ। संयोजक कोइरालाले आज चुनदेवीमा पत्रकार सम्मेलन गर्दै त्यस्तो आह्वान गर्नुभएको हो।
6: विधि प्रक्रिया मिची शुरू गर्ने भनिएको तथाकथित महाधिवेशन भाग नलिन आग्रह गर्दछौ। चौधौं महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज 15 गतेदेखि सञ्चालित हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंगसिर 21, 22 र 23 गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कंग्रेसका साथीहरू हार्दिक अनुरोध गर्दछ।
5: संस्थापनले असोज 16 19 गतेसम्म र देउबा समूहले मंगसिर 21-23 काठमाण्डुमा महाधिवेशन गर्ने बताएका छन्। दुवै महाधिवेशन स्थगित गर्न माग गर्दै सर्वोच्च पुग्नुभएका अधिवक्ता मणिराम उपाध्यायको रिट दर्पित भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले त्यस सम्बन्धी एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको हुँदा रिट दर्ता नभएको बताउनुभयो। कंग्रेसको आधिकारिक विवाद सम्बन्धीको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।
4: नेकपा एमालेको पुनर्गठनका लागि पनि अहिले आन्तरिक शक्ति संघर्ष चलिएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छोड्न दोस्रो तहका अधिकांश नेताहरूले दबाव बढ़ाएपछि आन्तरिक तनाव बढ़ेको हो। महासचिव शंकर पोखरेल लगायतका नेताहरू नै अध्यक्षले नेतृत्व छोड्नुपर्ने पक्षमा देखेपछि ओलीले उपाध्यक्ष रामबहादुर थापा बादललाई प्रतिकारका लागि तयार गर्नुभएको छ। हालै पार्टी बैठकमा पेश भएका दुई थरी प्रतिवेदनमाथि केन्द्रित भएर अहिले छलफलहरू भइरहेका छन्। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आजको बैठक पनि त्यस्तै अनिश्चित बन्यो। दुवै प्रतिवेदन एउटै बनाएर ल्याउन संयोजक बादल सहित उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिइएको चर्चा छ। काभ्रेको मलथलीमा दुई दिन सञ्चालन भएको कार्यदल बैठकमा सहमति नजुटेपछि तीन नेतालाई जिम्मेवारी दिइएको दावी गरिएको छ। तर कार्यदल सदस्य तथा एमाले सचिव महेश बस्नेतले बैठकले पार्टी अध्यक्ष परिवर्तन गर्ने विषयमा फिजाइएको भ्रम र हल्ला चिरिएको दावी गर्नुभएको छ। कार्यदलको अर्को बैठक अब असोज 1 बस्ने नेताहरूले बताएका छन्।
5: भारत सरकारले नेपाललाई दैनिक 654 मेगावाट विद्युत उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। भारतले यही सेप्टेम्बर 13 आगामी डिसेम्बर 31 नेपाल विद्युत प्राधिकरणलाई राति 12 साँझ 6 विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। भारतका अनुसार मुजफ्फर ढल्केवर 400 केवी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केवी सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। यही भदौ 10 गते रसुवाको भटेकोशी नदी लगायतमा भीषण बाढ़ीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा असर परेको छ। भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
4: जेन्जी सहित प्रथम स्मृति दिवसको कार्यक्रमप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सचेतक क्रान्ति सिका धिताले दिएको अभियोगमाथि आपत्ति जनाइएको छ। जेन्जी शहीद परिवार कल्याणकारी समाज र जेन्जी घाइते नेपालले आज सिंहदरबार दक्षिण गेट बाहिर प्रदर्शन सहित पत्रकार सम्मेलन गर्दै आपत्ति जनाएका हुन्। जेन्जी शहीद प्रथम स्मृति दिवस कार्यक्रमको अपमान हुने गरी धिताले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन्। शहीद परिवार र घाइतेको त्याग र बलिदानलाई हल्का रूपमा लिएर सचेतक धिताले सार्वजनिक रूपमा तल्लो स्तरको अभिव्यक्ति दिएको आरोप लगाउँदै उनीहरूले सार्वजनिक माफी माग्नुपर्ने माग समेत गरेका छन्।
0: सिखा धिताले बोलेको अभिवृद्धि प्रति हामी घोर विरोध गर्दछौ, किनकि उहाँले हामी स्मृति दिवस मनाइरहँदा उहाँले चाहिँ कन्सर्ट भन्ने, उहाँ को हो? उहाँ चाहिँ एउटा चाउचाउको पुडियाभित्र कुपनको उपहार परेर चाहिँ संसदमा छिरेर जेन्जी शहीद परिवारलाई घाइतेहरूलाई यसरी हेर बोल्ने?
5: राजावादी अभियन्ता दुर्गा परसाईलाई त्रिभुवन विमानस्थलमा बोल्न नदिएपछि स्थिति तनावग्रस्त बनेको छ। झापाबाट फर्किनु भएका परसाईलाई एयरपोर्टमा प्रहरीले बोल्न नदिएपछि लफडा भएको हो। प्रहरीले विमानस्थल परिसरमा पत्रकारलाई बाइट दिन रोकेपछि परसाईका समर्थकले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ विरूद्ध उत्तेजक नारा लगाएका थिए। प्रहरीसँगको घम्सा घम्सी हुँदा परसाईका एक कार्यकर्ता पक्राउ परेका छन्। नागरिक बचाउ महाअभियान का बागमती संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सो अभियानका नेता माधव खतिवड़ाले एकजना व्यक्तिसँग सिंगो राज्य डराएको भन्दै सरकारको आलोचना गरेका छन्।
4: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको,
8: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
7: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
8: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
7: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
8: एकपटक दङ्गालीबाट किनेर हेर न।
7: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
9: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
8: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
10: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
11: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
8: प्रोप्राइटर सोमराज रैदास।
12: सम्पर्क फोन नम्बर 0825367775।
8: सम्पर्क नम्बर 98478726873।
13: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
14: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौं। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825367509 र मोबाइल 98453506523।
4: स्वागत गर्ने तयारी छ। उक्त विमान पोखराबाट यात्रु लिएर 7:15 बजे दुबईका लागि प्रस्थान गर्नेछ। पोखरादेखि दुबई फर्कदा जहाजले यात्रु सहित कार्गो लिएर जानेछ। उक्त एयरलाइन्सको उडान समय तालिका हरेक दिन सोही हुनेछ। फ्लाइट दुबईको एयर बस 319 र 320ले अब पालै पालो पोखरा दुबई नियमित उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बताउनुभयो। उक्त उडान काठमाडौँ भन्दा 5,000 सस्तो हुनेछ।
5: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सरकारको संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै नयाँ कोष खड़ा गर्ने नीति नरहेको स्पष्ट पार्नु भएको छ। आज विधान व्यवस्थापन समितिमा भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथिको दफावार छलफलमा उहाँले सरकारले नयाँ कोष थप्ने नभई भएकालाई पनि गाभ्ने नीति लिएको बताउनु भएको हो। बैठकमा संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न माग गरिएको थियो।
4: नागरिक लगानी कोषको पुँजी वृद्धि, लगानीको क्षेत्र विस्तार र सञ्चालन समिति कार्यकारी निर्देशकको जिम्मेवारीलाई थप स्पष्ट बनाउने गरी नागरिक लगानी कोष ऐन 2074 संशोधन गर्न बनेको विधेयक प्रक्रिया अघि बढ़ेको छ। ऐन कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्या, अस्पष्टता तथा बदलिदो वित्तीय र पुँजी बजारको आवश्यकतालाई सम्बोधन गर्ने गरी विधेयक अघि बढ़ाइएको हो।
5: गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका 5 29 वर्षीय कल्पना पुनको शव फेला परेको छ। उनको शव घटनास्थलभन्दा करिब 1 किलोमिटर टाढा ठूलो पहिरोमा खोलाको बीचमा अड्किएको अवस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो।
4: आज हरितालिका तीज हिन्दू महिलाहरूले निराहार व्रत बसी महादेवको पूजा अर्चना गरी मनाएका छन्। हिजो दर खाएका हिन्दू महिलाहरू आज भाद्र शुक्ल तृतीयाका दिन बिहानैदेखि विभिन्न शिवालयमा पुगेर पूजाआजा गरी पारिवारिक सुख शान्ति र कल्याणको कामना गरेर मनाए। रसुवा लगायतका क्षेत्रमा आएको बाढ़ीले निम्ताएको विपत्तिका कारण यसपालिको तीज केही खल्लो बन्यो। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण 1,300 भन्दा बढ़ीको निधन भएको र 4,000 भन्दा बढ़ी मानिस बेपत्ता भएका कारण शोक मनाउनेहरूको संख्या पनि उत्तिकै छ। यद्यपि काठमाडौँको पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको संख्या केही घटेको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको मान्यता छ।
5: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्स सरकारले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढ़ाएको छ। राष्ट्रपति इमानुएल म्याक्रोनले आज सरकारले परिमार्जित मस्यौदा बारे युरोपेली आयोगलाई जानकारी गराएको बताउनुभयो। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषदले खारिज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो। म्याक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बाल बालिका तथा किशोर किशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न यसलाई आफ्नो प्रमुख प्राथमिकता मध्ये एक भएको बताउनु भएको हो। उहाँले आगामी वर्ष राष्ट्रपतिको कार्यकाल सकिनु अघि नै प्रतिबन्ध लागू हुने बताउनुभयो। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा आवश्यकता भन्दा बढ़ी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको थियो। त्यसपछि सरकारले कानूनी तथा प्राविधिक सुधार सहित नयाँ मस्यौदा अघि बढ़ाएको हो।
4: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल क्रिकेट संघले राखेको द्विपक्षीय क्रिकेट सिरिजको प्रस्तावप्रति बंगलादेश क्रिकेट बोर्ड बीसीबीले सकारात्मक प्रतिक्रिया दिएको छ। बंगलादेशले सन् 2027 नेपालकै घरेलु मैदानमा आएर द्विपक्षीय सिरिज खेल्ने लक्ष्यका साथ काम अघि बढ़ाएको छ। बंगलादेश क्रिकेट बोर्डका क्रिकेट अपरेशन इन्चार्ज सहरियार नफिसका अनुसार नेपालले केही समय अघि नै द्विपक्षीय सिरिजका लागि औपचारिक प्रस्ताव पठाएको थियो। बीसीबीले उक्त आमन्त्रणलाई निकै सकारात्मक रूपमा लिँदै दुवै बोर्डबीच प्रारम्भिक छलफल अघि बढ़ाएको छ। नफिसले बंगलादेशको फ्यूचर टूर्स प्रोग्राम एफटीपी निकै व्यस्त रहे तापनि सन् 2027 सम्मको हालको साइकलभित्रै उपयुक्त समय मिलाउन प्रयास भइरहेको बताएका छन्। उनका अनुसार छलफल ठोस चरणमा पुगेपछि र श्रृंखला निश्चित भएपछि औपचारिक जानकारी गराइनेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: बाढ़ी प्रभावित क्षेत्रमा सड़क र पुल निर्माणलाई प्राथमिकता दिने स्थानीय तहका जनप्रतिनिधिको माग। कृष्णभीम सड़क असोज एकदेखि दुईतर्फी खुलाउने तयारी।
4: ग्रीन आर्मीको वैधानिकतालाई लिएर सर्वोच्चले सरकारसँग माग्यो जवाब। ब्रिक्स सम्मेलनमा नेपालले निम्तो समेत नपाएको विषयमा काठमाडौँमा बहस।
5: कंग्रेस संस्थापनले गरेको निर्णय इतरले नमान्ने। एमालेमा पनि अध्यक्ष ओलीलाई हटाउने मागले शक्ति संघर्ष चर्किँदै।
4: 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने फ्रान्सको तयारी। प्राविधिक सुधारसहित नयाँ मसौदा अघि बढ़ायो।
5: र नेपालसँग क्रिकेट सिरिज खेल्न बंगलादेश सकारात्मक।
4: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो।
12: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोनमा टिप्नुस 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।

0: वाई नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट वाई नेट अब सब कनेक्टेड
1: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्
1: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ
2: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार
1: अनुभवी विशेषज्ञ सेवा आधुनिक प्रविधि व्यक्तिगत परामर्श निरन्तर हेरचाह
2: शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टर बिपिचो घोराहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ सम्पर्क मोबाइल 9847723572
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: युनिचमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
7: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
3: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू
8: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
3: मुटु रोग विशेषज्ञ डाक्टर
8: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9847725700
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एसडीबी मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
12: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
13: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
10: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस् सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराहीदाङ फोन नम्बर 0825607434 र 0825607138
15: बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री हरेक महिनाको चौथो शुक्रबार दिव्य फार्मेसी घोराइदाङमा
7: डाक्टर द्वारा दिइने सेवाहरू
15: नवजात शिशु तथा बाल बालिकाको स्वास्थ्य परीक्षण
7: बाल बालिकाको नियमित स्वास्थ्य परीक्षण
15: ज्वरो रुगा खोकी तथा संक्रमणको उपचार
7: पोषण तथा वृद्धि विकास सम्बन्धी परामर्श
15: खोप सम्बन्धी परामर्श
7: नवजात शिशुको स्वास्थ्य परीक्षण तथा हेरचाह
15: बाल बालिका सामान्य तथा दीर्घ रोगको उपचार
7: साथै प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी एमएस एफएमएएस डीएमएएस द्वारा प्रत्येक दिन दिव्य फार्मेसी घोराइदाङमा बिरामी चेकजाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
15: सम्पर्क नम्बर 0825904101 9478893 9478826163
16: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
11: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
16: अन्य सेवाहरू
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
13: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6094। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
18: खुशीको खबर।
19: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दान। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
22: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
23: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
22: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
24: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
25: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
26: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082-582-0023, 98-478-1817 र 98-478-35-643।
1: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
27: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
1: विस्तृत आँखा परीक्षण उपचार,
27: बाल दृष्टि रोग निदान उपचार, मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
1: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
27: कन्ट्याक्ट लेन्स सेवा,
1: न्यून दृष्टि व्यवस्थापन, पुनस्थापना परामर्श,
27: कृत्रिम आँखा फिटिङ गरिन्छ,
1: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चश्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
27: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू। अल्छी आँखा उपचार,
1: डेढो आँखा उपचार,
27: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
1: डबल भिजन उपचार,
27: लेख्दा, पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
0: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
27: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
0: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
2: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सडक विभाग रोड दाङ
3: फोन नम्बर 9869984602 र 9864884473
4: होइन माइला
5: लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
4: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
6: ल ल काका गइहाले म
8: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
9: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
8: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 9858745226

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीसँग रसुवा विपद प्रभावित पालिकाका जनप्रतिनिधिहरूको छलफल, छिटो सड़क खुलाउन आग्रह,
1: यो अवस्थालाई छिटो समाधान नगर्ने भन्दा सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दैछ।
0: हिमनदी भत्किएर आएको बाढ़ीको वेग, बहाव र भिन्न व्यवहार बारे एक वरिष्ठ सरकारी अनुसन्धानकर्तासँग कुराकानी।
2: हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा
0: र उच्च युरोपेली अधिकारीहरू यात्रा गरेको केही बेरमै युक्रेन पोल्याण्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रूसी ड्रोन हमला। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुखले पोल्याण्डको सीमा नजिकै युक्रेनी रेलमाथि आइतबार गरिएको एउटा रूसी हमलाले राष्ट्रपति भ्लादिमिर पुटिन कति हताश छन् भनी देखाएको टिप्पणी गरेका छन्। नेटो सदस्य राष्ट्रका भूभाग नजिकै गैर सैनिक पूर्वाधारहरूमा मस्कोले जारी राखेका आक्रमणहरूबाट उक्त गठबन्धनभित्रको एकताको कमी र युक्रेनलाई सघाउन नसकेको देखिएको मार्क रूटाले उल्लेख गरे। उनले भने, पुटिनलाई लाग्छ कि उनी युक्रेनलाई समर्थन गर्नबाट हामीलाई रोक्न सक्छन् र हाम्रो एकतालाई कमाक्न सक्छन्, तर उनी गलत छन्। नेटोका प्रमुख मार्क रुटा। ब्रिटेनका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका अरू वरिष्ठ अधिकारीहरू सवार रेल गएकै रूटमा अर्को रेल हमलामा परेको थियो। पुटिनका प्रवक्ताले युक्रेनभरि मस्कोले सैनिक कार्यवाही जारी राख्ने बताएका छन्। फ्रान्सको परमाणु अस्त्र प्रतिरोधलाई अरू युरोपेली साझेदार देशहरूमा विस्तार गर्ने पहलकदमीमा फिनल्याण्ड जोड़िएको छ। फिनल्याण्डका राष्ट्रपति अलेक्सान्डर स्टुबले फ्रान्सको पहलकदमीले आफ्नो प्रतिरक्षाप्रति युरोपको उत्तरदायित्वमा जोड़ दिएको र त्यसले नेटोको नीतिलाई प्रतिस्थापन नगर्ने बताए। शान्तिको समयमा फिनिस भूभागभित्र परमाणु अस्त्रहरू राख्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारे। फिनल्याण्ड नेटोका सदस्य राष्ट्रहरूमध्ये रूससँग सबैभन्दा लामो सीमाना जोड़िएको देश हो। अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो शेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डांगोटेले शुरू गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले $4 अर्ब भन्दा बढ़ीको शेयर जारी गरेको छ, जसको बिक्रीबाट विस्तार कार्यका लागि $1.60 अर्ब जुटाउने अपेक्षा गरिएको छ। डांगोटेले त्यसलाई उनकै शब्दमा जनताका लागि आईपीओ भनेका छन्। हालैको विनाशकारी बाढ़ीबाट जलविद्युत क्षेत्रमा व्यापक क्षति बेहोरेको नेपाललाई भारतले अतिरिक्त बिजुली निर्यात गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो वर्षको अन्त्यसम्म दैनिक 18 घण्टासम्म नेपाललाई बिजुली आपूर्ति गरिने भारतले जनाएको छ। बाढ़ीका कारण नेपालमा 1300 जना भन्दा बढ़ीको ज्यान गएको छ भने कम्तीमा 5000 व्यक्ति अझै हराइरहेका छन्। भोटेको शीत त्रिशुलीको बाढ़ीले 12 वटा जलविद्युत आयोजनामा क्षति पुर्याउँदा नेपालको बिजुली उत्पादन क्षमतामा 10% कटौती भएको छ। र चिनिया विदेश मन्त्रालयले आर्टिफिशियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो देशको दक्षताले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्छ भनी अभिव्यक्ति दिएका अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखको आलोचना गरेको छ। मन्त्रालयका एक अधिकारीले डारियो आमोडेका अभिव्यक्ति, धम्की, भिडन्त र कसैले पनि फाइदा नपुर्याउने हानिकारक प्रतिस्पर्धाको भाष्य भएको बताएका छन्। गत सप्ताहान्तसम्म 3 वटा एआई कम्पनीका प्रमुखहरूले एआई विकासको गति कम गर्न अपील गरिसकेका छन्। सुरक्षा सम्बन्धी पर्याप्त कदमहरू नचाली एआईको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औल्याएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पक्षमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सड़क सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढ़ीको 20 दिन प्रधानमन्त्रीले सरकारले विपद संकटग्रस्त क्षेत्र घोषित गरेका 15 वटा प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई बोलाएर छलफल गरेका हुन्। सुनौ थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढ़ीपछिको पुनस्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीड़ा सुनाउनुको साथै संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको बीबीसीलाई बताए। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव बर्यालले दैनिक जीवनका गाँसबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
1: यातायातका सबै सञ्जालहरू भत्किएको छ। खाद्यान्न लगायतका औषधि लगायतका अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू छन्, यी सबै कुराको बारेमा हामीले भोगिरहेको र चाहिँ संघीय सरकारबाट समन्वय हुँदा सम्बोधन हुने विषयहरूको बारेमा सविस्तार हामीले विषयहरू राख्यौँ। ठुलो मासलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि त्यसले क्षति बिहोर्न परेको छ। बिस्तारै यदि यो अवस्थालाई छिटो रिकभर नगर्ने, छिटो सम्बोधन नगर्ने भने त सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
0: प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी थिए, जस क्रममा अस्थायी आवास, जग्गा प्राप्ति, लगत संकलन जस्ता कुरामा तीनवटै तहका सरकार मिलेर काम गर्नुपर्ने कुरा उठेको बताइएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले प्रधानमन्त्रीले राखेका कुराबारे भने,
4: प्रधानमन्त्रीले रोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, तपाईँहरू एकदमै तकारुकताका साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। तत्काल पेलिब्रिज झोलुङ्गे पुल त्यो चाहियो, त्यसपछि उहाँ बन्द आलु सबै कुहियो कुहिएर गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
0: कतिपय सहभागीहरूले सरकारहरू बीचको कामको प्रष्ट बाँडफाँड हुनुपर्ने कुरा समेत आजको बैठकमा राखे। तिनी मध्येका एक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भन्छन्,
5: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि, होइन हो? स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन। अब होइन, स्थानीय तहले पठाएको विवरण भन्दाले छुट्टै तरिकाले डाटा कलेक्सन गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ भन्नु।
0: रसुवा बाढीको मानवीय क्षतिको प्रष्ट चित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1,395 जनाको शव फेला परेको छ भने अझै 5,130 जना सम्पर्कविहीन अवस्थामा छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीको तीव्रता, स्तर र शक्ति 1,000 वर्षमा एकपटक आउने बाढ़ी भन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढ़ीबारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी शुरूमा उनलाई भदौ 10 को बाढ़ी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौं।
2: हामीले सामान्यत बाढ़ी भनिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारमा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न ग्रेडको फ्लड भन्ने गर्छ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो, त्यसका लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो,
0: मतलब 100 वर्षमा आउने भन्दा पनि
2: अझ धेरै नै बढी थियो, होइन 1,000 इयर्स रिटर्न ग्रेडको फ्लड भन्दा पनि यो धेरै माथि थियो। र हाम्रा सामान्यत फ्लडहरू बेसिनमा बिस्तारी पानी पर्दै जान्छ र जलसतह बढ्दै गएर बाढी आउने गर्छ। तर यो चाहिँ कस्तो थियो भन्दा त्यहाँ पानी पनि परेको थिएन, तर हामीले चाहिँ थाहा पाइसकेका छौँ बरफका ढिस्का पनि खस्यो र यसमा चाहिँ अझ सो रकहरू नै फेलियर
0: भयो।
2: यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानी भन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू बोल्डरहरू मिश्रित भएको र त्यसले चाहिँ यसको भेलोसिटीको क्रममा पनि धेरै हाई भएको कारणले इरोजन एन्ड डिपोजिट फेनोमिनन चाहिँ यहाँ मिश्रित भएको, यसको प्रकृति चाहिँ अलिकति फरक प्रकृतिको भयो। त भने अहिले माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ, तर त्यसमा पनि यति भोल्युम भन्ने आकलन हुन्छ, तर यो चाहिँ कति भोल्युमै आयो भन्ने कुराको आकलन गर्न नसकेकोले हामीले अलिकति त्यो पनि भन्न नसक्ने अवस्थाकोले यो चाहिँ हाम्रो कल्पना भन्दा हामीले सोच्ने गरेका रेगुलर फ्लड भन्दा अलिक भिन्न प्रकृतिको यो भइरहेको छ।
0: अनि तपाईँहरूको प्रतिवेदनमा यसको वेग बहाव चाहिँ असाध्यै तीव्र गतिमा आएको भनेर पनि उल्लेख छ, होइन? त्यहाँ खसेको ठाउँबाट बोर्डरसम्म आइपुग्दा 7 मिनटमा आइपुगेको देखिन्छ, 188 किलोमिटर प्रति घण्टा वा 52 मिटर प्रति सेकेन्डमा आइपुगेको छ। त्यहाँबाट स्याप्रोवेसीसम्म 83 किलोमिटर प्रति घण्टामा आएको भनिन्छ, होइन? त्यहाँबाट तल बेत्रावतीसम्म पनि 65 किलोमिटर प्रति घण्टा, त्यो वेग कत्रो हामीले
2: स्टेसनहरूमा आइपुगेको पिकलाई हामीले लिएर त्यो भेलोसिटी निकालेका हौ। र मैले अहिले पनि भने त्यसको भोल्युम एकैचोटि र इन्क्लुडिङ डेब्रिज फ्लो एन्ड हो र स्टिफ जति माथि स्टिफनेस छ भेलोसिटीहरू हाई छ र बिस्तारी त्यो भेलोसिटी चाहिँ 83 किलोमिटरबाट 65, 29, 23 हुँदै देवघाट पुग्दाखेरि करिब करिब 26 किलोमिटर पर आवरको गतिमा तल गएको देखिन्छ, जुन चाहिँ हाम्रो नर्मल भन्दा धेरै नै बढी भएकै कारणले त्यसै कारणले गर्दा पनि धेरै क्षतिहरू बढेको छ।
6: अब यस्तो खालको यस्तो प्रकृतिको अब नसोचेको घटनाको हामीले पूर्व सावधानी अथवा चेतावनी अब आगामी दिनमा नहोला भन्न सकिन्न होइन, त्यो कसरी दिन सकिएला? यो त एकदम छिटो आउने रहेछ।
2: हाम्रो अहिले नै 6 चाहिँ गेजिङ स्टेसनहरू पुरै वास आउट
6: गर्यो,
2: बगाइदिइसकेपछि त त्यो लेभल वार्निङ लेभल त्योमा पुग्नै पाएन। त्यस कारणले चाहिँ पहिलेको एक्जिस्टिङ सिस्टमबाट सिकेर एउटा नर्मल किसिमको फ्लड आउँदाखेरि त्यो वाटर लेभल मोनिटरिङ सिस्टमले काम गर्छ। अब सेकेन्डरी सिस्टमहरू चाहिँ अलिकति एक्सट्रिम फ्लड आउँदाखेरि ती लेभल भन्दा माथि राखेर चाहिँ जानुपर्छ भन्ने एउटा सिकाइ चाहिँ अहिले भएको छ र त्यसलाई अझ क्यामेरा लिङ्क्ड सर्भिलेन्स सिस्टममा चाहिँ जानुपर्छ एउटा वाटर लेभल मोनिटरिङको विषयमा कुरा गर्दाखेरि चाहिँ। दोस्रो चाहिँ अब अलिकति वाटर लेभलले मात्रै पुग्दैन, माथिल्लो हिमालयनहरूमा विभिन्न ग्लेसियर लेकहरू छन्, स्लाइडहरूको पोटेन्सियल छ, ल्यान्डस्लाइडहरू ठुला ठुलाको भने अब सेटेलाइटसँग इन्ट्रिगेट गरेर त्यसको मुभमेन्टहरूलाई मोनिटरिङ गर्ने, अर्को अलिकति अर्थको एक्सिस्मिक एक्टिभिटीसँग चाहिँ मोनिटरिङ गर्ने।
0: उनी थिए जल विज्ञान तथा जल स्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। रसुवा बाढ़ीसँगै बगेका कयौं पुलहरूमध्ये नुवाकोटको देवीघाट स्थित तादी खोलामा हालै नेपाली सेनाले एकरूप ब्रिज जडान गरेपछि जनजीवन पुरानै लयमा फर्कन सघाउन थालेको स्थानीय वासीहरूले बताएका छन्। यस विपदमा 41 मोटर चल्ने पुल, 45 झोलुङ्गे पुल र करिब 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको सरकारी विवरण छ। गल्छी विदुर सड़क खण्डमा पर्ने तादी खोलामा पुल बनेसँगै भने देवीघाट बजारबाट रातमाटे जिलिङ लगायतका ठाउँहरूबीच टुटेको सहसम्पर्क पुनः शुरू भएको बताउँछिन् नुवाकोटबाट हाम्री साथी शक्तिमाया तामाङ।
7: पुल बनाएसँगै अहिले आवत जावतमा सहज भएको बेलकोटगढी नगरपालिका जिलिङका खुस प्रसाद दाहालले बताए।
8: ग्यासको सहज भइसक्यो, खाद्यान्नको सहज भइसक्यो, पेट्रोलको सहज भइसक्यो।
7: बेलकोटगढी नगरपालिका निवासी कान्छी नेपाली
9: बच्चाहरू लिएर जान नसकिने त्यहाँमाथि वनको बाटो अलिकति डर पनि हुन्छ, उकालो जान त्यत्रा बाटो हिँड्नु पर्छ, 3 घण्टा हिँड्न त धेरै टाइम लाग्छ नि, धेरै घुमिएर हिँड्ने कि यो पुल नबन्दाखेरि।
7: 57.9 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 60 टन सम्मको भार वहन क्षमता रहेको सेनानी चिरञ्जीवी चौला गाईले जानकारी दिए।
10: 35 टन भन्दा बढी लोड भएको गाडीहरू छैन नेपालमा, नेपालमा गुड्ने गाडीहरू चाहिँ यसले वान वे भएको कारणले गर्दा मजाले धान्न सक्छ।
7: बाढीबाट प्रभावित क्षेत्रमा राहत उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न जिल्लाको अन्य स्थानहरूमा पनि तत्काल बेली ब्रिज, झुलुङ्गे पुल निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब एउटा नेपाल बाहिरको विषय। ब्रिटिश पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरूले यात्रा गरेको केही बेरमै युक्रेन पोल्याण्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रूसले ड्रोन हमला गरेको छ। रूसी ड्रोन रेल इन्जिनमा बद्रिएको भए पनि कोही हताहत भएको विवरण आएको छैन। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
3: ड्रोन खस्नु अघि नै रेलबाट सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। किएवमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोनसन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्गको प्रयोग गरेका थिए। उनीहरू अर्कै रेलमा चढेका थिए। रूसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधारहरूलाई निशाना बनाइएको बताएको छ, तर युक्रेनको सरकारी रेलवे कम्पनीले भनेको छ ड्रोनले कूटनीतिज्ञहरू सवार रेललाई निशाना बनाउन सक्थ्यो। वार्सा सेक्युरिटी फोरमकी प्रमुख कातार्जिन पिसास्काले जोनसन र पावेल भएकै रेलमा आफू पनि रहेको बीबीसीलाई बताइन्। उनका अनुसार पोल्याण्डको सीमाभित्र उक्त रेल पुगेको करिब 30 मिनट पछि ड्रोन हमला भएको थियो।
0: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
11: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 9 बजेको छ।

0: त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
2: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
4: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727979
5: र 98578336869।

0: वायनेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद करता सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड।
1: बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री हरेक महिनाको चौथो शुक्रबार दिव्य फार्मेसी घोराईदाङमा
2: डाक्टर द्वारा दिइने सेवाहरू
1: नवजात शिशु तथा बाल बालिकाको स्वास्थ्य परीक्षण
2: बाल बालिकाको नियमित स्वास्थ्य परीक्षण
1: ज्वरो रुगा खोकी तथा संक्रमणको उपचार
2: पोषण तथा वृद्धि विकास सम्बन्धी परामर्श
1: खोप सम्बन्धी परामर्श
2: नवजात शिशुको स्वास्थ्य परीक्षण तथा हेरचाह
1: बाल बालिका सामान्य तथा दीर्घ रोगको उपचार
2: साथै प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी एमएस एफएमएएस डीएमएएस द्वारा प्रत्येक दिन दिव्य फार्मेसी दाङमा बिरामी चेकजाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
1: सम्पर्क नम्बर 082-590-410 98-478-28913 98-478-26163।
3: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98-453-0653-23।

0: सुरक्षित जीवन जीन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
2: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
3: विस्तृत आँखा परीक्षण उपचार,
4: बाल दृष्टि रोग निदान उपचार,
2: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
3: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
2: कन्ट्याक्ट लेन्स सेवा,
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
2: कृत्रिम आँखा फिटिङ गरिन्छ,
3: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
2: दाङ जिल्लाकै पहिलो र एकमात्र
4: भिजन थेरापी सेवाहरू।
2: अल्छी आँखा उपचार,
1: डेढो आँखा उपचार,
2: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
3: डबल भिजन उपचार,
2: लेख्दा पढ्दा खोन

0: हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
1: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
0: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
1: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
2: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 गलाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ
3: फोन नम्बर 9899-84602 र 9864-84873
2: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
1: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
3: सामान्य किराले खाएको दाँत भर्ने
2: मेसिनद्वारा आरसीटी गर्ने
1: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
2: खोल लगाउने
1: बाङ्गो टिङ्गो दाँत मिलाउने
2: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
1: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
4: सम्पर्क मोबाइल नम्बर 9828-77794 9828-77794

0: हम गाउँ रेडियो मेरो एभरेस्ट
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयङ्कर मजा।
5: सञ्चालक नरेश कुमार श्रेष्ठ।
6: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु। पेन्सन उठाएर मेरो ऋण तिर्नु।
7: स्वर्गद्वारे चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र

0: मध्य पश्चिम FM 91.4 MHz।
1: ये दांत दुखियो
2: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने हैन
1: अय्या अस्ति भक्कर त औषधि गरेको 20-19 भएको हैन
2: जा पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
6: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
7: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27
7: 98-41-68-47-40
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
8: मध्य पश्चिम टाइम चेक यति बेला रात्रिको 10 बजेको छ

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: 火星人。
1: हामी आफ्नो दुःखको मूल कारण अरू अरूलाई ठान्छौ, अरू परिस्थितिलाई ठान्छौ, जबकि खोज्दै खोज्दै गयो भने दुःखको कारण बाहिरको परिस्थिति होइन, दुःखको मूल कारण हाम्रो मनस्थिति हो। मनस्थितिलाई हामीले सुधार गर्न सक्यौं भने जुनसुकै परिस्थितिमा पनि हामी प्रफुल्ल रहन सक्छौ, खुशी रहन सक्छौ। यदि मनस्थिति बिगार्यौं भने बाहिर जति राम्रो परिस्थिति भए पनि हामी सुखी रहन सक्दैनौ, खुशी रहन सक्दैनौ। धेरै मानिसले काम गरे, दुःखको के हो त कारण सामाजिक अवस्था भन्ने मृकुलमा पुगे। समाजको अवस्था नै यस्तो छ, त्यही अवस्थाको कारणले व्यक्तिले दुःख पाइरहेका छन् र समाजमा खुब खुब काम गरे। सामाजिक असमानता नै दुःखको मूल कारण हो, त्यसकारण यस असमानतालाई हटाऊ, समानता लिएर आऊ भन्ने प्रयत्न गरे तर सबै असफल भए। कहीँ पनि सामाजिक समानता लिएर आउन पनि सकेनन्, ल्याएर कोही सुखी हुन पनि सकेन। धेरै प्रयत्नहरू भए, अहिलेसम्मको मानिसको इतिहासमा यति धेरै खोज भएका छन्, यति धेरै काम गरेका छन्। सामाजिक अवस्थालाई परिवर्तन गर्यो भने सुखी हुन्छ, आर्थिक अवस्थालाई परिवर्तन गर्यो भने सुखी हुन्छ। दुःखको मूल कारण नै आर्थिक कमजोरी रहेछ, त्यसकारण आर्थिक समुन्नत हुनुपर्दछ। खुब खुब गरे तर गहिरेर हेर्यो भने जहाँ आर्थिक सम्पन्नता बढी छ ती

0: मानिसहरूको मनमा एकपटक हेरौं, उनीहरू सबैभन्दा बढी दुखी छन्। आर्थिक अवस्थाले मात्रै कोही सुखी हुँदो रहेछ किन हुँदैन थियो भने नि मन हो के मूल, सुख दुःखको मूल मन हो। मन बिग्रिएको छ भने सारा जगतलाई सपारेर पनि सुखी हुन सकिँदैन। त्यसकारण यसको अर्थ यो होइन कि सामाजिक अवस्थाहरूको सुधार नगरौं, बिग्रिएका कुराहरूलाई नबनाऊ, आर्थिक अवस्थालाई सुधार नगरौं भन्ने होइन, बिल्कुल गरौं। तर मूल मन हो, मनलाई पहिला सुधार गरौं, किनभने मन सुध्रियो भने सामाजिक अवस्था पनि सुध्रिन्छ, राजनीतिक अवस्था पनि सुध्रिन्छ, आर्थिक अवस्था पनि सुध्रिन्छ। सारा सुधार नै मूल मन हो। पहिला मनलाई सुधारौं अनि अरू सुधार्न शुरू गरौं, सब सुध्रिन्छ। तर मनलाई जस्ताको तस्तै छोडेर अरू व्यवस्थाहरू सुधार गर्न खोजेर हामी सम्मुन्नत हुन सक्दैनौं, हामीले खोजेको कुरा प्राप्त गर्न सक्दैनौं। मूलत मन हो, मनलाई सुधार्ने तरिका मनलाई प्रवाहमा छोड्नुपर्छ, अथवा मनको पनि श्रम र विश्रामको स्थिति हुन्छ। श्रम र विश्रामको सन्तुलन सर्वाधिक महत्वपूर्ण सन्तुलन हो। जहाँ श्रम र विश्रामको सन्तुलन बन्यो त्यहीँबाट सबै कुरा व्यवस्थाहरू राम्रो बन्न सुरु गर्छ। हाम्रो मनलाई पनि यो सन्तुलनभित्र राख्नुपर्छ, मनलाई आफूले काम लगाउनुपर्छ, मनलाई छाडा छोड्नु हुँदैन। जसले मनलाई जानी जानीकन काम लगायो त्यही व्यक्तिले मात्रै मनलाई काम नलगाएर चुप लागेर बस बाबु भनेर शान्त पनि बनाउन सक्छ, किनभने मन उसको नियन्त्रणमा हुन्छ, मनलाई छाडा छोड्नु हुन्न। मनलाई काम लगाउने तरिका के हो? हर हमेसा चिन्तन गर्ने, हर हमेसा आफूले जानी जानीकन विविध विषयमा विचार गर्ने, अहिले यो विषय के गर्ने होला त्यसमा विचार गर्ने, भोलिको योजना बनाउने, यो विषयमा नि योजना बनायो, अर्को विषयमा नि योजना बनायो, उसलाई त फुर्सदै भएन अरू चिन्ता गरेर बस्ने, आफै मन चलिरहोस् त्यतातिर उसले मनलाई फुर्सदै दिएन, मनलाई काम लगाइरह्यो। हे मन, यो विषयमा चिन्तन गर, अरू केही काम भेट्टाएन भने गीत लेख्न थाल, कविता लेख्न थाल, कथा लेख्न थाल, एउटा चित्र बनाउन शुरू गर, कुनै न कुनै सृजनात्मक काम शुरू गरिहाल। सृजनात्मक काम शुरू गर्यौं भने हाम्रो मन त्यही अल्झियो, अब चाहिने नचाहिने कुरा सोच्ने फुर्सद पाएन, मनलाई छाडा छोड्नु हुन्न, केही न केही काम दिइरहनुपर्छ, किनभने मनको स्वभाव छ खाली बस्न सक्दैन, काम दिनुपर्छ। र आफूले काम लगाइरह्यो मनलाई, काम दिइरह्यो भने अनि मनलाई एकछिनपछि मन अब काम सकियो, अब आराम गरौं, आरामसँग मन स्थिर हुन्छ, शान्त हुन्छ मन। त्यसकारण सुन्दरतम तरिका मनलाई जहिले पनि कर्ममा लगाइरहने, यसले मन राम्रो बन्छ र योजनाहरू बन्छन् र प्रगतिमुखी हुन्छ व्यक्ति। जहाँ जहाँ मानिसको मन चिन्तनमा जान्छ प्रगतितिर गयो, जहाँ जहाँ चिन्तामा जान्छ दुर्गतितिर गयो। चिन्ता भनेको आफै मनमा आउने विचारहरू, आफै खेल्ने कुरा, आफूलाई होसै छैन, जे विषयमा विचार गर्दिन भन्यो त्यही विषयमा विचार चलिरहेको हुन्छ, नियन्त्रण बाहिर आउने विचारहरू, यो चाहिँ चिन्ता। आफूले जसले आफ्ना विचारलाई नियन्त्रण गर्यो, म यो विषयमा विचार गर्छु, अब यो विषयमा म सोच गर्दछु, यो विषयमा योजना बनाउँछु, भोलि गर्ने कामको लागि यसरी तयारी गर्छु, र आफ्नो मनलाई भोलिको तयारीमा प्रयोग गर्यो भने यो चिन्तन यसले हाम्रा सारा दुःखहरूको हरण गर्छ। हाम्रा सारा दुःखहरू हाम्रो मनको चिन्तन अवस्थाले नाश गर्छ, सारा दुःखहरू उत्पन्न गर्ने चिन्ता अवस्थाले पूरै दुःखको निर्माण गर्छ। सुख दुःख बाहिर कहीँ छैन, मनमा छ, र दुःख मनको चिन्तामा, सुख मनको चिन्तनमा, बस त्यति नै हो। यसलाई ठिकसँगले बुझौं। अर्को कुरा, त्योभन्दा अगाडि मनलाई विश्राममा लैजान के गर्नुपर्छ? यो त मनलाई श्रममा लगाउने कुरा भयो, मनलाई आफैले श्रममा लगाउने, आफूले काम दिने, आफै काम नगरोस्, छाडा नहोस् मन, मन नियन्त्रित होस्, यसको तरिका त हामीले बुझ्यौं, चिन्तन गर्ने। अब मनलाई विश्राम कसरी, विश्राममा कसरी लैजाने? विश्राममा जब काम सकियो, चिन्तनहरू सकियो, त्यसपछि विश्राममा जाने बेलामा जे हुन्छ होस् मनलाई छोड दिने। कसरी छोड दिने भने प्रवाहमा छोड दिने, जसरी नदी बगेको छ। एउटा थोपा नदीमा पर्यो, नदीमा बग्यो, थोपा थोपा मिलेर नदी बन्यो, नदी बग्न थाल्यो। नदीले कहिल्यै पछाडि फर्केर हेर्दैन, नदीले कहिल्यै कसैलाई पनि निषेध पनि गर्दैन, यो गर भनेर आदेश पनि दिँदैन। फोहोर आए पनि बगाएर लैजान्छ, सफा आए पनि बगाएर लैजान्छ। जे हुन्छ उसले प्रवाहमा आफूलाई त्यसैमा एक बनाएर लैजान्छ। फोहोर भए फोहोरैसँग मिलेर नदी बग्छ, सफा छ भने सफासँगै मिलेर बग्छ। यो फोहोर योसँग बग्दिन भन्दैन, धमिलो पानी आएछ म धमिलोसँग मिल्दिन भन्दैन, धमिलो होस् सङ्गलो होस् प्रवाहमा जान्छ। त्यसै गरी कसैले राम्रो काम गर्छन्, नराम्रो काम गर्छन्, आआफ्नो स्वभाव अनुसार गर्छन्, म उनीहरूमै बग्दिन्छु, दुइटैलाई स्वीकार गर्छु। कसैले राम्रो काम गरे पनि मलाई स्वीकार छ, नराम्रो गर्यो त्यो पनि स्वीकार छ, म कसैको विरोध गर्दिन। म राम्रो गर्छु नि, म चाहिँ राम्रो गरौं, अरूले के गर्यो उसको कुरा, सबैलाई म राम्रो बनाउन सक्छु र एउटा सफा पानीले सबै पानीलाई सफा गर्छु भनेर लागेर सक्छ र त्यो त प्रवाहमा हिँड्दै हिँड्दै गएपछि आफै सफा हुन्छ। त्यसै गरी मानिस पनि जब जीवनलाई अगाडि भोग्दै जान्छ आफै राम्रो बन्दै जान्छ। कति पहिला नराम्रा प्रवृत्ति भएका मान्छेहरू, नराम्रा सोच विचार भएका मानिसहरू अगाडि हन्डर खाँदै जान्छन्, सुध्रिँदै जान्छन्, पछाडि आफै समयले सुधार्छ। जसरी पानी बग्दै जान्छ पानी आफै सङ्लिँदै जान्छ, त्यस्तै हो सबैलाई उसको आफ्नो हन्डरले, आफ्नो घटनाक्रमहरूले, आफ्ना दुःखले सिकाउँदै जान्छ, सब सिक्दै जान्छन्। मैले कसैलाई सिकाएर सिकाउन सक्दिन, सङ्गलो पानी अलिकति छ भन्दैमा सबै धमिलो पानीलाई सङ्गलो बनाउन सक्दैन, सम्भव हुँदैन। बरु त्यही मिलेर जानु नै श्रेयस्कर हुन्छ, हामी पनि मिलेर जानुपर्छ। म अलग हुँ भन्ने सोच्नु हुन्न, एउटा रुखमा भएको एउटा पातले मलाई चाहिँ आराम गर्न मन लाग्यो, अरू पातहरू नहल्ली भनेर हुन्छ र हावाको प्रवाह चलिरहेको छ, रुखका हाँगाहरू हल्लिरहेका छन्, त्यो बेलामा एउटा पातले भन्यो होइन म हल्लिन्न, म हल्लिन्न र हल्लायो भनेर दुखी भयो भने कस्तो अचम्म हुन्छ।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: ठिक छ तथा झिट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि, फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
7: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-595-4066 98-29-81-50-53।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अड्गुरी
2: जो तपाईलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने ती बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
3: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
6: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
5: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
6: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
5: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
7: सम्पर्क फोन नम्बर 01-46-20-310
6: मोबाइल नम्बर 98514-041-98 र 98412-55957
8: एउटा पातले म अलग ठानेर हुन्छ र तिनीहरू भन्दा म अलग छु म हल्लिन्न भनेर हुन्छ र पातको गरिमा त यसैमा छ उसको सुख यसैमा छ सारा बोट हल्लियो ऊ पनि हल्लि ऊ पनि सँगसँगै हल्लिन सुरु गर हावा शान्त भयो त्यो बेलामा पातले म नाच्छु अब म हल्लिन्छु नाच्छु भनेर हुन्छ होइन सारा बोट शान्त भयो रुख शान्त भयो म पनि शान्त हौ सबैले जे गरिरहेको छ त्यही प्रवाहमा आफूलाई लिएर जानु नै शान्तिको स्रोत हो एउटाले एउटा काम गरिराखेको छ आफू विपरीत गर्न खोज्नु अशान्तिको मूल जड़ नै त्यही हो जे भइरहेको छ म यो समाजभन्दा अलग होइन समाज राम्रो छ भने म यही राम्रोको हिस्सा हौ नराम्रो छ भने म पनि त्यसैको हिस्सा हौ सबैजनालाई नराम्रो बनाएर म मात्रै राम्रो बन्न खोजेर म राम्रो बन्न सक्दिन किनभने म त्यही समाजको उपज हुँ त्यहीँबाट उत्पन्न भएको हुँ समाज जस्तो छ म पनि त्यस्तै छु अरूले जे गर्छन् मैले पनि त्यही गर्नुपर्छ यो प्रवाह हो जीवन यो जीवनमा म एक्लो छैन म मात्रै होइन म मात्रै एक्लै भएर म बनेको होइन म आज जुन ठाउँमा छु जे बनेको छु यही समाजको कारणले बनेको छु परिवारको कारणले बनेको छु इष्टमित्रको कारणले बनेको छु मसँग अलिकति बुद्धि छ भने ज्ञान छ भने त्यो ज्ञान पनि मैले यही जगतबाट लिएको हुँ मेरो आफ्नो ज्ञान कहाँ हो र अरूबाट सिक्दै सिक्दै सिक्दै मैले ज्ञान लिएको हुँ नि त्यसकारण मेरो ज्ञानको स्रोतै यही जगत हो यही संसार हो अनि यो संसारभन्दा अलग म कसरी हुन सक्छु मैले अलिकति सुखको अनुभव गरेको छु यहीँबाट सुख लिएको छु यहाँबाट नलिएको भए म एक्लै सुखी हुन सक्थे र सक्दैनथे यहीँबाट लिएको छु मैले सम्पत्ति पनि कमाएँ भने कहाँबाट माथि आकाशबाट सम्पत्ति झर्या हो र यिनीहरू सबैबाट मैले लिएर जम्मा गरेको हुँ मेरो सम्पत्तिका स्रोत यी अरू मानिसहरू हुन् समाज हो मानिस नभइदिएको भए एक्लै सम्पत्ति आउँथ्यो र सबैसँग भएको सम्पत्ति अलि अलि अलि लिँदै लिँदै मैले धेरै बनाएको हुँ मेरो स्रोत यिनीहरू नै हो कुनै पनि प्रकारको मेरो सुखको स्रोत यो समाज हो यो परिवार हो इष्टमित्र हुन् साथीभाइ हुन् त्यसकारण यिनीहरूभन्दा अलग म छैन म एउटै हुँ म उनीहरूभन्दा अलग बन्न खोजे भने त्यो प्रकृतिको विपरीत हुन्छ र जसले प्रकृतिको विपरीत काम गर्छ उसले त दुःख पाउँछ नै जतिसुकै सम्पन्न भए पनि मन अत्यधिक अशान्त हुन्छ। अशान्तिको मूल जड यही हो, अरू अलग म अलग, अरूसँग म मिल्नै सक्दिन, यो मान्छे नराम्रो, यो खराब, यो दुष्ट भनेर अरूलाई नराम्रो बनाएर आफू राम्रो बनिरहेको हुन्छु। जबकि म राम्रो पनि छु भने त्यही जसलाई दुष्ट ठानेको छु उनीहरूबाटै लिएको राम्रो हो, उनीहरूबाटै सिकेको ज्ञान हो। मैले मात्रै के हुन्छ र मैले के जानेको छु र जन्मदै कसरी जानेर आएको हुन्छ र जन्मदै कोही विद्वान हुन्छ र सारा विद्वता, सारा ज्ञान, सारा सम्पत्ति, सारा सम्बन्ध, सब कुरा हामीले अरूबाट लिइरहेका छौँ, हर एक कला अरूबाट लिइरहेका छौँ। आज मलाई अलिकति सुखी हुनुपर्छ भने पनि अरूले प्रशंसा गरिदिनुपर्छ, अरूले सम्मान गरिदिनुपर्छ, अलिकति आनन्दको अनुभव गर्नको लागि अरूले मलाई माया गरिदिनुपर्छ। थोरै अरूले माया गरिदिएनन् मलाई भने म सुखी हुन सक्छु र अरूले मलाई सम्मान गरेनन् भने म सुखी हुन सक्छु र सुखको मेरो स्रोत को रहेछ, अरू सबै रहेछन् र अरूले भने नमान्नु, उनीहरूलाई दुश्मन ठान्नु, यी मानिसहरू नराम्रा हुन् भनेर भन्नु भनेको आफ्नो सुखको स्रोतलाई गाली गर्नु हो, आफ्नो सुखको स्रोतलाई अपमान गर्नु हो। त्यही गरेर हामी दुखी छौं। जसको कारणले हामीले सुख पाइराखेका छौं उसैलाई ठेस पुर्याउँछौ, ठोस लगाउँछौ, त्यसैलाई घोच्छौ। मेरो परिवार नभए म एक्लै सुखी हुन सक्दैन थिए, तर त्यही परिवारलाई सबभन्दा बढी दुःख दिन्छौ। जहाँबाट सुख आउँछ त्यसैलाई घुचिरहन्छौ हामी, अनि कसरी सुखी हुने? होइन, प्रवाहमा छोड़ दिनुपर्छ, आफूलाई छोड़ दिने, उनीहरूको काखमा छोड़ दिने। तिमीहरू नै मेरो सुखका स्रोत हौ, तिमीहरू जे भन्छौ म मान्न तयार छु। मेरो आफ्नो बुद्धिले मात्रै केही भएको होइन, मैले अलिकति मेरो बुद्धि पनि छ भने तिमीहरूबाटै प्राप्त भएको बुद्धि हो, यो बुद्धिको स्रोत पनि तिमीहरू नै हौ। त्यस कारणले म छोड़ दिन्छु आफूलाई, जसले अरूको काखमा आफूलाई छोड़ दिउ, जे गर्छौ गर, तिमीहरूले जे भन्यो म मान्न तयार छु, मलाई स्वीकार छ, तिमीहरूको हर एक व्यवस्था अवस्था मा मेरो असहमति छैन। जो सहमत भइदियो यहीँबाट शान्ति उत्पन्न भयो, यहीँबाट सुख उत्पन्न भयो।
9: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
10: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
9: हाम्रा सेवाहरू
10: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
9: अर्डर अनुसार खाली बोतलको उत्पादन,
10: 20 लिटर जारमा होम डेलिभरी सेवा।
9: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
10: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
11: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
12: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू,
13: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
14: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
15: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
16: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
17: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
18: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू,
19: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
20: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
21: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
22: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25-7।
23: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
24: विशेषज्ञ डाक्टरी सेवाहरू,
23: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
24: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
0: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
24: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
24: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
23: सम्पर्क फोन 0825909079 मोबाइल नम्बर 98478010030 र 98229554555।
1: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98430088804 98430088804 www.pashupatiicare.com।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 0825562601 98578935990 98578135684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: डाक्टर आउने बारे सूचना।
25: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
4: डाक्टरद्वारा दिइने सेवाहरू।
25: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
4: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
26: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
17: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
27: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
12: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479157193 र 98128909028।
28: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
29: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
28: ए त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
29: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
28: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
29: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
28: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
30: मैले सुनेको छु भोजन अनुसारकै स्वास्थ्य र भोजन अनुसारकै मन हुन्छ। म कस्तो प्रकारको भोजन गरौं, प्रश्न महत्वपूर्ण छ र प्रश्नकर्ताको भाव पनि सही छ। जस्तो भोजन उस्तै शरीर उस्तै तन, जस्तो भोजन उस्तै तन, जस्तो भोजन उस्तै मन, यो एकदमै सत्य हो। त्यसकारणले भोजन रोज्न सिक्नुपर्छ। के खाने त, मेरो आहार के हो, आफू अनुकूल आहार रोज्न सिक्नुपर्छ। म कहाँ पुग्न खोजेको व्यक्ति हुँ, त्यो अनुरूपको आहार, त्यो अनुरूपको भोजन रोज्न सिक्नुपर्छ। यसमा तपाईँले आफ्नो लागि कसरी रोज्ने म केही तरिका बताइदिन्छु। तपाईँ आफूलाई हेर्नुहोस्, 3 प्रकारका व्यक्ति हुन्छन्। एउटा हुन्छ तामसिक व्यक्ति, अर्को हुन्छ राजसिक, अर्को हुन्छ सात्विक व्यक्ति। तामसिक व्यक्ति यानि त्यो हो जो धेरै बढी आलस्य गर्न चाहन्छ, जसका लागि सबभन्दा महत्त्वपूर्ण ठाउँ नै ओछ्यान हो, जो सुत्न पाए बस्दैन, जो बस्न पाए उठ्दैन, जो उठ्न पाए हिँड्दैन, जो हिँड्न पाए दौड्दैन, त्यो तामसिक व्यक्ति हो। जो भारी रहन चाहन्छ, उसलाई संसारको कुनै कुरा महत्त्वपूर्ण हुँदैन, उसलाई टन्न खान पाए र त्यो भोजनको भारले जुन निद्रा लाग्छ नि मजाले निदाउन पाए भयो, ऊ 8-10 घन्टा सुत्न पाए र टन्न खान पाए उसलाई पुग्छ। त्यस्तो प्रकारको तामसिक व्यक्ति बन्ने तपाईँको विचार छ भने तपाईँ भोजन त्यही अनुसारको रोज्नुहोस्। भारी भोजन तपाईँ रोज्नुहोस्, गरिष्ठ भोजन रोज्नुहोस्, बजारमा पकाएका अनि बट्टा बन्द भएका जङ्क फुडहरू तपाईँ रोज्नुहोस्। त्यो तपाईँका लागि हुन्छ तिनीहरू। यदि तपाईँ भारी जीवन जिउन चाहनुहुन्छ, तपाईँ उज्यालो बन्न चाहनुहुन्न, तपाईँ अन्धकारमा जीवन जिउन चाहनुहुन्छ भने अन्धकारभित्र छोपेर राखिएका भोजनहरू, फास्ट फुडहरू, प्याक्ड फुडहरू, जङ्क फुडहरू तपाईँ रोज्नुहोस्। त्यसै गरी तपाईँ मांसाहार रोज्नुहोस्, मद्यपान रोज्नुहोस्, किनभने यिनले तपाईँको बुद्धिलाई एकदमै न्यून बनाइदिन्छन्, तपाईँको चेतनालाई न्यून बनाइदिन्छन्। धेरै मित्रहरूले सोध्नुहुन्छ मांसाहार गर्नुहुन्छ कि हुन्न, कुनै पनि कुरा गर्न हुन्छ कि हुँदैन त्यसको नियम हुँदैन। तपाईँ कस्तो व्यक्ति हो? यदि तपाईँ तामसी रहन चाहनुहुन्छ, तामसी बन्न चाहनुहुन्छ, वा तामसी हुनुहुन्छ र तामसी रहन चाहनुहुन्छ भने मांसाहार तपाईँका लागि हो, मद्यपान तपाईँका लागि मजाले गर्नुहोस्। यी गरिष्ठ भोजनहरू तपाईँका लागि हुन्, यी सबै रेस्टुरेन्ट तपाईँकै लागि खुलेका छन्, र यी बट्टामा भरिएका भोजन कसका लागि हुन्छ? सबै तामसी व्यक्तिका लागि त हो नि भोजनहरू, तर यहाँ टिक्नुपर्छ भन्ने जरुरी छैन। दोस्रो, तपाईँ तामसिक होइन राजसिक बन्न चाहनुहुन्छ, राजसिक व्यक्ति बन्न चाहनुहुन्छ भने छुट्टै प्रकारको भोजन रोज्ने गर्नुहोस्। राजसी व्यक्ति कस्तो हो? जो व्यक्ति दौडधुप गर्न चाहन्छ, जो व्यक्तिलाई जीवनमा केही हासिल गर्नु छ, जसको जीवनमा स्पीड तोरा गति चाहिन्छ, जो आफ्नो जीवनमा जे छ त्यससँग राजी छैन, त्यो व्यक्ति राजसी हो। तामसी व्यक्ति अत्यन्तै राजी छ, ऊ त भएको काम पनि छोड्न चाहन्छ, है यस्तो काम कसले गर्ने भन्छ, एउटा पसल चलाएको थियो त्यो पनि छोड्न चाहन्छ, एउटा 10-5 गर्ने काम थियो त्यो पनि छोड्न चाहन्छ, 24 घन्टा मध्ये 7 घन्टा पनि ऊ काम गर्न तयार छैन, त्यो पनि ऊ छोड्न चाहन्छ। ऊ भन्छ कि मैले काम छोडेपछि बल्ल म खुसी हुन्छु, यो तामसी व्यक्ति हो यो। तर राजसी व्यक्ति के भन्छ? होइन, मैले काम बढाउनु पर्छ, मैले गर्नुपर्ने धेरै बाँकी छ, म दौडिनुपर्छ, मेरो जीवनमा गति आउनुपर्छ भन्ने छ भने यो व्यक्ति राजसी व्यक्ति हो। र तपाईँ राजसी बन्न चाहनुहुन्छ भने त्यस्तै प्रकारका भोजनहरू छन्, तातो खानुहोस्, पिरो भोजन तपाईँले लिनुहोस्, अमिलो भोजन लिनुहोस्, एकदमै मसालेदार भोजन तपाईँ लिनुहुन्छ भने तपाईँ एक ठाउँमा रोकिन सक्नुहुन्न, तपाईँ दौडेको दौडै गर्नुपर्छ। जो व्यक्तिले अत्यन्तै तातो, पिरो, अमिलो भोजन लिन्छ त्यो व्यक्ति बिस्तारै राजसी बन्न थाल्छ, र राजसी व्यक्तिहरूलाई नै यी भोजन मन पर्न थाल्छ। यी भोजनले तपाईँलाई निद्रा दिँदैनन्, यी भोजनले तपाईँलाई दौडाएको दौडाइ गर्छन्, तपाईँभित्र धेरै असहजता ल्याउँछन्, तर दौडेको दौडे तपाईँ कहीँ पनि पुग्नुहुन्न। यी भोजनले तपाईँलाई धेरै छिटो थकाउँछन्, तपाईँको शरीर धेरै छिटो छिड हुन्छ, तपाईँ अस्वस्थ हुन थाल्नुहुनेछ। आज केही देख्नुहुन्न, आज तपाईँ जिब्रोको स्वादका लागि जे पनि गर्दै हुनुहुन्छ, तर दीर्घकालमा तपाईँलाई के हुन्छ? त्यो तपाईँ कस्तो बन्न चाहनुहुन्छ त्यही अनुसार भोजन रोज्नुहोस्। कहिलेकाहीँ मांसाहार पनि तामसिक व्यक्ति नभएर यो राजसी व्यक्तिका लागि हुन सक्छ। जस्तो उदाहरणलाई, कोही व्यक्ति चाहिँ मांसाहार गरेपछि अझ बढी काम गर्न सक्छु म भन्ने भन्न थाल्छन्, मलाई धेरै बढी ऊर्जा आउँछ भन्न थाल्छन्, त्यस्तो अवस्थामा मांसाहार राजसी भोजन बन्न जान्छ। कसैले चाहिँ म हरेक दिन थाक्छु, अलिकति काम गर्नुपर्ने हुन्छ, अलिकति साथीहरूसँग भेटघाट गर्नुपर्ने हुन्छ, अलिकति पार्टीमा जानुपर्ने हुन्छ, त्यस कारणले थोरै भए पनि मैले सामाजिक रूपमा भए पनि यी पेय पदार्थहरू लिनुपर्छ, यिनी मदिराहरू लिनुपर्छ, म सोसल ड्रिङ्करहरू भन् खान्छ त्यो व्यक्ति भने यो मदिरा पनि राजसी भोजन भन्न जान्छ, यो राजसी पदार्थ हो। अब तपाईँ आफ्नो जीवन कस्तो बनाउन चाहनुहुन्छ त्यही अनुसार रोज्नुहोस्। तेस्रो प्रकारको व्यक्ति छ सात्विक व्यक्ति। सात्विक व्यक्ति त्यो हो जो जीवनमा उज्यालोपन चाहन्छ, उज्यालो बन्न चाहन्छ, स्पष्ट हुन चाहन्छ, ऊ आफूलाई न बढी भारी अनुभव गर्ने न दौडेको दौडै अनुभव गर्ने कहीँ बीचमा न तामसी न राजसी यी दुईको कहीँ बीचमा स्थिर भए भने यो व्यक्ति सात्विक हुन्छ तर दुई मात्रै होइन दुईको बीचमा मात्रै होइन यो व्यक्ति तेस्रो प्रकारको हुन्छ यो व्यक्ति सुत्नु पर्यो भने तामसी झैँ गरेर सुत्न पनि सक्छ दौडिनु पर्यो भने राजसी झैँ गरेर दौडिन पनि सक्छ किनभने यो व्यक्तिभित्र अब उज्यालो आयो यो व्यक्तिका निर्णयहरू राम्रा हुन्छन् यो व्यक्तिको शरीर राम्रो हुन्छ तपाईँले हेर्नुहोस् सामान्यतया राजसी व्यक्तिको शरीर तामसीको भन्दा कम भारी हुन्छ तामसी व्यक्तिको शरीर त एकदम भारी हुन्छ ऊ यति खान्छ कि शरीरको अलग अलग ठाउँबाट त्यो बोसो प्रकट होस् ऊ आफ्नो शरीरभरि बोसै बोसो भर्न चाहन्छ तर राजसी व्यक्तिलाई दौडिनु पर्नेछ नि त्यस कारणले आफूलाई स्वस्थ पनि राख्न खोज्छ तर ऊ धेरै मेहनत गरेपछि बल्ल स्वस्थ हुन सक्छ राजसी व्यक्तिले खाएको खाना पचाउनु पनि उसलाई दिनभरि दौडिनुपर्छ तामसी व्यक्तिको त खानै पच्दैन धेरै छिटो रोगी हुन्छ ऊ आज जति धेरै खान्छ त्यति छिटो मर्छ धेरै छिटो रोगी हुन्छ तर राजसी व्यक्तिलाई तपाईँले व्यायामशालामा भेट्नुहुनेछ तपाईँले जिममा भेट्नुहुनेछ जुम्बा गर्दै गरेको भेट्नुहुनेछ दौडिँदै गरेको भेट्नुहुनेछ कानमा एउटा रेडियो राखेर भए पनि ऊ दौडिन्छ सङ्गीत सुन्दै भए पनि दौडिन्छ यो व्यक्ति राजसी हो व्यायाम पनि दौड बनायो तर सात्विक व्यक्तिको व्यायाम हेऱ्यो भने ऊ एकदम शान्त तरिकाले व्यायाम गर्छ राजसी व्यक्तिले व्यायाम गर्यो भने कुनै योगाभ्यास गर्यो भने एक मिनटमा दस पटक बाह्र पटक गर्ने गरी गर्छ तर सात्विक व्यक्तिले त्यही योगाभ्यास एक मिनट दुई मिनट पाँच मिनटसम्म लगाएर एउटा आसन गर्न थाल्छ किन सात्विक व्यक्ति बडो स्थिर हुन्छ उसलाई थाहा हुन्छ दौडेर मात्रै जीवनमा केही आउँदैन आफूभित्रको उज्यालो आफूभित्रको प्रकाश आफ्नो स्पष्टताको आधामण्डलले मात्रै केही कुरा निर्माण हुन सक्छ त्यसकारणले सात्विक व्यक्ति बडो अनौठो हुन्छ र पृथ्वीमा दुर्लभ छ सात्विक व्यक्ति एकदमै कम पाइन्छन् तर तपाईँ त्यस्तो बन्न चाहनुहुन्छ भने तपाईँको भोजन हलुका हुन्छ यो होइन कि तपाईँ मसालेदार भोजन गर्नुहुन्न तर धेरै भोजन गर्नुहुन्न तपाईँ थोरै भोजन गर्नुहुन्छ त्यति भोजन गर्नुहुन्छ जति भोजनले तपाईँ दौडिन सक्नुहोस् तर त्यो भोजनको बलमा तपाईँ निदाउन चाहनुहुन्न तपाईँ ध्यानको बलमा निदाउन चाहनुहुन्छ अब तपाईँको जीवनमा ध्यान पनि आउँछ राजसी व्यक्तिले म यति धेरै दौडिनुपर्छ ध्यान गर्ने समय छैन भनिरहेको हुन्छ सात्विक व्यक्तिले म धेरै दौडिनु पर्ने हुन्छ त्यसकारणले ध्यान अनिवार्य हो भनिरहेको हुन्छ यी दुईटा व्यक्तिको तर्क सरणी छुट्टै हुन्छ तामसी व्यक्तिले ध्यान यो त काम नपाएका व्यक्तिहरूका लागि हो यी त अरूलाई ठग्ने व्यक्तिहरूका लागि हो यी त मन्दिर इत्यादिमा बस्ने व्यक्तिका लागि हो भनेर ऊ सुन्नै चाहन्न तामसी व्यक्तिले न ध्यानको विषयमा केही सुन्न चाहन्छ न अध्यात्मको विषयमा न धर्मको विषयमा केही सुन्न चाहन्छ तामसी व्यक्तिले आफ्नो सबभन्दा ठूलो शत्रु राजसी व्यक्तिलाई देख्छ र राजसी व्यक्तिले सात्विक व्यक्तिलाई शत्रुको रूपमा त हेर्दैन तर ईर्ष्या चाहिँ गर्छ एकदमै किनभने यो व्यक्ति बडो दुर्लभ हुन्छ सात्विक व्यक्ति राजसी व्यक्ति जति दौडिँदा पनि जुन कुरो हासिल गरेको हुँदैन सात्विक व्यक्ति आरामसँग त्यही कुरो हासिल गरिरहेको हुन्छ राजसी व्यक्तिको अनुहार कहिल्यै पनि उज्यालो हुँदैन जहिले सुकै तनाव संसारभरिका तनाव उसको मनमा हुन्छ सात्विक व्यक्ति धेरै गर्दैन तर धेरै उत्पादनशीलता हुन्छ उसको धेरै कुरा हासिल चाहिँ गर्न सक्छ कम गरेर पनि र बडो स्थिर बडो शान्त देखिन्छ त्यो देखेर राजसी व्यक्तिले कहिले बुझ्दै बुझ्दैन त्यसकारण राजसी व्यक्तिले भन् ठान्छ कि यो सात्विक व्यक्तिको कुनै सिद्धि होला कुनै देवी देवतालाई पुकारे होला त्यसकारण राजसी व्यक्तिहरूले तपाईँले दान गरिरहेको देख्नुहुन्छ एकदमै धेरै दान गर्छन् फलानु देवताको फलानु देवीको फलानु गुरुको आशीर्वाद भयो भने म पनि त्यो सात्विक व्यक्ति जस्तै बन्न सक्छु कि भन्न थाल्छन् होइन सात्विक व्यक्ति त जीवनशैलीले बनाउँछ तपाईँलाई दान राम्रो हो तर दान एक्लैले तपाईँलाई सात्विक बनाउँदैन दानले तपाईँका कर्महरूलाई लुकाउँदैन तपाईँको कर्मबन्धनको बोझ आफ्नो ठाउँमा छ तपाईँ सात्विक बन्न चाहनुहुन्छ भने हल्का र अत्यन्तै सात्विक भोजन गर्ने गर्नुहोस् एकदम ताजा भोजन गर्नुहोस् हरियो परी खानुहोस् सात्विक